0: स्थलारोहणका लागि मात्रै 34 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट विभागले 22 करोड़ 58 लाख 57 हजार 189 रोयल्टी संकलन गरेको छ। अन्नपूर्ण सक्रिय पदमार्ग अन्तर्गत प्रसिद्ध थोरालाङ पास खुल्ला भएसँगै पदयात्रीको आवाजावत सहज भएको छ। हिमपातपछि थोरुङ फेजीदेखि पाठसम्म सुरक्षित बाटो पहिल्याएपछि अहिले दैनिक 20 15 25 जना पर्यटक पदयात्रीहरूले थोरालाङ पास पाइरहेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याम मनाङका कार्यालय प्रमुख ढकबहादुर भुजेलका अनुसार क्याम्प ट्रेकिङ म्यानेजिङ एण्ड सेफ्टी कमिटी नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पदमार्ग सुधार तथा हिउँ हटाउने काम सम्पन्न गरेको छ। हालै गएको हिम पहिरोका कारण थोराङ फेदीदेखि हाई क्याम्पसम्मको खण्ड चुनौतीपूर्ण बने पनि वैकल्पिक र सुरक्षित पद स्थानबाट पदमार्ग खुलाएको उहाँले बताउनुभयो। एक खर्क लेदर खण्डमा ठाउँ हिउँ पग्लिएर हिलामे र चिप्लो बनेकाले पदयात्रीहरूलाई क्याम्प क्यारपोन र ट्रेकिङ फुल सह प्रयोग गर्न तथा समूहमा मात्र यात्रा गर्न आग्रह गरेको छ। तिलुसो तालतर्फको पदमार्ग खुलाउने काम समेत शुरू भएको छ। अन्तर्राष्ट्रिय समाचार। क्यानेडियन कवि तथा निबन्धकार एन कार्सनलाई साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ। यो सँगै सन् 2013 एलिस मुरु, सन् 1976 साउल बेलो सहित उनी नोबेल पुरस्कार जित्ने दोस्रो क्यानेडियन मूलको लेखक बनेका छन्। उनलाई शास्त्रीय परम्परासँगको क्रियात्मक संवाद मार्फत समकालीन साहित्यका लागि नयाँ रूपमा सृजना गर्ने उनको साहसिक र नवीन कार्यका लागि यो पुरस्कार दिएको हो। साहित्य क्षेत्रका यो प्रमुख सम्मान सामान्यतया लेखकको करियरको सर्वोच्च उपलब्धि मानिन्छ। आईसीसी एक दिवसीय अन्तर्राष्ट्रिय वरियतामा नेपालको एक स्थान सुधार भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरियतामा नेपालले एक स्थान सुधार गर्दै 16 स्थानमा उग्लिएको हो। अमेरिकामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग दुई श्रृंखलामा नामेबिया घरेलु टोलीसँग पराजित भएपछि नेपालको वरियता सुधार भएको हो। नामेबिया एक स्थान तल चढ्दै 17 स्थानमा छ। नेपालले गएको सेप्टेम्बरमा एसीसी प्रिमियर कपको उपाधि जिते यता कत एक दिवसीय क्रिकेट खेलेको छैन। नेपालको फाइनलमा युएईलाई हराउँदै उपाधि जितेको थियो। अब नेपालले लीग दुई श्रृंखलामा आइतबार क्यानाडासँग खेल्नेछ। यो श्रृंखलामा घरेलु टोली ओमन, नेपाल र क्यानाडा सहभागी हुनेछन्। एक दिवसीय वरियतामा भारत शीर्ष, न्यूजील्याण्ड दोस्रो, दक्षिण अफ्रिका तेस्रो, अस्ट्रेलिया चौथो र पाकिस्तान पाँचौं स्थानमा यथावत छन्। कांग्रेस महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि आज बिहान 7 बजेदेखि मतदान हुने। एमाले मंगिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने। एआईजीदेखि पुरेन्द्र शमशेर नेक्स्टका इनाम विरूद्ध सम्पत्ति शुद्धिकरणका अनुसन्धान अध्ययन विधा दुर्पयोग गर्ने त्रिविका पदार्थमाथि कार्यवाही अघि बढ़ाउन मन्त्री पोखरेलको निर्देशन। स्वीकृत भाडा दरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने बारी वायु सेवा कम्पनी र क्यानबीच सहमति। बाढ़ी पहिरोका सड़क अवरूद्ध बनेपछि पोखरा जलसंग हवाई उडानमा यात्रुको जाँच। खाद्य सुरक्षा गुणस्तर अनुगमन तीव्र। तनावमा जरिमाना सहित कार्यवाही। ढोरफुलद्वारा सहित अस्पतालमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न। क्यानेडियन कवि एन कार्सनलाई साहित्यको नोबेल पुरस्कार र एक दिवसीय वरियतामा नेपालको एक स्थान सुधार। जेलसम्म सुनेश साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै म रिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको कार्यक्रम शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्। यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 65434378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
4: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
3: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँ घरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
4: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
3: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
4: हुन्छ नि, जाउ जाउ।
3: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगाउँडा,
4: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज शोरूमको आडैमा।
5: फोन नम्बर 97155065555, 97156506।
3: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
6: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
7: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: माथिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
7: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
8: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
9: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोपाइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
11: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
13: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
13: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
14: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98644-35031।
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्दै भएन।
16: ए तिमी पो बस्ती गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरे क्या। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौलाई।
17: दीर्घाय फर्निचर सोरुम,
15: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लगेज, सोफा लगायत, पर्दा, कार्पेट, डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
17: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
18: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
15: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहीं,
17: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0265-70-974, मोबाइल नम्बर 98460-61-268,
15: 98560-61-268।
11: सुन होमवर्क देखाऊ त
19: टिचर।
11: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
19: टिचर मेरो मम्मीले त साधै ज्यादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु।
11: ए हो र त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
9: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज ग्यालट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी चार दुलेगौड़ा फोन 0564144484 मोबाइल 9856703384 र 9856067988।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 6 बजे हो।
4: नैतिक रूपमा कमजोर भएको विश्लेषकको भनाई।
5: दशैंको चहल पहल शुरू भएसँगै मासुका लागि पशु पक्षी ओसार पसार तीव्र। रोग तथा संक्रमणलाई ख्याल गरी ढुवानी मापदण्डको पालना गर्न पशु सेवा विभागको आग्रह।
6: सानो किसान होस् अथवा व्यापारी होस्, उहाँहरूले चाहिँ पशु ढुवानी मापदण्डको विषयमा बुझ्नु पर्यो र त्यसमा भएका व्यवस्थाहरू सकेसम्म हामीले चाहिँ कार्यान्वयनमा ल्याउन चाहिँ उहाँहरूले यो कुरा चाहिँ बुझ्न आवश्यक छ।
4: एआई प्रविधिमा बढ़दो लगानीले यस वर्ष विश्वव्यापी व्यापार बढ़ने। डब्ल्यूटीओको प्रक्षेपण, एशियाको वस्तु निर्यात 9.9% बढ़ने अनुमान।
5: र श्रीलंका पूर्व क्रिकेटर धम्मिका फेरि एमपीएलका लागि विराटनगरको प्रशिक्षक।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमा काटन फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: काया कैरनमा अब खबरको सिलसिला भोटेको शीत त्रिशुली हिमबाडी र असोज दोस्रो हप्ताको अविरल वर्षाका कारण क्षतिग्रस्त धेरै राजमार्ग तथा सड़क पुनः सञ्चालनमा आएका छन्। आउनै लागेका ठूला चाड पर्वलाई लक्षित गर्दै सरकारले युद्ध स्तरमा मर्मतको काम अगाडि बढ़ाएपछि अवरूद्ध राजमार्ग तथा सड़क सञ्चालनमा आएका हुन्। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेले भदौ र असोजको बाढ़ीबाट क्षतिग्रस्त धेरै सड़क तथा राजमार्गमा यातायात सञ्चालन भइसकेको र बाँकी रहेका सड़क तथा राजमार्गमा यातायात सञ्चालनका लागि तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ी पहिरोले क्षतिग्रस्त पृथ्वी राजमार्ग बीपी राजमार्ग कान्तिपथ अरणीको राजमार्ग त्रिभुवन राजपथ पुनः सञ्चालनमा आइसकेका छन्। त्यसै गरी भोटेकोशी त्रिशुली हिमबाड़ीकै कारण ठप्प रहेको गल्छी बेत्रावती सड़क खण्डमा यातायात पुनः सञ्चालनमा आइसकेको छ। हिमबाड़ीले मुख्य पासाङ लामो राजमार्ग क्षतिग्रस्त बनाएपछि वैकल्पिक मार्गका रूपमा काठमाडौँ टोखा छहरे गंखार पुल आप्रदर्जा लच्याङ सरमथली पाटी खर्काउँदै बोगटीटार कालिका स्थान धुन्चे सड़क खण्ड मर्मत गरेर चार चक्के साना गाड़ीका लागि खुला गरिएको छ। हिमबाड़ीले बगाएको गल्छी बेत्रावती खण्डमा नयाँ ट्र्याक खोलेर रसुवालाई पुनः सड़क सञ्जालमा जोड़िएको छ। यस खण्डमा बेली ब्रिज राख्ने काम चलिरहेको छ। सड़क विभागका अनुसार सड़क पूर्ण रूपमा पूर्ववत अवस्थामा फर्कन केही समय लागे पनि यात्रुहरू काठमाडौँ उपत्यका वा मुख्य शहरबाट घर जान नपाउने वा खाद्यान्न ढुवानी रोकिने अवस्था रहने छैन। बाढ़ी पहिरो प्रभावित रसुवा सहित नुवाकोट धादिङ चितवन र गोर्खाका ग्रामीण सड़कहरूमा समेत प्राविधिक टोली हेभी इक्विपमेन्ट सहित परिचालित छन्। तर मौसमको जोखिम अझै पूर्ण रूपमा नसकिएकाले पहिरोग्रस्त तथा हिलामे सड़कहरूमा यात्रा गर्दा उच्च सतर्कता अप्नाउन र चालकहरूलाई सुरक्षित रूपमा गाड़ी चलाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। गोर्खापत्रमा खबर छ।
3: भदौ र असोजमा भोटेकोशी र कालीगण्डकी नदीमा आएको बाढ़ी पहिरोको प्रभाव दशैं बजारमा समेत परेको छ। यी दुवै बाढ़ी पहिरोका कारण नेपाल र चीन बीचका प्रमुख व्यापारिक मार्ग डेढ़ महिनादेखि अवरूद्ध छन्। व्यापारीहरूले चीनबाट सामान ल्याउन नसक्दा दशैं बजार प्रभावित बनेको छ। गएको भदौ 10 भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले केरोङसम्म पुग्ने सड़क मार्ग र भन्सार नाका पूर्ण रूपमा ध्वस्त बनाएको थियो। यसको एक महिनापछि असोज 10-11 कालीगण्डकी नदीमा आएको बाढ़ीले कालीगण्डकी करिडोरको धेरै सड़क अवरूद्ध भएको छ। यसले कोरोला नाकाबाट पनि सामान ल्याउन बन्द छ। लामो समयदेखि तातोपानी नाका बन्द भएका बेला यी दुई नाका पनि बन्द भएपछि दशैंका लागि व्यापारीले चीनबाट सामान ल्याउन पाएका छैनन्। आयात गरेका धेरै सामान बाटोमै अलपत्र परेका छन्। केही व्यापारीले विभिन्न नाका हुँदै सामान ल्याएका छन्, तर त्यसरी सामान ल्याउँदा ढुवानी भाड़ा धेरै गुणा बढ़ेको छ। यसले पनि मूल्य बढ़न पुगेको छ। आजको गोर्खा कारोबार दैनिकमा खबर छ।
2: मतपत्र छपाईमा ढिलाइ हुँदा कांग्रेस महाधिवेशन लम्बिएको छ। असोज 18 उद्घाटन भएको 15 महाधिवेशन अन्तर्गत हिजो बिहान 7 बजेदेखि दिउँसो 3 बजेसम्म मतदानको कार्यतालिका थियो, तर उम्मेद्वारी दर्ता प्रक्रिया र उम्मेद्वारको नामावली प्रकाशनमा ढिलाइ हुँदा बिहान 10 बजे दिउँसो 1 बजे र दिउँसो 2 बजे मतदान शुरू गर्ने भनेर समय धकेल्दै लगिएकोमा मतपत्र छपाई नसकेपछि अन्तत आज बिहानका लागि मतदान सारिएको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले 2 लाख भन्दा बढ़ी मतपत्र छापिएको बताउनुभयो। मतपत्रमा संयोजक खड्काको डिजिटल हस्ताक्षर छ भने मतदान अधिकृतहरूले मतपत्रमा हस्ताक्षर गरेका छन्। आज बिहान 7 बजेदेखि दिउँसो 3 बजेसम्म मतदानको समय तोकिएको छ, तर साँझ समय लाग्ने आकलन गरिएको छ। हरेक प्रतिनिधिले सभापतिदेखि सदस्यसम्म 23 मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ। एक प्रतिनिधिलाई मतदान गर्न 30 मिनट लाग्न सक्ने निर्वाचन समितिको अनुमान छ। निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतदान सके सकेपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरेर आवश्यक प्रक्रिया पूरा गरी मतगणना अघि बढ़ाउने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ। दुईदेखि तीन दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको संयोजक खड्काले बताउनु भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
3: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि पदीय जिम्मेवारी सहित पार्टी राजनीतिमा सक्रिय हुनुभएको छ। उहाँले हिजो एमाले वरिष्ठ नेताको शपथ लिनुभएको छ। देशको सर्वोच्च पद राष्ट्रपतिमा झण्डै 7 वर्ष बहाल हुनुभएकी भण्डारीको वरियता एमालेमा पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीपछि रहेको छ। दलको आबद्धता त्यागेर राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कन पाउने नपाउने बारे संविधानले केही बोलेको छैन, तर यो नैतिक विषय भएकाले दलीय राजनीतिमा सक्रिय हुनुहुँदैन भन्ने मत व्यापक देखिन्छ। पहिले राष्ट्रपतिका रूपमा गरेका निर्णय विवादमा आउन सक्ने विश्लेषकहरू बताउँछन्। यसअघि भण्डारीकै कार्यकालमा उपराष्ट्रपति हुनुभएका नन्दबहादुर पुन नेकपाको राजनीतिमा सक्रिय हुँदा पनि यसले बहस सृजना गरेको थियो। पूर्व राष्ट्रपति रामवरण यादवका सल्लाहकार हरीश शर्मा संविधानले पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन रोक नलगाए पनि नैतिक प्रश्नको विषय भएको बताउनुहुन्छ। राष्ट्रपतिमा बहाल रहँदा निष्पक्ष ढंगले गरेका काममाथि पनि सक्रिय राजनीतिमा आएपछि प्रश्न उठ्न सक्ने उहाँको भनाइ छ। पूर्व प्रधानमन्त्री मातहत पूर्व राष्ट्रपति कान्तिपुरमा खबर छ।
2: सशस्त्रका अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहालले पदीय आचरण विपरीत गतिविधि गरेको निष्कर्ष जाँचबुझ समितिले निकालेको छ। समितिले हिजो गृहमन्त्री सुधन गुरूङलाई जाँचबुझ प्रतिवेदन बुझाउँदै सशस्त्र प्रहरी नियमावली 2072 अनुसार बर्खास्तसम्मको कार्यवाहीको सिफारिश गरेको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा निकट बिचौलिया इनाम साहब कोटालाई राज्यका केही संवेदनशील सूचना चोआउट गरेको अभियोग दाहालमाथि छ, जसमा गृह मन्त्रालयले उनलाई गएको सोमबार निलम्बन गरी जाँचबुझ थालेको हो। नयाँ पत्रिकामा खबर छ।
3: प्रहरीले काठमाडौँको बुढानीलकण्ठबाट 21 किलो सुन बरामद गरेको छ।

0: तीनजना चिनिया नागरिकको संलग्नता रहेको प्रहरी अधिकृतहरूले बताएका छन्। एक नेपाली नागरिकको सहयोगमा उनीहरूले सुन भण्डारण गरेर राखेको प्रहरीको भनाई छ। कान्तिपुरमा खबर छ।
1: काया कैरनमा दशैंमा पशुपंक्षीको कारोबार र ध्यान दिनुपर्ने विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
3: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला।
4: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको, आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्के सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
3: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
4: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149982 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
3: वाट्सएप नम्बर 9854149982 होइन त? अनि त्यसपछि?
4: त्यसपछि तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
3: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
4: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
5: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
4: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी पहिरोका कारण क्षतिग्रस्त भएका धेरै सड़क सञ्चालनपछि जनजीवन सहज, नेपाल र चीन बीचका प्रमुख व्यापारिक नाका ठप्प हुँदा दशैं बजार प्रभावित, मतपत्र छपाईमा ढिलाइ हुँदा कांग्रेस महाधिवेशन लम्बियो, नयाँ नेतृत्वका लागि आज मतदान, पूर्व राष्ट्रपति राजनीतिमा सक्रिय हुनु नैतिक रूपमा कमजोर निर्णय भएको विश्लेषकको भनाई, सशस्त्रका एआईजी दाहालले आचरण विपरीत गतिविधि गरेको निष्कर्ष, बुढा नीलकण्ठबाट 21 किलो सुन बरामद लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग, दशैंको चहल पहल शुरू भइसकेको छ। पशु पंक्षीजन्य अर्थतन्त्रको प्रभावका

0: हिसाबले पनि यो पर्व महत्वपूर्ण छ। अरू बेला भन्दा दशैंमा विशेष गरी खसी, बोका, भेड़ा, च्यांग्रा, राँगा, हाँस, कुखुराको मासु अत्यधिक खपत हुने गर्छ। काठमाडौँ उपत्यकामा मात्रै यसपटक 40,000 संख्यामा खसी, बोका र च्यांग्राको खपत हुने प्रारम्भिक अनुमान पनि छ। यो माघ धान्न बाहिरी जिल्लाबाट भित्र्याउने क्रम शुरू भइसकेको छ। यस्तै लेकमा पालिएका भेड़ा च्यांग्रा मुख्य शहरमा बिक्रीका लागि झार्ने पनि गरिन्छ। यसरी पशुपक्षी ओसार पसार गर्दा रोग तथा संक्रमण एक ठाउँबाट अर्को ठाउँमा सर्ने जोखिम हुन्छ। बेला सावधानी अपनाउन र भएका मापदण्डको पालना गर्न किसान र व्यवसायीलाई पशु सेवा विभागको आग्रह छ। थप जानकारी सहित साथी मदन पौड्याल।
1: दशैंमा पशु चौपाया तथा पशुपक्षीको कारोबार धेरै हुने हुँदा यसले कृषि अर्थतन्त्रलाई चलायमान बनाउने गर्छ। यो बेला मासुको उपभोग अरू बेला भन्दा अत्यधिक हुने गर्छ। किसानले दशैंका लागि भनेर पहिलादेखि नै खसी बोका, भेड़ा च्यांग्रा, राँगा, हाँस कुखुरा पाल्ने गर्छन्। आफूले पालेका पशुपक्षी बेचेर कतिपयले मुख्य चाड़पर्व दशैं तिहार मनाउने अनि घर खर्च धान्ने पनि गरेका छन्। यो हाम्रो कृषि अर्थतन्त्र को विगतदेखिकै अभ्यास हो भन्नुहुन्छ पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ।
2: यो अर्थसँग पनि जोडिएको छ होइन, र धेरैजनाको दशैंमा म यो यतिवटा खसी बोका काट्छु, यसरी म चाहिँ म यो दशैं टार्छु भन्ने खालको हुन्छ। त्यसैले यसको त पशुपालन अथवा पशुको बेचबिखनबाट आमदानी गरेर आर्थिक जो गर्ने त महत्वपूर्ण विषय नै।
1: काठमाडौँ उपत्यकामा मात्रै यसपटक 40,000 संख्यामा खसी बोका र च्यांग्राको खपत हुने अनुमान छ। यो खपत धान्न व्यवसायीले गाउँ गाउँ गएर किसानसँग खरिद गरी पशु चौपाया ल्याएर बिक्री गर्छन्। यो बेला सबैभन्दा ठूलो आर्थिक कारोबार पशुजन्य क्षेत्र खसी बोका, भेड़ा च्यांग्रा, राँगा, हाँस कुखुरामा हुने गर्छ। पशुपक्षीको ओसार पसार र ढुवानीमा आवश्यक सावधानी नअपनाउँदा रोग तथा संक्रमण एक ठाउँबाट अर्को ठाउँमा फैलन सक्ने, जनस्वास्थ्यमा पनि असर पर्ने तथा अरू नोक्सानीको जोखिम पनि उत्तिकै हुन्छ।
2: प्रत्येक खोर गोठबाट चाहिँ केही संख्यामा भनौँ न हजुरको पशुहरू राँगा हुन सक्छ, बंगुर हुन सक्छ, खसी बोका हुन सक्छ, त्यसरी उठाएर पनि लिएर आउन सक्छ होइन। सो यस्तो बेलामा चाहिँ सबैजनाले मैले भने चाहे त्यो सानो किसान होस् अथवा व्यापारी होस्, उहाँहरूले चाहिँ पशु ढुवानी मापदण्डको विषयमा बुझ्नु पर्यो र त्यसमा भएका व्यवस्थाहरू सकेसम्म हामीले चाहिँ कार्यान्वयनमा ल्याउन चाहिँ उहाँहरूले यो कुरा चाहिँ बुझ्न आवश्यक छ।
1: सुरक्षित ढुवानी नहुँदा पशुहरू बिरामी पर्ने वा मर्ने हुनाले ढुवानीकर्ता र व्यापारीले पनि ध्यान पुर्याउनु पर्छ। गाड़ीको छत वा डिक्कीमा ढुवानी निषेध छ। त्यस्तै पीपीआर, खोरेज जस्ता रोग लागेको भए ओसार पसार गर्नु हुँदैन। सकेसम्म धेरैको संख्यामा एकै ठाउँमा पशुपक्षी राख्नु पनि हुँदैन अनि ढुवानीका बेला स्वास्थ्य परीक्षण अर्थात भेटेरिनरी जाँच गर्नु महत्वपूर्ण हुन्छ। फेरि पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ।
2: जस्तो पशु जहाँबाट ढुवानी शुरू हुन्छ त्यहाँ नै पशु चिकित्सकले त्यसको निरीक्षण गरेर स्वास्थ्य प्रमाणपत्र जारी गर्नुहुन्छ र त्यो कागज सहित उहाँहरूले चाहिँ चेकपोस्टहरूमा निरीक्षण गराउनुहुन्छ। उहाँले कागजपत्र हेर्नुहुन्छ, उहाँले त्यो मापदण्ड अनुसारको पशु ढुवानी भइरहेको छ कि छैन चेक जाँच गर्नुहुन्छ र त्यहाँबाट पशु ढुवानी अथवा अगाडि बढ्नको लागि उहाँहरूले चाहिँ दिनुहुन्छ।
1: दशैंका बेला हुने पशुजन्य कारोबारले पशुपालन व्यवसाय र उद्यमी किसानलाई कमाईको अवसर बन्छ, तर ढुवानीमा हुने असावधानीले फैलन सक्ने रोग र संक्रमण अनि यसबाट भोलिका दिनमा व्यवसायमा पुग्न सक्ने क्षतितर्फ पनि बेलैमा सचेत बन्नुपर्ने खाँचो छ।
3: दशैंमा हुने पशुपक्षीको कारोबार, यसको कृषि अर्थतन्त्रमा प्रभाव तथा सुरक्षित ओसार पसारको महत्वबारे पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, राज्यको स्थायी सरकार हो निजामती सेवा, तर स्थायी सरकारमा हुण्डरी ल्याएको छ। संघीय निजामती सेवा विधेयकले 55 उमेर पुगेका र 30 सेवा अवधि भएका कर्मचारीलाई एकैपटक ठूलो संख्यामा घर पठाउने उद्देश्यले विधेयक आएको भन्दै कर्मचारीले धमाधम राजीनामा दिइरहेका छन्। अर्कोतिर 55 उमेर समूह र 30 सेवा विधि सम्बन्धी प्रस्ताव भने एकपटक अर्थात हाल कार्यरत कर्मचारीको हकमा मात्रै लागू हुने भनिएकाले विभेदकारी भन्दै कर्मचारीमा तीव्र असन्तुष्टि छ। त्यति मात्र होइन, भएका कर्मचारीलाई एकैपटक ठूलो संख्यामा घर पठाउने र रिक्त स्थानमा नयाँ भर्ना गर्दा राज्यलाई ठूलो आर्थिक भार पर्ने भन्दै विज्ञहरू चिन्ता व्यक्त गर्न थालेका छन्। पूर्व सचिव भरत थापा संघीय निजामती सेवा विधेयक धेरै वर्षको पर्खाइपछि आउनु सकारात्मक कदम भए पनि यसमा समावेश गरिएका कतिपय प्रावधानहरूले सिंगो कर्मचारी वृत्तमा गम्भीर संशय र अन्योल पैदा गरेको बताउनुहुन्छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
5: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदिई स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
7: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9860686925, 9560634881 र 9460747580।
8: के तपाई पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
9: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
8: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
9: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
8: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
9: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
8: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
9: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
8: मोबाइल 9800258395, फोन 0161586559।
0: डिजिटल भुक्तानले नागरिकको समय र आवजावतको खर्च बचत गर्छ। नगद कारोबार घट्दा वित्तीय पारदर्शिता र सुरक्षा स्वाभाविक रूपमा बढ्छ। तर डिजिटल भुक्तानी अपेक्षा अनुसार न्यून हुनु आश्चर्यजनक रहेको ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। प्राधिकरणले काउन्टरको संख्या र त्यसमा हुने निर्भरता घटाउँदै डिजिटल प्रणालीलाई प्राथमिकता दिन सके प्रशासनिक खर्च घटाउन सकिने निष्कर्ष समेत निकालेको छ। यसैबीच विद्युत प्राधिकरणले डिजिटल भुक्तानीमा ग्राहक आकर्षित गर्न स्मार्ट पे रिवार्ड कार्यक्रम ल्याएको छ। प्राधिकरण संचालक समिति सदस्य अंशु किरण साईका अनुसार डिजिटल माध्यमबाट विद्युत महसुल तिर्ने अभ्यासलाई प्रोत्साहित गर्न उपभोक्तालाई थप सुविधा दिने निर्णय समेत भएको छ। कारोबार दैनिकमा खबर छ।
3: अब विदेशको खबर। मध्यपूर्व द्वन्द, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबावका बावजूद विश्व व्यापार अपेक्षा भन्दा बढ़ी लचिलो देखिएको विश्व व्यापार संगठन डब्ल्यूटीओले जनाएको छ। एआई प्रविधिमा बढ़दो लगानीका यस वर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ। आपूर्ति श्रृंखलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढ़ेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ। सेमी कन्डक्टर, सर्भर तथा अरू उपकरणको व्यापार अघिल्लो वर्षको यही अवधिको तुलनामा 67% बढ़ेको छ। डब्ल्यूटीओकी प्रमुख एनगोजी ओगन्जो इवे आवालाले अवरोधका बावजूद विश्व व्यापारले देखाएको लचिलोपन सकारात्मक रहेको बताउनु भएको छ। यद्यपि सबै देशले एआईबाट सृजना भएका अवसरको समान लाभ लिन नसक्ने निष्कर्ष समेत संगठनको छ।
0: अब खेल खबर। एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई प्रशिक्षकका रूपमा फेरि जिम्मेवारी दिएको छ। तीव्र गतिका बलर उनले 25 टेस्ट, 24 एकदिवसीय र 14 टी20 खेलेका छन्। अमेरिका राष्ट्रिय टोली नेपाल र ओमानको बलिङ प्रशिक्षक रहिसकेका उनले लंका प्रिमियर लीगमा कोलम्बो किङ्स क्याण्डी बोर्ड्स र क्याण्डी रोयल्समा पनि काम गरेका छन्। विराटनगरले विदेशी खेलाड़ीमा चरिथ असलंका शुभम रंजनलय लगायतलाई यसअघि अनुबन्ध गरिसकेको छ। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि मंगिर 5 गतेसम्म आयोजना हुने देशकै सर्वाधिक ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो। अहिले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तर उन्नति, दर्शक प्यारापिटमा नयाँ कुर्सी जडान, पिच र आउटफिल्डको अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापन तथा प्रवेशद्वार निर्माणको काम तीव्र गतिमा भइरहेको छ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती गण्डकी र बागमती प्रदेशका पहाड़ी केही ठाउँमा हल्का पानी परेको छ, साथै पश्चिम एक दुई ठाउँमा पनि छिटपुट पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकीका एक दुई ठाउँमा छिटपुट बाहेक देशका अरू ठाउँमा पानी परेको छैन। आज दिउँसो कोशी बागमती र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा कोशी प्रदेशको तराईका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा बादल लाग्नेछ, साथै देशको हिमाली र पहाड़ी केही ठाउँमा मेघगर्जन चट्याङ हावाहुरी र असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: चालू आर्थिक वर्षको बजेट सम्बन्धी सर्वोच्चमा परेको रेडियो टुङ्गो लागेपछि मात्रै सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेट ल्याउने भएको छ। चालू आर्थिक वर्ष 83-84 को बजेट ल्याउने अन्तिम तयारीमा रहेको बेला सर्वोच्च अदालतले कारण देखाओ आदेश जारी गरेपछि प्रदेश सरकारले बजेट प्रस्तुत रोकेको हो।
3: देशकै ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले चालू शैक्षिक सत्रका लागि 30,87,11,00,000 रूपियाँको बजेट ल्याएको छ। असारमै ल्याउनु पर्ने नीति तथा कार्यक्रम र बजेट त्रिवीले हिजो मात्रै 67 वार्षिक दिवसको बैठकबाट पारित गरेको हो।
0: उपभोक्ताले अब जुनसुकै ब्राण्डका ग्यास सिलिण्डर साट्न पाउने भएका छन्। लामो समयदेखि सहज रूपमा ग्यास नपाएर शास्ति भोग्दै आएका उपभोक्तालाई चाडपर्वको समयमा सहज आपूर्ति गर्न उद्योगीहरूले यस्तो व्यवस्था गर्ने निर्णय गरेका हुन्।
3: सन् 2026 साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवयित्री तथा निबन्धकार एन कार्सनलाई प्रदान गर्ने निर्णय गरिएको छ। द स्वीडिस एकाडेमीले हिजो उहाँलाई साहसिक र मौलिक सृजनाका लागि, जसले शास्त्रीय परम्परासँगको जीवन्त संवाद मार्फत समकालीन साहित्यमा नयाँ रूपहरूको निर्माण गरेको भन्दै यस वर्षको प्रतिष्ठित पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।
0: श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। विभागमा कतिपय रोजगारदाता तथा प्रतिष्ठानले श्रमिकलाई चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो आएकाले विभागले हिजो विज्ञप्ति मार्फत यस्तो निर्देशन दिएको हो।
3: झापा दमको बेलडाँगी र मोरङको पथरी सनिचरेमा बसोबास गर्ने भूटानी शरणार्थीले दिगो समाधान खोजेका छन्। 3.5 दशक अघि भूटानबाट लखिएका नेपालीभाषी भूटानी शरणार्थीले दिगो समाधानका लागि पहल गरिदिन नेपाल सरकारलाई आग्रह गरेका हुन्।
0: अखिल नेपाल फुटबल संघ इन्फाका अध्यक्ष पंकज विक्रम नेमवाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत संजीव पाण्डे विरूद्ध ठगी र खेलमा मिलेमेतो सम्बन्धी मुद्दा दायर भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानका आधारमा जिल्ला अदालत ललितपुरमा हिजो मुद्दा दायर भएको हो।
3: र नेकपा एमाले आउँदो मंगिरको पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ। काया कैरनमा अब पालो उखानको
0: पढेर कहिल्यै सकिँदैन।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: बाढ़ी पहिरोका कारण क्षतिग्रस्त भएका धेरै सड़क सञ्चालनपछि जनजीवन सहज। नेपाल र चीनबीचका प्रमुख व्यापारिक नाका ठप्प हुँदा दशैं बजार प्रभावित।
3: मतपत्र छपाईमा ढिलो हुँदा कांग्रेस महाधिवेशन लम्बियो। नयाँ नेतृत्वका लागि आज मतदान। पूर्व राष्ट्रपति राजनीतिमा सक्रिय हुनु नैतिक रूपमा कमजोर निर्णय भएको विश्लेषकको भनाई।
0: दशैंको चहल पहल शुरू भएसँगै मासुका लागि पशुपक्षी ओसार पसार तीव्र। रोग तथा संक्रमणलाई ख्याल गरी ढुवानी मापदण्डको पालना गर्न पशु सेवा विभागको आग्रह।
3: एआई प्रविधिमा बढ़दो लगानीले यस वर्ष विश्वव्यापी व्यापार बढ़ने। डब्ल्यूटीओको प्रक्षेपण, एशियाको वस्तु निर्यात 9.9% बढ़ने अनुमान।
0: र श्रीलंका पूर्व क्रिकेटर धम्मिका फेरि एनपीएलका लागि विराटनगरको प्रशिक्षक।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ दुईजना युवाहरू भन्दैछन्। एकजनाले भन्दैछ, कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दियो, यति भएपछि गाउँघरतिर नेता पल्टेर हिँड्न कसले सेक्ने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: शुक्ला गंडकी एफएम 97.6
1: ए बुढा गहना किनिन्छ भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
2: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
1: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
2: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
1: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
2: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
1: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
2: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
1: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 98261 5707, प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्, सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
3: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
4: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
3: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3000 रुपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 कुपन।
4: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
3: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
4: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, माछापुच्छ्रे बैंकको भवन।
4: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 98560 65870।
5: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
6: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पिटी, आईएलटीएस, प्रोफाइलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
6: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा,
5: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
6: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल।
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
6: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
5: कहाँ छ पुन मोबाइल?
6: यही दुलेगुडामा तरकारी पसलको आडमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, युनाइल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
5: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
1: या बुढा,
7: 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
8: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
7: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरिङ टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
9: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9161638981।
10: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्दै भएन।
11: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
10: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका।
11: दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाऊ। अहिले हतार छ, पछि आउँदै गरौला है।
12: दीर्घायु फर्निचर सोरुम।
11: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोभेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाउनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
12: साथै पुरासँग साफिल र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
11: दीर्घायु फर्निचर सोरुम, दिलगढा त नहीं,
12: प्रोप्राइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0865 मोबाइल नम्बर 9847061268
11: 9856268।
14: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
11: तर महँगो होला नि?
14: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
15: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
16: बाराही अल्मुनियम, अब युपिभीसीको साथमा।
15: अल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
16: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0635414411। मोबाइल 9856228938 र 9800282938।
17: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
18: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
17: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
18: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
17: पुराना गरगहना सँग नयाँ साथफेर,
18: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
17: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर पेन घिमिरे। मोबाइल 9856602699।
19: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल न परेन त? होइन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ? सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइल स्पेसन अनुसारको कपडा लगाउनु मन लाग्ने। ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि। त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला।
20: हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्ति फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौंडा प्रोप्राइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378 9118969902।
21: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सबै ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्लागण्डकी चार दुलेगौड़ा प्राइम बैंक सँगै शुक्लागण्डकी एफएम को पारिपट्टी। मोबाइल नंबर 9856309982 र 9705625209।
22: कता हिँडेको आइफोन हातमा लिएर?
23: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
22: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ।
23: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
22: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843328811।
23: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
24: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
23: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
25: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
26: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
22: विगत लामो समयदेखि दुलेगौंडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
26: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141094, मोबाइल 9856602630।
25: विगत लामो समयदेखि तपाईँहरूको मनसितमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
22: ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 को 9 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 26 गते सोमबार, समय बिहान 10 बजे, स्थान बराहा फेदी संयोग कटेजको सभा हल। अनुरोधक सचिव कमल भट्टराई, ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था
21: लिमिटेड।
27: निवेदन गराएको के हो भने, हामीले राजनीति गर्न हो भने न्यायपालिकामा न्यायाधीशको पदमा बस्नु उपयुक्त हुँदैन भन्ने मेरो निवेदन हो।
28: अब एउटा कुरा तपाईँले भन्नुभएको छ नि, हरेक कुरामा न्यायालयमा चाहिँ क्रमभङ्गता हुँदैछ, न्यायालयमा हस्तक्षेप हुँदैछ, नयाँ सरकार आइसके पछाडि चाहिँ न्यायालयमाथि निकै ठूला प्रश्नहरू पनि उब्जिएका छन् वरियताका विषयमा, यसरी सुध्रिन्छ त न्याय प्रशासन देशको?
27: त्यसो हुँदाखेरि त्यसो भए हिजोका स्थितिमा राजनैतिक भागवण्डामा कहिले खुमलटार दाएको, कहिले बुढा निगल्टा दाएको, कहिले बालकोट दाएको व्यक्तिलाई नियुक्ति गर्दा न्यायपालिका सुधार हुने हो त? छोडौँ त्यसरी नै, त्यसरी नै छोड्दा ठिक हुन्छ भने छोड्छौँ, हामी प्रश्न नगरौँ। अन्यथा न्यायपालिकामा हिजो भएका विकृति, म अर्को निवेदन गरेँ, तत्कालीन पूर्व प्रधान न्यायाधीश चलन शमशेरको बारेमा आज उठेका प्रश्न, अरब रुपियाँ म निवेदन लिएको अवस्थामा र त्यहाँ भएको सबै दुर्घटनामा पनि उहाँले के करोड रुपियाँ पैसा लिनुभएको थियो भन्दाखेरि त्यो मुद्दा फैसला कसले गरेको थियो हिजो, त्यो पनि हामीले हेर्नु। त्यसो हुँदाखेरि मेरो निवेदन गराएको के हो भने, हामीले सुधारका लागि जाने हो भने क्रमभङ्ग होइन, हामीले योग्य सक्षम र न्याय दिन सक्ने मान्छे हामीलाई चाहिन्छ। क्रमभङ्ग भनेर राजनैतिक दलको झोला बोक्ने, राजनैतिक दलको सिफारिस बोक्ने, बलुवाटार लाउने, खुमलटार आउने, बुढानीगढा धाउने, बालकोट धाउनेलाई नियुक्ति गरेर पार्टीको साधारण सदस्य भएको, सभासद भएको मान्छे नियुक्ति हुनुपर्छ, त्यही न्यायाधीश कायम राख्नुपर्छ भन्ने हो भने त्यो क्रम भङ्ग गर्नुपर्छ। नेपाली जनताले त्यो खोजेका होइनन् र त्यसले न्याय दिँदैन। अहिले न्यायपालिका बिग्रिएको कारण त्यही हो र सुधार गर्नको लागि क्रम भङ्ग आवश्यक छ। क्रम भङ्ग गर्न सकिएन भने हिजकै दलाली प्रवृत्ति, हिजकै भ्रष्टाचारी प्रवृत्ति, हिजकै न्यायको विचलन प्रवृत्ति निरन्तरता हुन्छ र निरन्तरता दिने कि त्यसलाई क्रम भङ्ग गर्ने भन्ने कुरा तपाईँ हामीले विवेचना गर्ने हो। त्यस कारणले कसले के भनौँ भन्दाखेरि पनि त्यसको स्पष्ट जवाब दिन सक्नुपर्छ। मैले के गरेँ, म कसरी नियुक्ति भएँ र अब हुने नियुक्तिमा के आधार गरियो, हिजो यो गलत थियो आज सही थियो भनेर पुष्टि गरिदिनुपर्छ। त्यस कारण यो अवस्थाहरूमा राजनैतिक पूर्वाग्रह लिएर बोल्नु हुँदैन। न्यायपालिका जनताको लागि हो, जनताको अपेक्षित न्याय प्राप्त गर्नको लागि जबसम्म हामी सक्षम भएर खुलेर हिँड्दा हृदयले हामी अघि बढ्न सक्दैनौँ तबसम्म न्यायपालिका सुधार हुँदैन। त्यसैले क्रम भङ्ग होइन, यो क्रम भङ्ग चाहिँ के हो त भन्दाखेरि न्यायपालिकामा आमूल परिवर्तन गर्नुपर्छ। अझै मेरो हिसाबमा भन्नुहुन्छ, अब निवेदन गर्नुहुन्छ भने त सर्वोच्च अदालतमा कायम रहेका न्यायाधीशहरूको प्रत्येक न्यायाधीशको नियुक्तिको आधार हामीले खोज्नुपर्छ। अब हेर्नुहोस्, कुन नियुक्तिमा नियुक्ति हुनुभयो तपाईँ, तपाईँलाई कुन प्रतिस्पर्धा राखियो, कुन योग्यता तपाईँलाई थियो भन्ने कुरा हामीले बुझ्छ। हामी अझै उदाहरण दिन चाहन्छु, म तपाईँ एउटा सुन्नुहोला, एकजना माननीय न्यायाधीशको त के भयो भने एकै वर्षभित्रमा उहाँ उच्च अदालतको मुख्य न्यायाधीश पनि हुनुभयो, एकै वर्षमा उहाँ सर्वोच्च अदालतको उच्च अदालतको मुख्य न्यायाधीश पनि भयो, सर्वोच्च अदालतको न्यायाधीश पनि हुनु एकै वर्षभित्रमा भने उहाँको विरूद्धमा परेको नियुक्तिको प्रश्नमा चाहिँ संघीय इजलासको जोडिएको प्रश्नलाई सिङ्गल इजलासले खारिज गरेर उहाँको नियुक्ति सदर गरियो भने यो चाहिँ के हो, शक्तिको पहुँच होइन। त्यस कारण हामीले न्यायपालिकालाई कुनै पनि राजनैतिक दलको कुनै पनि झण्डा मुनिको अवस्थामा चाहिँ सही र अर्काको अवस्थामा गलत भन्ने होइन, गलतलाई गलत सहीलाई सही भनौँ। त्यस कारणले नियुक्ति गर्दाखेरि लिएका मापदण्ड तपाईँको के हो, अहिलेको के हो प्रष्ट गरिदिनुहोस्, नेपाली जनताले बुझ्नुपर्छ। म यो योग्यतामा नियुक्ति भएको थियो भने मैले पनि भनिदिन सक्नुपर्छ, त्यो क्षमता छ भने सबैले भन्छु, खुला रूपमा सार्वजनिक गरौँ, म यो आधारमा, यो नियुक्तिमा, यो योग्यतामा, यो प्रतिस्पर्धामा सर्वसाधारण भएको थिएँ भनेर भन्यौँ। यदि सकिँदैन भने, भन्न सकिँदैन भने अर्कामाथि अमला फेर्साउनुभन्दा अगाडि आफ्नो योग्यता पनि प्रष्ट गरिदिन म हार्दिक निवेदन गर्छु।
28: सुशील शर्मा सापकोटाजी, अहिले प्रधान न्यायाधीश, पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबरालाई अस्ति पक्राउ गरियो, राति सेक्युरिटी भनिएको थियो होइन, पछि उहाँलाई चाहिँ सुरक्षित स्थानमा पठाइयो भनियो, प्रहरीले पनि भन्यो, फेरि केही दिन अघि मात्रै उहाँ लगायत उहाँ सम्बद्ध केही व्यक्तिहरूका घरमा खानतलासी पनि गरिएको छ, स्याउका कार्टुनका कार्टुन पनि त्यहाँ चाहिँ ओसार प्रसार भइरहेको भन्ने खालको उजुरी पनि परेको भन्ने विषय आएको छ। के न्यायालयमा यस्ता खालका गतिविधिहरू, यस्ता खालका कामहरू भइरहेका छन्?
27: यस्ता कामहरू, यस्ता गतिविधिहरू भएका छैनन् भनेर अब हामीले कसरी पुष्टि गर्नु? प्रमाण सहित आइरहेको छ, उजुरीमा मात्रै होइन, तथ्य प्रमाण आउँदाखेरि सम्बन्धित पक्षले कुनै पनि प्रतिकार गरेको अवस्था छैन भने त्यसले हामीले के मान्नुहुन्छ? अहिले न्यायपालिकामा अहिलेसम्म के भएको रहेछ भन्दाखेरि सीमित व्यक्तिको पहुँच र सिन्डिकेटको आधारमा आम नेपाली नागरिकलाई न्यायबाट विचलन गर्ने गरी पहुँच र शक्तिको आधारमा, अनुहारको आधारमा निर्णय गर्ने परिपाटी रहेछ भनेर प्रश्न भएर आयो। त्यसो हुँदाखेरि अब त्यो व्यवस्थालाई तोड्नको लागि हामी आम नेपाली नागरिक सचेत भएर आइनौँ भने तपाईँ न्याय कहिले पनि पाउनुहुन्न। न्यायपालिका यस्तो उच्च गरिमाको स्थान हो, त्यहाँभन्दा उच्च स्थान छैन। न्यायाधीशको पद यति आदर्श र उच्च पद हो, त्यो पदलाई बस्ने व्यक्तिले त्यो पदको गरिमा बुझ्न सकेन भने सिङ्गो न्यायाधीश पदको बदनाम हुन्छ। त्यसकारणले हामीले हिजो जो जस्ता पात्र नियुक्ति गरेर पठाएका ती पात्रहरूमा न्यायाधीश हुने योग्यता, न्यायाधीश हुने क्षमता, न्यायाधीश हुने सक्षमता, न्यायाधीश हुने निष्पक्षता रहेनछ भन्ने कुरा पुष्टि हुँदै गइरहेको छ। त्यसकारणले हामीलाई एकजना पात्र न्यायाधीशको रूपमा चाहिएको होइन, हामीलाई चाहिएको न्यायाधीश पदको गरिमा जोगाउने, न्यायपालिकाको साथ जगाउने, संविधानको मर्म जगाउने र निष्पक्ष स्वतन्त्र र सच्चा न्याय आम नागरिकमा पुर्याउने एकजना न्यायाधीश चाहिएको हामीलाई। त्यसकारणले हामी अनुहार हेरेर फलानु व्यक्तिलाई फलानुले नियुक्ति गरेको थियो, फलानु व्यक्तिलाई फलानु नियुक्ति गरेको थियो भनेर विरोध र समर्थन गर्ने होइन, हामी त्यो व्यक्तिमा भएको न्यायिक क्षमता कति छ, त्यो न्यायिक क्षमताले न्यायपालिकालाई सम्बोधन गर्न सकेको छ कि छैन, आम नेपाली नागरिकलाई न्यायपालिका प्रतिको आस्था विस्तार गर्न वृद्धि गर्न सहयोग गर्न सकेको छ कि छैन। यदि छ भने जोसुकै पात्र र जोसुकै दलले नियुक्ति गर्छ हामी उच्च सम्मान गर्छौं, यदि छैन र गुटबन्दी गरिन्छ दलगत गरिन्छ भने मैले निवेदन गरेँ एकछिन अगाडि मेरो आज एकजना आदरणीय व्यक्तित्व वरिष्ठ अधिवक्ता हरि उप्रेतीले एउटा कुरा भन्नुभएको थियो, सर्वोच्च अदालतमा चाहिँ न्यायाधीशहरू त 19 जना हुनुहुन्छ तर त्यहाँ चारतिर हेर्दा चार कुनामा चार मुख भएका न्यायाधीशहरू पाइन्छन् भनेर भन्दै हुनुहुन्थ्यो। यथार्थमा हो, यदि यथार्थमा त्यस्तो हुँदैन थियो भने संविधान इजलासमा अस्ति विरोध गरेर संविधान इजलास नबस्ने अवस्था हुने थिएन। त्यसो भन्दा मेरो निवेदन गरिरहेको हो भने सर्वोच्च अदालतको न्यायाधीश हुनको लागि तपाईँ मैले के पद पाएँ, म भोलि प्रधान न्यायाधीश हुन्छु कि हुन्न, म कुन दलबाट नियुक्ति भएँ, अब आउने कुन दलबाट आयो, कुन दलको सिफारिस आयो, उमल्टार गयो कि गएन, बल्लटार गयो कि गएन भन्ने सब प्रश्नहरू खोजेर चाहिँ यहाँ तपाईँ न्याय दिन खोज्नुहुन्छ भने तपाईँ जस्तो न्यायाधीश हामीले न्यायपालिकामा खोजेको होइन। र म नेपाली नागरिक निवेदन गर्छु, तपाईँ हामी न्याय चाहन्छौँ भने रूपान्तरणको लागि आउनुहोस्, आवाज उठाउनुहोस्, बोल्नुपर्छ, अनि तपाईँ न्याय कहिले पनि पाउनुहुन्न भन्ने मेरो निवेदन रह्यो।
28: एउटा कुरा, सुशील शर्मा सापकोटाजी साँच्चै स्याउका पेटी उसारिएकै होला नि त त्यसो भए?
27: एउटा पेटी ओछारेको होइन भन्नुहुन्छ भने ती फसलाहरू जुन फसलामा जस्तै रञ्जन करेलाको मुद्दाको फसलाको आयो, त्यो फसला फेरि सर्वोच्चले उल्ट्याइदिएर फेरि यथावत 20 वर्षै कैद कायम गरिदियो भने त्यो फसला के आधारमा भयो त? प्रमाण त एउटै होला, कानुन फिर्ने त एउटै होला। जहाँसम्म अहिले जे जे सेवका बाकसका कुरा गरेका छन्, जुन फसला आयो एउटा 10 सवारी ज्यान मुद्दामा तपाईँको लाइसेन्स नभएको मान्छेलाई पनि 10 वर्षभन्दा बढी कैद हुने व्यवस्थामा चाहिँ छोड्ने व्यवस्था भयो सर्वोच्च अदालतबाट, भनेपछि के ती पहुँचमा भएका हुन् भने के न्यायमा भएका हुन् त ती प्रश्नहरू? त्यसैले नेपाली जनता एउटा आम नागरिकले त्यही पहुँचमा त्यही न्यायमा पाएको छैन, तर पहुँच भएका मान्छेहरू चाहिँ जिल्ला अदालतमा दर्ता भएको मुद्दा चाहिँ बन्दीबाट जारी नहुने, परामर्श पनि नहुने, परामर्शबाट छोड्ने, उत्प्रेषणले खारेज पनि नहुने म्याद थप गरेको भने त्यो पहुँच होइन त त्यहाँनिर। त्यस कारणले पहुँच कानून हामीले पनि पढेको, संविधान एउटै सबैले पढेको, तर प्रयोग गर्दाखेरि चाहिँ निष्पक्ष गरेर प्रयोग गरिदिनु पर्यो। तपाईँहरूलाई हामीले सम्मान उच्च मर्यादाको पदमा आसन गरेर भगवान विष्णु छोरा मानेका छौँ, त्यस कारणले भूमिका पनि विष्णु छोरा खेलिदिनु होला, अन्यथा तपाईँहरूले खेलेको भूमिका निष्पक्षता आउन सकेन भने न्यायपालिकामा आम नेपाली नागरिकले परिवर्तन खोज्न फेरि सड़कमा आउनुपर्ने दिन पनि आउन सक्छ होला मेरो निवेदन हो। त्यस कारण अन्यथा नहोस्, नेपाली जनताको लागि न्याय दिनुहोस्, संविधानको लागि न्याय दिनुहोस्, कानूनको लागि न्याय दिनुहोस्, न्यायपालिकामा बसेर राजनीति नगर्नुहोस् भन्ने मेरो हार्दिक निवेदन छ। र त्यो सेवाको बाकस आएको होइन होला भन्ने कुरा चाहिँ आजको मितिले पुष्टि गर्न सक्ने अवस्था होइन होला भन्ने पुष्टिको नगर्ने अवस्था चाहिँ म देख्दछु।
28: भनेपछि नेपालको न्यायालयमा सेटिङ चाहिँ व्याप्त रूपमा हुन्छ हुन्थ्यो होइन त्यसो भए?
27: यसलाई त तपाईँले र मैले भन्दाखेरि पनि अहिलेको सेवाको बाकसलाई हेर्नुहोस्, हरिकृष्ण श्रीमानले दिएको प्रतिवेदन हेर्नुहोस्, प्रश्न भइहाल्छ नि त्यहाँनिरबाट। हरिकृष्ण श्रीमानले पनि के भन्नुभयो, न्यायपालिकामा विचलन छ, न्यायपालिकामा विकृति छ, न्यायपालिकाभित्रै के हुन्छ भन्दाखेरि न्यायपालिकाभित्रै चाहिँ चलखेल हुन्छ, न्यायाधीश वकिल कर्मचारी मिलेर पनि न्यायपालिकामा चाहिँ न्यायको विचलन गरेका छन् भनेको प्रतिवेदन सार्वजनिक भएर बसेका छ नि त। त्यो प्रतिवेदन खण्डन कहिले निट भएको छैन भने अहिलेको सेवाको बाकस उहाँ चुनाव शमशेर श्रीमानसँग भेटिएका ती जुन प्रमाणहरू छन् ती प्रमाणहरू पक्राउ गरेका बिचौलियाहरू सशस्त्र प्रहरीका एआईजीलाई समाउँदाखेरि एआईजीसँग भेटेका केरखेर गर्दाखेरि भएका बफल बयानहरू कागजहरू हेर्दाखेरि के देख्छौँ हामी, भएको रहेन रहेछ विशुद्ध रहेछ भनेर भन्न सक्छौँ। त्यस कारणले हिजो फुल कोर्टले निर्णय गर्दै गर्दाखेरि आजसम्म फुल कोर्टले के निर्णय गर्न सकेन भन्दाखेरि संविधानको धारा 133(2) बमोजिम सबै नागरिकले समान अधिकारमा न्याय पाउनुपर्छ, समान अधिकार असान सरकार प्रयोग गर्न पाउनुपर्छ भन्ने निर्णय आसन गर्न सकेको छैन। तर चोलना समस्यालाई समाउँदाखेरि चाहिँ पुक्राउ पुर्जी नजिकिन समाएको भन्ने गर्व नेपाल बारले पनि त्यही लियो। म नेपाल बार र फुलकोटलाई निवेदन गर्न चाहन्छु, संविधानको व्यवस्था बमोजिम राज्यसँग खतरा सृजना भयो भने 24 घण्टाभित्र मामला पेश गर्ने गरी कुनै पनि नागरिक राज्यले नियन्त्रणमा लिन सक्छ। हेर्नुहोस्, त्यस कारणले हामी संविधानवादको वकालत गर्दैछौँ या भोलि मलाई पनि चुनाव संसदको जस्तो अवस्था आउँछ भनेर जुगिनका लागि हामी निर्णय गर्दैछौँ, त्यो प्रश्न गरिदिनु होला। त्यस कारणले निर्णय गर्ने भनेको संविधानमा टेकेर गर्नुहोला, कानूनमा टेकेर गर्नुहोला, म जोगिनुपर्छ, मलाई पनि भोलि आइलाग्छ, मैले पनि अकुत सम्पत्ति प्राप्त गरेको छु, त्यस कारणले म जोगिनुपर्छ भन्ने आफूले निर्णय गर्नुभयो भने जनताको पनि न्यायालय छ, जनताको अदालतलाई नमान्ला, त्यस कारणले हामी न्याय दिँदाखेरि निष्पक्ष स्वतन्त्र र सक्षम भएर न्याय दिन सक्ने गरी हामीले आफूलाई परिवर्तन गरौँ, रूपान्तरण गरौँ। हाम्रो व्यक्तिगत रूपमा कोहीसँग पनि कुनै ईर्षा छैन, कुनै भावना छैन। मात्रै के हो भने त्यो पदमा बसेर न्याय दिँदाखेरि आम नेपाली नागरिकले न्यायको आत्मसात गर्न सक्ने गरी न्याय दिनुहोला। विभेद भएको, पक्षपात भएको, एउटै कुरामा तपाईँलाई ठिक र मलाई बेठिक भन्दै गरेको, हिजोका नियुक्ति हुँदा वरिष्ठ मिचिएकोमा मौन बसेर त्यही इजलासमा बसेर आफूले बेन सेयरिङ गर्ने, आज त्यही इजलासमा चाहिँ वरिष्ठतम भएन भनेर न्यू खोज्ने भन्दाखेरि यो के हो त भन्दाखेरि नेपाल बार पनि कुन पार्टीको झोलामा हिँड्दैछ, कुन पार्टीको समर्थनमा हिँड्दैछ, पार्टीको निर्णय सामूहिक रूपमा नेपाल बारको कार्य समितिको निर्णय हो वा महासचिवको मात्र निर्णय हो भन्ने पनि हामीले खोज्नुपर्ने अवस्था आएको छ। हेर्नुहोस्, त्यसो हुँदाखेरि एउटा निर्णय गर्दै गर्दाखेरि तपाईँ कुनै पार्टीको भएर निर्णय नगरिदिनु होला, तपाईँ सिंहको देश जनता र संविधानको भएर निर्णय गर्नुहोला। तपाईँले गरेका निर्णय संविधानका धारा हामी सबैले पढेका हुन्छौँ, त्यस कारणले तपाईँमा पक्षपात देखियो भने तपाईँका कदमलाई हामीले स्वीकार गर्न हामी अमान्य पनि गर्न सक्छौँ भन्ने एउटा हार्दिक निवेदन।
28: एउटा कुरा, अब एउटा सरकार र परिवर्तन भयो, जेएनजी विद्रोहले चाहिँ एक किसिमको म्यान्डेट पनि दियो, कतिपय राजनीतिक दलहरू रिफर्म पनि भयो, नेपाली कंग्रेसको महाधिवेशन यतिखेर चलिरहेको छ, 15 महाधिवेशन, गगन थापाले चाहिँ जुन किसिमको नेतृत्व लिने एउटा क्षमता लिनुभयो, विशेष महाधिवेशनबाट चाहिँ गगन थापाको नेतृत्व चाहिँ अगाडि आएको स्थिति छ, एउटा पंक्ति फेरि त्यहाँ पनि छुटेको छ, एउटा दुईटै पंक्ति भनौँ, शेखर कोइराला यतिखेर पूर्णबहादुर तटस्थ परिस्थितिमा हुनुहुन्छ, नेकपा एमालेको कुरा गर्नुहुन्छ भने आज विद्यादेवी भण्डारी फेरि देशको राष्ट्रपति भइसकेको व्यक्ति एउटा दलीय राजनीतिमा त्यो मोहले चाहिँ त्यहाँ आउँदाखेरि मर्यादामा प्रश्न उठेका विषयहरू छन् भन्दा पछिल्लो समयको यो राजनीतिक मुभमेन्ट र चेन्ज, जस्तो कंग्रेसको महाधिवेशन र नेकपा एमालेमा विद्यादेवी भण्डारीको इन्ट्रीलाई चाहिँ कसरी हेर्नु मिल्छ?
27: कांग्रेसको महाधिवेशनलाई एउटा लोकतान्त्रिक पार्टी हो, कांग्रेसको महाधिवेशन हिजो विश्व महाधिवेशन भयो, अदालतमा मुद्दा दायर भयो, अदालतले निर्वाचन आयोगको कार्यलाई गलत भनेन सही भनेर संयुक्त इजलासले फैसला दियो, त्यो फैसला उपर पुनरावलोकन निवेदन परेको छ, त्यो निवेदनको अन्तिम निर्णय नयाँ हुन्जेलसम्म संयुक्त इजलासको फैसला अन्तिम भएर बसेको हुन्छ। र यहाँ अहिले महाधिवेशन नियमित रूपमा प्रक्रियागत रूपमा संविधानको मर्म बमोजिम भएको हुँदाखेरि गगन थापाको नेतृत्वमा अध्यक्ष सभापतिमा भएको विशेष महाधिवेशन सनौट भएको समितिले आज गरेको महाधिवेशन लोकतन्त्र गणतन्त्रको ला संविधानवादको लागि एउटा उच्च कदम हो, त्यसले हामीले सबैले स्वागत गर्नुपर्छ, सहीलाई सही भन्नुपर्छ। त्यस कारणले गगन थापालाई म हार्दिकतापूर्वक निवेदन गर्छु र उहाँलाई चाहिँ म बधाई पनि दिन चाहन्छु, निर्वाचित गरेर आउनुहोस्। यो देशमा भएका विकृति विसंगतिहरूलाई सरकारले चालेका कदमसँग सरकारले गलतलाई गलत चालेकालाई गलत भन्नुपर्छ र सही छन् भने समर्थन खुलेर गरेर यो देशका जनताको लागि काम गरिदिनु होला भन्ने म गगन थापालाई हार्दिक निवेदन गर्छु। र अर्को समूह भनेको त्यो समूहले अर्को महाधिवेशन गर्ने गुटबन्दी गर्ने भनेको चाहिँ एउटा पार्टीको एउटा झण्डा हुन्छ, एउटा पार्टीको एउटा चुनाव चिन्ह हुन्छ, फुटेर त्यो पनि मैले हो चिन्ह लिएर दुईटा दलमा विभाजन भयो भने त्यो संविधान कानून र अदालतको फैसला प्रतिकूलको कार्य हुन्छ। जुन कार्य अहिले शेखर समूह जुन कार्य अहिले सर्वदेवा समूहले गर्दै हुन्छ त्यो चाहिँ अदालतको अवेदनासम्मको काम हुने अवस्था भयो, त्यसकारण त्यसलाई हामीले अन्यथा भनिरहनु परेन। कानून मान्ने हुँदाखेरि कानून प्रतिकूल त्यसलाई कानून प्रतिकूल हामीले भन्नैपर्छ। र जहाँसम्म नेकपा एमालेमा विद्यादेवी भण्डारीको प्रवेश आयो, अब हिजो उहाँ राष्ट्रको राष्ट्रपति पूर्व राष्ट्रपति हुनुहुन्थ्यो, अहिले उहाँ नेपाली नेकपा एमालेको वरिष्ठ नेता हुनुभयो, अब उहाँलाई त्यसैमा स्वागत लाग्यो, त्यसै उपयुक्त लाग्यो भने यो देश स्वतन्त्र छ, यहाँ नागरिकले राजनीति गर्न पाउँछ। तर उहाँले आफूलाई देशको सिङ्गो देशको पूर्व राष्ट्रपतिको पदबाट एउटा राजनैतिक दलको वरिष्ठ नेतामा रूपान्तरण गर्नुभयो, उहाँको निजी कुरा त्यसमा हामीले नबोलौं। र नेकपा एमाले पनि एउटा सशक्त एउटा देशमा सशक्त संघर्ष गरेर देशमा लोकतन्त्रको लागि लडेर आएको पार्टी हो, तर एउटा व्यक्तिको अहमताले एउटा व्यक्तिको घमण्डले गर्दाखेरि आज पार्टी तहस नहस हुने अवस्थामा पुगेको छ। त्यस कारणले लोकतन्त्र गणतन्त्र भनेको चाहिँ त्यहाँ बोल्दै नपाउने, अब पार्टी अध्यक्षको विरूद्धमा बोलो भने चाहिँ त्यहाँ कारवाही हुने भन्ने कुरा अध्यक्ष स्वयंले सार्वजनिक गरेको अवस्था रह्यो। र त्यहाँ निरीह हिजो गगन थापाले भनेको कुरा एउटा म स्मरण गर्न चाहन्छु, नेपाली काँग्रेस लास र दासको पार्टी होइन भन्ने कुरा हो, अब नेकपा एमाले भित्र पनि लास र दासको पार्टी होइन, र त्यहाँ पनि नागरिक हुनुहुन्छ, त्यहाँ पनि सरभौम सत्ता नेपाली नागरिक महसुस गर्ने व्यक्ति हुनुहुन्छ, र त्यहाँ पनि नेपाली जनताको लोकतन्त्र गणतन्त्रलाई रक्षा गर्न चाहनुहुन्छ भने पहिला आफ्नो पार्टीभित्रको लोकतन्त्र सबल बनाउनुहोस्, त्यहाँ पनि लोकतान्त्रिक प्रक्रियालाई सबल बनाउनुहोस्, बोल्न नपाइने उत्तर कोरिया बनाउन खोज्नुहुन्छ भने जनताले त्यो पनि हेरिरहेका छन्। त्यस कारणले नेकपा एमालेमा म हार्दिकतापूर्वक मैले मेरो पनि हिजो समर्थन भएको पार्टी हो हेर्नुहोस् भन्ने जनाओस्, त्यस कारणले त्यो पार्टी सक्रियको त्यो पार्टी उद्दल भएको छ, पार्टीको भविष्य राम्रो भएको जनआस्था विचितको म पनि हेर्न चाहन्छु। तर यहाँ प्रश्न के आयो भने एउटा पार्टी भनेको एउटा व्यक्तिको कब्जामा प्राइभेट लिमिटेड हुनु हुँदैन, र त्यो प्राइभेट लिमिटेड सो सर भएर अहिले काम गरेको हुँदाखेरि नेपाली जनताले जे अपेक्षा राखेका थिए, नेपाली जनताले लोकतन्त्र गणतन्त्रको जुन मर्म राखेका थिए, त्यो मर्म त्यहाँ अहिले छैन सकिसक्यो। त्यस कारणले पार्टीलाई सुदृढीकरण गरेर पशुपति नाथले आशीर्वाद दिनुहोस् भन्ने कुरो म कामना गर्न चाहन्छु।
28: हस् सुशील सापकोटाजी, यहाँको महत्वपूर्ण समयका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
27: हस्
28: नमस्कार। अधिवक्ता विश्लेषक सुशील सापकोटा, आदरणीय श्रोता, नेपाली बहसको समय सकिएको छ। केम बम बिदा चाहन्छु। नमस्कार।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 7 बज्यो।
4: घटना, दुर्घटना,
5: कला, संस्कृति,
4: स्थानीय, राष्ट्रिय,
6: अन्तर्राष्ट्रिय खेलकुद,
7: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

नमस्कार, बिहान 7 बजेको शुक्ल गण्डकी समाचारमा यहाँलाई स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समिति चयनका लागि हुने मतदानको लागि आजदेखि अहिलेदेखि मतदाता लाइनमा बसेका छन्। मतदान बिहान 7 बजेदेखि शुरू हुने भए पनि मतदाता भने बिहानैदेखि लाइनमा लागेका हुन्। यो सँगै हिजो मतदान गर्न नपाएका मतदाता फेरि झुर्मुराएका हुन्। टाढा जान पर्नेहरू मतदान गरेर दशैंभित्र घर पुग्ने सोचमा छन्। यसले कांग्रेस महाधिवेशन प्रतिनिधिमा फेरि ऊर्जा भरेको छ। खराब मौसम र प्राविधिक कारणसँगै ढिला मतदान शुरू गर्दा रातीमा मतदातालाई कठिन हुने भएकोले हिजो अपरान्हदेखि थाल्ने भनिएको मतदान मतदाताकै स्वास्थ्यलाई ख्यालमा राखेर आज बिहान सारिएको निर्वाचन समितिका सदस्य सचिव राजु कटुवाले बताउनुभयो। नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी 7255 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। कांग्रेसको नयाँ सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्की बीच प्रतिस्पर्धा हुँदैछ। बुढानीलकण्ठमा 21 किलो सुन बरामद गर्नु पहिले प्रहरीले 10 दिनदेखि निरन्तर निगरानी गरेको खुलेको छ। विशेष सूचना प्राप्त भएपछि खटिएको टोलीले एक साताभन्दा लामो निगरानीपछि सुन बरामद गरेको अनुसन्धानमा खटिएको एक अधिकृतले कान्तिपुरलाई बताएका छन्। हाम्रो उद्देश्य सुन मात्र समात्नु थिएन, त्यसका मालिक पनि समात्नु थियो ती अधिकृतले भने। त्यसैले लामो पर्खाएपछि बरामद गरिएको हो। बरामद गरेपछि प्रहरीले त्यो सुनमा जोडिएका 3 चिनिया नागरिकबारे जानकारी पाएको थियो भने घर धनीको नालीबेली पहिले निकालिसकेको थियो। त्यसक्रममा केही व्यक्तिलाई प्रहरीले पक्राउ गरिसकेको छ, तर उनीहरूको नाम खुलाइएको छैन। प्रहरी टोली जब चिनिया नागरिक समेत भएको घरभित्र प्रवेश गर्यो, त्यसपछि उनीहरूले प्रहरीलाई नै उल्टै आक्रमण गर्न खोजेका थिए। अपरेशनमा खटिएको एक अधिकारीका अनुसार प्रहरीलाई नै आक्रमण गरेर भाग्न खोजे पनि उनीहरू सफल भएनन्। प्रहरीले तयारी अवस्थामा रहेको 10 किलो सुन र प्रशोधन गर्न बाँकी 11 किलो सुन बरामद गर्यो। त्यहीबाट सुनको ढिक्का बनाउन प्रयोग गर्ने उपकरण समेत प्रहरीले बरामद गरेको छ। प्रहरीले गरेको पछिल्लो केही वर्ष यताकै सुन सम्बन्धी यो ठूलो अपरेशन थियो ती अधिकृतले भने। शुक्रबार उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने तयारी छ। स्रोतका अनुसार सुन ल्याएर भण्डारण गरेर राखिएको विषयमा गृहमन्त्री सुदन गुरूङसँग समेत सूचना पुगेको थियो। बरामद सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको प्रारम्भिक आशंका छ। ढिक्का बनाएको सुन भारततर्फ तस्करी हुने गरेको ती अधिकृतको भनाइ छ। पक्राउ परेका व्यक्तिसँग सोधपूछ गर्ने काम भइरहेको छ। सबै नेक्सेसबारे चाँडै थाहा हुन्छ, उनले कान्तिपुरसँग भनेका छन्। चीनबाट हवाई मार्गसँगै रसुवा तातोपानी लगायतका नाकाबाट समेत सुन आउने गरेको थियो, तर पछिल्लो समय चीनसँगको सबै नाका बन्द छन्। विमानस्थलबाट चाहिँ सुनलाई पगालेर विभिन्न स्वरूपमा ल्याउने गरिएका छन्। यसअघि 2080 साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पार गरिसकेको अवस्थामा ब्रेक सुभित्र 60 किलो सुन बरामद भएको थियो। 2074 सालमा सुन तस्करका भरिया सनम साक्य मारिएपछि एउटै समूहले 4 वर्षमा 38 क्विन्टल सुन तस्करी गरेको खुलेको थियो। यहीबाट विमानस्थल हुँदै आएको सुन भारत जाने गरेको थियो। 33 किलो सुन हराएपछि तस्कर समूहले खोजबिन गर्ने क्रममा साक्य मारिएका थिए। त्यसपछि गृह मन्त्रालयले सहसचिव विश्वराज पौडेलको नेतृत्वमा उच्चस्तरीय समिति बनाएर अनुसन्धान थालेको थियो। त्यसक्रममा प्रहरी अधिकारीहरूसहित 63 जना विरूद्ध मुद्दा दर्ता भएको थियो। यसपछि लामो समयसम्म विमानस्थलबाट साँडकाठ सुन तस्करी भएको विवरण आएको थिएन। एकैपटक 2080 सालमा चिनिया गिरोहको संलग्नतामा ब्रेक सुमा लुकाएर सुन तस्करी भएको खुलेको थियो। सुन तस्करीमा नेपाली नागरिक भरिया र व्यवस्थापकका रूपमा प्रयोग हुने गरेका छन्। दशैंमा घर जानेहरूका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ। टिकट छिटो पाइने आशमा युवाहरू गैरातीदेखि नै नयाँ बसबारको टिकट काउन्टर अगाडि लाइनमा बसेका थिए। यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदूरबीच असोज 20 गते मंगलबार विभागमा बसेको बैठकले असोज 23 गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको थियो। केही जिल्लाका यात्रु भने बिहिबार रातीदेखि नै टिकट लिन लाइनमा बसेका छन्। नयाँ बस पार्क सञ्चालन गर्दै आएको लोच्छे बहुद्देश्यीय प्रणालीका महाप्रबन्धक पंकज मल्लका अनुसार सुदूरपश्चिमका जिल्लाहरूका यात्रुहरू बिहिबार राति 9 बजेदेखि नै टिकट काउन्टर अगाडि लाइनमा बसेका थिए। दशैंको अग्रिम टिकट बुकिङका लागि लोच्छे बहुद्देश्यीय प्रणालीले नयाँ बसपार क्षेत्रमा 15 काउन्टर थप र आवश्यक सुरक्षा प्रबन्ध मिलाएको जनाएको छ।
तनहपुर शुक्लागण्डी 11 स्थित ढोर फुलबारी सहित अस्पतालमा मानसिक स्वास्थ्य आत्महत्या रोकथाम लागू पदार्थ दुर्व्यसन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। ढोर फुलबारी सहित अस्पताल प्रदेशन स्वास्थ्य कार्यालय दमौली जिल्ला प्रशासन कार्यालय तनहको सहकार्यमा सो कार्यक्रम भएको हो। कार्यक्रम बोल्दै प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले सबैले आफ्नो तहबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड़ दिनुभयो। प्रदेशन स्वास्थ्य कार्यालय तनहका प्रमुख अमर दवाड़ीले कार्यक्रमको दृश्यमाथि प्रकाश पार्नुभएको थियो। कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल अधिकृत डाक्टर विज्ञान छेत्री, जनस्वास्थ्य अधिकृत पौडेल, इलाका प्रहरी कार्यालय बेलचत्राका प्रहरी निरीक्षक धननारायण श्रेष्ठ, मनो सामाजिक परामर्शकर्ता विजय पौडेल, शुक्लागण्डीकी आयुर्वेद शाखा प्रमुख वरिष्ठ कविराज निरीक्षक गोपाल प्रसाद श्रेष्ठ लगायतले मानसिक स्वास्थ्य योग, मनोसामाजिक परामर्श तथा लागू औषध नियन्त्रण सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, प्रहरी, संचारकर्मी, युवा क्लबका प्रतिनिधि, समाजसेवी, नागरिक अगुवा तथा अन्य सरकारवालाको सहभागिता थियो। पोखरा महानगरपालिका नम्बर 18 अँधेरी कुनामा घरको जग खन्ने क्रममा माटोको ढिस्कोले पुरेर दुईजना युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्वत महाशिला गाउँपालिका नम्बर 6 फलाम खानीका 29 वर्षका विक्रम सुनार र गोर्खा पालुङटा नगरपालिका नम्बर 7 का 39 वर्षका राजु कुमार रहेका छन्। हिजो जग खन्ने क्रममा माटोको ढिस्को खसेर उनीहरू पुरिएका थिए। घटना खबर प्राप्त हुनसाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 गण हेडक्वार्टर कालिका कास्कीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सुजित कुमार यादवको कमानमा 13 जनाको विपद व्यवस्थापन टोली उद्धार सामग्री सहित दिउँसो 3:10 बजे घटनास्थलतर्फ खटिएको थियो। सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीय र स्काई भेटरको सहयोगमा खोजी तथा उद्धार कार्य गरिएको थियो। उद्धार टोलीले अपरान्ह 4:30 बजे र साँझ 6:05 बजेमा पुरिएको अवस्थामा ती युवकलाई अचेत रूपमा फेला पारेको थियो। उद्धार पश्चात थप उपचारका लागि नेपाल प्रहरीले पोखरा महानगरपालिका नम्बर 11 फुलबारी स्थित मणिपाल सिजन अस्पताल पुर्याएको थियो। अस्पताल पुर्याए लगत्तै चिकित्सकले जाँचका क्रममा उनीहरू मृत घोषणा गरेको जनाइएको छ। पोखरादेखि म्यागदीको बेनी हुँदै मुस्ताङ जोड्ने सड़क बाढ़ी पहिरोले अवरूद्ध बनेपछि पोखरा जोमसोङ हवाई उडानमा यात्रुको चाप बढ़ेको छ। उडान संख्या कम भएका कारण यात्रुको चाप थेग्न मुस्किल भइरहेको जोमसोङ विमानस्थलका प्रमुख विश्वनाथ शर्माले बताउनुभयो। उहाँका अनुसार तारा र समिट एयरको ट्विनेटर जहाजले पोखरा जोमसोङ उडान गर्दै आएका छन्। दुवै जहाजले दैनिक 5-5 वटा उडान गर्दै आएकोमा अहिले दैनिक 7-7 वटासम्म उडान गरेका छन्। उहाँले भन्नुभयो, मुस्ताङ जोड्ने सड़क मार्ग विच्छेद भएपछि जहाजबाट आउजाउ गर्ने यात्रुको चाप बढ़ेको हो। यति बेला मुख्य पर्यटकीय याम चलिरहेकाले हवाई मार्गबाट मुस्ताङ जाने पर्यटकको संख्या पनि बढ़िरहेको विमानस्थल प्रमुख शर्माले बताउनुभयो। 16 श्राद्धका बेला मुक्तिनाथ दर्शनसँगै कागबेनीमा पितृतर्पण गर्न नेपाल र भारतका हिन्दू मार्गीहरू पनि उल्लेखीय रूपमा त्यहाँ पुग्ने गर्छन्। एयरलाइन्स कम्पनीले हवाई उडानमा बिरामी, अशक्त आदिलाई प्राथमिकता दिएको जनाएका छन्। त्यस किसिमका यात्रु र विदेशी पर्यटकको सहज यात्राका लागि स्थानीय प्रशासन र विमानस्थल कार्यालयले समेत सहजीकरण गरिएको प्रमुख शर्माले जानकारी दिनुभयो। पछिल्लो मनसूनजन्य विपदपछि बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोर अन्तर्गतको बेनी जोमसोङ कोर्ला सड़क मर्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भीरमा मार्ग छिचुलिएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका 2 पर्ने कुनौटामा असोज 11 गते कालीगण्डकी नदीमा आएको बाढ़ीले 250 मिटर सड़क कटान गरेर बगाएको थियो। बेनी जोमसोङ कोर्ला सड़क योजनाका प्रमुख तेजस्वी शर्माले बुधबार कुनौटा भीरमा कालीगण्डकीले कटान गरेको ठाउँमा माटो फिलिङ गरेर मार्ग छिचुलिएको जानकारी दिनुभयो। बेनी जोमसोङ कोर्ला सड़क मर्मतका लागि बेससहित कालीगण्डकीले सड़क बगाएर कुनौटामा पैदल यात्रा गर्न पनि वैकल्पिक बाटोबाट जोखिम मोलेर हिँड्नुपर्ने अवस्था थियो। उहाँले भन्नुभयो, 4 दिनको प्रयासमा

नदीमा पुनः ठूलो मात्रामा लेदोसहितको गेग्रान थुपारेपछि नदीको बहाव घरतर्फ सोझिएको हो। यसअघि गत असोज 8 देखि 11 गतेसम्म परेको अविरल वर्षा र बाढ़ी पहिरो कारण मर्सेङ्गी नदीको पुल तथा बस्तीमा गेग्रान जम्मा भएको थियो। प्रशासनले विभिन्न मेसिन तथा उपकरण प्रयोग गरी बस्तीतर्फको बहाव रोक्ने प्रयास गरे पनि पुलमाथिबाट पानी बगिरहेको थियो। शुक्ला गण्डकी नगरपालिका चार दुलेगौंडामा शुक्ला गण्डकी युवा क्लबले सञ्चालन गरेको बड़ा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव आज समापन हुने भएको छ। महोत्सवको अवधि थप गर्ने विषयमा शुक्ला गण्डकी नगर उद्योग वाणी संघसँग विवाद भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले आज नै महोत्सव समापन। शुक्ला गण्डकी नगरपालिका चार दुलेगौंडामा शुक्ला गण्डकी युवा क्लबले सञ्चालन गरेको बड़ा दशैं विशेष दुलेगौंडा सांस्कृतिक महोत्सव आज समापन हुने भएको छ। महोत्सवको अवधि थप गर्ने विषयमा शुक्ला गण्डकी नगर उद्योग वाणी संघसँग विवाद भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले आज नै महोत्सव समापन गर्न निर्देशन दिएको जनाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन तनहुँद्वारा खाद्य वस्तुको स्वच्छता तथा गुणस्तर कायम गराउन गोर्खा र तनहुँमा बजार अनुगमनलाई तीव्र पारिएको छ। अनुगमनको क्रममा म्याद नागेका सडे गलेका तथा असुरक्षित रूपमा भण्डारण गरिएका खाद्य सामग्री जफत गरी नष्ट गर्नुका साथै व्यवसायलाई जरिवाना र कार्यवाही प्रक्रिया अघि बढ़ाइएको छ। गोर्खाको पालुङटार नगरपालिकाको समन्वयमा पालुङटार बजार क्षेत्रमा 10 वटा व्यवसायको अनुगमन गरिएको छ। अनुगमन गरिएका व्यवसायमा 6 वटा खाद्य पसल र 4 वटा खाजा घर रहेका थिए। शुक्रमा करिब 15,820 बराबरको नागेका खाद्य सामग्री जफत गरी नष्ट गरिएको जनाइएको छ। दशैं र तिहार जस्ता चाडबाड नजिकैले गर्दा पोखरासहित देशभर अनलाइन ठगीका घटनाहरू चिन्ताजनक रूपमा बढ़ेका छन्। सामाजिक सञ्जालमा नक्कली विज्ञापन राखेर आकर्षक सामानको प्रलोभन देखाउने र अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गिरोह सक्रिय भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले उपभोक्तालाई विशेष सतर्कता अप्नाउन आग्रह गरेको छ। पछिल्लो समय अनलाइन सपिङको मोह बढ़दै जाँदा प्रविधिको दुरूपयोग गर्दै ठगी गर्ने क्रम पनि भत्ते बढ़ेको छ। भौतिक रूपमा पसलमा गएर किनमेल गर्नुको सट्टा घरमै बसेर मोबाइल मार्फत अर्डर गर्ने बानीको फाइदा उठाउँदै अपराधीहरूले टिकटक फेसबुक र इन्स्टाग्रामलाई मुख्य हतियार बनाएका छन्। जिल्ला प्रहरी कार्यालय काशीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक डीएसपी वीरेन्द्र पासवानका अनुसार गत वर्षको तुलनामा यस वर्ष अनलाइन ठगीका उजुरीहरू दिनानुदिन थपिँदै गएका छन्। प्रहरीका अनुसार हालै पोखराका एक पीड़ितले सन्ध्या कलेक्सन 35 नामक टिकटक आईडीबाट सामान किन्ने क्रममा 4,42,000 रूपियाँ गुमाउनु परेको घटना सार्वजनिक भएको छ। पीड़ितलाई सामान्य 500 रूपियाँको कुर्ता खरिद गर्ने क्रममा अग्रिम भुक्तानीको प्रलोभन देखाई पटक पटक रकम ट्रान्सफर गर्न लगाई खाता नै रित्याइदिएको थियो। घटनाको अनुसन्धान गर्दा प्रहरीले धनगढ़ीबाट एक 17 वर्षीय किशोरलाई पक्राउ गरी कानूनी प्रक्रिया अगाडि बढ़ाएको छ। यसपटक मुस्ताङबाट विगतमा भन्दा 5,000 कम 13,000 को हारारीमा भेडा च्याङ्ग्रा बजारमा ल्याइने भएको छ। बाढ़ी पहिरोका कारण देशभर चाडपर्वमा रौनकता घटेको मुख्य खपत हुने बजारसम्म पुग्ने सड़क सञ्जाल अवरूद्ध तथा हिमाली क्षेत्रमा भारी वर्षासँगै बाक्लो हिमपातका कारण गोठबाट बिक्री गर्न समस्या भएपछि गत वर्षको तुलनामा बिक्री घटेको हो। गत वर्ष मुस्ताङबाट 18,000 भेडा च्याङ्ग्रा बजार ल्याइएको थियो। यसपटक हालसम्म 10,000 को स्वास्थ्य परीक्षण गरी पठाइएको छ। जिल्लाभित्र रहेका पशुपालक कृषकले 5,000 भेडा च्याङ्ग्रा बिक्री गरिसकेका छन्। छिमेकी जिल्ला डोल्पाबाट थप 5,000 मुस्ताङ हुँदै बाहिरिएको कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ। कार्य प्रमुख डाक्टर लालमणि अर्यालले प्राकृतिक विपत्ति कारण उत्पादन भएका भेडा च्याङ्ग्रा समेत गोठबाट बिक्री गर्न समस्या भएपछि बिक्री घटेको बताउनुभयो। कार्य प्रमुख डाक्टर अर्यालले भन्नुभयो, डोल्पा क्षेत्रमा भारी हिमपात भएकाले विगत भन्दा कम भित्रिएको छ। मौसम अनुकूल भएमा तिहारलाई लक्षित गरी बिक्री गर्न सक्छन्। मुस्ताङको कृषकले यस वर्ष 7,000 भेडा च्याङ्ग्रा बिक्री गरिसकेका छन्। शरद ऋतुमा 31 हिमाल आरोहणका लागि 788 जनाले अनुमति लिएका छन्। पर्यटन विभागले दिएको जानकारी अनुसार सन् 2026 को शरद ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि 91 वटा टोलीका 788 जना आरोहीले अनुमति लिएका छन्। विभागका सूचना अधिकारी सूरज घिमिरेले 31 हिमाल आरोहणका लागि 582 पुरूष र 206 महिलाले आरोहण अनुमति लिएको जानकारी दिनुभयो। आरोहण अनुमति प्रदान गरे बापत विभागले आरोहीबाट 24,72,601 राजस्व संकलन गरेको छ। आरोहण अनुमति प्रदान गरेका हिमाल मध्ये सबभन्दा धेरै मनास्लु 8,163 मिटर रहेको छ। मनास्लु आरोहणका लागि मात्रै 43 टोलीका 500 जना आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट विभागले 22,58,97,189 रोयल्टी संकलन गरेको जनाइएको छ। अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गतको प्रसिद्ध थोरङला पास खुल्ला भएसँगै पदयात्रीको आवत जावत सहज भएको छ। हिमपातपछि थोरङ फेदीदेखि 500 जना आरोहीले अनुमति लिएका छन्। उनीहरूबाट विभागले 22,58,57,199 रोयल्टी संकलन गरेको जनाइएको छ। अन्नपूर्ण चक्रीय

0: मार्ग अन्तर्गतको प्रसिद्ध थोरङलाई पास खुल्ला भएसँगै पदयात्रीको आवाजावत सहज भएको छ। हिमपातपछि थोरङ फेदीदेखि पासतर्फ सुरक्षित बाटो पहिल्याइएपछि अहिले दैनिक 20 देखि 25 जना पदयात्रीले थोरङलाई पास गरिएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना मनाङ कार्यालयका प्रमुख ढकबहादुर भुजेलका अनुसार एक एप ट्रेकिङ म्यानेजमेन्ट एण्ड सेफ्टी कमिटी टीएमएससी नेपाल प्रहरी र सशस्त्र बलको संयुक्त टोलीले पदमार्ग सुधार तथा हिउँ हटाउने काम सम्पन्न गरेको हो। हालै गएको हिमपहिरो कारण थोरङ फेदीदेखि हाई क्याम्पसम्मको खण्ड चुनौतीपूर्ण बने पनि वैकल्पिक र सुरक्षित स्थानबाट पदमार्ग खुलाइएको उहाँले जानकारी दिनुभयो। गैराती गण्डकी र बागमती प्रदेशका पहाड़ी केही ठाउँमा हल्का वर्षा भएको छ। साथै पश्चिमी 1-2 ठाउँमा पनि छिटपुट पानी परेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार अहिले गण्डकीका 1-2 ठाउँमा छिटपुट बाहेक देशका अरू ठाउँमा पानी परेको छैन। आज दिउँसो कोशी बागमती र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा कोशी प्रदेशको तराईका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। मध्य प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा बादल लाग्नेछ। साथै देशको हिमाली र पहाड़ी केही ठाउँमा मेघगर्जन चट्याङ हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आजसम्म वर्षाको गतिविधि कायमी रहने र भोलि शनिबारदेखि मात्र मौसममा क्रमशः सुधार आउने मौसमविदको भनाइ छ। अन्तर्राष्ट्रिय समाचार। मध्य पूर्व द्वन्द ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबावका बावजूद विश्व व्यापार अपेक्षा भन्दा बढ़ी लचिलो देखिएको विश्व व्यापार संगठनले जनाएको छ। एआई प्रविधिमा बढ़दो लगानीका यस वर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ। आपूर्ति श्रृंखलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढ़ेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीयूको निष्कर्ष छ। सेमी कण्डक्टर सर्भर तथा अन्य उपकरणको व्यापार अघिल्लो वर्षको त्यही अवधिको तुलनामा 67% बढ़ेको छ। डब्ल्यूटीयूको प्रमुख एन गोजी ओकोन्जो ईवी आलाले अवरोधका बावजूद विश्व व्यापारले देखाएको लचिलोपन सकारात्मक रहेको बताउनु भएको छ। खेल समाचार। एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किङ्सले श्रीलंका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्मिका प्रसादलाई प्रशिक्षकका रूपमा फेरि जिम्मेवारी दिएको छ। तीव्र गतिका बलर उहाँले 25 टेस्ट 24 एकदिवसीय र 14 T20 खेल्नु भएको छ। अमेरिका राष्ट्रिय टोली नेपाल र ओमानको बलिङ प्रशिक्षक रहिसक्नु भएका उहाँले लंका प्रिमियर लीगमा कोलम्बो किङ्स क्यान्डी बोटल्स र क्यान्डी रोयल्समा पनि काम गर्नुभएको छ। विराटनगर किङ्सले बलिङ प्रशिक्षण खेलाड़ी विकास र टोली व्यवस्थापन रहेको उहाँको विशेषज्ञतालाई नै निरन्तरताको मुख्य आधार बनाएको हो। उहाँ यसअघि पनि विराटनगरको प्रशिक्षक रहिसक्नु भएको छ। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुन चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीतहरू सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 65414378 इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25औं साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाई ग दुलेगौडा सेवा केन्द्रको 25औं साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार, स्थान नेवार समाज भवन शुक्ला गण्डकी 4 दोलेगौडा, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर हुँदा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बस्दिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने?
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ

0: स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडीमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडीमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
1: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोप्राइटर प्रेम परियार मोबाइल 9841608029 दमौली शाखाको लागि सम्पर्क 9807613425।
2: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
3: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर।

0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
1: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनुभयो। जब
2: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर

0: ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 को 9 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 26 गते सोमबार, समय बिहान 10 बजे, स्थान ढोरबराहा फेदी संयोग कटेजको सभा हल। अनुरोधक सचिव कमल भट्टराई, ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड।
1: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
2: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
1: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
3: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
4: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
4: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
3: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
0: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्राचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगाउँ, समय बिहान 11 बजे।
5: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
6: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
5: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुलेगौडा,
4: मोबाइल 98560055770।
7: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
8: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुलेगौडा, तनहु र भण्डारी कास्की।
7: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
9: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आत आउँदैन मलाई त।
10: किन आमा, के भएर?
9: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
10: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
11: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
10: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौंडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
11: मोबाइल 98563493952 र 98060

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगौडामा पनि छ। पिटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
5: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
0: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
0: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर।
8: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268027 र 9864453031।
9: आज पनि खाना काप्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
10: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
9: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
10: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न,
11: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
12: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
5: शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब SRL मा रक्त परीक्षणमा 30% छुट।
4: दशैं तिहार लगायतका महत्वपूर्ण पर्वहरूको अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग एवं शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।
5: अत्याधुनिक प्रविधि र दक्ष र अनुभवी प्राविधिकहरूद्वारा सेवा शुभारम्भ गरेको दुलेगौडा स्थित शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब SRL मा चाड पर्वको अवसरमा सबै रक्त परीक्षणमा 30% छुट प्रदान गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म BMLT को उपस्थितिमा रगत परीक्षण भइरहेको छ।
5: चाड पर्वमा स्वास्थ्य परीक्षण गरी ढुक्क हौ।
4: सम्पर्क शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब SRL, शुक्ला गण्डकी 4, दुलेगौडा बजार, क्राउन प्लाजा। फोन नम्बर 0665905490।
13: साकिना यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डरा हेर्यो त्यस्तै, लोभर हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
14: राम्रो नहुने त कुरै भएन नि भतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ।
13: त्यसो नभने मरी म पनि अब नाटिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
15: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
16: इस क्षेत्र के सबैभन्दा पुरानो विशाल फर्निचर पसल
17: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
16: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702525, मोबाइल 98 5 30 33 800 78, 98 4 61 56 58।
18: यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमहा बाइक स्कूटर खरीद में घरमै बसी 1,00,000 सम्म नगद जित्ने मौका नगुमाउनु होला र ली सकेपछि 10,00,000 सम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कुटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग।
19: सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौडा बजार, तनहुँ। सम्पर्क 0564142121, मोबाइल 98 5 60 35 921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
20: yes, यमाहा।
21: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है? ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
20: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
21: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0565414142, मोबाइल 98 5 60 23 128 र 98 4 62 14 726।
22: हजुर दान गरौ।
23: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
24: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
23: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा
1: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना
2: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी
1: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी
3: नमस्कार कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ म कार्यक्रम प्रस्तुता रिमा कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी तपाईँको राशिफल तपाईँको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ आज मिति 2083 साल असोज महिनाको 23 गते शुक्रबार ईस्वीसम्म 2026 अक्टोबर 9 तारीक सकसम्मत 1947 नेपाल सकसम्मत 1948 नेपाल सम्मत 1146 सूर्यदेव बिहान 5:06 भयो भने सूर्यास्त साँझ 5:43 हुनेछ आज आश्विन कृष्ण पक्षको चतुर्दशी तिथि आज विश्व हुला दिवस र चतुर्दशी श्राद्ध कार्यक्रम श्राद्धको आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँगै विभिन्न मंगलधुनहरू सुन्नुभयो 5:00-5:25 विभिन्न भक्तिगीत संगीतहरू 5:25-5:50 शुक्ला गण्डकी समाचार 6:36 काया कायरन 36:07 नेपाली भाषा 7:07 शुक्ला गण्डकी समाचार 7:45 विभिन्न राष्ट्रिय गीत संगीतहरू 7:45-8 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी 8:15-9 विभिन्न राष्ट्रिय गीत संगीतहरू 9:00-9:15 नेपाल खबर 9:15-10 गाम्बेसीको भाका 10:10-10:15 शुक्ला गण्डकी समाचार 10:15-12 हेलो शुक्ला गण्डकी 12:12-12:15 नेपाल खबर 12:15-1 विभिन्न पप गीत संगीतहरू 1:00-2:00 लोकगीत संगीत 2:00-3:00 हिन्दी संगीतहरू 3:00-3:15 नेपाल खबर 3:00-4:00 विभिन्न फिल्मी गीत संगीतहरू 4:00-5:00 आधुनिक गीत संगीतहरू 5:00-5:15 शुक्ला गण्डकी समाचार 5:15-6:00 विभिन्न बालगीत संगीतहरू 6:00-6:30 नेपाल दर्पण 36:00-7:00 विभिन्न भाषा भाषी गीत संगीतहरू 7:00-7:30 शुक्ला गण्डकी समाचार 7:30-8:00 विभिन्न गीत संगीतहरू 8:45 नेवारी भाषा कार्यक्रम 8:45-9 बीबीसी नेपाली सेवाको साँझ पख 9:10 विभिन्न गीत संगीतहरू 10:10 शुक्ला गण्डकी समाचार राति 10:00 शुक्ला गण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण कार्यक्रमहरू पूरा हुने गर्दछन् भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछ यो तथा दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी यो जानकारी पश्चात पनि अपालो रहेको छ तपाईँको राशिफलको राशिफल सुरुवात गरौं मेष राशिबाट मेष राशिमा माछे चुचे चोलाली लुली लु आज रोजगार अवसर मिल्नेछ अतिथिको रूपमा सत्कार पाइएला सासना यात्राबाट राम्रो फल मिल्नेछ मिष्टान्न र पदोन्नतिको सम्भावना छ विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ पढ़ाई सम्बन्ध बढ़ने समय रहेकोले कुनै शुभ कार्य गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानलाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ वृषराशिमा युएओ बाबी बुबेव चिताएको कामले तीव्रता लिनेछ भने धार्मिक यात्राको योग छ परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ रोकिएका कामहरू दोहोऱ्याएर परेमा गर्दा सफलता मिल्नेछ प्रणय प्रसंगका लागि पनि श्रेष्ठ समय रहेको छ कुनै शुभ कार्य गर्नु अघि भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ मिथुनराशि हुनुको नाममा शेर काकीको गङ्गा छकेको आजको दिन सामान्य नै रहनेछ अभिभावक वर्गको स्वास्थ्य स्थिति चिन्ताको विषय बन्नेछ पारिवारिक र नाता गोताभित्रका सदस्यहरूसँग राम्रो व्यापार पुर्याउन नसक्नाले महत्वपूर्ण अवसर गुम्न सक्छ आज शुभ कर्म गर्नु अघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ मिथुन राशि कर्कट राशिमा डाडी डुडेडु आज सफल यात्राको योग छ विद्या तथा प्रतिस्पर्धामा सफल भइनेछ दाजुभाइबाट समेत सहायता मिल्नेछ नयाँ नयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बनेछ तर बाहिरी खानपान तथा मनोरञ्जनमा समयको ख्याल गर्नुपर्ने छ आज लक्ष्मी माताको आराधना तथा मिठो बाढी प्रयोग गर्नु लाभदायक हुनेछ सिंह राशिमा शेर मामी मुमे मोटा टिटुटे आज चल आज अचल सम्पत्ति हाततर्फ पर्न सक्छ। नोकरी पेसा व्यवसायमा जीवन सुधार आउनेछ। धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने समय छ। सामाजिक कार्यमा रूचि जाग्नुका साथै यात्राको योग पनि देखिनेछ। आज मिठो बाढी प्रयोग गर्नु तथा अनावश्यक विवादबाट टाढा रहनु उचित रहनेछ। कन्या राशिमा शेर टोपेपु सर ठपेपु आज प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ। राजनैतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ। आफन्त र साथीभाइहरूबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। मनोरञ्जनमा सहभागी भइएला। आज हनुमानजीको स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ। तुला राशिमा सेर रिरु रेरो ताती रुते आज सवारी साधन प्रयोग गर्दा विशेष सावधानी अपनाउनुहोला। चुनौतीको सामना पनि गर्नुपर्ला। अनावश्यक ठाउँमा धन खर्च होला। साझमा भने सदिचारले अभि प्रेरित हुनेहरूलाई विस्तारै बढ़ी लाभ मिल्नेछ। शुभ कार्य गर्नु पूर्व वा यात्रामा जानु अघि गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ। वृश्चिक राशिमा शरीर तोना लिनु नेनो याइयो आज मानसिक चिन्ता बढ़े पनि कार्य क्षेत्रमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मनमा ठूलो उत्साह र उमंगको सृजना हुनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। कुनै शुभ कर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ। धनुराशि धनराशिमा एयो भिभु दफा डबे आज अधुरो कामहरू पूरा हुनेछ। उपकार गरेर आजको अरूको मनहरू जित्न सकिनेछ। धार्मिक सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। विद्वानहरूको साथमा घुलमिल हुने मौका मिल्नेछ। स्वादिष्ट भोजनको आनन्द पनि लिन पाइनेछ। आज धैर्यपूर्वक निर्णय लिनु लाभदायक हुनेछ। मकर राशिमा भोज जी खिखु खेखु गागी आज सफल यात्रा र उपहार पाइने सम्भावना छ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। मनमा ठूलो उत्साह र उमंगको सृजना हुनेछ। संचार माध्यमबाट शुभ समाचारहरू प्राप्त हुनेछ। आकस्मिक यात्राको अवसर पाउन सक्छ। कुनै शुभ कर्म गर्नु पूर्व शिव भगवानलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ। कुम्भ राशिमा से गुगे गोसा चिसु से सोध आज चित्त दुख्ने समाचारहरू सुन्नुपर्नेछ। मनमा चञ्चलता बढ्नेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नुपर्ला। फलदायी यात्रा नहोस् तर साँझमा शुभ समाचारहरू सुन्न आउला। सांस्कृतिक क्षेत्रमा रुचि पनि बढ्नेछ। कुनै शुभ कर्म गर्नु पूर्व वा यात्रामा जानु अघि श्रीकृष्णलाई स्मरण गरी कार्य गर्दा राम्रो हुनेछ। अन्तिममा मिन्दा सिमिन्दा माग्छ दिदु थ झ्याङ्या दिदु चची आज विद्या र बुद्धिको विकास हुनेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। धार्मिक यात्राले अनुहारमा चमकता आउनेछ। पुनर्मिलनको योग रहेको छ। प्रेम जीवन सबल र सफल हुनुका साथै दाम्पत्य जीवन सुखमय हुनेछ। आज हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ। राशिफलमा जे जस्तो भने तापनि भाग्यम भन्दा कर्म विश्वास गर्नुहोला। तपाईँहरूको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूको आजको राशिफल पछि पनि यहाँ भोपाल रहेको छ। जन्मदिनको शुभकामना छ। आज मिति 2083 साल असोज महिनाको 23 गते शुक्रबार। आज तपाईँ जसको जन्मदिन परेको छ, आज तपाईँ जस जन्मदिन मनाउँदै हुनुहुन्छ, तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हाम्रो एफएम परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। तपाईँले आँटी चालेका र तपाईँले इच्छाएका काम प्राप्त रहोस्। तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। आफ्नो सीमित दाज भाइ साथी सँगै आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ, हामीले कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँघरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना टिपाउनु भयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौं। आजको लागि पनि हाम्रो निर्धारित समय सकिएको छ। भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुनेसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँहरूको बिहान तपाईँहरूको दिन शुभ अनि सुख बितोस्। तपाईँहरू पनि सुन्दै गर्नुहोला। शुक्ला गण्डकी FM 97.10।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला बिहानको ठिक 8 बज्यो. होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि.
4: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि. यो कपडा मैले त्यहीँ गएर किनेको.
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु. स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
5: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार. फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816326032. स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ.
6: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ.
7: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौँ.
6: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
7: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्.
6: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि.
7: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187.
8: मेरिया मैनी, कस्तो राम्रो गहना. होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त. राति पनि बत्ती बाल्नै नपर्ने.
9: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनसादी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्.
10: स्याङ्जा धनलक्ष्मी सुनसादी पसल.
11: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
12: शुद्ध सुन तथा चाँदीका गर गहना,
11: छापावाला सुन चाँदीका गर गहना,
12: राशि अनुसारका पत्थर,
11: कम्प्युटर तौल प्रविधि,
12: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
11: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ,
12: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक.
11: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811161069, 9807625239.
12: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142.
13: होइन यहाँ यसो आमा चाहिँ कहाँबाट चलेको छ?
14: कति हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु.
13: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
15: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि.
14: गतिलो ठाउँ चाहिँ कहाँ छ?
15: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि.
14: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहोल्डका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि.
16: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ. छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303324.
17: टीवीएस कंपनी का विभिन्न मॉडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 9856309 87

0: टीवीएस साथ छ हाम्रो।
1: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
2: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डक 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840904530।
3: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
4: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
5: सुन्नुहोस् है, सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
3: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9856062676।
6: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
7: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
6: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
7: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
6: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
7: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
6: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
7: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, चिप्ले ढुङ्गा, पोखरा।
6: मोबाइल 9802853995, फोन 0161586559।
8: पनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी।

0: साउन्ड प्रुफ, फाइदा त के छ के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्यालडुङ्गा।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही एल्युमिनियम अब यूपीबीसीको साथमा।
2: एल्युमिनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही यूपीबीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0365414411, मोबाइल 98562938 र 98028922938।
4: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
5: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
6: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
5: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गीत एन्ड किचन सेन्टरमा 3000 रुपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा 2 कुपन।
6: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
5: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
6: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 दोलेगौडा, माछापुच्छ्रे बैंकको भवन,
6: प्रोप्राइटर भरत श्रेष्ठ, मोबाइल 98560-65870।
7: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
8: होइन, कति पुन मोबाइल भन्दै कराएको?
7: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
8: कहाँ छ पुन मोबाइल?
7: यही दुलीगुडामा तरकारी पसलको आडैमा छ।
8: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
7: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
8: प्रोप्राइटर हेमराज पुन, मोबाइल 98191-74888 र 98448-48000।
9: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
10: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
9: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
10: त्यस्तो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा,
5: भीडी कुमार श्रेष्ठको भवनमा
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामान।

0: यो होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
1: चिकन ससेज, बब ससेज
0: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
2: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0765705052, मोबाइल 98560288587।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
0: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
5: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
6: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
7: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
8: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्टोक,
7: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124474।
9: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी।
10: पंडित बहादुर सु फर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
11: ओमकार।
10: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
11: ओमकार?
10: अनि घरमा पूजा सामग्री पनि छैन भने
11: ओमकार?
10: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
11: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
10: विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634।
12: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
13: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
12: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
13: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
12: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
13: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 98560062452।
14: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: रोगी भएर तर लक्षण नदेखाएको अवस्थामा हुन सक्छ। अबको 7-8 दिनमा ती पशुहरूमा रोग देखिने अथवा त्योभन्दा अगाडि नै मृत्यु पनि हुन सक्छ। त्यसैले यस्तो बेलामा हामीले प्रमुख याद गर्नुपर्ने कुरा भनेको संकलन केन्द्र होस् अथवा जुन सामूहिक रूपमा चाहिँ पशुहरू हाट बजारमा ल्याइन्छ त्यो इन्क्युबेसन पिरियड भन्छ। हामीले हेर्दा अहिले स्वस्थ देखिन्छ तर ती पशुहरू वास्तवमै स्वस्थ नहुन सक्छ, इन्क्युबेसन पिरियडमा रहेको हुन सक्छ। त्यसैले त्यसको हामीले ट्रेसिङ गर्ने भने नि मैले कहाँबाट पशु ल्याएको हो, त्यो ठाउँमा पशुहरू बिरामी थिएनन्, त्यो पशु त्यो ठाउँमा रोग लागेको थियो कि थिएन, त्यो चाहिँ हामीले पत्ता लगाउनुपर्छ। त्यो पत्ता लगाउनुलाई फेरि गाह्रो छ। अघि मैले भने स्वास्थ्य प्रमाणपत्र छ भनेदेखि डाक्टरले जो पशु चिकित्सक छ उहाँले सम्पूर्ण कुरा बुझेर मात्रै त्यो सर्टिफिकेट जारी गर्नुभएको हुन्छ। त्यसको मतलब पशु स्वस्थ भन्ने बुझिन्छ होइन। त्यसैले यो बेलामा उहाँहरूले ख्याल गर्नुपर्ने कुरा चाहिँ पशुको स्वस्थतामा ख्याल गर्नु पर्यो। रोगहरू संक्रमण हेर्दा स्वस्थ देखिन्छ तर रोगहरू भित्र हुन सक्छ, सतर्क सावधानी हुनु पर्यो। र त्यस्ता संक्रमण गर्ने ठाउँमा चाहिँ हामीले दैनिक रूपमा निसंक्रमण गर्नु पर्यो ताकि हिजो ल्याएको खसी बोका रोगी थियो भनेदेखि त्यो भुइँमा उसको चाहिँ बडकुला हुनसक्छ अथवा गोबर हुनसक्छ, पिसा फेरेको हुनसक्छ, ऱ्याल सिगान काटेको हुनसक्छ, त्योलाई सफा गर्नु पर्यो बजारलाई, हाट बजारलाई अथवा संकलन केन्द्रमा। र निसंक्रमण गर्ने विभिन्न प्रकारका हामीले रसायनहरू चाहिँ त्यहाँ प्रयोग गरेर सफा गर्नुपर्छ।
1: मानव उदाहरणको लागि तपाईँ उपभोक्ता किसान जो पाल्नुहुन्छ उहाँहरू पनि आफै अब यो चाडपर्वको बेला यसै पनि उपभोक्ता हो, कतिपयले अरू ठाउँबाट किनेर खरिद गरेर खाने पनि गर्नुहुन्छ। यो राँगा स्वच्छ छ, यो खसी बोका स्वच्छ छ, यो भेडा च्याङ्रा स्वच्छ छ भनेर हामीले एउटा अनुमान चाहिँ आँखाले हेरेर ठ्याक्कै यो घोरले यो ठूलो राम्रो स्वच्छ भनेर चाहिँ अनुमान गर्छौ, यो कति चाहिँ राम्रो पक्ष हो अथवा त्यसरी छुट्याउन सकिन्छ कि सकिँदैन?
0: अब यस्तो खरिद बिक्रीको लागि चाहिँ अब यसको रोगी हो होइन भनेर सबै टेस्ट गर्नको लागि त हामीले प्रयोगशाला परीक्षण नै गर्नुपर्ने हुन्छ, तर त्यो सम्भव त छैन। हामीले पनि के गर्छौँ त भन्दा यदि शंका लाग्यो भने चाहिँ प्रयोगशाला परीक्षणको लागि आवश्यक नमुना संग्रहण गर्छौं, प्रयोगशालामा पठाउँछौं। होइन भनेदेखि चाहिँ अहिले पनि हामीले चाहिँ पशु विभाग अथवा चाहिँ विभिन्न निकाय स्थानीय तह प्रदेशहरूबाट पनि अहिले चाहिँ बजार अनुगमनहरू भइरहेको छ। यस्तो बेलामा हामीले हेर्ने भनेको चाहिँ किसानहरूले अहिले हजुरले भन्नुभएको जस्तै उसको बनावट कस्तो छ, बाहिरबाट हेर्दाखेरि के देखिन्छ त्यसको आधारमा हामीले पहिचान गर्ने हो। तर फरक त केही हुनु पर्यो, हामीले हेर्दा र एउटा किसानले अथवा आम नागरिकले हेर्ने कुरा त फरक छ। जस्तो उहाँहरूले साधारण एउटा चाहिँ लुक्स हेर्नु होला भने हामीले चाहिँ त्यसका प्यारामिटरहरू हेर्छौँ। हामीले चाहिँ जस्तो हामीलाई सूचकहरू लक्षणका सूचकहरू जस्तो चाहिँ खोकिरहेको छ कि छैन, नाकबाट सिघान बगाएको पो छ कि, कचेरा पो आइरहेको छ कि, अथवा तपाईँको छेरेको पो छ कि, त्यो जुन दिशा गर्ने ठाउँमा हामीले हेर्छौँ। आवश्यक पर्यो भने हामीले ज्वरो पनि मापन गर्न सक्छौँ, पशु खोच्यारी हिँडेको छ कि, पशुको मुभमेन्ट जुन त्यो टेम्परामेन्ट अथवा उसको चाहिँ हामीले भनौँ न हिँडाइ उसको चाहिँ हिँडाइ नर्मल छ कि छैन, यस्ता खालका हामीले चाहिँ ती सूचकहरू जुन साधारणतया धेरै जसो रोग लाग्दाखेरि देखिने सूचकहरू चाहिँ यिनीहरू नै हो। यसको आधारमा हामीले चाहिँ त्यो रोग पशु स्वस्थ छ छैन भनेर चाहिँ हामीले पहिचान गर्छौँ। तर यो पहिचान चाहिँ 100% सही हुन्छ भन्ने भन्न सकिँदैन, त्यसको लागि चाहिँ हामीले प्रयोगशाला परीक्षणै गर्नुपर्छ। तर हामीले हेरेर जुन स्वस्थ देखेछौँ भन्छौँ त्यसमा चाहिँ लगभग हामी चाहिँ निश्चिन्त चाहिँ हुन सक्छौँ कि यो पशु स्वस्थै हुनु
1: हो। कतिपय अवस्थामा चाहिँ सरकारी निकायहरूले बेचबिखन गर्ने चाहिँ भेडा च्याङ्रा खसी बोकामा चाहिँ सिङमा रङ लगाएर विगतको चाहिँ एउटा अभ्यास थियो, सायद त्यो अभ्यास यसपालि पनि कार्यान्वयन होला, लागू गरिएला, त्यसको विषयमा चाहिँ हामी पछि अरू सन्दर्भमा पनि चर्चा गरौंला। तपाईँले किसानको आँखाले उपभोक्ताको आँखाले हेर्न सक्ने एउटा पाटो र डाक्टर पशु चिकित्सकले हेर्ने चाहिँ अर्को पाटो, दुई कुराहरू चाहिँ भिन्नता छुट्याउनु भयो। एउटा बुझाइ छ नि, यो कति चाहिँ बुझाएर सज लिन सकिन्छ, लेकमा पालिएका चाहिँ भेडा च्याङ्रा बेसी झरे पनि मुख्य सहरमा झारे पनि यो चाहिँ खाना हुन्छ, यो चाहिँ स्वच्छ छ भनेर चाहिँ यो बेला खाने गरिन्छ। चाडपर्वको बेला त अब भेडा च्याङ्राको मासु भनेपछि धेरै खोज्ने गरिन्छ, यो कति सान्दर्भिक छ?
0: अब यो चाहिँ यस्तो भयो, स्वादसँग पनि सम्बन्ध रह्यो जस्तो लाग्छ। अर्को कुरा, गाउँ जति शहरीकरणमा चाहिँ रोगहरूको संक्रमण बढी हुन्छ होइन, किनभने त्यहाँ पपुलेसन बढी छ, जहाँ पपुलेसन पशुको संख्याको संख्या जहाँ बढी छ त्यहाँ रोगहरू सम्भावना बढी हुन्छ होइन। र अव्यवस्थित पशुपालन अहिले पनि कतिपय अवस्थामा छ होइन, सबै ठाउँमा हामीले व्यवस्थित रूपमा गर्न सकेका छैनौँ। त्यसैले जति माथि गयो, जति आइसोलेसन छ नि त माथि, त के छ त भन्दाखेरि तपाईँको यो रोगहरूसँगको पहुँच पनि त्यो भेडा बाख्राहरूमा अलिक कम छ। त्यसैले गर्दाखेरि पक्कै पनि अलिकति जहाँ बढी पपुलेसन पहाड़ तराईतिर पालन गरेको भन्दा हिमाली उच्च पहाड़तिर पालिएका खसी बोकाहरूमा रोगको जोखिम चाहिँ अलिकति कम हुन्छ नै। अर्को कुरा मासुको क्वालिटीको नै कुरा गरौँ, जस्तो त्यहाँ चाहिँ जेनरल्ली तपाईँको चाहिँ यो स्टल फिडिङ हुँदैन, घरमै घाँस ल्याएर खुवाउने दाना खुवाउने भन्दा पनि जंगलमै लगेर चलाउने हिमालतिर चराउने, जसले गर्दाखेरि एक्सर्साइजहरू हुन्छ र शरीरमा बोसोहरू कम लाग्न सक्ने सम्भावना हुन्छ। त्यसैले गर्दा पनि एउटा चाहिँ त्यसमा यथार्थ पनि छ फेरि, किनभने मैले रोगको जोखिम पनि कम छ त्यहाँ त्यहाँ चाहिँ उनीहरू एकदमै यो नेचुरल फिडिङमा आधारित रहेको छ, जसले गर्दाखेरि जड़ीबुटी घाँसहरू खाँदाखेरि त्यसबाट पाउने जुन एउटा पौष्टिक तत्वहरू छ त्यो पनि एकदम नेचुरल पाउने हुँदाखेरि केही न केही फरक चाहिँ त्यसमा हामीले पाउँछौ। तर यसको मतलब यो होइन कि व्यावसायिक रूपमा पालिएका तराई पहाड़तिर पनि त जुन त्यहाँ आहारा उपलब्ध गराएका हुन्छन् त्यो एकदमै फेरि सन्तुलित हुन्छ। त्यहाँ बनाएका आहाराहरू तपाईँको चाहिँ न्युट्रिसनिस्टहरूबाट फर्मुलेसन गरेको आहाराहरू खाने हो, घाँसहरू खाने हो, र दुइटै तुलनात्मक रूपमा चाहिँ हामीले हिमाली अथवा पहाड़ उच्च पहाड़बाट ल्याएको पशुहरू राम्रो मासु भनेर अघि मैले भनेका कुराहरूको कारणले गरिन्छ, र तल पालिएका पशुहरूमा पनि उति नै त्यसको पनि आफ्नै फेरि महत्व छ।
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। दशैंमा हुने पशुपंक्षीको कारोबार, यसको कृषि अर्थतन्त्रमा प्रभाव तथा सुरक्षित ओसार पसारबारे पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
4: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
3: विशेषताहरू:
4: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
3: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
4: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
4: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
7: कृषि मन्त्र नार्कसँग।
8: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौ। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। उहाँसँग फेरि चासो, हाम्रो कृषि अर्थतन्त्रमा पशुपंक्षी जन्ने हिस्सा कस्तो छ?
2: महत्वपूर्ण छ, किनभनेदेखि नेपालमा अहिले पनि करिब 60% जनसंख्या चाहिँ हामी कृषि तथा पशुपालनमै आबद्ध छौं। होइन, मलाई जानकारी भएसम्म करिब 35 लाख जति घर परिवार चाहिँ हामी पशुपन्छी पालनमै हामी संलग्न छौँ। होइन, त्यसैले यो बेलामा जस्तो इभन मेरै घरमा पनि हरेक वर्ष जुन खसी काट्छौँ हामीले त्यो बाहिरबाट कहिले पनि किन्दैनौँ। होइन, त्यो भनेको मैले नकिन्नुको मतलब के हो त भन्दा, मैले खसी किन्दा जुन पैसा खर्च गर्नु पर्थ्यो घरबाट बुवाहरूले भनौँ न, अथवा मैले त्यो त मैले घरमै व्यवस्थापन गरेँ नि त। त्यसैले यो अर्थसँग पनि जोडिएको छ। होइन, र धेरैजना मानिसहरूको अथवा नेपालीहरूको चाहिँ एउटा आय स्रोत नै पशुपालन भएको हुँदाखेरि यो बेलामा धेरैजनाको दशैँमा म यो यति एउटा खसी बोका काट्छु, यसरी म चाहिँ म यो दशैँ टार्छु भन्ने खालको हुन्छ। त्यसैले यसको त पशुपालन अथवा पशुको बेचबिखनबाट आमदानी गरेर आर्थिक जो गर्ने त हाम्रो एकदमै महत्वपूर्ण विषय नै।
3: त्यसरी पालन गर्दाखेरि आफ्ना पालिरहेका पशु चौपायाहरूको चाहिँ स्वस्थता, त्यसै गरी स्वास्थ्य अनि बेला बखत हुने संक्रमणमा चाहिँ किसानहरू कति सजग हुनुहुन्छ, के छ हाम्रो अभ्यास अहिलेको?
2: एकदमै सजग हुनुपर्छ, किनभनेदेखि हामीले पशुको स्वास्थ्यमा हामीले हेलचेक गर्यौँ भनेदेखि ती पशुहरूमा रोग लाग्ने, रोग लागेर मृत्यु भयो

0: गाई प्रजननमा प्रयोग गर्ने भन्ने कुराहरू पनि छ। अर्को भनेको तपाईँको त्यसको खोर गोठको भनौँ न हजुरको सफा सुगर छ कि छैन, त्यो मापदण्ड अनुसारको उनीहरूलाई चाहिने आवश्यक मात्रामा क्षेत्रफलहरू उपलब्ध गराइएको छ कि छैनन्, होइन। त्यसै गरी आहाराको कुराहरू, जस्तो तपाईँको चाहिँ विभिन्न अवस्थामा रहेका पशुहरूलाई विभिन्न प्रकारको आहारा चाहिन सक्छ, दुधालु पशुलाई एक प्रकारको आहारा चाहिन सक्ला, अथवा बाली लगाउनु पर्ने पशुलाई एक प्रकारको आहारा चाहिन सक्ला, होइन, ब्याउने पशुलाई अर्को प्रकारको। सो यी सबै कुराहरूको सूचक राखेर एउटा निर्देशिका जारी गरेको छ। त्यो निर्देशिका अनुसार पशुपालन गर्न सकियो भने पनि चाहिँ उहाँहरूले बढीभन्दा बढी आमदानी लिन सक्नुहुन्छ।
1: डाक्टर नगराज श्रेष्ठज्यू, मैले यहीँनिर जोडे, तपाईँ अघि जैविक सुरक्षाका विधि भन्नुभयो, अनि पशु क्वारेन्टाइन भन्ने एउटा पाएको छ, यी सँगसँगै मिल्दो जुल्दो एउटै हो कि फरक हो त यी दुई कुराहरू?
0: जैविक सुरक्षा भनेको चाहिँ एकदम भेग टपिक भयो, त्यो भित्र को एउटा बुदा चाहिँ क्वारेन्टाइन हो। जैविक सुरक्षाको अर्थ के हो त भन्दा, यसको परिभाषा हेर्नुहुन्छ भनेदेखि, हाम्रो खोर गोठ अथवा हामीले पालिएको पशुहरूलाई रोग लाग्नबाट कसरी जोगाउन सकिन्छ त भनेर त्यसका केही विधिहरू छन्। त्यो विधिलाई जैविक सुरक्षा भनिन्छ। हामीले रोग लाग्न दिनु भएन, र अर्को कुरा, रोग लाग्यो भनेदेखि त्यो रोग अन्यत्र फैलिन नदिन पनि के गर्ने त, त्यो पनि जैविक सुरक्षाभित्र आउँछ। र क्वारेन्टाइन भनेको चाहिँ त्यो जैविक सुरक्षाभित्रको एउटा बुदा हो, एउटा विधि हो, जसबाट खोरभित्र रोग आउँदैन। जस्तो क्वारेन्टाइनको परिभाषा हेर्नुहुन्छ भनेदेखि, क्वारेन्टाइन भनेको कुनै नयाँ पशु, जस्तो हामी कोविड रोग लाग्दाखेरि विदेशबाट आएका व्यक्तिहरूलाई चाहिँ हामीले केही समय दुई हप्ता चाहिँ विभिन्न होटलमा अथवा सरकारले तोकेको स्थानमा क्वारेन्टाइनमा राख्यो नि त, उहाँहरू रोगी भएर राखेको होइन नि त। क्वारेन्टाइन भनेको रोगीलाई राख्ने होइन, निरोगी नयाँ ल्याइएको पशुलाई शंकाको घेरामा राखेर, शंका गरेर उसलाई चाहिँ दुई हप्तासम्म अलग्गै राख्ने, र दुई हप्तासम्म पनि कुनै लक्षण देखिएन भने बल्ल आफूसँग भएको पशुमा मिसाउने, यो एउटा जैविक सुरक्षाको विधि भयो। सो क्वारेन्टाइनमा राख्नु भनेको नयाँ पशुलाई तत्कालै आफूसँग भएको खोरगोठमा अन्यत्र अन्य पशुसँग नमिसाइहाल्ने, 10 दिनदेखि 14 दिनसम्म उसलाई अलग्गै राख्ने विधिलाई क्वारेन्टाइन भनिन्छ। यो किन गरिन्छ त भन्दा, रोग नआओस् भन्नको लागि, रोग नआओस् भन्नको लागि अपनाइने विधिलाई के भन्ने, यो चाहिँ हजुरको क्षेत्रलाई हामीले जैविक सुरक्षा भन्छौँ।
1: किसानहरूले तपाईँले भने जस्तै पशु क्वारेन्टाइनको अभ्यास चाहिँ गर्नुहुन्छ, जो व्यवसायिक हुनुहुन्छ अथवा अरू किसान, आम किसान पनि हुनुहुन्छ नि,
0: हजुर,
1: चलन अभ्यास छ त गर्ने,
0: व्यवसायिकमा त गर्नुहुन्छ, व्यवसायिक कृषकहरूले यसको विषयमा उहाँहरूलाई जानकारी छ, लै नयाँ पशु ल्यायो, हामीले तालिमहरूबाट पनि दिइरहेको हुन्छौँ उहाँहरूलाई, होइन, लै यसरी नयाँ पशु ल्यायो भने चाहिँ मिसाउनुहुन्न। अहिले कोविड फैलिसकेपछि झन् हामीलाई सजिलो भएको छ उदाहरण दिनुको लागि,
1: होइन,
0: हो, एकदम सजिलो भएको छ अहिले। अब तर यो सबैले जान्नु पर्यो, यो एउटा दुईटा पशु पाल्ने व्यक्तिले पनि जान्नु पर्यो यो, र व्यवसायिक रूपमा पशुपालन गर्ने व्यक्तिहरूले पनि यो बारेमा चाहिँ जान्नु आवश्यक छ।
1: हामीले चर्चा अघि खास गरी यो बेला हुने ओसार पसार, त्यसै गरी पशु कल्याणका कुराहरू तपाईँले अघि जोडी पनि हाल्नुभयो, अब त काट्ने मासु खाने त्यस्ता अभ्यासहरू पनि हुन्छन्, वधका कुराहरू छन्, वध अघि र वध पछिका सावधानीका कुराहरू पनि छन्। हामी स्वच्छ मासु उपभोग गर्न सक्यौँ भने हामी पनि स्वस्थ हुन्छौँ र व्यवसायहरू पनि मर्कानामा पर्दैनन्, किसानहरूलाई पनि फाइदा हुन्छ त भन्यो, यो विषयलाई चाहिँ अब कसरी ध्यान पुर्याउने त, वध गर्नु अघि र वध गर्नु पछिका सावधानीका कुरा?
0: हजुर, अब यो हामीले वध गर्नु अघि र वध गरे पछाडि जुन सावधानी अप्नाउनु पर्ने, यो के को लागि त भन्दा, मैले फेरि अघि नै भने, एउटा पशु कल्याणसँग जोडिन्छ, अर्को उपभोक्तासँग जोडिन्छ, होइन। पशु वध गर्नु अगाडि हामीले पशुको निरीक्षण गर्नु पर्यो, स्वस्थ पशु छ कि छैन। हुन त उहाँबाट हिँडाएको पशु स्वस्थै छ भन्ने हिँडायो, तर वध गर्ने बेलासम्म आइपुग्दाखेरि वध गर्नुभन्दा 24 घण्टा अगाडि हामीले त्यो निरीक्षण गर्छौँ साधारणतः, होइन। अब यो अभ्यासमा सबै समय छैन, तर सरकारले त अब पशु बच्छाला र मासु जाँच ऐन 2055 लागू गर्नलाई एकदम तयार गरिसकेको छ। मंगसिर 1 गतेबाट चाहिँ काठमाडौँ भ्यालीभित्रका 21 स्थानीय त हजुरको माघ 1 गतेबाट चाहिँ बाँकी रहेको नगरपालिकाहरू, र अर्को वर्ष 84 सालको साउन 1 गतेबाट सम्पूर्ण देशैभरि यो लागू हुँदैछ, होइन। र पशु वध गर्नुभन्दा अगाडि हामीले पशुलाई निरीक्षण गर्नु पर्यो, स्वस्थ छ कि छैन, ठिक छ भनेदेखि बल्ल उसलाई वध गर्नको लागि हामीले छोडिदिनुपर्छ, होइन। र यतिखेर हामीले हेर्ने भनेको चाहिँ अघि नै मैले भने नि, पशु जाँच
1: विगतमा जे जस्ता अभ्यास गरिएको भए पनि अब चाहिँ अलि बुझ्नु पर्यो,
0: अब बुझ्नु पर्यो, अब बुझ्दै जानु पर्यो, किन आइसक्यो मंगसिर 1 गते काठमाडौँ भ्यालीभित्र लागू हुँदैछ, यहाँ अब धेरै त यही वध हुन्छ, फेरि नगरपालिकामा त त्यसको 2 महिना पछाडि माघ 1 गतेबाट लागू हुँदैछ भनेपछि कसले निरीक्षण गर्छ त भन्दा, फेरि यहाँ पशु चिकित्सकले, मासु निरीक्षक तोकिएको हुन्छ। अब धेरै अहिले 227 जना मासु निरीक्षकहरू यति 21 स्थानीय तहमा तोकिसकेको छ, होइन। मासु निरीक्षकहरूले चाहिँ पशुको निरीक्षण गर्नुहुन्छ र ठिक छ भनेपछि बल्ल त्यसलाई चाहिँ वध गर्नको लागि वधस्थल अथवा वधशालाभित्र लगिन्छ। होइन, पशु वध गर्न अगाडि यो त व्यावसायिक

0: कुरा गरेँ मैले अहिले होइन, तर अहिले तत्कालको लागि यसै यो दसैँ त आइसक्यो, अब हामीले के ख्याल गर्नु पर्यो भन्दाखेरि पशुलाई अब भोलि काटिँदैछ, अष्टमीमा काटिएला, नवमीमा काटिएला, हामी के भन्छौँ भने कम्तीमा पनि 12 घण्टा अगाडिबाट चाहिँ उसलाई आहाराहरू दिनु भएन, रेस्टमा राख्नु पर्यो, उसलाई पानी दिने अथवा जीवनजलहरू केही उसलाई चाहिँ भनौँ न दिन सकिन्छ, पानी प्रशस्त मात्रामा खुवाउने, तर धेरै घाँसहरू अन्नहरू चाहिँ हामीले कम्तीमा नि 12 घण्टा अगाडि दिनु हुँदैन। यसको के फाइदाहरू छ, जस्तो एउटा चाहिँ यसले के गर्छ त भन्दा भुँडीको जुन लादीको साइज ठुलो बनाइदिन्छ, जसले गर्दाखेरि चाहिँ हामीले मासुहरू सफा गर्ने क्रममा त्यो भनौँ न चक्कुले छेडिन सक्छ, मासुमा कन्टामिनेसन संक्रमण गर्न सक्छ, त्यसले गर्दाखेरि हामीले यस्तो बेलामा सकेसम्म 12 घण्टा चाहिँ रेस्ट गराउने, केही पनि नदिने भन्ने कुराहरू गर्छौँ।
1: बुझाइ चाहिँ अर्कै छ फेरि, जति सक्दो खुवायो, जति सक्दो पानी दियो, त्यति चाहिँ धेरै मासु पर्छ कि अथवा त्यस्तो बुझाइ,
0: तर अब 12 घण्टामा मासुमा परिणत हुने सम्भावना एकदमै कम हुन्छ होइन। हामी त ढुवानी गर्नु अगाडि पनि खुवाउनु हुँदैन भन्छ, ढुवानीको क्रममा पनि बाटोमा केही आहाराहरू खुवाउन सकिन्छ,
1: भनेको बाँच्ने
0: सम्मको लागि, मेन्टेनेन्सको लागि हामीले राखिदिने हो होइन, पानी प्रशस्त खुवाउने, तर बध गर्नुभन्दा कम्तीमा 12 घण्टा अगाडिबाट चाहिँ कम्प्लिटली उसलाई रेस्ट राख्नुपर्छ।
1: तर गाउँ घरमा चाहिँ सामूहिक रूपमा जो काटेर खाने गरिन्छ जुन अभ्यास छ, त्यहाँनिर चाहिँ पनि यस्ता कुराहरू त जोडिनु पर्ने हो, हामीले बधशाला व्यवस्थित मासुको चाहिँ स्वच्छताका कुरा जोडिरहेका छौँ, यो फोहोर बध गाउँ घरमा पनि अब फोहोरै हुन्छ त नभनौ, हुन पनि सक्ला भन्ने एउटा अनुमानको आधारमा चाहिँ यसले उपभोक्ता अब त्यही उपभोग गर्ने त्यहीका किसान पनि र अन्य जोखिम चाहिँ कस्तो हुन्छ के अभ्यास त देख्नु भएको छ नि त?
0: हो एकदम एकदम, म आफै गाउँको मान्छे हो, म आफै मेरै उदाहरण दिन्छु हजुरलाई। त्योभन्दा अगाडि म पहिला अघि हजुरले बध गर्नु पूर्वको कुरा गरेँ, मैले बध गरिसके पछाडि जुन पोस्टमार्टम एक्जामिनेसनको कुरा बाँकी छ, पोस्टमार्टम एक्जामिनेसन भनेको चाहिँ अब बध गर्नको लागि ठिकठाक छ भनेर हामीले भित्र गयो, त्यो बध गरियो हो, बध गरिसके पछाडि मैले अघि भने नि सबै रोग बाहिरबाट पहिचान हुँदैन, अब बध गर्दाखेरि त तपाईँको चाहिँ भित्र गएर चाहिँ बिग्रिएको छ अङ्गहरू, कलेजो त बिग्रिएको रहेछ, मासुभित्र त तपाईँको यो तपाईँ सिस्टहरू भेटिएको छ भनेदेखि अब हामीले फेरि त्यसलाई निरीक्षण गर्नुपर्छ, त्यसलाई चाहिँ हामीले पोस्टमार्टम एक्जामिनेसन भन्छौँ। बध गरिसके पछाडि यो पनि निरीक्षकले गर्नुहुन्छ, उहाँ हामीले उहाँहरूलाई तालिम दिएका हुन्छौँ कि के हेर्ने, हामीले कलेजोमा के हेर्ने, मुटुमा के हेर्ने, हामीले सबै उहाँहरूलाई ट्रेनिङ दिएका हुन्छौँ, उहाँहरूले त्यसलाई हेर्नुहुन्छ, सब ठिकठाक छ भनेदेखि चाहिँ उहाँहरूले बल्ल त्यसलाई चाहिँ अब प्रोसेसिङको लागि अगाडि बढाउनुहुन्छ होइन। यदि ठिक छैन भनेदेखि कहिलेकाहीँ के हुनसक्छ त भन्दाखेरि पुरै यो चाहिँ यो मासु नै खानु हुँदैन भनेर पुरै पशुलाई नै त्यो बध गरेको पशुलाई हटाउनु पनि सकिन्छ, अथवा होइन कलेजो चाहिँ खानु हुँदैन अरू ठिक छ भनेर कलेजो झिक्न सक्छौँ, अथवा यो दाहिने हाततिरको चाहिँ यो मासु चाहिँ खानु हुँदैन भनेर कुनै एउटा अङ्ग हटाउनु पनि सक्छ, त्यो चाहिँ त्यो निरीक्षकले गर्ने कुरा आयो। अब हजुरले भन्नुभयो गाउँघरमा जुन काटिन्छ एकदम, जस्तो अब खसी काट्यो भने हामी के गर्छौँ त भन्दा साधारणतया त्यही भनौँ न प्लास्टिक अथवा चाहिँ केही बोराहरू नजिकैको भेटिन्छ त्यसलाई बिछ्याएर हामीले काट्छौँ, अथवा अलिक ठूलो राँगो काट्नु पर्यो भनेदेखि म नेवार समुदायको हाम्रो त राँगो पनि काट्छौँ हामीले, राँगो काट्दाखेरि चाहिँ सेउलाहरू बढी प्रयोग हुन्छ, अहिले पछिल्लो समय चाहिँ त्रिपालहरू पनि युज हुन्छ, त्रिपालहरू युज हुन्छ होइन। नत्र म यसो विचार गर्छु कि त्यो सेउलामा पनि कतिपय रोगका कीटाणुहरू रहन सक्छ, जुन चाहिँ अब डाइरेक्ट कन्टामिनेसन अब मासुसँग सम्पर्क हुन्छ र त्यो मासु हामीले उपभोग गर्छौँ, र जुन त्रिपालहरू छ, प्लास्टिकहरू प्रयोग गर्छौँ, बोराहरू बिछ्याउँछौँ, ती सबै सफा हुनु पर्यो, त्यो बधशालामा मात्रै बध गर्ने सफा हुनु भएर भएन कि, यस्तो बेलामा जुन गाउँघरमा काटिँदाखेरि हामीले सेउला प्रयोग गर्छौँ यी सबैलाई राम्रोसँगले तपाईँको सरफ पानीले सफा गरेर त्यहाँ भएका फोहोरहरू सबै हटाएर मात्रै ती प्लास्टिक त्रिपालहरू बिछ्याएर हामीले बध गर्नुपर्छ, र बध गर्दाखेरि सकेसम्म अलिकति ओसिलो ठाउँमा, डाइरेक्ट घाम नपर्ने ठाउँमा होइन, कुनै छहारीमा अथवा कुनै घरको मुनि हुनसक्छ, त्यस्तो ठाउँमा चाहिँ हामीले मासुहरू भाग लगायौँ भनेदेखि हामीले त्यो मासु बिग्रनबाट हामीले जोगाउन सक्छौँ।
1: यो भनेको त उपभोक्ताको स्वास्थ्यसँग जोडिने कुरा भयो, किसान आफैको पनि स्वास्थ्यसँग जोडिने कुरा भयो, आँखाले मात्रै सबै कुरा देखिन्नन्, चेक जाँच चाहिँ गरिरहनु पर्छ भन्ने कुरा तपाईँले जोडिरहनु भएको छ, कति सम्भव होला कति असम्भव,
0: सम्भव भएसम्म म त्यही भएर भन्छु, सबै कुरा फेरि व्यावहारिक नहुनु पनि सक्छ, सम्भव भएसम्म हामीले पहिलो कुरो त हामीलाई ज्ञान हुनु पर्यो नि त, के कस्तो राम्रो नराम्रो छुट्याउन सक्ने ज्ञान हुनु पर्यो, त्यस पछाडि सम्भव भएसम्म हामीले राम्रो गर्ने प्रयास गर्नु पर्यो।
1: कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ यो कुराकानीमा हामीसँग हुनुहुन्छ। मुख्य चाड पर्वको यो बेला पशु चौपाया, पशु पंक्षीको आवत जावत, ढुवानी, त्यसका चाहिँ मापदण्ड, त्यसै गरी पशु वध गर्दै गर्दाखेरि वधशालाको अवस्था, त्यसले चाहिँ मासु स्वच्छताको कुरा, जाँचका कुरा हामी जोडिरहेका छौं। मासु स्वच्छ छ अथवा यो मासुको स्वच्छता आवश्यक छ, मासुबाट रोग सर्न सक्छन् भनेर तपाईँले अघि जोड्नुभयो। किसानलाई जैविक सुरक्षा पालना गर्नुपर्छ भनेर चाहिँ पालना गर्दै गर्दाखेरिका संक्रमण न्यूनीकरणका अभ्यासका कुराहरू पनि जोड्नुभयो। यो पालना गर्न सके किसानलाई फाइदा पुग्छ भनेर पनि भन्नुभयो। खास गरी म अघि शुरूआतमा अलिकति चर्चा त भएको थियो, आयात निर्यात देशभित्र मात्रै पनि हुँदैन, देश बाहिरबाट पनि हुन्छ जानेर तपाईँले नाकामा चाहिँ जाँचका कुराहरू छन् भनेर पनि भन्नुभयो। कमजोरी भयो भने देश बाहिर भित्र यो बीचमा चाहिँ कमजोरी भयो भने हुन्छ चाहिँ के, विगतमा चाहिँ हामीले कस्ता समस्या भोगेका छौँ?
0: अब पहिलो कुरो चाहिँ यसले के गर्न सक्छ त भन्दाखेरि, यदि आयात निर्यातको कुरा गर्दाखेरि, जस्तो आयातको कुरा गरौं, यदि हामीले भनौँ न त्यो आयातको नियमन गर्न सकेनौ भनेदेखि नेपालमै भएको खसी बोका अथवा कुखुराहरू त नेपाल एक हिसाबले आत्मनिर्भर भइसकेको छ। यदि हामीले आयात खुकुलो गर्यौं अथवा चाहिँ जथाभावी रूपमा आयात खसी बोकाको भयो अथवा कुखुराको भयो भनेदेखि यसले हाम्रो व्यवसायलाई असर गर्ने भयो पहिलो कुरा चाहिँ। त्यसैले यस्तो बेलामा चाहिँ हामीले सकेसम्म आन्तरिक खपतलाई नै बढी ध्यान दिनुपर्छ, ताकि हाम्रै कृषकहरूले, नेपाली किसानहरूले पालेको खसी बोका अथवा पशु चौपायहरूको हामीले उपभोग गर्न पाऊ। दोस्रो कुरा भनेको चाहिँ हाम्रो त्यो खसी बोका सँगसँगै रोग पनि आउन सक्छ। मैले अघि नै भने नियममै के छ त, ऐनमै भन्दाखेरि कानूनमा चाहिँ त्यो क्वारेन्टाइनको चेकपोस्टको बाटो भएर मात्रै ल्याउनुपर्छ भन्ने नियम छ, तर कतिजनाले अवैध रूपमा अन्यत्रबाट लिएर आउनुहुन्छ, जसले गर्दाखेरि चाहिँ प्रशासनहरू मार्फत चाहिँ हामीले ती भेटिएका पशु चौपायहरूलाई नष्ट गर्ने पनि गरेका छौँ, विभिन्न मिडिया जफत गरेर नष्ट पनि गरिन्छ हो, होइन? र नेपालमा केही रोगहरू छ अहिले पनि त्यो आयातको कारणले गर्दाखेरि हामीले त्यो रोगबाट बच्न सकेको छैन। मैले योभन्दा लगभग 7-8 महिना अगाडि एउटा अध्ययन गरेको थिएँ, म पशु विभाग भएको हिसाबले, नेपालमा पीपीआर रोग, त्यसरी बाख्रामा लाग्ने एउटा पीपीआर भनेको बाख्राको एउटा महामारी रोग हो, जसमा चाहिँ धेरै, यदि त्यो रोग फैल्यो भनेदेखि धेरै भेडा र बाख्रा मर्न सक्छ। र अन्तर्राष्ट्रिय लक्ष्य नै के छ त भन्दाखेरि, सन् 2030 भनेको अबको 4 वर्षभित्रमा हामीले त्यो पीपीआर रोगलाई हामीले उन्मूलन गर्ने भन्ने हाम्रो लक्ष्य रहेको छ। र नेपालमा अहिले त्यो रोग एकदमै कम छ, फाटाफुट्टा मात्रै देखिएको छ। र दुईवटा रोग देखिएको ठाउँमा म पुगेको थिएँ र बुझ्दाखेरि दुवै एउटा ठाउँमा इन्डियाबाट त्यो अवैध रूपमा ल्याएको बाख्राबाट रहेछ। किन ल्याउनु भयो त उहाँहरूले बाख्रा भनेर बुझ्दाखेरि चाहिँ त्यो यो प्रजननको लागि बोका ल्याउनु भयो र त्यो बोकाबाट रोग लिएर रोग आयो र गाउँघरमा त्यसले फैलाएको भेटियो। सो एकदमै यो जुन बाहिरबाट आएको आयात गरिएको, अब यो अङ्ग्रेजीमा एक्सपोर्ट इम्पोर्ट भन्दा अलिकति बढी हो, निर्यात गर्दा पनि हामीले यदि रोगी पशुहरू निर्यात गर्यो भनेदेखि त्यहाँ पनि रोग सर्न सक्ने भयो, होइन? त्यसैले त्यो आयात गर्दाखेरि चाहिँ एकदमै महत्वपूर्ण भूमिका रहन्छ यदि हामीले अन्तर्राष्ट्रिय बोर्डरको हिसाबले कुरा गर्ने हुन्थ्यो, र आन्तरिक ओसार पसारमा पनि रोगहरू संक्रमण फैलिन सक्ने चाहिँ उच्च जोखिम रहन्छ।
1: तपाईँले पीपीआरलाई जोड्नुभयो, विगतमा 3-4 वर्ष अगाडिकै एउटा जटिल कुरा जोड्ने हो भने गाई, विशेष गरी गाईमा चाहिँ लम्पी स्किन जानेर त्यो पनि हाम्रो त्यति बेला भित्रिएको रोग थियो र अरबौं बराबरको चाहिँ भोग्नु परेको थियो। यस्ता पनि उदाहरण हामीसँग छन्, सावधानी कति महत्वपूर्ण छ भन्ने कुरा चर्चा गर्दाखेरि यसरी पनि जोड्न सकिन्छ। आयात गर्दाखेरि ध्यान दिनुपर्ने कुरालाई तपाईँले त्यसरी जोड्दै गर्दाखेरि, अब कुनै ठाउँमा चाहिँ ल्याइएको थियो, संक्रमण देखियो, अब त्यो किसानहरूले, त्यो व्यवसाय पालन गर्नेहरूले चाहिँ ठ्याक्क कहाँनिर चाहिँ जानकारी गराउनु पर्ने हो अथवा कसरी जानकारी गराउनु पर्ने हो, त्यस्तो अभ्यास हाम्रोमा के छ?
0: त्यस्तो अब सरकारले एउटा भन्न पशु स्वास्थ्य तथा पशु ऐनमै व्यवस्था के गरेको छ भन्दा 26 रोगको सूचना दिनुपर्ने भनेर राजपत्रमा सूचना गरेको छ।
2: त्यो भनेको पशु चौपायासँगै
0: सम्बन्धित, जस्तो अहिले हजुरले लम्पीको कुरा गर्नुभयो, रेबिज, बर्ड फ्लू, हजुरको यो खोरेत, होइन, पीपीआर, अफ्रिकन स्वाइन फिभर, क्लासिकल स्वाइन फिभर भन्ने बंगुरका रोगहरू, यस्तै गरी जम्मा 26 रोगहरू छ। यदि किसानहरूले त्यो त्यो रोगसँग मिल्दोजुल्दो लक्षण देखिएको खण्डमा उहाँहरूले नजिकैको ओडा कार्यालयमा पशु स्वास्थ्य प्राविधिकहरू हुनुहुन्छ, पशु प्राविधिकहरू हुनुहुन्छ, उहाँलाई जानकारी गराउनु पर्यो अथवा नगरपालिका अथवा गाउँपालिकामा गएर सम्पर्क गर्नु पर्यो। त्यहाँ गइसकेपछि उहाँहरूले चेक जाँच गर्नुहुन्छ र शंका लाग्यो भनेदेखि उहाँहरूले नमूना संकलन गरेर प्रयोगशालामा पठाउनुहुन्छ। यदि पुष्टि भयो भनेदेखि हाम्रो एउटा अनलाइन सूचना प्रणाली छ जसलाई हामीले पशु स्वास्थ्य राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली भन्छौं, अंग्रेजीमा नेशनल एनिमल हेल्थ इन्फर्मेसन सिस्टम भन्छौं, उहाँहरूले त्यसभित्र रिपोर्टिङ गर्नुहुन्छ र हामी विभागमा त्यो रिपोर्टहरू आइपुग्छ र हामीले पनि अन्तर्राष्ट्रिय स्तरमा हामीले त्यो रिपोर्टिङ गर्नुपर्ने हुन्छ। किनभनेदेखि यो चाहिँ जस्तो इण्डियामा के रोग फैलिएको छ भनेर हामीलाई जसरी थाहा हुन्छ त्यसै गरी नेपालमा के रोग फैलिएको छ हामीले इण्डियामा अमेरिकामा युरोपमा सबैलाई हामीले चाहिँ जानकारी गराउनुपर्ने दायित्व रहन्छ। त्यसैले यदि किसानहरूले पालेको पशु पक्षीमा कुनै रोग को शंका लाग्यो भनेदेखि उहाँहरूले चाहिँ नजिकैको भनौँ न स्थानीय सरकार अथवा प्रदेश सरकारका सेवा प्रदायक निकायमा उहाँहरूले खबर गर्नुभयो भनेदेखि र त्यसपछि के हुन्छ त भन्दा त्यस पछाडि रोग अनुसारको हामीले चाहिँ क्रियाकलापहरू गर्छौं। केही केही रोग हुनसक्छ त्यसलाई मार्नुपर्ने हुनसक्छ, जस्तो बर्ड फ्लू रहेछ भने हामीले त्यसलाई नष्ट गरेर राहत दिन्छौँ। यदि होइन खोप लगाउनु पर्ने छ खोप लगाएर ठिक हुन्छ भनेदेखि खोप हामी लगाउँछौँ। यदि होइन यो त यसको खोप पनि छैन जस्तो अफ्रिकन स्वाइन फ्लूहरूको खोपै छैन, यदि खोप नभएको रोग रहेछ भनेदेखि हामीले चाहिँ त्यतिखेर पशु पक्षीको ओसार पसारा रोग लगाउँछौँ। हामीले चाहिँ उहाँ त्यो ती पशुहरूलाई आइसोलेट गरेर रोग ठिक नहुन्जेलसम्मको लागि उहाँहरूलाई हामीले चाहिँ निगरानीमा राख्छौँ।
2: यहाँनिर मैले एउटा सन्दर्भ जोड्न खोजेँ, पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। गएको भदौ दशमा भोटेको सीमा चाहिँ बाढ़ी गयो, त्यसपछि अहिले असोजको 9, 10 र 11 पनि ठूलो वर्षाका कारण चाहिँ बाढ़ी यो विभिन्न ठाउँमा चाहिँ क्षति भयो। खास गरी भोटेको सी बाढ़ीको सन्दर्भलाई हेर्ने हो भने त्यहाँनिर चाहिँ पशु चौपाया पशु पक्षी धेरै मरे नै भनेर बुझौ, त्यो तथ्य तथ्याङ्कहरू आउला, पछिल्लो विवरणहरू पनि संकलन भइरहेको होला। लगत्तै पशु सेवा विभाग बाट चिकित्सकहरू पशु चिकित्सकहरूको टोली पनि प्रभावित क्षेत्र नुवाकोट रसुवा लगायत धादिङमा चाहिँ खटिएको पनि थियो। अब त्यस्ता ठाउँमा अब अहिलेको अवस्थालाई हेर्ने हो भने थप जोखिम रोगहरू संक्रमणहरू त्यस्तो छ कि छैन, के पाउनु भएको छ? सानो चर्चा मैले यहाँनिर गर्न खोजेको।
0: ठिक छ, एकदम म आफै पनि मेरो म संयोजक थिएँ रसुवा जिल्लाको लागि, किनभने बढी प्रभावित क्षेत्र भनेको रसुवा र नुवाकोट नै थियो। म लगायत हामी 3-4 जनाको टिम चाहिँ हामीलाई रसुवा खटाएको थियो। म यो बीचमा 2 चोटि रसुवा नै पुगे, 11 गते नै पुगे, 10 गते बाढ़ी गइसके पछाडि होइन।
2: तपाईँहरूले खास ठूलो समन्वय गर्न सक्नु भएन, अवस्था भयावह थियो,
0: किनभने मानिससँग
2: कुराकानीमा पनि भन्नुभएको थियो नुवाकोट खटिनु भएको डाक्टर साहबले चाहिँ। अहिले चाहिँ के छ भन्न खोजेको?
0: अहिले चाहिँ अब जो रोगको जोखिम अझै पनि रहन्छ, किनभनेदेखि हामी 1 महिना त भइसक्यो, त्यही पनि रोगको जोखिम रहन्छ। खास गरी यस्तो बेलामा विभिन्न प्रकारको रोगहरू फैलिन सक्छ, जस्तो एउटा एन्थ्राक्स पड्के भन्छौँ गाउँघरमा, यसलाई चाहिँ बान परेको पनि भन्छ, 81 पशुहरू मर्ने होइन। आज बिहान भर्खर मलाई सुर्खेतबाट एउटा रिपोर्ट आएको छ एन्थ्राक्स रोग फैलियो भनेर होइन। यस्ता खालका रोगहरू चाहिँ माटोभित्र रहन्छन् क्या, यी किटाणुहरू चाहिँ जब अब पहिरो जान्छ फ्लड आउँछ अनि ती किटाणुहरू माटोमा बसेका किटाणुहरू चाहिँ बाहिर एक्सपोज हुन्छ, जसले गर्दाखेरि अब पशुहरू त्यो ठाउँमा चर्न गयो भनेदेखि उनीहरूले संक्रमण पाउँछ। अर्को एउटा चाहिँ तपाईँको यो चरचरे भन्ने रोग छ, यसको किटाणु पनि तपाईँको यो माटोभित्र बस्छ। यसमा चरचरेमा चाहिँ के हुन्छ भन्दा मासुहरू पाक्ने, यो खास गरी फिलाको काँधको जहाँ बढी मासु छ
2: भनेको पशु चौपाएको
0: काँधमा फिलाहरू पाक्ने, खस्ती मासुहरू गलेर घाउ हुने मर्ने, त्यस्तो रोग लाग्न सक्छ। अब अहिले चाहिँ यो भनौँ लामखुट्टे झिङ्गाको कारण अहिले दुर्गन्ध फैलिन्छ, त्यसबाट पनि केही रोगहरू फैलिन सक्छ, जस्तो लम्पी स्किन डिजिज चाहिँ लामखुट्टे झिङ्गाहरूको कारणले गर्दा पनि थप संक्रमण अथवा फैलिन सक्छ।
2: विदुरमा लक्षण देखियो भनेर
0: हामीले त्यसपछि तत्कालै खोप पठायौं। त्यसै गरी हजुरको रेबिजको रोगको पनि जोखिम बढ्न सक्छ, किन भन्दाखेरि कुकुरहरू भागे, घर छैन, जहाँ समुदाय उहाँ बस्थ्यो जसले खाना दिन्थ्यो ती कुकुरहरू केही त बगाए पनि केही भागेर बाँचेका छन्, उनीहरूको घर छैन र यस्तो बेलामा जंगली जनावरहरूसँग स्यालहरूसँग उनीहरूको कन्ट्याक्ट बढी हुन सक्छ, जसले गर्दाखेरि र एउटा ठाउँको कुकुर अर्को ठाउँमा गएको छ त्यहाँ झगडा पर्न सक्छ र संक्रमित रोग कुकुर रहेछ भनेदेखि रोगहरू फैलिन सक्छ। खोरेत रोग फैलिन सक्छ, पिपिआर अघि मैले भने त्यस्ता रोगहरू फैलिन सक्ने जोखिम चाहिँ रहन्छ। त्यसैले हामी सतर्कै छौँ, हामीले चाहिँ सबै ठाउँहरूमा खोपहरू माग अनुसार पुर्याइ पनि राखेका छौँ र हामीसँग अझै आवश्यक पर्यो भने स्टक पनि छ, हामीसँग माग गर्नुभयो भने ती खोपहरू पनि हामीले उपलब्ध गराएर थप संक्रमण हुन नदिनकोबाट हामी बचाउन सक्छौँ।
2: हो, तपाईँले भइरहेका गतिविधि जोड्नुभयो, खास गरी बाढ़ी प्रभावित क्षेत्रमा त्यति धेरै दशैं लगायत चाडपर्वको रौनक यति बेला नहुन पनि सक्छ, तर सावधानी अपनाउनु पर्ने कुराहरू धेरै छन्। मौसम फेरिँदैछ, हामी मनसून सकिएर अब हिउँदियामतर्फ पनि प्रवेश गर्दैछौ, चिसो विस्तारै बढ्दै जाला, यो बेला आफूले पालिरहेको पशु चौपाया त्यसलाई चाहिँ हुन सक्ने संक्रमण जोगाउनलाई खास गरी कार्यक्रमको यो अन्तिममा किसानहरूलाई तपाईँको सल्लाह के छ, अब थप गर्नुपर्ने त्यस्ता कुराहरू छन् कि छैनन्?
0: पक्कै पनि यो सिजन परिवर्तन भइसके पछाडि रोगहरूको पनि संक्रमण फैलिन सक्छ भिन्दै प्रकारको, त्यसरी व्यवस्थापनमा पनि उहाँहरूले ख्याल गर्नुपर्छ। त्यसरी आहार जस्तो जति अहिले आहाराको उपलब्धता छ अहिले बर्खा सिजनमा, त्यति हिउँद सिजनमा हुँदैन, त्यसैले हामीले आहाराको जोहो पनि गर्नुपर्छ। अहिले भनौँ न उम्रिएका अथवा अहिले भएका घाँसहरूलाई हामीले चाहिँ हे बनाएर साइलेज बनाएर पनि हामीले हिउँदको समयमा खुवाउन अब सक्छौँ। सो त्यो कुरामा उहाँहरूले एउटा ध्यान दिनु पर्यो। अर्को भनेको चाहिँ नेपाल सरकारबाट विभिन्न प्रकारका पशु पन्छीमा लाग्ने रोगहरूका निशुल्क खोप अभियानहरू सञ्चालन गरिरहेको छ, जस्तो अहिले धेरै खास गरी कोशीमा लुम्बिनीमा यो अहिले सञ्चालनमा छ कि खोरेत रोग नियन्त्रण कार्यक्रम अन्तर्गत खोरेत रोगका निशुल्क खोप कार्यक्रमहरू सञ्चालन भइरहेको छ। हजुरहरूले चाहिँ त्यो खोप कार्यक्रम अभियानमा संलग्न हुनु पर्यो, सम्पर्क गर्नु पर्यो। त्यसै गरी पीपीआर रोग विरूद्धको खोप लगाउनुपर्छ, अब हामी छिट्टै नै मंगसिर पुस्तिर, र अर्को लम्पी स्किन रोग विरूद्धको खोप पनि हामी त्यस्तै पुष माघतिर लगाउनुपर्छ। त्यसैले रोगहरू लाग्नबाट बचाउनको लागि यहाँहरूले खोप अभियानमा सरिक हुनु पर्यो। अर्को आहार व्यवस्थापनमा हजुरहरूले व्यवस्थापन गर्दै जानु पर्यो, र अब चिसो मौसममा रोगहरू जस्तो निमोनिया जस्ता रोगहरू लाग्न सक्ने सम्भावना रहन्छ, कुखुरामा एसआइटिस भन्ने रोगहरू लाग्न सक्ने सम्भावना रहन्छ। र अब त्यो सबै रोगको एउटै एकै तरिकाबाट हामीले व्यवस्थापन गर्न त सक्दैनौँ, रोग अनुसार फरक फरक छ। तर बढी जसो चिसो लाग्ने निमोनिया हुन सक्ने भएको हुँदाखेरि खास गरी भर्खरै जन्मिएका साना पाठापाठी बाछा बाछीलाई चाहिँ अलिक न्यानो राखेर त्यही अनुसार व्यवस्थापन गर्नु चाहिँ म सल्लाह दिन्छु।
2: उहाँ हुनुहुन्थ्यो पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ। कार्यक्रमको अन्त्यमा एउटा कृषि सम्बन्धी खबर। नेपाल कृषि अनुसन्धान परिषद नार्क र बिग एग्रो कम्पनी बीच जिंक गहुँ एक नामक पोषणयुक्त गहुँको व्यावसायिक उत्पादन र बजारीकरणका लागि गएको सोमबार सम्झौता भएको छ। यो सम्झौता अनुसार बिग एग्रोले जिंक र आइरनयुक्त स्वदेशी आटा बजारमा ल्याउनेछ। नेपालमै अनुसन्धान भएर खोजिएको नयाँ जातको गहुँलाई व्यावसायिक रूपमा उत्पादन र बजारीकरण गरिने भएको हो। नार्कले विकास गरेको पोषणयुक्त जिंक गहुँ एक जातको गहुँलाई व्यावसायिक रूपमा उत्पादन गरी बजारसम्म लैजाने गरी बिग एग्रोसँग सम्झौता भएको हो। नार्कका कार्यकारी निर्देशक डाक्टर श्रीमत श्रेष्ठले अनुसन्धानदेखि उपभोक्तासम्म भन्ने अवधारणालाई व्यवहारमा लागू गर्ने प्रयास भएको बताउनु भएको छ। राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमका अनुसार बायो फोर्टिफाइड जिंक गहुँ एक उत्कृष्ट वैज्ञानिक उपलब्धि हो। नार्क र बिग एग्रोबीचको सम्झौता अनुसार नार्कले आवश्यक प्राविधिक ज्ञान, बिउ तथा उत्पादन प्रविधि सम्बन्धी परामर्श र प्राविधिक सहजीकरण गर्नेछ। बिग एग्रो उद्योगले गहुँ उत्पादन, गुणस्तरीय आटा उत्पादन, प्याकेजिङ तथा बजार व्यवस्थापन मार्फत उत्पादनलाई सिधै उपभोक्तामाझ पुर्याउनेछ। हामी कार्यक्रमको अन्तिममा आइपुगेका छौं। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार। शुक्ला गण्डकी एफएम 97.6।
3: दाजु बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
4: भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
3: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
4: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
3: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
5: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्लागनदेखि क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
6: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460 89 दमौली शाखाको लागि सम्पर्क 98060 13 425।
7: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
8: ढुक्क भाउ न हो बुढी, फ्रेस आउ जति भन्छ क्यारे ल्याई त हाल्छु नि।
7: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
9: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
7: होम डेलिभरीको पनि व्यवस्था छ।
10: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चौक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178 98560078।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला बिहानको ठिक 9 बज्यो।

0: सीधा खुरा प्रश्न विचार
1: उजा को 9 बजे
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
3: राष्ट्रको शान किसान।
2: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने। दशैंको लागि गाड़ीको अग्रिम टिकट बुकिङ खुला। बिहानैदेखि बस पार्कमा चहल पहल। यात्रुको सुरक्षामा विशेष निगरानी। म्याग्दीका 6 पालिका विपद संकटग्रस्त क्षेत्र घोषित। बेनी ज्वमसुम कोर्ला सड़क अन्तर्गत पोखरी बगर पुल 11 दिनपछि सञ्चालन। मौसममा भोलिदेखि सुधार हुने। साउदी विमानस्थलमा हुथी आक्रमणको जोखिम पछि भारतीय दूतावासको सतर्कता। एयर इण्डियाद्वारा रियादका लागि भोलिसम्मका उडान रद्द। र एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ। आज बिहान 7 बजेदेखि मतदान शुरू हुने भनिए पनि 1 घण्टा ढिला गरी शुरू भएको हो। कास्कीका 81 वर्षीय शोभाचन्द्र बरालले मत हालेर मतदानको शुरूआत गरेको निर्वाचन समितिले जनाएको छ। एकजना प्रतिनिधिले 23 मतपत्रमा मतदान गर्नुपर्नेछ। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने अनुमान छ। कांग्रेसका 7,317 प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि खुला मंच, राष्ट्रिय सभा गृह र प्रज्ञा भवन गरी 3 केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे उम्मेद्वार छन्। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ। 2-3 दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ। दशैं मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातको टिकट बुकिङ खुल्ला भएको छ। अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाडौँ उपत्यका बस पार्कमा घर फर्किने यात्रुको चहल पहल बढ़न थालेको छ। टिकट लिन यात्रुहरू आज बिहानैदेखि बस पार्क पुग्न थालेका छन् भने केही यात्रु त रातिदेखि नै लाइनमा बसेका छन्। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यका विभिन्न 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ। लामो तथा मध्यम दूरीका गाड़ीका लागि यात्रुको चाप अनुसार रिजर्भमा सञ्चालन गर्न पर्सि आइतबार घटस्थापनादेखि पूर्णिमासम्म रूट पर्मिट समेत खुला गरेको छ। यस्तै नारायणगढ़ मुगलिन सड़क खण्डमा घटस्थापनादेखि ठूला अत्यावश्यक वस्तु बोकेका बाहेक अरू मालवाहक गाड़ी चलाउन रोक लगाएको छ। सरकारले म्याग्दीका 6 पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं विज्ञान प्रविधि तथा नवप्रवर्तन मंत्री महावीर पुनले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी बेनी नगरपालिका सहित अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धौलागिरी गाउँपालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी दिनुभएको छ। मन्त्री पुनका अनुसार गण्डकी प्रदेशका म्याग्दी, गोर्खा, मनाङ, बागलुङ, पर्वत र नवलपरासी, बर्दघाट, सुस्ता, पूर्वका विभिन्न पालिका तथा वडा समेत गरी 20 तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। असोज 8-11 गतेसम्मको निरन्तरको वर्षापछि आएको बाढ़ी पहिरोले म्याग्दीमा 7 को ज्यान जानका साथै 2 अझै बेपत्ता भएका छन्। यस्तै म्याग्दीको बेनी जोमसोम कोर्ला सड़क अन्तर्गत कालीगण्डकी नदीको बाढ़ीले बगाएको पोखरे बगर पुलको पहुँच मार्ग 11 दिनपछि जोड़िएको छ। पहुँच मार्ग जोड़िएसँगै हिजो बेलुकादेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाड़ी सञ्चालनमा आएका छन्। आज कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै हिमाली तथा पहाड़ी केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य प्रदेश सहित कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यतया बदली हुने तथा अरू तराई क्षेत्रमा आंशिक बदली हुने अनुमान छ। मध्य प्रदेश सहित कोशी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका पहाड़ी क्षेत्रमा आज वर्षाको सम्भावना रहे पनि भोलिदेखि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदको भनाई छ। भोलिदेखि मौसम क्रमशः सुधार हुँदै जाने अनुमान छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाछिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स, घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। काठमाण्डुको बुढा नीलकण्ठबाट 21 किलो सुन बरामद भएको छ। काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो ठूलो परिमाणमा सुन बरामद गरेको हो। प्रहरीले केही व्यक्तिलाई पक्राउ पनि गरेको छ। बरामद सुनमध्ये 11 किलो तयारी अवस्थामा रहेको र 10 किलो प्रशोधन गर्ने गरी राखेको अवस्थामा भेटेको प्रहरीको भनाइ छ। त्रिभुवन विश्वविद्यालय त्रिवीले आउँदो आर्थिक वर्ष 83-84 लागि चालू आर्थिक वर्षको तुलनामा 9.77% बजेट विनियोजन गरेको छ। त्रिवीले 30,87,11,00,000 मध्ये खर्चतर्फ 86.14% र पूँजीगत खर्चतर्फ 13.86% रकम छुट्याएको हो। प्रस्तावित कुल बजेट मध्ये 15,24,27,00,000 रूपियाँ आन्तरिक स्रोतबाट र 15,62,84,00,000 रूपियाँ नेपाल सरकारबाट बिहोर्ने अनुमान छ। चालू आर्थिक वर्षमा सरकारले त्रिवीलाई 7,31,06,00,000 रूपियाँ भन्दा बढ़ी अनुदान उपलब्ध गराएको छ। यो अघिल्लो वर्षको तुलनामा 4,80,00,000 रूपियाँ कम हो। अब विदेशको खबर। साउदी अरबका विमानस्थलमा हुती विद्रोहीको आक्रमण भइरहेको भन्दै भारतले त्यहाँ रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। रियादमा रहेको भारतीय दूतावासले सूचना निकालेर आवश्यक परे घरभित्रै बस्न र स्थानीय अधिकारीहरूले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरेको बीबीसी हिन्दीले जनाएको छ। दूतावासले पछिल्लो घटनाक्रमसँग सम्बन्धित भिडियो तथा समाचार सामाजिक सञ्जालमा प्रसारण वा फेरि पोस्ट नगर्न पनि भारतीय नागरिकहरूलाई सचेत गराएको छ। दूतावासका अनुसार रियादको भारतीय दूतावास जेद्दामा रहेका वाणिज्य दूतावास तथा भिसा सेवा प्रदाय कम्पनी मार्फत दिइने सेवा सामान्य रूपमा सञ्चालन भइरहेका छन्। यस्तै एयर इण्डियाले साउदी अरबको रियादका लागि आफ्ना सबै उडान भोलिसम्मका लागि रद्द गरेको जनाएको छ। अब खेल खबर। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले खेल मिलेमत्व तथा ठगी सम्बन्धी कसुरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ एन्फाका निलम्बित अध्यक्ष पंकज विक्रम नेमुवाङ सहित 4 जना विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। सिफारिशसँगै अध्यक्ष नेमुवाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन्। सीआईबीले एन्फाका अध्यक्ष नेमुवाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल संजीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा अघि बढ़ाउन सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने। दशैंको लागि गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला। बिहानदेखि बस पार्कमा यात्रुको चहल पहल, सुरक्षामा विशेष निगरानी। म्याग्दीका 6 पालिका विपद संकटग्रस्त क्षेत्र घोषित। बेनी जोमसम कोर्ला सड़क अन्तर्गत पोखरे बगर पुल 11 दिनपछि सञ्चालन। भोलिदेखि मौसममा क्रमिक सुधार हुने। साउदी विमानस्थलमा हुती आक्रमणको जोखिमपछि भारतीय दूतावासको सतर्कता। एयर इण्डियाद्वारा इरियादका लागि भोलिसम्मका उडान रद्द। र एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: ₹3 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: उपहार छ।
1: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 मा एसएमएस गरौ।
0: स्मार्ट अपग्रेड घरमा लकी सरप्राइज चाडमा
1: शर्तहरू लागू हुनेछन्।

0: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
0: शहरबाट नजिकै।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
4: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
5: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343372।
6: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
7: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
8: सम्पर्क 0654142121, मोबाइल 98565391।
7: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
9: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
10: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
9: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
11: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4,
9: दुलेगौडा।
11: 65702090, मोबाइल नम्बर 98136260 32। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
3: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
12: ल, पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
13: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
3: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया। फोन 0657414142, मोबाइल 98560231128 र 98462014726।
14: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
15: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
14: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
16: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
3: रिमाल हार्डवेयर, सम्पर्क 0654142045, 0654143045।
17: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
14: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
17: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू।

0: के राम्रोको कुरा गर्दै हुनुहुन्छ?
1: ल, कोठा पनि चम्किएको छ।
2: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
3: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
4: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
5: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
6: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0965414194, मोबाइल 98560203।
3: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: आज पनि खाना काप्छ होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
8: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
7: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
8: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
9: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुरानो धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
10: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
11: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
12: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित, आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्पन्न दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधि को शक्ति 8 दमको साथमा।
13: हजुर, दान गरौ।
14: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
15: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
14: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
16: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौड़ा, प्राइम बैंक सँगै, शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309 र 97065020209।
17: साथ छ हाम्रो।
18: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
19: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
18: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
20: कम्प्युटर तौल प्रणालीद्वारा
5: ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
17: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
20: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुन चाँदी दोकान,
21: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0565705537, मोबाइल नम्बर 9840769246, 9800028008।
22: शुक्ला गण्डकी एफएम 97.6।
23: उकाली चढ्दै ओह्राली चढ्दै भन्स्याङ चौतारी अनि मेलापात गर्दै
24: लिम्बू सन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको सृजनाको लागि कार्यक्रम गाम्बेसीका भाषा,
23: कार्यक्रम गाम्बेसीका भाषा हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन। शुक्रागण्डकी आफ्रम 97.6 मेगाहर्जमा कार्यक्रम गामिसीको भाका लिएर उपस्थित भइसकेकी छु सदाको झैमरीमा। हाम्रो यस कार्यक्रम आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँहरूको माझमा रहने गर्दछौ। आज भने हामी शुक्रबारको श्रृंखलामा रहेका छौ। शुक्रबारको श्रृंखलामा तपाईँहरूको माझमा धेरै रोजेमा रहेका मीठा मीठा लोकभाकाहरू राखेर तपाईँहरूलाई मनोरञ्जन दिने कोशिशमा चाहिँ म जुटिसकेकी छु। हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.chuklagandaki.fm.com लगइन गरेर पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको हो मेनाभूषण सुन्ता देवपसलले। यो दिलै गौडामा रहेको छ। तपाईँलाई गरगना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकर्षक डिजाइनका गरगना आवश्यक परेको छ, 24 क्यारेटका सुनका गरगना आवश्यक परेको छ भने तपाईँ मेनाभूषण सुन्ता देवपसलमा गएर ढुक्कका साथ कारोबार गर्न सक्नुहुनेछ। साथसाथै त्यहाँनिर राशि अनुसार पत्थर राखिएका गरगनाहरू पनि उपलब्ध रहेका छन्। अनि तपाईँसँग पुराना डिजाइनका गरगनाहरू छन् अनि कहाँ गएर साटफेट गर्ने होला भनेर सोचिराख्नु भएको छ भने पनि तपाईँहरू अमिनाभूषण सुन्चा देवपसलमा गएर आफूसँग भएका पुराना डिजाइनका गरगनाहरू नयाँ डिजाइनका गरगनाहरूसँग साटफेट गर्न सक्नुहुनेछ। पक्कै पनि होइन, आज हामी शुक्रबारको श्रृंखलामा रहेका छौ। शुक्रबारको श्रृंखलामा मेरै रोजाइमा रहेका विभिन्न मिठा मिठा लोकभाकाहरू राख्नेछु अनि हामी विभिन्न दिन फरक फरक ढंगले प्रस्तुत हुने क्रममा चाहिँ आज शुक्रबारको श्रृंखलामा रहेका छौ। अनि सबैजना एकदमै सन्चै आरामै हुनुहुन्छ होला भन्ने विश्वास रहेको छ। तपाईँहरू पनि आफ्नो काममा व्यस्त हुनुहुन्छ होला। कतिपय साथीहरू विद्यालय जाने तर्खरमा हुनुहुन्छ होला भने कतिपय साथीहरू आफ्नो कार्यालयतिर जाने तर्खरमा हुनुहुन्छ। एकदमै राम्रोसँग आफ्ना कामहरू गर्नुहोला भन्न चाहन्छु। सबैजना एकदम व्यस्त हुनुहुन्छ। जतिसुकै व्यस्त भए पनि हामीलाई अलिकति थोरै समय निकालेर तपाईँहरूले सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। साथसाथै कानमा एयरफोन जोडेर मोबाइलबाट पनि हामीलाई सुनिराख्नु भएको छ होला होइन, मकै छर्दै अनि हामीलाई पनि सुन्दै गर्नु भएको छ होला भन्ने विश्वास चाहिँ मेरो रहेको छ। यति बेलाको क्रममा भने म कार्यक्रममा पहिलो लोक सांगीतिकको सिरिज स्वरूप एउटा मिठो भाका राख्छु। भाका रहेको छ बागलुङको बसैमा भन्ने रहेको छ। यसमा आवाज रहेको छ पशुपति शर्मा अनि देवी हर्ती मगरको आवाजमा रहेको छ भने लय शब्द दीपक कणेल र गणेश अधिकारीको रहेको छ। यति बेलाको क्रममा यो भाका स्वीकार्नुहोस् अनि त्यसपछि फेरि म अन्य मिठा मिठा भाकाहरू लिएर तपाईँहरूको माझमा

हजुर, मिठो भाका तपाईँको माझमा राखिसकेकी छु। बागलुङको बसैमा पहिलो लोकसङ्गीतको सिली स्वरूप राखिसकेकी छु। आवाज रहेको थियो पशुपति शर्मा अनि देवी घरती मगरको, अनि लय शब्द रहेको थियो दीपक कणेल र गणेश अधिकारीको रहेको थियो। यो मिठो भाका राखिसकेकी छु। फेरि पनि अर्को भाकालाई म कार्यक्रममा स्थान दिन चाहन्छु। अर्को भाका रहेको छ च्याप्पा पर्वते माया भनेर रहेको छ। यसमा आवाज रहेको छ टीका सानु, प्रवेश पौडेल, श्याम छेत्री, अनि लय शब्द चाहिँ दीपक अधिकारी र प्रवेश पौडेल पुर्याएको छ। यति बेलाको क्रममा यो भाका स्वीकार्नुहोस्, अनि त्यसपछि फेरि म तपाईँको माझमा अर्को मिठो भाका लिएर उपस्थित हुनेछु।

हजुर, मैले मिठो भाका राखिसकेको छु। चेप्प पर्वते माया भन्ने आवाज रहेको थियो, टिका सानो परवेश पौडेल अनि सानो छेत्रीको आवाजमा रहेको थियो भने लय शब्द दीपक अधिकारी र परवेश पौडेलको रहेको थियो। यो मिठो भाका मैले राखिसकेकी छु, पक्कै पनि तपाईँलाई मन पर्यो होला भन्ने विश्वास रहेको छ। आज भने मैले यस्तै यस्तै मिठा मिठा लोक भाकाहरू, मेरो योजनामा रहेका लोक भाकाहरू राखेर तपाईँलाई मनोरञ्जन दिइराखेकी छु। पक्कै पनि सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास रहेको छ। यति बेलाको क्रममा म फेरि पनि अर्को भाकालाई कार्यक्रममा स्थान दिन चाहन्छु। अर्को भाका रहेको छ बादुली भन्ने रहेको छ, यसमा आवाज रहेको छ सन्तरानी परियार र कुलेन्द्र विश्वकर्माको, लय शब्द रहेको छ सूर्य कुमार परियार र श्याम बस्तेलको रहेको छ।

हजुर मिठो भाषा मैले तपाईँको माझमा राखिसकेकी छु। यसमा आवाज रहेको थियो शान्ता रानी परियार र कुलेन्द्र विश्वकर्माको, त्यस्तै लय शब्द रहेको थियो सूर्य कुमार परियार र श्याम बसेलको रहेको थियो। यो मिठो भाका मैले तपाईँको माझमा राखिसकेकी छु। यदि तपाईँहरू भर्खरै मात्रामा रेडियो खोलेर सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम रामेसीको भाका। आज हामी रहेका छौं शुक्रबारको श्रृंखलामा। शुक्रबारको श्रृंखलामा तपाईँको माझमा धेरै रोजाइमा रहेका मिठा मिठा लोकभाकाहरू राखेर तपाईँलाई मनोरञ्जन दिने कोशिशमा चाहिँ म जोडिराखेकी छु। हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएको मेनाभूषण सुनचाँदी पसलले यो धुलीगौड़ामा रहेको छ। तपाईँलाई सम्पूर्ण गरगहना सम्बन्धी जानकारी लिनु परेको छ, गरगहनाहरू आवश्यक परेको छ भने तपाईँहरू यहाँ आएर गरगहनाको बारेमा सेवा सुविधा लिनुका साथै तपाईँहरूले गरगहनाहरूको जानकारी पनि लिन सक्नुहुन्छ। के कस्तो लाग्छ एकचोटि आएर सेवा सुविधाहरू लिनुहोला भन्न चाहन्छु। यति बेलाको क्रममा भने म फेरि पनि अर्को मिठो भाकालाई कार्यक्रममा स्थान दिन चाहन्छु। भाका रहेको छ जले चलोस् हिउँचुली सुकोस् फेवा ताल भनिरहेको छ। भागी र चलाउने र शान्ति श्री परिवारको आवाजमा रहेको छ भने लय शब्द भागी र चलाउनेको रहेको छ। यति बेला क्रममा यो भाका चाहिँ जानुहोस्। त्यसपछि फेरि म अर्को मिठो भाका लिएर उपस्थित हुनेछु।

हजुरले मिठो वार्ता राखिसकेकी छु। जले जलो सिंहसुली सुकोष फेवाताल भागेर चलाउने अनि शान्तिश्री परेको आवाज मारेको थियो भने लय शब्द पनि भागेर चलाउनेकै रहेको थियो। यो मिठो वार्ता मैले तपाईँको माझमा प्रस्तुत गरिसकेकी छु। पक्कै पनि सुनेर आनन्द लिइसक्नु भयो होला भन्ने विश्वास रहेको छ। आज भने यस्तै मिठा मिठा लोक बाकाहरू राख्दा राख्दै कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ। यतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ तमाम लोकप्रिय श्रोता मित्रहरूलाई विशेष धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यस्तै त्यस्ता विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्र र हाम्रो नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाई सम्पूर्णलाई विशेष विशेष धेरै धेरै धन्यवाद दिन चाहन्छु। साथसाथै हाम्रो 97.6 MHz फ्रिक्वेन्सी मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई विशेष धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरिदिनु भएकोमा ओमेन आभूषण सुन चाँदी पसललाई पनि मनैदेखि आभार प्रकट गर्दै जानुभन्दा अगाडि भाका रहेको छ घैला भरियो भने यसमा आवाज रहेको छ बसन्त थापा अनि सुनिता बुढा छेत्रीको आवाजमा रहेको छ भने लय शब्द रोशन छेत्री र बसन्त थापाको रहेको छ। यो मिठो भाका छोड्दै आजको श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तुता दिवा भनी बिदा हुन्छु। तपाईँहरूको बाँकी पर्छ छ अनि शुभ विदोष तपाईँहरू भने सुन्दै गर्नुहोला। शुक्रागण्डकी एफएम 97.6 MHz। जय गीत जय संगीत।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर निम बहादुर सुनार, फोन 0 65 75 537, मोबाइल नम्बर 98 4 60 69 2 46, 98 0 58 00 8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98 5 70 65 119 र 98 6 94 57 056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
11: इस क्षेत्र के सब भन्दा पुरानो विशाल फर्नीचर पसल
5: गण्डकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गण्डकी 4 BP चोक,
11: प्रोप्राइटर प्रकाश न्यौपानी, संपर्क 0 65 5 70 225, मोबाइल 98 5 60 33 800 78, 98 4 31 56 658।
12: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँटा आउँदैन मलाई त।
13: किन आमा, के भएर?
12: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
13: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको धुत्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
12: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्ब,
12: मोबाइल 98 5 60 43 952 र 98 0 66 56 586।
14: सूचना सूचना यस तलाउ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 24 गते शनिबार
15: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मोटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु फोन 0654143777 मोबाइल 98564443
16: सिम्स केयर गिभर्स ट्रेनिङ केयर विथ कम्प्यासन सर्भ विथ हार्ट
17: सिप सिक्नुहोस् भविष्य सुनिश्चित बनाउनुहोस् सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलीगौडामा सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम
16: हाम्रा विशेषताहरू
17: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण
16: व्यावहारिक र प्रयोगत्मक सिकाई
17: रोजगारको लागि मार्गदर्शन तथा सहयोग
16: सिपमूलक गुणस्तरीय र प्रमाणकारी तालिम
17: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म
16: स्थान सिम्स केयर गिभर शुक्ला गण्डकी 4 दुलेगौडा तनहु
17: सम्पर्क 98564443 98041443688 98041443688 98560173773
16: डोन्ट मिस दिस अपर्चुनिटी
18: यही हो मौका पर्यो पर्यो ठ्याक्कै पर्यो
19: होइन हौ कसरी पर्यो

0: पर सीधे 10 लाख सम्म श्योर शॉट कैश उपहार फुल 100% कैश बैक हरेक हप्ता एक जनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एक जनालाई एयरबर्ड उपहार नागरिकता को फर्ममा इजी फाइनेंस र एक्सचेंज को सुविधा शर्तहरू लागू हुनेछन्
1: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम शुक्ला गण्डकी 4 दोलेगौंडा सम्पर्क 0658-590-299 र 98-560-61-999
0: हिरो सीजी मोटर्स
2: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महाज्ञ एवं कथा प्रवचन
3: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म स्थान सिद्धेश्वर शिव पञ्चायन मन्दिर परिसर कोत्रे
2: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ
4: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाई जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे त्यस्ता थिए तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो जब
3: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय

0: एमाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजीका एमाहा बाइक स्कुटर खरिदमा घरमै बसी 1,00,000 सम्म नगद जित्ने मौका नगुमाउनु होला र लिइसकेपछि 10,00,000 सम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कुटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व एमाहासँग।
1: सुन्दर अटो ओक्स एमाहा सोरुम दुलेगौडा बजार तनहुँ। सम्पर्क 0564142121, मोबाइल 98565391। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
2: यस यमहा।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 10 बज्यो। घटना दुर्घटना,
4: कला संस्कृति,
1: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद,
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9056-60-5554।

0: नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट म रिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्रो नेपाली पात्रो एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनका लागि मतदान शुरू भएको छ। आज बिहान 7 बजेदेखि मतदान शुरू हुने भनिए पनि 1 घण्टा ढिलो गरी शुरू भएको हो। कास्कीका 81 वर्षीय शोभा चन्द्र बरालले मत हालेर मतदानको शुरूआत गरिएको निर्वाचन समितिले जनाएको छ। एकजना प्रतिनिधिले 23 वटा मतपत्रमा मतदान गर्नुपर्नेछ। मतदान गर्न एकजनालाई झण्डै 8.5 घण्टा समय लाग्ने अनुमान छ। कांग्रेसका 7,317 जना प्रतिनिधिले मतदान गर्नेछ। मतदानका लागि खुल्ला मंच, राष्ट्रिय सभा गृह र प्रज्ञा भवन 3 वटा केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वको लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्की उम्मेद्वार छ। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ। 2-3 दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य राखेको कांग्रेसले निर्वाचन समितिले जनाएको छ। पोखरा महानगरपालिका 28 मार्च थानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा 4 विद्यार्थी र 1 सर्वसाधारण गरी 5 जनाको मृत्यु भएको छ। दुर्घटनामा 19 जना घाइते भएकोमा 5 जनाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिनुभयो। ओखले भीर भन्ने ठाउँमा बस करिब 200 मिटर तल खसेको छ। मृत्यु हुनेमा 4 जना विद्यार्थी कक्षा 9 र 10 मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइतेहरूलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्र अस्पताल ल्याइएको छ। प्रहरीको टोली पश्चिमाञ्चल क्षेत्र अस्पताल पुगेर घटनाको विवरण संकलन गरिरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ। मेघजीको बेनी जुमसुङ करोला सड़क अन्तर्गत कालीगण्डकी नदीको बाढ़ीले बगाएको पोखरे बगर पुलको पहुँच मार्ग 11 दिनपछि फेरि जोड़िएको छ। पहुँच मार्ग जोड़िएसँगै हिजो बेलुकीदेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाड़ीका सञ्चालनहरू आएका छन्। अन्नपूर्ण गाउँपालिका 2 र 6 को सिमानामा रहेको पुलको पोखरी बगरतर्फको झण्डै 20 मिटर पक्की पहुँच मार्ग बाढ़ीले बगाएको थियो। त्यसपछि सड़क अवरूद्ध हुँदा आगमन प्रभावित भएको थियो। बेनी जोमसोङ कोरोला सड़क योजना प्रमुख तेजस्वी शर्माका अनुसार बगाएको पहुँच मार्गको विकल्पमा जग्गामा ग्याबिन पर्खाल निर्माण गरी ढुंगा माटो भरेर हिजो बेलुकी सड़क जोड़िएको हो। सड़कलाई पूर्ण रूपमा सञ्चालन योग्य बनाउन सतह मिलाउने लगायतका बाँकी कामहरू भोलिसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको शर्माले बताउनुभयो। नेपाल सरकारले बागलुङका विभिन्न स्थानीय तह तथा वडालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। गत असोज 11 गते आएको बाढ़ी पहिरोबाट जनधनको क्षति भएपछि निसीखोला गाउँपालिकाका वडा नम्बर 4 र 6 बडीघाट गाउँपालिका, तमाङखोला गाउँपालिका वडा नम्बर 2 र 4 तथा ताराखोला गाउँपालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो। बाढ़ी पहिरोमा परि निसीखोला गाउँपालिकाका 5, तमाङखोला गाउँपालिकाका 5 र तमाङ ताराखोला गाउँपालिकाका 3 जना गरी 13 जनाको मृत्यु भएको थियो। बाढ़ी पहिरोबाट भन्दा बढ़ी क्षति निसीखोला गाउँपालिकामा भएको छ। त्यहाँ करिब 39 घरमा क्षति पुगेको छ भने विद्युत, नहर, पुल, विद्यालय, राधरबुद्ध अस्पताल समेत प्रभावित भएका छन्। सरकारले बागलुङसँगै म्याग्दीका 6 वटै स्थानीय तहलाई पनि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। त्यसै गरी गोखाको शहीद लखन गाउँपालिकाका 2 वडा, मनाङको चामे र नासो गाउँपालिका तथा निङछ्याङ गाउँपालिकाका वडा नम्बर 1 र 4 लाई पनि संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। असोज 9 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले तनहुँमा घर, सड़क, पुल, खानेपानी, विद्युत, कृषि तथा पशुपन्छी क्षेत्रमा क्षति पुर्याएको छ। बाढ़ीले जिल्लाका विभिन्न स्थानमा झुरुङ्गे पुल, पक्की पुल तथा कर्णबाटमा समेत ठूलो क्षति पुगेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले क्षतिग्रस्त संरचनाको तत्काल पुनर्संरचना तथा मरमतका लागि सम्बन्धित निकायमा सिफारिश गरिएको छ। उहाँका अनुसार स्थानीय तहको विपद व्यवस्थापन समितिको निर्णय सम्बन्धित पालिका तथा वडाको सिफारिश, जिल्ला प्रहरी कार्यालयको सिफारिश तथा जिल्ला सुरक्षा समितिको अनुगमनका आधारमा क्षतिग्रस्त संरचना पुननिर्माण तथा मरमतका लागि छनौट प्रक्रियाबाट तत्काल काम अघि बढ़ाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ। तनहको सुक्ला गण्डकी 11 स्थित ढोर फूलबाराही सहित अस्पतालमा मानसिक स्वास्थ्य आत्महत्या रोकथाम लागू पदार्थ दुर्व्यसनी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। ढोर फूलबारी सहित अस्पताल प्रदेश र स्वास्थ्य कार्यालय दमौली जिल्ला प्रशासन कार्यालय तनहको सहकार्यमा सो कार्यक्रम भएको हो। कार्यक्रममा बोल्दै प्रमुख जिल्लाधिकारी शिवलाल तिवारीले मानसिक स्वास्थ्य पछिल्लो दिनमा जटिल समस्याको रूपमा देखा परेको बताउँदै सबैले आफ्नो तहबाट जिम्मेवार भूमिका निभा गर्नुपर्ने जोड़ दिनुभयो। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाड़ीले मानसिक स्वास्थ्यलाई सामान्य रूपमा नलिई परामर्श र उपचारतर्फ लैजानुपर्नेमा जोड़ दिनुभयो। अस्पताल व्यवस्थापन समितिका सदस्य एवं वडा नम्बर 10 अध्यक्ष राजेन्द्र भट्टराई छेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल अधिकृत डाक्टर विज्ञान छेत्री, जनस्वास्थ्य अधिकृत सन्ध्या पौडेल, इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक धन नारायण श्रेष्ठ, मनोसामाजिक परामर्शकर्ता विजय पौडेल, शुक्ला गण्डकी आयुर्वेद शाखा प्रमुख वरिष्ठ कविराज निरीक्षक, गोपाल प्रसाद श्रेष्ठ लगायतले मानसिक स्वास्थ्य योग मनोसामाजिक परामर्श तथा लागू औषध नियन्त्रण सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका, प्रहरी, संचारकर्मी, युवा क्लबका प्रतिनिधि, समाजसेवी, नागरिक अगुवा तथा अन्य सरकारवालाहरूको सहभागिता रहेको थियो। शुक्ला गण्डकी युवा क्लबले आयोजना गरेको दुलेगौड़ा बड़ा दशैं सांस्कृतिक मेला आज समापन गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले पत्रचार गरेको छ। असोज 21 गते शुक्ला गण्डकी नगरपालिकालाई लेखिएको पत्रमा असोज 23 गतेसम्ममा उत्सव संचालन गर्न आग्रह गरिएको छ। प्रशासनको निर्देशन विपरीत महोत्सवको अवधि थप गरिए आयोजकका गतिविधि अभिलेखमा राखी भविष्यमा कार्यवाही गरिने पत्रमा चेतावनी समेत दिएको छ। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ र क्लबबीच महोत्सव थप गर्ने विषयमा केही दिनदेखि महोत्सवको समय पुनः थप्न लागि भन्दै नगर उद्योग वाणिज्य संघले सरकारवाला निकायलाई ध्यानकर्षण गराउँदै आएको थियो। यसै क्रममा बुधबार शुक्ला गण्डकी नगरपालिकामा आयोजित छलफल कार्यक्रममा नगर उद्योग वाणिज्य संघ र क्लबका प्रतिनिधिबीच भनाभनको अवस्था सृजना भएको थियो। चाडपर्वमा महोत्सव थप गर्दा यस क्षेत्रका व्यवसायहरूलाई प्रत्यक्ष असर पर्ने गरी मेलाको अवधि पटक पटक नथपी असोज 22 गते नै अनिवार्य रूपमा समापन गर्ने व्यवस्था मिलाउन आग्रह गरेको थियो। नगरपालिकाले असोज 23 गतेका लागि समापन गर्ने सहमति भएको दावी गरेको थियो। यता क्लबका अध्यक्ष मीन बहादुर थापाले आज शुक्रबार समापनको लागि बिहानसम्म कुनै तयारी नभएको बताउनुभयो। समापनको लागि अतिथिहरूलाई खबर गरेको छैन, बोलाउनु पर्यो। उहाँले भन्नुभयो जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी अगाडि बढ़छौ। खुसुकुला गण्डकी युवा क्लबको आयोजनामा असोज 8 गतेदेखि 18 गतेसम्म संचालन गर्ने भनिएको महोत्सव वर्षाका कारण प्रभावित भएपछि असोज 11 गतेदेखि 22 गतेसम्म संचालन भइरहेको छ। क्लबले महोत्सव नोक्सानमा परेको भन्दै महोत्सव को अवधि लम्ब्याउन माग गर्दै आएको छ। खेल समाचार। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले खेल मिलेमत तथा ठगी सम्बन्धी कसुरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ एन्फाका निलम्बित अध्यक्ष पंकज विक्रम नेवाङ सहित चारजना विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। सिफारिश संघ अध्यक्ष नेवाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन्। सीबीआईले एन्फाका अध्यक्ष नेवाङ, महासचिव राईको सदस्य रविन्द्र जोशी र लेखापाल सञ्जीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा अघि बढ़ाउन सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो। सीआईबीको अनुसन्धान अनुसार चारजनाबाट कुल 66,53,000 रूपियाँ अनियमितता भएको निष्कर्ष निकालिएको छ। त्यही आधारमा उनीहरू विरूद्ध खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा कानूनी कार्यवाही अगाडि बढ़ाउन सिफारिश गरिएको हो। प्रतिवेदनमा अध्यक्ष नेवाङ र महासचिव राईलाई फरारका रूपमा उल्लेख गरिएको छ। अवसरलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्।

0: नि भतौरियामै गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
1: त्यसो नभने म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
0: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0965702225, मोबाइल 98 5 30 33 8 78, 98 4 61 56 58।
4: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल, दुलेगाउँ, समय बिहान 11 बजे।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही एल्युमिनियम अब यूपीबीसीको साथमा।
7: एल्युमिनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीबीसी एल्युमिनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0365414411, मोबाइल 98 5 60 22 938 र 98 028 22 938।
4: शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब, एसआरएल मा रक्त परीक्षणमा 30% छुट।
9: दशैं तिहार लगायतका महत्वपूर्ण पर्वहरूको अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग एवं शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।
4: अत्याधुनिक प्रविधि र दक्ष र अनुभवी प्राविधिकहरूद्वारा सेवा शुभारम्भ गरेको दुलेगुडा स्थित शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल मा चाड पर्वको अवसरमा सबै रक्त परीक्षणमा 30% छुट प्रदान गरिएको सहर्ष जानकारी गराउँदछौ।
9: बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म बीएमएलटी को उपस्थितिमा रगत परीक्षण भइरहेको छ।
4: चाड पर्वमा स्वास्थ्य परीक्षण गरी ढुक्क हौ।
9: सम्पर्क शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल, शुक्ला गण्डकी 4 दुलेगौडा बजार, क्राउन प्लाजा, फोन नम्बर 0965904090।
10: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप सर प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98 2710 39 66 र 98 460 94 530।
4: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त

0: नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6 प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे, सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 6 खैरेनीटार।
1: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल इजी क्याफे को भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनु। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर, दुलेगौड़ा, भीमसेन टोल, डीजी क्याफे को भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660-86925, 98560-34881 र 98460-47580।
0: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25औं साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलेगौड़ा सेवा केन्द्रको 25औं साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी 4, दुलेगौड़ा, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
2: कता हिँडेको आइफोन हातमा लिएर?
3: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
2: लौ तँलाई थाहा छैन, दुलेगौड़ाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
3: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
2: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौड़ा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
0: ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 को 9 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 26 गते सोमबार, समय बिहान 10 बजे, स्थान ढोरबराहा फेदी संयोग कटेजको सभाहल। अनुरोधक सचिव कमल भट्टराई, ढोरफेर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड।
1: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सबै ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर, एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक सँगै शुक्ला गण्डकी FM को पारिपट्टी। मोबाइल नम्बर 98560-30982 र 97065-20209।
4: TVS साथ छ हाम्रो।
5: यस तनाव सेवा हस्पिटल दुलेगौड़ा बिपी चोकमा यही असोज 24 गते शनिबार
6: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मोटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगडेल, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य,
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान, थाइरोइड सहित विजय एक्स रे डाक्टर सन्तोष बराल, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहुँ सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहुँ। फोन 0658414377, मोबाइल 98564433।
7: सिम्स केयर गिभर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
8: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलीगौडामा सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
7: हाम्रा विशेषताहरू:
8: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
7: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
8: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
7: सिपमूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
8: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गतेसम्म।
7: स्थान: सिम्स केयर गिभर्स, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
8: सम्पर्क 98564443, 98041443688, 98041443688, 98560173।
9: डोन्ट मिस दिस अपर्च्युनिटी।
10: यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमहा बाइक स्कूटर खरीद में घरमै बसी 1,00,000 नगद जित्ने मौका नगुमाउनु होला र लि सकेपछि 10,00,000 नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्। साथै बाइक स्कूटर में 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौं। आउनुहोस् यस पटकको चाड पर्व यमहासँग।
11: सुन्दर अटो ओक्स, यमहा सोरुम, दुलेगौडा बजार, तनहुँ। सम्पर्क 0654142121, मोबाइल 98565391। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: यस, यमहा।

0: बडादशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083
1: मिति यही असोज 12 गते देखि 22 गते सम्म
0: तनहुँ जिल्लाको परम्परागत कला संस्कृति औद्योगिक व्यापार कृषि घरेलु हस्तकला पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार
1: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कसेरी खेल मैदान
0: महोत्सवका मुख्य आकर्षणहरू
1: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति
0: बालुद्यान एवं रमाइलो मेला
1: दशैं तिहार सस्तो बजार
0: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी
1: स्थानीय कला संस्कृतिको प्रदर्शनी
0: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता
1: साथमा लाइभ कन्सर्ट
0: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।

0: मार्फत सिधे 10 लाख सम्म स्योर शर्ट क्याश उपहार, फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर शर्ट कोर्यो कि पर्यो।
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम, शुक्ला गण्डकी 4 दोलेगौंडा। सम्पर्क 0658-590-299 र 98-560-61-999।
0: हिरो सीजी मोटर्स।
3: धुलेगौडा महोत्सव 2083
4: क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता, सम्पूर्ण खेलाडी सहभागी क्लब तथा भलिबल खेल प्रेमीज्यूहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
3: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 1,50,000, ट्रफी मेडल र प्रमाण पत्र।
4: द्वितीय पुरस्कार नगद रु 1,00,000, ट्रफी मेडल र प्रमाण पत्र।
3: तृतीय पुरस्कार नगद रु 50,000, ट्रफी मेडल र प्रमाण पत्र।
4: सान्त्वना पुरस्कार नगद रु 25,000, ट्रफी मेडल र प्रमाण पत्र। विधागत तर्फ उत्कृष्ट सेटर, स्पाइकर, ब्लकर, डिफेन्डर, प्रशिक्षक र खेलाडीलाई 3,000 रुपियाँ प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडीलाई नगद रु 5,000 रुपियाँ।
3: टिम दर्ता शुल्क रु 5,000।
4: एक टिममा 3 जना मात्र 10 एनबीए र एनबीएल खेलेका खेलाडी मात्र समावेश गर्न पाइनेछ।
3: खेल हुने स्थान कसेरी खेल मैदान धुलेगौडा तनहु।
4: खेल हुने मिति असोज 18 गतेदेखि 22 गतेसम्म, समय बिहान 8 बजेदेखि।
3: आयोजक शुक्ला गण्डकी युवा क्लब, शुक्ला गण्डकी 4 तनहु।
4: सम्पर्क नम्बर 98-066-79-078, 98-4-941-243। खेल संयोजक भरत श्रेष्ठ, 98-271-31-565।
5: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25 साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलेगौडा सेवा केन्द्रको 25 साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी 4, दोलेगौडा, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
6: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
7: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
6: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
8: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाई जाजलले एउटैले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाहिना भएर भगवान रहनुभयो। जब
7: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: 97.6
1: Shukla Gandaki FM 97.6 A complete console. Hello, Shukla Gandaki. Hello, hello.
2: Come on, everybody. Hello, Shukla Gandaki.
1: हाम्रो यही बसो बानी फोनमा गर्ने कुराकानी फोन गर्नुहोस् कुरा गर्नुहोस् ओन्ली अन 97.6 अ कम्प्लिट कल सोल
3: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज
4: हेलो हाई नमस्ते गुड मर्निङ एभ्रीवान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर उपस्थित भइसकेको छु मरिमा तपाईँको माझमा रहने गर्दछु लगभग 12 बजेसम्म. आज पनि हामी रहेका छौँ गुड फ्राइडेको एपिसोडमा है र तपाईँहरू पनि कति बजी सन्चै आराम हुनुहुन्छ होला आफ्नो खाना खाएर पनि बसिराख्नु आराम गरिराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ. सुदेशमा हुनुहुन्छ विदेशमा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै कामहरूमा अगाडि पनि बढ्नु होला भन्न चाहन्छु. हप्तापट्टि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई सयको रिचार्जको व्यवस्था गरिदिनु भएको छ. पोखरेन मल पसलले पुस्तकमा रहेको छ. मोबाइल सम्बन्धी समस्याहरू छन् समाधान गर्न चाहनुहुन्छ नयाँ मोबाइल खरिद गर्न चाहनुहुन्छ र इलेक्ट्रोनिक सामान पनि तपाईँलाई आवश्यकता परेको छ भने तपाईँ पोखरेल मल पसलमा चाहिँ जान सक्नुहुनेछ है भन्न चाहन्छु. र तपाईँ हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनिराख्नु भएको छ भने हाम्रो 97.6 मेगाहर्जको फ्रिक्वेन्सीबाट पनि सुनिराख्नु भएको छ होला भन्ने विश्वास रहेका छ. आज भने हामी शुक्रबारको बसाइमा छौं. शुक्रबारको बसाइमा तपाईँहरूको विभिन्न प्रतिभालाई कार्यक्रममा स्थान दिनेछु र सुनेर पनि आनन्द लिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ र तपाईँहरूले फोन पनि गर्नुहुनेछ होला भन्ने विश्वास पनि छ है. आज विशेष त तपाईँहरूतिर रहेका विभिन्न प्रतिभाहरूलाई कार्यक्रममा स्थान दिनेछु. फोन गर्नुहोला 98-422-72-911 98-66-36-111 को माध्यमबाट कार्यक्रममा चाहिँ जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने गीतहरू गाउन पनि सक्नुहुनेछ. क्यारिकेचर पनि गर्न सक्नुहुनेछ है. कथा कविता वाचन पनि गर्न सक्नुहुन्छ. आजको बसाइमा विशेष त हाम्रो दुवै नम्बरहरू खुल्ला रहेका छन्. जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरूले कार्यक्रममा चाहिँ सहभागिता जनाउन सक्नुहुनेछ. यति बेलाको क्रममा भने कोही साथी हुनुहुन्छ उहाँलाई स्वागत गर्छु. कहाँदेखिको हुनुहुन्छ भन्दै ठ्याक्कै फोन काट्यो. फेरि पनि फोन गर्न सक्नुहुनेछ है. नम्बरहरू खुल्ला छन् यति बेलाको क्रममा तपाईँ आउन सक्नुहुनेछ र म भने कार्यक्रममा मिठो गीतलाई स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु भनेर ठ्याक्कै साथी आइसम्म उहाँलाई स्वागत गर्छु. हेलो नमस्कार हजुर. हेलो दर्शन नमस्ते. खाना खानुभयो? के भएछ त आज टिपेको छैन र खै ल के भएछ त अहिले हेर्नु पर्ला है त. म सायद अहिले त फेरि नेटवर्कको समस्या पनि छ कि यो नम्बरहरूमा चाहिँ कहिले एनडिसीमा कहिले एनसिएलमा समस्या आइरहेको छ. हजुर ल ठिक छ हेरौँ अहिले के भइरहेछ है. ल अनि अरू के छ त नानीहरूलाई खबर? हजुर त्यही त नि घाम लागेको छैन है दिनहरू चाहिँ. हजुर मेरो खाना भइसक्यो. ल हस् हुन्छ. हजुर
5: अनि सोधेको छ यो ढुङ्गा कसको भन्छ है.
4: हजुर
0: केटाले भनेछ मेरो भनेको थियो नि मेरो ढुङ्गा भनेछ। अनि त्यसपछि केटो खुसिया नै छ है, अनि तिमीले यो ढुङ्गा चलाउन सक्छौ भनेछ। ए तिन चार वर्ष भइसक्यो मैले चलाएको किन्न सक्नु छैन। अनि हामीलाई सतन घुमाउन सक्छौ त भनेछ, सक्छु भनेछ। डुङ्गोमा हाल्नेछ है, सर्कल घुमाउन थालेछ। महिना चाहिँ तपाईँको भदौको महिना रहेछ है। अनि त्यो सर्कल घुमाउँदै घुमाउँदै गर्दै जाँदा त तपाईँको माथिबाट चाहिँ ठुलो भेला आइरहेछ के, भेला आइरहेछ। के अरे त्यो केटाले के अरे भेला आउनुभन्दा अगाडि नै केटालाई सोधेछ तिमी कति पढेछौ भनेछ के, तिमी कति पढेछ भनेछ। म त कति नै पढाइ होइन, पढाइ जान्छ नि जाने होइन। ओहो यो त पढ्ने उमेर हो तिम्रो, यसो भने त तिम्रो आधा जिन्दगी बर्बाद बेकार भएछ भनिन्छ क्या। त्यहाँबाट चलाउँदै चलाउँदै गएछ, त्यहाँबाट भेल आइरहेछ कि मासी एउटा भेल आइरहेछ। अहिले दुःखले भनेछ तपाईँहरू कौडी जाने सुन जाने होइन, स्विमिङ गर्न भनेछ, स्विमिङ गर्न जाने भनेछ। जान्दैन जान्दैन नो नो भनेछ क्या, जान्दैन भनेछ, जान्दैन भने तपाईँको आधा मात्रै जिन्दगी होइन पुरै जिन्दगी पात हुने भयो, प्याकार हुने भयो अब भन्दा भने सर त्यति त प्रेरण गर्छ परे सर के त्यतिर हो
4: त्यस्तो पनि हुने रहेछ मान्छेहरूलाई।
0: उसको पढाइ छैन देखाएर उसले पनि आउँछ कोडिङ जाने होइन भने पनि आउनु जाने हो पुरै जिन्दगी।
4: त्यही त नि मर भन्दा मरै मर नि
0: हजुर।
4: ल ठिक छ, कहिले काहीँ तर्साउनु पनि पर्छ, आफू तर्सिन पनि पर्छ होइन त। हजुर मेरो रुगा एक दिनको लागेको थियो सन्चो, एक दुई दिन अलिकति यसो अलि अप्ठ्यारो अप्ठ्यारो नाक थुने थुने जस्तो भएको थियो, त्यस भएपछि फेरि सन्चो भयो।
0: दाजुहरू हुन्छ, बहिनीहरू हुन्छ, दलमा थापा, राधा राई, अभिनय थापा, रोशिका लङ्का, बहिनीलाई धेरै दिन सम्झ। अनि चेतामा जानु छैन तारो थापाजीलाई झर्नु है भने, अनि हाम्रो चेताको ऋषि, अनि हाम्रो ऋषि दाजी हुनुहुन्छ त्यतै भलमन झर्ले भन्छ है, अनि चेतु छेत्री, अनि लक्ष्मी बहिनी हुन्छ नाम छुटेका सबै सबलाई भन्दै दिँदा भए।
4: हस् नमस्कार, शुभ दिन। उहाँ तपाईँलाई फोन गर्नुभएको थियो नरेन्द्र रिमालजी हुनुहुन्थ्यो च्याङ्जा बिरुवादेखि, एकदमै मिठो जोक सुनाएर गइसक्नु भएको छ। तपाईँ पनि आउन सक्नुहुनेछ है, किनभने बाध्यता हो नि त मान्छेहरूमा। एकदमै असानै जोक सुनाएर गइसक्नु भएको थियो, अब अशिक्षित भइसकेपछि त अब डराउनु पनि पर्यो होइन शिक्षितहरू। र यति बेलाको क्रममा तपाईँहरूको फोनको प्रतीक्षामा छु, आउन सक्नुहुन्छ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। विशेष दुवै नम्बर खुल्ला रहेका छन्, एनटीसीएनसीएल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। यति बेलाको क्रममा तपाईँहरूको माझबाट मिठो गीतलाई स्थान दिन्छु, अनि त्यसपछि फेरि म चाहिँ तपाईँहरूको माझमा चाहिँ उपस्थित भइहाल्छु। तपाईँहरू भने सुन्दै गर्नुहोला जुध्यु नजर भनेर त्यो शिव परियाको आवाजमा रहेको छ अन्य साथीहरूको, यति बेला गर्न सिकाउनु सेमिठो गीत।

हजुर, यो मिठो गीतमा तपाईँको माझमा राखिसके पके पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। राजु पुर्याको आवाजमा रहेको थियो जुन्यो नजर भन्ने यसै नयाँ गीत है, भर्खरै आएको हो, 18 घण्टा मात्रै भइसकेको भएको छ यो गीत आज चाहिँ। नयाँ गीत हाम्रो शिव पुर्याको आवाजमा रहेको थियो अनि लिरिक्स म्युजिक चाहिँ शिव राखी गौतमको र अनि शंकर थापाको रहेको थियो। तपाईँहरूको माझमा मैले राखिसकेको छु। फोन गर्न सक्नुहुन्छ 9842279111 9862679611 माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। फोन गर्दै गर्नु होला यति बेला, तपाईँ फेरि पनि अर्को मिठो गीत गाइसा दिन्छु अनि त्यसपछि फेरि तपाईँको माझमा चाहिँ म आउनेछु। छ माया छ पक्कै दुईबाट रहेको छ, यति बेलाको क्रममा स्वीकार्नुहोस् यो मिठो गीत।

0: होइन ए दाइ, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क ताली।
1: मुख्य कार्यालय चिखलीढुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल, माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
2: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4 दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846067645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: प्रश्न, होमवर्क देखाउ त।
6: हस् टिचर।
5: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
6: टिचर। मेरो मामीले त साथै ज्यादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0657414484, मोबाइल 9560633384 र 9560607988।
0: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
8: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
0: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
8: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
0: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
8: हुन्छ नि, जाउ जाउ।
0: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4 दुलेगौंडा,
8: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
1: फोन नम्बर 97155065555, 97156506।
0: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
9: ओई वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
1: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707044।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9056077987।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
14: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका।
14: दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
13: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
14: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ।
13: होइन हतार छ, पछि आउँदै गरौला है।
15: दीर्घाय फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लगेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याग र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
15: साथै पुरासँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेज स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
13: दीर्घायु फर्निचर सोरुम दुलगाडा त नहुँ।
15: प्रोप्राइटर लक्ष्मी राज वागले, फोन नम्बर 0265 57 964, मोबाइल नम्बर 98460 61268
13: 98560 60268।
16: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी FM को पारिपट्टी। मोबाइल नंबर 98560 30982 र 97065 20209।
17: साथ छ हाम्रो।
18: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
19: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
18: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
17: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
19: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
17: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
19: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644 35031।

0: को इंटरनेट गेट कनेक्टेड से कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9058-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 11 बज्यो।
4: हजुर, विश्रामपछि 11 बजेको टाइम चाहिँ पछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ प्रोग्राम हेलो शुक्ला गण्डकीमा। आज हामी रहेका छौँ शुक्रबारको बसाईमा। शुक्रबारको बसाईमा तपाईँहरूभित्र रहेका विभिन्न प्रतिभाहरूलाई कार्यक्रममा स्थान दिन सक्नुहुनेछ तपाईँहरूले है। के भएको यस्तो कथा, कविता, गजल, मुक्तकहरू, गीतहरू गाउन पनि सक्नुहुन्छ, क्यारिकेसन पनि गर्न सक्नुहुनेछ, कुनै पनि विषयवस्तुमा तपाईँहरूसँग कुराकानी पनि गर्न सक्नुहुन्छ। तपाईँहरूले टपिक्स लिएर आउनुभयो भने आजको बसाईमा है फोन गर्न सक्नुहुनेछ। दुवै नम्बर खुल्ला रहेका छन्। एन्टिसिएनसिएल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ फोन गर्नुहोला। 9942-9911-9967-3611 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। तपाईँहरूले फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसएको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरेल मर्पसल रेल पोस्टमा रहेको छ। मोबाइलसँग सम्बन्धित सम्पूर्ण समस्याहरू चाहिँ समाधान गर्न चाहनुहुन्छ, नयाँ मोबाइल पनि तपाईँलाई आवश्यकता परेको छ र खरिद गर्न पनि चाहनुहुन्छ, र साथै तपाईँलाई इलेक्ट्रोनिक सामान पनि चाहिरहेको छ भने पोखरेल मोबाइल पसलमा चाहिँ जान सक्नुहुनेछ है। जसको प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल, एकचोटि गएर तपाईँहरूले मजाले भिजिट गर्न सक्नुहुनेछ, हेर्न पनि सक्नुहुनेछ सेवा सुविधा कस्ता छन् भनेर होइन। सबैभन्दा ठुलो कुरो विश्वास त हो नि, एकचोटि आउनु होला है भन्न चाहन्छु। हेल्प पुस्तकमा रहेको छ र तपाईँले हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स र हाम्रो 97.6 MHz रेडियो ध्वनि तरंगबाट पनि सुनिराख्नु भएको छ होला भन्ने विश्वास भनिरहेको छ। तपाईँहरू पनि फोन गर्दै गर्नुहोला। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। जुन नम्बर सर्च हुन्छ त्यही नम्बर मार्फत फोन गर्दै गर्नुहोला। यति बेलाको क्रममा भने कार्यक्रममा म फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा चाहिँ पुनः उपस्थित हुनेछु। तपाईँहरू भने फोन गर्दै गर्नुहोला है भन्न चाहन्छु। यति बेलाको क्रममा भने तपाईँहरूको माझमा यस मधुर गीतलाई स्थान दिन्छु अनि म आउनेछु। तपाईँहरू भने सुन्दै गर्नुहोला। मुगलान मुहीबाट रहेको छ, तपाईँहरू भने सिकानुहोस् यो मिठो गीत।

0: हजुर, सुमधुर गीतमा तपाईँको माझमा राखिसके मुगलन मुलबाट रहेको थियो। दसैँ आयो भने पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। तपाईँहरू फोन गर्न सक्नुहुनेछ है 98 4 22 72 911, 98 0 66 36 11 को माध्यमबाट आउन सक्नुहुन्छ। त्यो बेला क्रमको साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। हेलो, नमस्कार। हजुर हजुर, एकदमै सञ्चारमै छु। अनि हजुर सञ्चारमै हुनुहुन्छ? ल, छिटो छिटो सन्चो हुनुहोस् है त त्यसो भए। अनि खाना खानुभयो? हजुर, मेरो पनि खाना भइसक्यो। ल, आज हामीलाई के सुनाउनु हुन्छ त नि? ल, के गर्नुहुन्छ हजुर? गीत गाउनुहुन्छ कि के गर्नुहुन्छ?
1: कार्यक्रममा त सुगला जन्दगीमा त दोहोरी कार्यक्रम त छैन, होइन?
0: हजुर छैन।
1: एफएमतिर अरू ठाउँमा त कुनै न कुनै बारमा त हुन्थ्यो, सुगला जन्दगीमा खासै त लागेन। अनि त्यस्तै रिक्वेस्ट गर्दाखेरि सपना एक दुईचोटि चाहिँ गाएको थियो दोहोरी,
0: हजुर,
1: त्यो पनि फ्राइडे मात्रै फ्राइडे भन्थे।
0: कुन चाहिँ कार्यक्रममा गर्नुभएको थियो सपनाजीले? दोहोरी गाउनुभएको थियो उहाँले?
1: त्यो हाम्रो खोराजीको 24 GC खेलेको सुनेको थियो
0: हजुर।
1: अनि मैले सोध्दाखेरि खासै मलाई दोहोरी आउँदैन सिक्ने हो के अरे, त्यही पनि एक दुईचोटि खेल्यो दोहोरी। हजुर, कुन गीत सुन्ने त कतातिर जाने हो म तयारी केही पनि हुँदैन, कुन चाहिँ गीत त मलाई अलरेडी हुन त हुन्छ, अब कता गाउने होला कतातिर जाने होला त?
0: ल, जता सजिलो लाग्छ हजुर उतैतिर लाग्नुहोस् है त।
1: ल त त्यसो भए मुखमा के आउँछ है त?
0: हजुर,
1: स्वीकार्नु है।
0: हुन्छ,
1: माया गर्छ देखाउन जान्दे किन राख्छ ए भाका भक गीत दिसे त के हो गाएको पैसा त?
0: हजुर हजुर,
1: परेको मान्छे हो तिमी त माया गर्छ देखाउन जान्छु किन राख्छ मनमा तिमी त भन पाया पनि माग्छ जे पनि माग्छ उमेर डल्छ इकारो मन परेको मान्छे हो तिमी माया गर्छ देखाउन जान्दिन किन राख्छ मनमा किन राख्छ
0: कता कता गाएको छ है?
1: कहिले भेट्छु मायालाई भनेर मायालाई भनेर सुन्दै हिँड्छु खाल्दै भनेर मन परेको माया गर्छ देखाउन जान्दिन किन राख्छ मनमा।

0: त्यही हो, अरू त केही उपाय छैन, यसो साथीहरू सम्झ्यौँ भनेर मात्रै हो, रोग पनि लगाइरहेछ त्यही भएर अब सर्वप्रथम त हजुरलाई अनि हजुरको दिदी मामी अनि भाइहरू घर परिवारलाई
1: हजुर धन्यवाद,
0: हाम्रो सुमिना नानीलाई
1: धन्यवाद,
0: अनि सपनाजी र सावित्रजी सिर्जना म्याम
1: हजुर
0: होल युनिट, अनि मेरो मित्र चाहिँ सुनिराख्नु भएको भएको छैन हाम्रो भानु गाउँपालिकाबाट हाम्रो
1: चाहिँ
0: गिदाउन दिन हाम्रो सोल्टी राजालाई पनि टिक्रेसबाट हाम्रो गुन्द्रुङ गुरुङलाई पनि उहाँहरू पनि एकदम मिठो प्रतिभा लिएर आउनु हुने मान्छेहरूलाई त्यही त्यस्तै गरी सम्झियो अझै फुर्सद छ भने आउनु होला साथीहरू होला चाहे त्यस्तै, अनि हाम्रो अमृत तुलजीलाई पनि धेरै धेरै सम्झना नमस्कार, अनि त्यस्तै हाम्रो यता हाम्रो नरेन्द्र विमलजीलाई जसले नमस्कार सहित त्यतै हाम्रो दिदी भेनाजीहरू हुनुहुन्छ भान्जा भान्जीहरू तिर वरिपरि, अनि सलिना दिदी अनि हाम्रो राधा राईजी एकदम मिठो स्वर्ग छ नि मिठो गीत गाएर आउनुहुन्छ उहाँलाई पनि, त्यस्तै हाम्रो यता गीता राई कुलेर राई अनि शान्ति साईरा मोहम्मद मिया दुई तिन मधु बहिनीहरू अनि मिठो प्रतिभा लिएर आउनुहुने हाम्रो चेतना बहिनीलाई कता हुनुहुन्छ कहिले कहीँ आउनुहुन्छ, अनि त्यस्तै अब लक्ष्मी बहिनी हाम्रो डलमाया बहिनी पट्टिमा बहिनी अनि रुसिका बहिनी हाम्रो खगीमाया बहिनीलाई धेरै धेरै सम्झना छ बहिनी, म बिजी छ भन्न चाहे नम्बर त छ बहिनीको, अनि त्यस्तै अब हाम्रो यता होमनाथ शर्माजी अनि हाम्रो पिजीहरू धेरै यस्तो प्रतिभा लिएर आउनुहुन्छ साथीहरूले, त्यस्तै हाम्रो चन्द्रजी अनि सन्तोषजी अनि हाम्रो एकदम रमाइलो मान्छे खोराडीबाट हाम्रो टोल डिसिजी चाहिँ आउनुहुन्छ होला कार्यक्रममा, अचेल चाहिँ म सुन्न पाएको थिएन साथीहरू आउँदै हुनुहुन्छ होला जस्तो लाग्छ भन्दै, अनि मेरो गाउँवासीहरू जति पनि छ यो सप्ताहमा हाम्रो कविराज थापा साजी थापा मिनबहादुर थापा अनि यता हाम्रो सन्दीप राणा लगायत हाम्रो दाजुभाइ दिदी बाबाआमाहरू धेरै छ सुन्नेतिर अनि खानेतिर हाम्रो बुवाहरूले पनि धेरै सुन्नुहुन्छ बुवा दाजुभाइहरूले पनि, त्यस्तै अब भीमा खैरेनदेखि लिएर तपाईँको सबै यता शुक्लगण्डकी सुनिराख्नु भएको छ किराकोट मेघातीतिरसम्म सबै हाम्रो यो गाउँवासी बुवाआमा दाजुभाइ दिदीबहिनीहरू सम्पूर्णलाई चाहिँ हजुरहरूले म एकदम राम्रो सुनाउँछु भन्छ अब फोन लाग्ने दिएन म मेरो चाहिँ यो खोकीले रोगाले गर्दा बस्छ मैले चाहिँ मिठो सुनाउन सकेको छैन हजुरहरू प्रति क्षमा चाहन्छु भन्दै हजुरहरू सबैप्रति आभारी छ भन्दै बिदा चाहिँ हस्त भाइ भाइ नमस्कार
1: हस् नमस्कार शुभ दिन, उहाँ हामीलाई फोन गर्नुभएको थियो तारा थापाजी भनेर पाठाजीदेखि, उहाँले निकै मिठो गीत गाएर गइसक्नु भएको छ, पालो भनी तपाईँहरूको हो कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ, आफूलाई होइन मनपर्छ गीत गाउन कविताहरू कथाहरू होइन मुक्तकहरू के वाचन गर्न मन लाग्छ जोक्सहरू होइन विभिन्न धेरै छन् तपाईँलाई अब क्यारिकेचरहरू गर्न मनपर्छ भने पनि क्यारिकेचरहरू गर्न सक्नुहुनेछ है भन्न चाहन्छु, अनि कुनै पनि विषयवस्तु लिएर तपाईँ त्यो विषयवस्तुमा होइन कुराकानी गर्न पनि चाहनुहुन्छ भने चाहिँ कुराकानी गर्न पनि सक्नुहुनेछ आउन सक्नुहुनेछ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ, फोन गर्नुहोला 9842 9211 9862 6611 माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ, दुवै नम्बर खुल्ला रहेका छन् जुन नम्बर सल्ट हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू कार्यक्रममा जोडिनु होला पनि भन्न चाहन्छु, र यति बेलाको क्रममा भने तपाईँहरूको माझमा फेरि पनि अर्को मिठो सुमधुर गीतलाई स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा चाहिँ म आउने नै छु, तपाईँहरू पनि फोन गर्दै गर्नुहोला, हाम्रो दुवै नम्बर खुल्ला रहेका छन् जुन नम्बर सल्ट हुन्छ त्यही नम्बर मार्फत चाहिँ तपाईँहरू आउँदै गर्नुहोला भन्दै तपाईँहरूको माझमा घामै राजा भनिरहेको छ यति बेलाको क्रममा पनि मिठो गीत स्वीकार्नुहोस्, जन्ते बाक्रो मुभीबाट रहेको छ यति बेलाको स्वीकार्नुहोस् यो मिठो सुमधुर गीत।

0: 97.6
1: शुक्ला गंडकी एफएम 97.6
2: ए बुढा गहना किनिन्छ भन्नु भएको पनि यत्रो समय भइसक्यो के सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
3: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हो हामी पनि
4: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
4: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
4: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
2: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी टार तनहुँ थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ मोबाइल नम्बर 98261 5707 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस् सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साफ्टवेयर गर्ने व्यवस्था पनि रहेको छ
7: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
8: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलीगंगा हेल्थ पोस्ट चोक
7: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98560124
9: दाई एक बिहानी झोला बोकेर कता जान लागेको
10: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
9: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
9: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा
10: भीती कुमार श्रेष्ठको भवनमा
9: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
11: चिकन ससेज बब ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
12: प्रोपाइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 70 052 मोबाइल 98560 28 587
13: ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 को 9 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण सिंह सदस्यहरूलाई पत्राचार गरिसकिएको छ यदि पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ साधारण सभा हुने मिति 2083 साल असोज 26 गते सोमबार समय बिहान 10 बजे स्थान ढोरबराहा फेदी संयोग कटेजको सभाहल अनुरोधक सचिव कमल भट्टराई ढोरफेर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
14: हेप्पी एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
15: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
14: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुन चाँदी पसलमा बनाएको नि
16: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
14: पुराना गरगहनासँग नयाँ साथ फेर
16: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ
14: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौडा तनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 98560 62099
13: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25 साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलेगौंडा सेवा केन्द्रको 25 साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार। स्थान नेवार समाज भवन शुक्ला गण्डकी 4 दोलेगौंडा। समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
0: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
17: ओवरसी ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
18: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
0: सन्देश ट्रेडर्स, सुक्खा गण्डकी तिलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565-70676, मोबाइल 98560-62676।
19: कता हिँडेको आइफोन हातमा लिएर?
20: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
19: लौ तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
20: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
18: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसेसरीज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0465-414-050, मोबाइल 98463-2811।
13: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण सेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार। समय बिहान 11 बजे। स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6 प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार।
21: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560-33398 र 98465-10950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
13: उन्
1: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार। स्थान नेवार समाज हल दुलेगौडा। समय बिहान 11 बजे।
3: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। हजुर, विश्रामपछि तपाईँ सम्पूर्णलाई पुनः स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकीमा आज भने हामी रहेका छौँ शुक्रबारको बसाईमा। शुक्रबारको बसाईमा तपाईँको विभिन्न प्रतिभालाई कार्यक्रममा स्थान दिइराखेको छु। फोन गर्न सक्नुहुनेछ 98422911 98066311 को माध्यमबाट कार्यक्रममा जोडिन सक्नुहुनेछ। तपाईँभित्र रहेका विभिन्न प्रतिभाहरूलाई कार्यक्रममा स्थान दिनेछु। तपाईँलाई फोन गर्न सक्नुहुनेछ। हाम्रो दुवै नम्बर खुल्ला रहेका छन्। एन्टी सेन्सेल जुन नम्बर सहज हुन्छ त्यही नम्बर मार्फत चाहिँ फोन गर्नुहोला भन्न चाहन्छु है साथीहरू। हप्तावारी फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरेल मोबाइल पसलले हेल्पचोकमा रहेको छ। मोबाइलसँग सम्बन्धित सम्पूर्ण समस्याहरू समाधान गर्न चाहनुहुन्छ, नयाँ मोबाइलहरू खरिद गर्न चाहनुहुन्छ र तपाईँलाई इलेक्ट्रोनिक सामान पनि आवश्यकता परेको छ भने पोखरेल मोबाइल पसलमा जान सक्नुहुनेछ, जसको प्रोभाइडर हुनुहुन्छ विनोद पोखरेल। एकचोटि भिजिट गर्नुहोला पनि भन्न चाहन्छु। तपाईँले हामीलाई हाम्रो 97.6 मेगाहर्जको फ्रिक्वेन्सी र www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्रो नेपाली पात्रो एप्स मार्फत पनि स्वदेश विदेशमा रहेर एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। यति बेला क्रममा कोही साथी हुनुहुन्छ, उहाँलाई स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्कार हजुर।
22: नमस्ते हजुर।
3: नमस्ते, कहाँदेखि कसको आवाज होला? बिनाजी सञ्चारमै हुनुहुन्छ? हजुर, म पनि एकदमै सञ्चारमै छु। अनि हाम्रो किमल डाँडातिरको नयाँ नौलो हालको भर के छ? हाम्रो पनि एकदमै सबै ठिकठाक छ है भन्नुपर्छ। अनि खाना खानुभयो?
22: हजुर, भर्खरै खाएको, कार्यक्रम सुनिराखेको थिएँ।
3: हजुर, ल आज हामीलाई के सुनाउनुहुन्छ त नि?
22: के सुनाउनु होला त?
3: ल, गीत गाउनुहुन्छ कि कथा कविता मुक्त गजलहरू सुनाउनुहुन्छ कि?
22: हजुर, म एउटै गीत गाएर सुनाउँछु नि।
3: हस् हुन्छ, सुरु गर्नुहोस्।
22: हस् हुन्छ।
3: हस्
22: आफै खाना

La

0: 开始。
1: Ah, ah, ah.

0: हुन्छ, एकदमै धेरै धन्यवाद छ, यति मिठो गीत गाएर सुनाइदिनु भयो बिनाजी। साथीहरू सम्झिन सक्नुहुन्छ है? हुन्छ, धन्यवाद।
1: जति पनि मेरो अगाडि मेरो पछाडि आउने साथीहरूलाई सम्पर्क गरे भन्दै प्रिन्स दबाई नमस्ते,
0: उहाँलाई फोन गर्नुभएको थियो बिना गुरुङ हुनुहुन्थ्यो कि मलडाँगादेखि। एकदम मिठो आवाजमा सुमधुर गीत गुनगुनाएर गइसक्नु भएको छ पालो भने तपाईँहरूको हो कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। 9842 9911 96611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ भनिराखेको छु। आज साथीहरू किनकि थोरै सदाको भन्दाखेरि न्यून सहभागिता भएको हो कि जस्तो लागेको छ मलाई चाहिँ है। कता व्यस्त हुनुहुन्छ साथीहरू, तपाईँलाई पनि चाडबाडको लागि कि जस्तो छ, किनभने सुर श्राद्ध अझै सकेको छैन। सुर श्राद्ध अब भोलिबाट सकिन्छ क्यारे है, त्यसपछि फेरि नवदुर्गा लागि हाल्छ दसैँको तिहार, दसैँको लागि होइन अब सपिङहरू पनि गर्दै हुनुहुन्छ होला, घरहरू लिपोत गर्ने बेला पनि छ यतिखेर, बाटोघाटोहरू सफा गर्ने, रोडहरू सफा गर्ने, आफू हिँड्ने बाटोघाटोहरू सफा गरेर हिँड्ने समय पनि हो होइन। नवरात्र लाग्ने बित्तिकै कामहरू चाहिँ यसरी फटाफट आइहाल्छ होइन, गाउँठाउँहरू सफा गर्ने, पार्टी पवाहरू घर वरिपरि सफा गरेर होइन चिटचट्ट बनाएर राम्रो बनाएर नवदुर्गालाई भित्राउने गरिन्छ। त्यही भएर अब 25 गतेबाट घट स्थापना छ, नवदुर्गा पनि भित्राउने तर्खर पनि गर्दै हुनुहुन्छ होला होइन, पूजा पाठतिर पनि ध्यान दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। तपाईँ पनि फोन गर्दै गर्नुहोला यति बेलाको क्रममा भने म तपाईँहरूको माझमा मिठो गीतलाई स्थान दिन्छु, अनि त्यसपछि आउनेछु हरिमय मुईबाट रहेको छ टाइटल सँग, यति बेला तपाईँ स्वीकार्नुहोस् यो सुमधुर गीत।

हजुर, यो सुमधुर गीतमा तपाईँको माझ माराखिसके रिमैमुबाट रहेको थियो। आए लाउरे म त आइहाल्छ पेन्सन, जिन्दगीको के लिन्छौ टेन्सन भन्दै थियो गीतमा चाहिँ, होइन? पक्कै पनि तपाईँलाई मन पर्यो होला भन्ने विश्वास रहेको छ। अब भने म कार्यक्रमको अन्तिम छेडतिर आइसकेको छु है साथीहरू, भन्नुपर्छ तपाईँहरूको आज फोन आएको छैन, खै किन होला कुन्नी, व्यस्त हुनुहुन्छ कि के हो, व्यस्त हुनुहुन्छ भने पनि सुनेर चाहिँ साथ दिनुहोला है भन्न चाहन्छु। फोन गर्न भ्याउनु भएन त भने पनि है एकजना साथीलाई चाहिँ दिएर भ्याउँछु कि आउनुभयो भने, नत्र आउनु भएन भने ठिकै छ। र हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई चाहिँ मैले विजेता घोषित गर्नुपर्ने हुन्छ, त्यही भएको कारणले गर्दाखेरि यति बेलाको क्रममा यो मिठो गीतलाई स्थान दिन्छु अनि त्यसपछि आउनेछु जुनी जाला पेन्सन बट्टा मुईबाट रहेको छ यी गीत सँगसँगै म हप्ताभरि फोन गर्ने साथीहरू मध्येबाट एकजना साथीको नाम लिएर आउँछु, तपाईँहरू भने सुन्दै गर्नुहोला।

हजुर, यो मिठो गीत पछाडि ब्याकग्राउन्डमा बज्दैछ के पनि तपाईँहरू सुनेर चाहिँ आनन्द लिइराख्नु भएको छ होला भन्ने विश्वास पनि भएको छ। आज हामीलाई फोन गर्नुभएको थियो नरेन्द्र रिमालजीले स्याङ्जा बिरुवादेखि, तारा थापाजी हुनुहुन्थ्यो पाथरदीदेखि, र त्यसमा अन्तिममा फोन गर्नुभएको थियो बिना गुरुङ हुनुहुन्थ्यो किमल डाँडादेखि, उहाँहरू सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद छ। आइतबारदेखि आज शुक्रबारसम्म फोन गर्नुहुने साथीहरू मध्येबाट चाहिँ एकजना साथीलाई चाहिँ मैले विजेता घोषित गरेर होइन नाम लिएर आइसकेको छु। आज चाहिँ मैले हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट चाहिँ विजेता घोषित गरिसकेको छु। उहाँको नाम रहेको छ नरेन्द्र रिमालजी, उहाँलाई एकदम धेरै धेरै बधाई छ। हाम्रो पोखरेमलको तर्फबाट रुसएको रिचार्ज प्राप्त गर्नुभएको छ। तपाईँहरूको कुन चाहिँ नम्बर हो होइन, सधैँ त्यही फोन गर्ने नियमित नम्बरमा हो कि अर्को नम्बर हो तपाईँ चाहिँ बताउन सक्नुहुन्छ। अहिले कार्यक्रम सकेपछि फोन गर्न सक्नुहुनेछ, नम्बर टिपाउन सक्नुहुनेछ, र उहाँलाई एकदमै धेरै धेरै कंग्रेचुलेसन्स बधाई पनि व्यक्त गर्न चाहन्छु। र आज फोन गरेर साथ दिनुहुने, हप्ताभरि फोन गर्नुहुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धेरै धन्यवाद छ। आगामी दिनमा पनि तपाईँहरूले नियमित रूपमा फोन गर्नुहोला अनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। सहभागिता जनाउनु भयो भने तपाईँहरू मध्येबाट एकजनालाई चाहिँ मैले छानेर सहयोग रिचार्जको व्यवस्था गर्नुभएको पोखरेल वर्गको तर्फबाट सहयोग गरेर दिनुभएको छ, उहाँहरूबाट उपलब्ध हुने पुरस्कार स्वरूप सहयोग रिचार्ज पाउनुहुनेछ। र मैले उहाँहरू मध्येबाट एकजना साथीले चाहिँ घोषित गर्नेछु, उहाँलाई एकदम धेरै धेरै बधाई छ हाम्रो नरेन्द्र रिमालजीलाई। अब भने म कार्यक्रमको निकै नै अन्त्य अन्त्यतिर आइसकेको छु, त्यही भएर यतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदमै धेरै धेरै धन्यवाद भनी व्यक्त गर्न चाहन्छु। र हप्ताभरि फोन गर्नुहुने साथीहरू मध्येबाट एकजना साथीलाई रुसएको रिचार्जको व्यवस्था गरिदिनु भएकोमा पनि पोखरेल मोबाइल पसललाई पनि एकदमै धेरै धेरै आभार प्रकट गर्दछु। र स्वदेश तथा विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो पात्रो हाम्रो नेपाली पात्र एप्स मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि एकदमै धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै भने तपाईँहरूको माझमा यो सुमधुर गीतलाई सम्झिन्छु। आबाट आमा भन्ने मुभीबाट रहेको छ, क्या दामी देखियो भने दसैँसँग रहेको छ। मेरो गीतलाई कार्यक्रममा स्थान दिँदै आजको यस श्रृङ्खलाबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी पल शुभ भने सुखगीत होस्, तपाईँ पनि सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। नमस्कार, बाई बाई, हैव अ ग्रेट डे।

0: शुक्लागन्धकी एफएम 97.6।
1: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
2: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
1: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
2: बिहेका सबै गरगहना खैरेनी टारको रामधाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
1: रामधाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652124160 र 98460-78022।
3: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
4: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
3: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
4: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
3: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
4: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानाडा वा USA, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
3: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
4: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
3: मोबाइल 98028553995, फोन 0615865059।
5: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
6: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबी ल्यान्डमा पाइन्छ नि।
5: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
0: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी 4, दुले गौडा।
5: मोबाइल 98560055770।
7: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊँ न।
8: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म।
7: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
6: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट, एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570065119 र 98694557056।
6: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
10: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस्। TVS सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को पारिपट्टि। मोबाइल नम्बर 98560309982 र 97065620209।
11: TVS साथ छ हाम्रो।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008-13-424 र 9850-14-175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
1: यति बेला मध्याह्नको ठिक 12 बज्यो
4: सर्वाधिक न्यून ब्याज दर
5: परिवर्तनीय ब्याज दर

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले मध्याह्न
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
4: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य मुख्य खबर। पोखरामा स्कूल बस दुर्घटना हुँदा 5 जनाको ज्यान गयो, घाइते 14 जनाको उपचार चल्दै। अग्रिम टिकट बुकिङ खुलेसँगै यात्रुको चहल पहल, आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन सुझाव। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै, पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने थापाको प्रतिबद्धता। अमेरिका र ग्रीसबीच नयाँ सुरक्षा सम्झौता, रक्षा र ऊर्जा सहकार्य थप मजबूत बनाउने प्रतिबद्धता। र एनपीएलका लागि सुदूरपश्चिमको आइकोनिक खेलाड़ीमा डडेलधुराका टेकराज थलाल छनौट। नेपाल खबरमा अब पूरा खबर। पोखरामा आज बिहान स्कूल बस दुर्घटना हुँदा 4 जना विद्यार्थी सहित 5 जनाको ज्यान गएको छ, 14 जना घाइते भएका छन्। पोखरा महानगरपालिका 28 कालीकानमा रहेको ओखलेको भीरमा कालीका इंग्लिश बोर्डिङ स्कूलको G2X 1417 नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनापछि बसमा रहेका 19 जनाकै उद्धार गरी अस्पताल पठाएकामा उपचारका क्रममा 4 जना बाल बालिका र 1 जना 65 वर्षीय वृद्धको ज्यान गएको प्रहरले जनाएको छ। ज्यान गुमाउनेमा 15 वर्षीय ममता तिवारी, 13 वर्षीय असीम कण्डेल, 15 वर्षीय अर्का एकजना नामथर नखुलेका 15 वर्षीय एक बालिका र 65 वर्षीय बाबुराम तिवारी रहेका छन्। घाइते मध्ये 3 जनाको गण्डकी मेडिकल कलेजमा र 11 जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ भने धेरैको अवस्था मध्यम रहेको प्रहरीको भनाइ छ। दशैं मनाउन घर फर्किने यात्रुका लागि आजदेखि सार्वजनिक गाड़ीको अग्रिम टिकट बुकिङ खुला भएको छ। बुकिङ शुरू भएसँगै बस पार्कमा बिहानैदेखि यात्रुको चहल पहल बढ़ेको छ। टिकट लिन यात्रुहरू बिहानैदेखि गोंगबु लगायतका बस पार्क पुगेका छन्। प्रहरीले आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन आग्रह गरेको छ। अपरिचित व्यक्ति वा अनधिकृत एजेन्टबाट नभई बस पार्क भित्र वा सम्बन्धित यातायात कम्पनीका अधिकृत वा चिनिने काउन्टरबाट मात्रै टिकट लिन यातायात व्यवसाय राष्ट्रिय महासंघले पनि यात्रुहरूलाई आग्रह गरेको छ। साथै टिकट दिने व्यक्तिको नाम र सम्पर्क नम्बर राख्न समेत भनिएको छ। टिकट बेच्ने कर्मचारीले अनिवार्य रूपमा परिचय पत्र र सम्बन्धित यातायात कम्पनीको युनिफर्म लगाएको हुनुपर्नेछ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान चलिरहेको छ। बिहान 8 बजेदेखि शुरू मतदान दिउँसो 3 बजेसम्म चल्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ। उम्मेद्वारहरू अहिले मत माग्न व्यस्त छन्। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टाको समय लागेको छ। एकजनाले 23 जनालाई मतदान गर्नुपर्छ। कांग्रेसका 7317 जना प्रतिनिधिले मतदान गर्दैछन्। मतदानका लागि खुला मंच, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी 3 केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे उम्मेद्वार छन्। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी 2-3 दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ। यसैबीच नेपाली कंग्रेसका सभापतिका उम्मेद्वार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र सहभागी भएर पनि पराजित भएकाहरूलाई समेटेर अघि बढ़ने बताउनु भएको छ। महाधिवेशन स्थलमा पत्रकारसँग उहाँले कांग्रेसभित्र देखिएको राजनैतिक असन्तुष्टिलाई सम्बोधन गर्ने र पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा विपद प्रभावित 6 जिल्लाका 20 पालिका संकटग्रस्त क्षेत्र घोषित, सुनको भाव एकै दिन 2900 रूपियाँले बढ़्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98-578-3590, 98-578-3684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले पोखरामा स्कूल बस दुर्घटना हुँदा 5 जनाको ज्यान गयो, अग्रिम टिकट बुकिङ खुलेसँगै यात्रुको चहलपहल, कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सरकारले वर्षा बाढ़ी तथा पहिरोबाट प्रभावित 6 जिल्लाका 20 पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ती क्षेत्रलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। राजपत्रमा प्रकाशित सूचना अनुसार गोर्खा, मनाङ, म्याग्दी, बागलुङ पर्वत र नवलप्रासी, बर्दाघाट, सुस्ता पश्चिमका विभिन्न पालिका तथा केही वडाहरूलाई संकटग्रस्त क्षेत्रमा समावेश गरिएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 2900 रूपियाँले बढ़ेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको 2,95,700 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको 2,92,800 रूपियाँमा कारोबार भएको थियो। अस्ति बुधबार पनि 800 रूपियाँले बढ़ेर सुन 2,92,300 रूपियाँमा कारोबार भयो। त्यसअघि सोमबार र मंगलबार सुनको भाव 2,91,500 रूपियाँ थियो। आइतबार भने सुनको भाव तोलाको 2,91,900 रूपियाँमा कारोबार भएको थियो। यता चाँदीको भाव भने आज सामान्य बढ़ेको छ। चाँदी 15 रूपियाँले बढ़ेर तोलाको 4,405 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,390 रूपियाँ थियो। अब विदेशको खबर। अमेरिका र ग्रीसले आतंकवाद विरूद्धको अभियान, सूचना आदान प्रदान, रक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्य थप सुदृढ़ बनाउने प्रतिबद्धता जनाएका छन्। ग्रीस भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्री मार्को रूबियोले एथेन्समा आयोजित 6 चरणको यूएस ग्रीस रणनैतिक संवादको उद्घाटन सत्रमा दुई देशबीच नयाँ सुरक्षा समझदारी भएको घोषणा गरेका चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। समझदारीले आतंकवाद विरूद्धको अभियान र सुरक्षा सूचनाको आदान प्रदानलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। विदेश मन्त्री रूबियोले ग्रीसलाई अमेरिकाको भरपर्दो साझेदार र अस्थिर विश्वमा स्थिरताको स्रोतका रूपमा व्याख्या गर्नुभएको खबरमा उल्लेख छ। इरान र हर्मुज जलमार्ग क्षेत्रको तनाव, लाल सागरको संकट तथा रूस युक्रेन युद्धका कारण ग्रीससँगको ऐतिहासिक गठबन्धन थप महत्वपूर्ण बनेको उहाँले बताउनु भएको छ। अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट बायाँ हाते मध्यम गतिका बलर टेकराज थलाललाई आइकोनिक खेलाड़ीका रूपमा छनौट गरेको छ। सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजना गरेको ट्यालेन्ट हन्ट मार्फत स्थानीय स्तरमा रहेका क्रिकेट प्रतिभाको खोजी गरिएको हो। ट्यालेन्ट हन्टमा दार्चुला, बैतडी, बझाङ, डोटी, डल्लेलधुरा, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरका खेलाड़ीहरूलाई समेटिएको थियो। असोज 14 बैतडीको दिलासैनीमा दार्चुला र बैतडीका खेलाड़ीबाट शुरू भएको ट्यालेन्ट हन्ट असोज 15 बझाङ, असोज 16 डोटी र डडेलधुरा तथा असोज 17 अछाम र बाजुरामा पुगेको हो। असोज 19 धनगढ़ीमा कैलाली र कञ्चनपुरका खेलाड़ीको ट्यालेन्ट हन्ट गरिएको थियो। ट्यालेन्ट हन्टको अन्तिम चरण असोज 20 र 21 धनगढ़ी ओभलमा आयोजना गरिएको छ। टेकराज थलाल यसअघि पनि सुदूरपश्चिमको डेभलपमेन्ट स्क्वाडमा रहिसकेका खेलाड़ी हुन्। यसपटक भने उनलाई सुदूरपश्चिम रोयल्सले एनपीएलको तेस्रो सिजनका लागि आइकनिक खेलाड़ीका रूपमा अघि सारेको हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पोखरामा स्कूल बस दुर्घटना हुँदा 5 जनाको ज्यान गयो, घाइते 14 जनाको उपचार चल्दै, अग्रिम टिकट बुकिङ खुलेसँगै यात्रुको चहलपहल, आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन सुझाव, कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने थापाको प्रतिबद्धता, अमेरिका र ग्रीस बीच नयाँ सुरक्षा सम्झौता, रक्षा र ऊर्जा सहकार्य थप मजबूत बनाउने प्रतिबद्धता र एनपीएलका लागि सुदूरपश्चिमको आइकोनिक खेलाड़ीमा डडेलधुराका टेकराज थलाल छनौट। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आज पनि खाना काँचै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउँदैन भने
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
5: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
6: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
5: त्यसो नहुने म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
6: हामी कहाँ आकर्षक डिजाइन का तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
7: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
4: गण्डकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपानी, संपर्क 0965702625, मोबाइल 98568338, 98461656।
8: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
9: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौँ।
8: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेट, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
9: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै

0: त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
1: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840601457 र 9816326032। स्तरीय कपडा पाइने एउटै ठाउँ अजम्बरी इन्टरप्राइजमै जाऊ।
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ।
2: अहिले हतार छ, पछि आउँदै गरौला है।
4: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
5: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
4: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0965709 मोबाइल नम्बर 9847061268
5: 9856062068।
7: प्रसन्न होमवर्क देखाउ त।
8: हस टीचर।
7: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
8: टीचर मेरो मानीले त साथै राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
7: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
9: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
10: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0965714484, मोबाइल 9560633384 र 9560067988।
11: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बीपी चोक।
12: मेरिया मैनी कस्तो राम्रो गहना।
13: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
0: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
14: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल।

0: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
1: शुद्ध सुन तथा चाँदीका गर गहना,
0: छापावाला सुन चाँदीका गर गहना,
1: राशि अनुसारका पत्थर,
0: कम्प्युटर तौल प्रविधि,
1: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
0: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
1: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौंडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
0: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229,
1: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
2: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
3: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
2: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौं पसौं, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
3: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
2: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111796902।
4: टीभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौंडामा। टीभीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीभीएस शोरूम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौंडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9855309982 र 9705620209।
5: साथ छ हाम्रो।
6: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: छन् भए पनि यी तामा, पित्तल, ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्डकी चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0965414142, मोबाइल 9850623128 र 9462614726।
3: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फोर आएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
4: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
3: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
4: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्लागण्डकी चार दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 9827103966 र 9840694543।
5: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
6: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि।
5: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
6: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
5: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
6: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्लागण्डकी छ खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 9856062452।
7: चलिरहेको देखिनु भन्यो।
8: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
6: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
7: गतिलो ठाउँ चाहिँ कहाँ छ?
6: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
9: चेस्का बाजे चाहिँ छ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
10: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9856303024।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा,
3: रिडी कुमार श्रेष्ठको भवनमा
1: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
3: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560288।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभिसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभिसीका झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब युपिभिसी को साथमा।
7: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही युपिभिसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0654414111, मोबाइल 98562938 र 98028222938।
3: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
9: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
10: सम्पर्क 0654414221, मोबाइल 98560535921।
9: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
11: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
2: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
2: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
1: रिमाल हार्डवेयर, सम्पर्क 0654414245, 0654414345।
12: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री, सब ब्रांड का पार्ट्स र सर्विसिंग, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर, एंजल राइडर्स प्राली, शुक्ला गण्डकी 4, दुलेगौड़ा, प्राइम बैंक संगे शुक्ला गण्डकी एफएम को पारीपट्टी। मोबाइल नंबर 98560309982 र 97065020209।
13: टीवीएस साथ छ हाम्रो।
14: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 24 गते शनिबार
15: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मोटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य।
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइरोइड सहित भिडियो एक्स रे डाक्टर सन्तोष बराल, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक तनहु। फोन 065414377 मोबाइल 98564443।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला दिउँसोको ठिक एक बज्यो.

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
6: वर्षा, यी त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छँदै छ नि, जाउँ हिँड्दै।
8: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
9: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0658 570 744।
10: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98 5 60 77 987।
11: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
12: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
11: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु।
13: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ।
11: मोबाइल नम्बर 98 2 61।

0: 5977 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
1: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
0: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
2: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
3: नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
2: चाड पर्वको अवसरमा माछापुस्र बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरमा 3000 रुपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन। 5000 सम्मको खरिद गर्दा 2 कुपन।
3: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ। दुई दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
2: उपहार योजना 2083 साल पुस 14 गतेसम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एण्ड किचन सेन्टरको प्राङ्गणमा।
3: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीको लागि प्रार्थना गिफ्ट एण्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा माछापुच्छ्रे बैंकको भवन।
3: प्रोपाइटर भरत श्रेष्ठ मोबाइल 9856065870।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 7.6
1: Shukla Gandaki FM 97.6
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक।
3: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
4: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, LED TV, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स शुक्ला गण्डकी तुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 98562062676।
7: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
8: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
7: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
8: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
7: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
8: अस्ट्रेलिया, न्यूजील्याण्ड, UK, क्यानेडा वा USA, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
7: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
8: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेघनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
7: मोबाइल 98028553995, फोन 0615685959।
9: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफेको भवनमा आइपुगेका छौ। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, बीजी क्याफेको भवन, प्रोप्राइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 98660086925, 98560348 र 98460745780।
0: कता हिँडेको आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
11: शुक्ला गण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुपसी पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
5: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहनासँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी, दुलेगौडा, तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9856602099।
7: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ।
7: अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
10: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
10: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 साथ, मोबाइल नम्बर 9847261268,
10: 9857602268।
12: कता हिँडेको आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
12: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
12: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843231811।
14: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
14: होम डेलिभरीको पनि व्यवस्था छ।
11: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक, तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560007078।
16: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकिल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी चार दुलेगौड़ा प्राइम बैंक सँगै शुक्ला गंडकी एफएम को पारीपट्टी मोबाइल नंबर 9855309982 र 9705620209
17: TVS साथ छ हाम्रो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरीकाक्ष मंगलाय तनुहरी
2: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न

0: साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 26 गते सोमबार, समय बिहान 10 बजे, स्थान ढोरबराहा फेदी संयोग कटेजको सभा हल। अनुरोधक सचिव कमल भट्टराई, ढोरफेर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड।
1: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
2: बडा दशैं विशेष दुलेगौडा सांस्कृतिक महोत्सव 2083,
3: मिति यही असोज 12 गतेदेखि 22 गतेसम्म।
2: तनहुँ जिल्लाको परम्परागत कला, संस्कृति, औद्योगिक व्यापार, कृषि, घरेलु हस्तकला, पर्यटन प्रवर्धनका निमित्त दशैं तिहार सस्तो बजार,
3: स्थान शुक्ला गण्डकी 4 दुलेगौडा कस्तेदी खेल मैदान।
2: महोत्सवका मुख्य आकर्षणहरू:
3: राष्ट्रिय र स्थानीय स्तरका कलाकारहरूको बेजोर प्रस्तुति,
2: बालुद्यान एवं रमाइलो मेला,
3: दशैं तिहार सस्तो बजार,
2: स्थानीय उत्पादनको बिक्री र प्रदर्शनी,
3: स्थानीय कला संस्कृतिको प्रदर्शनी,
2: पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता,
3: साथमा लाइभ कन्सर्ट।
2: आयोजक शुक्ल गण्डकी युवा क्लब दुलेगौडा तनहुँ।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
0: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
6: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
3: दुलेगौडा महोत्सव 2083,
0: क्लब स्तरीय पुरुष भलिबल प्रतियोगिता, सम्पूर्ण खेलाडी, सहभागी क्लब तथा भलिबल खेल प्रेमी जीवहरूलाई हार्दिक निमन्त्रणा गर्दछौ।
3: पुरस्कार तर्फ प्रथम पुरस्कार नगद रु 1,50,000, ट्रफी, मेडल र प्रमाण पत्र।
0: द्वितीय पुरस्कार नगद रु 1,00,000, ट्रफी, मेडल र प्रमाण पत्र।
3: तृतीय पुरस्कार नगद रु 50,000, ट्रफी, मेडल र प्रमाण पत्र।
0: सान्त्वना पुरस्कार नगद रु 25,000, ट्रफी, मेडल र प्रमाण पत्र। विधागत तर्फ उत्कृष्ट सेटर, स्पाइकर, ब्लकर, डिफेन्डर, प्रशिक्षक र खेलाडीलाई 3,000 रुपियाँ प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडीलाई नगद रु 5,000 रुपियाँ।
3: टिम दर्ता शुल्क रु 5,000।
0: एक टिममा 3 जना मात्र 10 औं NBA र NBL खेलेका खेलाडी मात्र समावेश गर्न पाइनेछ।
3: खेल हुने स्थान कसेरी खेल मैदान दुलेगौडा तनहु।
0: खेल हुने मिति असोज 18 गतेदेखि 22 गतेसम्म, समय बिहान 8 बजे।
3: आयोजक शुक्ला गण्डकी युवा क्लब, शुक्ला गण्डकी 4 तनहु।
0: सम्पर्क नम्बर 98066-79078, 98491-41273। खेल संयोजक भरत श्रेष्ठ, 98271-31565।
8: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
9: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।

0: हजुर आमा देखि नाति सम्मको एउटै रोजाई पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
1: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरीजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
2: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
3: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
4: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौंडा हेल्प पोस्ट,
3: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
5: यही हो मौका, पर्यो पर्यो, ठ्याक्कै पर्यो,
6: होइन हौ, कसरी पर्यो।

0: पर्च किने 10 लाख सम्म स्योर शर्ट क्याश उपहार फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा शर्तहरू लागू हुनेछन्
1: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरुम शुक्ला गण्डकी 4-2 गौडा सम्पर्क 0-65-590-299 र 98-560-61-999
0: हिरो सिजी मोटर्स
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि त्यसो भए सँगै जाउ न त दुवै जना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98-4-61-94-378 98-1-71-96-902 अब तपाईको घर अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98-560-33-398 र 98-465-10-950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
2: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं धार्मिक पुण्य प्राप्त गरौं
3: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ
2: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ

0: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
1: यही असोज 25 गते देखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे
0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौं।
2: कौरव पाण्डवको बीचमा दिग्विजय गर्न सक्थे त्यस्ता थिए, तर भगवान सारथी अर्जुनको दाइना भएर भगवान रहनुभयो। जब
1: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
5: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
5: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
4: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98562627 र 98644530031।
6: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25 साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलेगौडा सेवा केन्द्रको 25 साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी 4, दुलेगौडा, समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
7: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
8: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
7: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
8: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
7: पुराना गरगहना सँग नयाँ साथ फेर,
8: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
7: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562607099।
6: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6, प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे, सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्ला गण्डकी 6, खैरेनीटार।
9: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
10: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
9: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
11: दीर्घायु फर्निचर शोरूम।
12: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
11: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
13: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
12: दीर्घायु फर्निचर शोरूम डेलीगौडा त नहुँ।
11: प्रोप्राइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0965709604। मोबाइल नम्बर 9896061268।
12: 9896061268।
14: सिम्स केयर गिवर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
15: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटी द्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिवर्स दुलीगौडामा। सिटी भिटीको पाठ्यक्रम आधारित 390 घण्टा तालिम।
14: हाम्रा विशेषताहरू:
15: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
14: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
15: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
14: सिपमूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
15: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म।
14: स्थान: सिम्स केयर गिभर, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
15: सम्पर्क 9856044343, 9801443688, 9801443688, 9560717773।
16: डोन्ट मिस दिस अपर्च्युनिटी।
17: कता हिँडेको आइफोन हातमा लिएर?
18: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
17: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
18: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
17: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843823811।
19: शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब, SRL मा रक्त परीक्षणमा 30% छुट।
20: दशैं तिहार लगायतका महत्वपूर्ण पर्वहरूको अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग एवं शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।
19: अत्याधुनिक प्रविधि र दक्ष र अनुभवी प्राविधिकहरूद्वारा सेवा शुभारम्भ गरेको दुलेगुडा स्थित शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब SRL मा चाड पर्वको अवसरमा सबै रक्त परीक्षणमा 30% छुट प्रदान गरिएको सहर्ष जानकारी गराउँदछौ।
20: बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म BMLT को उपस्थितिमा रगत परीक्षण भइरहेको छ।
19: चाड पर्वमा स्वास्थ्य परीक्षण गरी ढुक्क हौ।
20: सम्पर्क शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब SRL, शुक्ला गण्डकी 4, दुलेगौडा बजार, क्राउन प्लाजा। फोन नम्बर 0965904090।
21: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
22: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
21: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा, स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
22: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह, पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
21: होम डेलिभरीको पनि व्यवस्था छ।
23: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9560077778।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6।
2: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
3: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
2: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
4: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9161638981।
3: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
5: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
3: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
5: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
3: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
5: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
3: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
5: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिप्रेढुङ्गा पोखरा।
3: मोबाइल 9008853995, फोन 01605865।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175। तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 3 बज्यो।
3: नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काठमाडौँको बुढा नीलकण्ठमा बरामद भएको सुनको बजार मूल्य 54,60,00,000 रूपियाँ भन्दा धेरै। गिरोहले घर भाड़ामा लिएर अवैध धन्दा गर्दै आएको भेटियो। 70% नेपालीलाई आवास खर्च धान्न नै कठिनाई। शिक्षकलाई गाड़ी किन्न ब्याजमा सहुलियत दिने तयारी। कोरला नाकाबाट 11 दिनमा 543 टन फलफूल भित्रियो। बेनी जोमसोम कोरला सड़क अवरूद्ध हुँदा गन्तव्यमा पुर्याउन भने समस्या। भारतमा सीपीएजीको आह्वानमा भोलि हुने प्रदर्शन अघि नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तैनाथ। निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग। र म्याराडोनाको मृत्यु सम्बन्धी मुद्दामा अभियोजकहरूद्वारा 12 वर्षसम्मको सजाय माग। नेपाल खबरमा अब पूरा खबर। काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 2 माथिल्लो भंगालमा हिजो बरामद भएको झण्डै 22 किलो सुनको बजार मूल्य 54,60,07,320 रूपियाँ 4 पैसा बराबर रहेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चीनको ग्वानझाउमा बस्ने झेन जिया ले विचैट मार्फत नेपालमा रहेका आफ्ना समूहका चिनिया नागरिकलाई सुन प्रशोधन गर्ने, तयार पार्ने र तोकिएको ठाउँमा पुर्याउने निर्देशन समेत दिने गरेका थिए। कार्यालयले हिजो 21 किलो 750.68 ग्राम सुन बरामद भएको विषयमा आज पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा जानकारी गराएको हो। सुन सहित 3 जना चिनिया नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेहरूमा 27 वर्षीय हान फेई, 37 वर्षीय वाङ झियान झिङ र 47 वर्षीय झौ लोङक्विङ रहेका छन्। नेपाल सुन चाँदी रत्न तथा आभूषण महासंघबाट परीक्षण तथा प्रमाणीकरण गरिए अनुसार यो सुनको मूल्य 54,60,07,000 रूपियाँ बराबर छ। कार्यालयले चिनिया नागरिकले भाड़ामा लिएको घरमा छापा मारेर सुन बरामद गरेको थियो। घर चिनिया नागरिक सुक्यानले मासिक 3,30,000 रूपियाँ भाड़ा तिर्ने गरी लिएको अनुसन्धानबाट खुलेको छ। उनले 4 महिनाका लागि अग्रिम 13,20,000 रूपियाँ भुक्तानी समेत गरेका थिए। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समिति चयनका लागि अहिले मतदान चलिरहेको छ। बिहान 8 बजेदेखि मतदान शुरू भएको हो। यसअघि बिहान 7 बजेदेखि मतदान शुरू गर्ने र अहिले 3 बजेसम्म सकिने भनिए पनि ढिलो मतदान शुरू भएको र मत खसाल्न प्रतिनिधिलाई समय लागेकोले लम्बिएको छ। मतदानको समय बेलुका 5 बजेसम्मका लागि थप गरेको निर्वाचन समितिले जनाएको छ। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टाको समय लागेको छ। एकजनाले 23 जनालाई मतदान गर्नुपर्छ। 7,317 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि खुला मंच, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी 3 केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गी उम्मेद्वार हुनुहुन्छ। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ। यसैबीच नेपाली कांग्रेसको सभापतिका उम्मेद्वार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र सहभागी भएर पनि पराजित भएकाहरूलाई समेट र अघि बढ़ने बताउनु भएको छ। महाधिवेशन मतदान स्थलमा पत्रकार संघको कुराकानीमा उहाँले कांग्रेसभित्र देखिएको राजनैतिक असन्तुष्टिलाई सम्बोधन गर्ने र पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको हो। नेपालमा आवास सम्बन्धी खर्च धान्न 70% नेपालीलाई कठिनाई हुने गरेको एक अध्ययनले देखाएको छ। हेबिट्याट फर ह्युमानिटी इन्टरनेशनलले सार्वजनिक गरेको होम एट व्हाट कस्ट ग्लोबल हाउसिङ रिसर्च 2026 प्रतिवेदन अनुसार आवासको बढ़दो लागतसँगै सुरक्षित बसोबास, विपद जोखिम र आवासीय सुरक्षाको विषय नेपाली परिवारको लागि चुनौती बन्दै गएको हो। प्रतिवेदनका अनुसार नेपालमा 70% उत्तरदाताले आफूलाई आवास सम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने गरेको बताएका छन्। 22 देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने 34% मात्रै रहेको छ। त्यस्तै 70% नेपालीले कुनै अप्रत्याशित समस्या आए आफू बसिरहेको आवास गुम्न सक्ने चिन्ता व्यक्त गरेका छन्। विश्वव्यापी रूपमा यस्तो चिन्ता व्यक्त गर्नेको अनुपात 48% रहेको छ। आवास सम्बन्धी आर्थिक दबावले नेपाली परिवारको स्वास्थ्य, पारिवारिक जीवन र भविष्यको योजना समेत प्रभावित गरिरहेको प्रतिवेदनमा उल्लेख छ। अध्ययनका लागि नेपालमा 1400 जनालाई सर्वेक्षणमा सहभागी गराइएको थियो। नेपाल सहित विश्वका 22 देशमा कुल 30,758 जना सर्वेक्षणमा सहभागी थिए। प्रतिवेदनले नेपालमा आवासको समस्या घर निर्माणका विषयमा मात्र सीमित नभएको उल्लेख गरेको छ। आवासको लागत, सुरक्षित जग्गा तथा स्वामित्व, जलवायु र विपदको जोखिम, सुरक्षित तथा दिगो संरचना र किफायती आवासको उपलब्धतालाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्नेमा अध्ययनको निष्कर्ष रहेको छ। शिक्षकलाई गाड़ी खरिदमा ब्याज सहुलियत दिने व्यवस्था सहितको शिक्षा 11 संशोधन नियमावली 2083 सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ। प्रस्तावित व्यवस्था अनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले 50 लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले 40 लाख रूपियाँसम्मको गाड़ी खरिद गर्न सक्नेछन्। त्यसै माध्यमिक तृतीय श्रेणी, निम्न माध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले 4 लाखसम्मको दुई पाङ्रे गाड़ी खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार गाड़ी खरिदका लागि बैंक मार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको 80%सम्मको किस्ताको ब्याज सरकारले सहुलियत स्वरूप बेहोर्ने व्यवस्था नियमावलीमा गरिएको छ। शिक्षकले बाँकी 20% रकम आफै व्यवस्थापन गरी गाड़ी खरिद गर्न सक्नेछन्। शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले बेहोर्ने व्यवस्था गरिएको हो। चीनबाट 11 दिनको अवधिमा 543 टन फलफूल आयात भएको छ। नेपाल चीन उत्तरी कोरला नाकाबाट फलफूल आयात भएको हो। कोरला लोमानथाङ 4 नेहेचुङ क्वारेन्टाइन कार्यालयका अनुसार ठूलो वर्षा र हिमपातपछि कोरला नाकाबाट चिनिया फलफूल भित्रिएको हो। क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक वन्दना गर्ती मगरका अनुसार पछिल्लो 11 दिनमा कोरला नाका हुँदै सबैभन्दा धेरै स्याउ अनि आँप र ड्रागन फ्रूट्स नेपाल भित्रिएको छ। गएको असोज 11 बाढ़ी पहिरोले बेनी जोमसोम कोरला सड़क पूर्ण रूपमा अवरूद्ध हुँदा कोरला नाकाबाट नेपाल भित्रिएका चिनिया फलफूल जन्ने मालवस्तु गन्तव्यसम्म पुर्याउन भने समस्या भएको छ। आयात भएका चिनिया फलफूल जन्ने वस्तु लामो समयसम्म कन्टेनरभित्र गुम्सिएर सड्ने र बिग्रने जोखिम बढ़ेको छ। मुस्ताङको जोमसोममा झण्डै 24,50,000 रूपियाँ बराबरको ड्रागन फ्रूट गन्तव्यमा पुर्याउन नसकेपछि स्थानीय बासिन्दालाई वितरण गरेको कम्पनीका प्रतिनिधि सुभाष सुनवारले जानकारी दिनुभयो। सडेर खेर फाल्नुभन्दा स्थानीय बासिन्दालाई वितरण गरेको उहाँले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला। खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने के गर्ने होला?
4: हैन ए दाई, यति कुरामा किन चिन्ता लिनु भएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
5: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
4: पाइन्छ नि, तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514-14982 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
5: व्हाट्सएप नम्बर 98514-14982 होइन त? अनि त्यसपछि
4: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
5: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
4: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
6: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
4: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामशाहपथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू कास्कीको पोखरामा आज बिहान भएको स्कूल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन कारण पहिचान गर्न र आउँदा दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन समिति गठन गरिएको हो महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसी महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहेको मेयर धनराज आचार्यले जानकारी दिनुभयो समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी 5 दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको छ पोखरा महानगरपालिका 28 ओखलेको भीरमा बिहान कालिका इंग्लिश बोर्डिङ स्कूलको G2K 14-17 नम्बरको बस दुर्घटना हुँदा 4 जना विद्यार्थी सहित 5 जनाको ज्यान गएको छ बसमा 19 जना रहेकोमा 14 जना घाइते भएका छन् उनीहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ अब विदेशको खबर भारतमा ककरो जनता पार्टी सीजेपीको आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै भोलि हुने प्रदर्शन अघि राजधानी नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तथा अर्धसैनिक सुरक्षाकर्मी परिचालन गरिएको छ सीजेपीले मतदाता सूचीमा अनियमितता भएको आरोप लगाउँदै भोलि राजधानीमा जनपरिचालन कार्यक्रम आयोजना गर्दै जन्तर मन्तरसम्म मार्च गर्ने आह्वान गरेको छ यो समूहले यसअघि जन्तर मन्तरमा प्रदर्शनको नेतृत्व गर्दै तत्कालीन शिक्षा मन्त्रीलाई हटाउने अभियानमा सफलता प्राप्त गरेको थियो भारतको निर्वाचन आयोगले मतदाता सूचीको विशेष गहन पुनरावलोकन प्रक्रिया अघि बढ़ाएपछि यसै महिना विरोध प्रदर्शन चर्किएको हो आयोगले दोहोरो नाम भएका र अयोग्य मतदातालाई हटाउन प्रक्रिया सञ्चालन गरिरहेको बताएको छ तर विपक्षी दल र आलोचकहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी भाजपालाई फाइदा पुग्ने गरी मतदातालाई मतदानको अधिकारबाट वञ्चित गर्न खोजिएको आरोप लगाएका छन् विदेशकै अर्को खबरमा सन् 2026 को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी मानवाधिकार कानून व्यवसायी नवनितेम नाबी पिल्लेलाई प्रदान गरिएको छ नर्वेजियन नोबेल समितिले उनलाई रंगभेदकारी शासन विरूद्ध संघर्ष र शान्ति तथा अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानका लागि सन् 2026 को नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो अब खेल खबर अर्जेन्टिनाका सरकारी वकिलहरूले दिग्गज फुटबलर डिएगो म्याराडोनाको मृत्युको समयमा उनको उपचारमा संलग्न अव्यवस्थित चिकित्सा टोलीलाई 12 वर्षसम्मको जेल सजाय हुनुपर्ने तर्क गरेका छन् मस्तिष्कमा जमेको रगतको शल्यक्रियापछि स्वास्थ्य लाभ गरिरहेका बेला सन् 2020 नोभेम्बर 25 भएको म्याराडोनाको मृत्युको सम्बन्धमा 7 जना चिकित्सक कर्मीमाथि गएको अप्रेलदेखि मुद्दा चलिरहेको छ सन् 1986 को विश्वकपका ती चर्चित खेलाड़ी म्याराडोनाको शल्यक्रिया भएको 2 हप्तापछि ब्युनर्स आयर्समा रहेको एक भाड़ाको घरमा हृदयघात र एम्युट पल्मोनरी इडिमाका कारण 60 वर्षको उमेरमा निधन भएको थियो म्याराडोनाको मृत्यु हुनुअघिको अवधिमा अत्यन्तै अपर्याप्त स्याहार उपलब्ध गराएको आरोप उनका मुख्य चिकित्सक मनोचिकित्सक मनोवैज्ञानिक र नर्सहरू सहितको चिकित्सा टोलीमाथि लागेको छ यद्यपि उनीहरूले यो आरोपलाई भने अस्वीकार गर्दै आएका छन् चारभन्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक काठमाण्डको बुढा नीलकण्ठमा बरामद भएको सुनको बजार मूल्य 54,60,00,000 रूपियाँ भन्दा धेरै गिरोहले घर भाड़ामा लिएर अवैध धन्दा गर्दै आएको भेटियो 70% नेपालीलाई आवास खर्च धान्न नै कठिनाई शिक्षकलाई गाड़ी किन्न ब्याजमा सहुलियत दिने गरी तयारी कोरला नाकाबाट 11 दिनमा 543 टन फलफूल भित्रियो। बेनी जोमसोम कोरला सड़क अवरूद्ध हुँदा गन्तव्यसम्म पुर्याउन भने समस्या। भारतमा सीजेपीको आह्वानमा भोलि हुने प्रदर्शन अघि नयाँ दिल्लीमा 20,000 भन्दा धेरै प्रहरी तैनात। निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग। र म्याराडोनाको मृत्यु सम्बन्धी मुद्दामा अभियोजकहरूद्वारा 12 वर्षसम्मको सजाय माग।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: मेरिया मैने कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।

0: कार्यालय बनकेवा चोक
1: प्रोपाइटर रामु विश्वकर्मा मोबाइल नम्बर 9811716069 9807625229
0: प्रोपराइटर राजु विश्वकर्मा मोबाइल नम्बर 9811433222 9807769142
2: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
3: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
2: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
4: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
5: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
4: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
5: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
6: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
7: किन नयाँ किन्न पर्यो?
8: राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
6: खैरेनी टायर कहाँनिर छ? यो राजु टायर
8: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
6: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
8: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य बैंकको आडैमा। प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9855062452।
9: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
10: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
9: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँ घरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
10: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
9: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
10: हुन्छ नि, जाऊ जाऊ।
9: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा।
10: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
11: फोन नम्बर 9715056555, 9756506666।
9: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
12: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
6: किन आमा, के भएर?
12: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
6: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
12: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
11: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ,
12: मोबाइल 9855043952 र 9806656586।
6: कता हिँडेको हो आइफोन हातमा लिएर?
13: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ, तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण

0: शुक्लागन्ध केएफएम 97.6
1: प्रसन्न होमवर्क देखाऊ त
2: टिचर।
1: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
2: टिचर। मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
1: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
3: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564144484, मोबाइल 9560633384 र 9560667988।
4: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
5: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
4: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
6: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
7: रिमाल हार्डवेयर, सम्पर्क 0564142445, 0564143445।
1: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
8: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
9: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4 दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564141142, मोबाइल 9560623128 र 9462614726।
10: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु स्नेहा मण्डल दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0625414377 र 98564433। तनहु सेवा हस्पिटल शुक्लागण्डकी नगरपालिका 4 BP चोक।
11: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
0: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
4: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
6: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
5: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
6: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
7: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
8: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
9: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
10: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किनौ, पैसा छैन।
9: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 98460-26-617 र 98161-38981।
11: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
10: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
11: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
10: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
11: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा,
4: दिदी कुमार श्रेष्ठको भवनमा
11: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
12: चिकन ससेज, बब ससेज
11: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
11: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
13: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
11: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
4: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
0: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
14: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
4: ओम एम आभूषण सुन चाँदी दोकान।
11: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-70-537, मोबाइल नम्बर 98-60-69-246-98-58-00-8।
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
17: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका।
16: दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
18: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
18: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
19: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
16: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहु,
18: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765570900, मोबाइल नम्बर 9847162068,
16: 9850602068।
20: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
21: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
20: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
21: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
20: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
21: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
20: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
21: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, चिपेढुङ्गा पोखरा।
20: मोबाइल 9800283595, फोन 0165865।
22: चलिरहेको देखेन भन्यो,
23: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
24: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
22: गतिलो ठाउँ चाहिँ कहाँ छ?
24: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
22: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
25: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा तनहुँ, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9850603324।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9850-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल मा रक्त परीक्षणमा 30% छुट।
1: दशैं तिहार लगायतका महत्वपूर्ण पर्वहरूको अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग एवं शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।
0: अत्याधुनिक प्रविधि र दक्ष र अनुभवी प्राविधिकहरूद्वारा सेवा शुभारम्भ गरेको दुलीगुडा स्थित शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल मा चाड पर्वको अवसरमा सबै रक्त परीक्षणमा 30% छुट प्रदान गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म बीएमएलटी को उपस्थितिमा रगत परीक्षण भइरहेको छ।
0: चाड पर्वमा स्वास्थ्य परीक्षण गरी ढुक्क हौ।
1: सम्पर्क शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल, शुक्ला गण्डकी 4 दुलेगौडा बजार, क्राउन प्लाजा। फोन नम्बर 0965904090।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी।
4: पण्डित मा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार।
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
5: ओमकार।
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार।
4: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
5: प्राणी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि जग्गिया सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: प्रोप्राइटर रितु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
6: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टिभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
7: ओलपुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
8: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
6: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0965706676, मोबाइल 9855602676।
9: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजाघरको आडमा आइपुगेका छौँ।
10: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
9: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू,
10: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
9: सम्पर्क चितवन प्लास्टिक पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
10: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187।
11: गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
12: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हामी पनि।
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
11: सुन चामलको गुणस्तर मापदण्ड अनुसार भएको।
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने।
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने।
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने।
11: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी छ खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
13: साथै गरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
11: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
14: टीवीएस कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में। टीवीएस कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस्। टीवीएस शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गंडकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गंडकी एफएम को पारीपट्टी। मोबाइल नंबर 9856309982 र 9705620209।
15: TVS साथ छ हाम्रो।
16: शुक्ला गण्डकी एफएम 97.6।

0: सुल्टिनी, आई लभ यु।
1: बहिनी जस्तो मान्छेलाई
2: सुल्टिनी, साँच्ची हो के झुटो पनि मरिजान्छ।

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565935921।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै के को चिन्ता के भने?
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ कि क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98461089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
1: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
1: ओम एम आभूषण सुन चाँदी दोकान।
6: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0656705537, मोबाइल नम्बर 98460-69246, 98058-00008।
11: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
12: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
11: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
12: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोली क्लिनिकको बीचमा।
11: प्रोप्राइटर रोशनी श्रेष्ठ,
12: मोबाइल नम्बर 98271039066 र 98460-94543।
13: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
14: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
13: हो त नि, अब चाहिँ राम्रो भयो।
15: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
13: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
16: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
17: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
18: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
19: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
16: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
20: अब तपाईको घर, अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98560333998 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन, प्रेम पनि फूल छ।
21: हजुर, दान गरौं।
22: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
23: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
21: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
22: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
24: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्लिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
1: तर महँगो होला नि
0: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका
2: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा
2: अल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
3: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 65 4 14 4 11 मोबाइल 98 5 60 22 938 र 98 028 22 938
4: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
5: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
4: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए धुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 धुलेगौडा
6: दिदी कुमार श्रेष्ठको भवनमा
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
7: चिकन ससेज बफ ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
6: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0 65 5 70 052 मोबाइल 98 5 60 28 587
8: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आत आउँदैन मलाई त
5: किन आमा के भएर
8: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
5: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
8: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
6: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर सरोज पौडेल सम्बर
8: मोबाइल 98 5 60 43 952 र 98 0 66 56 586
5: कता हिँडेको आइफोन हातमा लिएर
9: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
5: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
9: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0 65 4 14 050 मोबाइल 98 4 63 23 811
10: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको
8: नेपालीहरूको महान पर्व विजया दशमी दीपावली छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना
10: चाड पर्वको अवसरमा माछापुछ्रो बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3000 रुपियाँसम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन 5000 सम्मको खरिद गर्दा 2 वटा कुपन
8: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ दुई जनालाई राइस कुकर प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार
1: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
11: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दोलेगाउँडा माछापुच्छ्रे ब्याङ्कको भवन।
11: प्रोपाइटर भरत श्रेष्ठ। मोबाइल 9856065870।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-14-175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ल गण्डकी एफएम 97.6। शुक्ल गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 5 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहु जिल्लाको पहिलो र एकमात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-60554।

0: नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। पोखरा महानगरपालिका 28 कालिका स्थित ओखलेको भीरमा आज भएको स्कूल बस दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन पोखरा महानगरपालिकाले 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। मासठानाबाट कालिका बोर्डिङ स्कूलका विद्यार्थी बोकेर आउँदै गरेको बस ओखलेको भीरमा दुर्घटनामा परेको थियो। विद्यार्थी चालक र सहचालक समेत गरी 22 जना सवार उक्त बस दुर्घटनामा हुँदा 5 जनाको मृत्यु भएको हो। दुर्घटनामा परि घाइते भएका अन्य यात्रुहरूको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा परि पोखरा 28 मासठाना बस्ने 12-13 वर्षीय ममता तिवारी, 13-14 वर्षीय असीम कडेल, 14 वर्षीय रूमिका नेपाली र 14 वर्षीय शुभेच्छा तिवारीको मृत्यु भएको छ। त्यसैगरी बसमा उपचारको लागि भन्दै लिफ्ट मागेर सवार 65 वर्षीय बाबुराम तिवारीको पनि मृत्यु भएको छ। पोखरा महानगरपालिकाका नगर प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यले दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो। समितिको संयोजकमा वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदी रहनु भएको छ। त्यसैगरी समितिका सदस्यहरूमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहनु भएको छ। गठित समितिले दुर्घटना कारण र घटनासँग सम्बन्धित विषयहरूको विस्तृत अध्ययन तथा छानबिन गरी सत्य तथ्य सहित 5 दिनभित्र प्रतिवेदन पेश गर्नेछ। यसका साथै समितिले विद्यालयका सवारी साधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अप्नाउनु पर्ने सावधानीका सम्बन्धमा आवश्यक सुझाव समेत पेश गर्ने जनाइएको छ। असोज 9 देखि 11 गतिसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले तनहुँमा घर, सड़क, पुल, खानेपानी, विद्युत, कृषि तथा पशुपक्षीमा क्षेत्रमा क्षति पुर्याएको छ। बाढ़ीले जिल्लाका विभिन्न स्थानमा झोलुङ्गे तथा पक्की पुल, कलबट, सड़क लगायत संरचनामा क्षति पुगेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले क्षतिग्रस्त संरचनाको तत्काल पुननिर्माण तथा मर्मतका लागि सम्बन्धित निकायमा सिफारिश गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीय तहको विपद व्यवस्थापन समितिको निर्णय, सम्बन्धित पालिका तथा वडाको सिफारिश, जिल्ला प्रहरी कार्यालयको सिफारिश तथा जिल्ला सुरक्षा समितिको अनुगमनका आधारमा क्षतिग्रस्त संरचना पुननिर्माण तथा मर्मतका लागि छोटो प्रक्रियाबाट तत्काल काम अघि बढ़ाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ। विपदका कारण तनहुँका 5 वटा झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। घिरिङ गाउँपालिका 1 र पाल्पाको रामपुर नगरपालिका जोड्ने झोलुङ्गे पुल पूर्ण रूपमा क्षति भएको छ। उक्त पुल पुननिर्माणका लागि स्थानीय पूर्वाधार विकास विभाग ललितपुरमा सिफारिश गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो। उहाँका अनुसार घिरिङ 1 को अत्रौलीबाट काशीवन जोड्ने झोलुङ्गे पुल पनि बाढ़ीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यसको पुननिर्माणका लागि स्थानीय पूर्वाधार विकास विभागमा सिफारिश गरिएको छ। घिरिङ 4 र नलपुरको बौद्धिकाली गाउँपालिका 2 अन्तर्गत मण्डारबाट खरसाङ घाट जोड्ने झोलुङ्गे पुल पूर्ण रूपमा क्षति भएको छ। उक्त पुल पुननिर्माणका लागि स्थानीय पूर्वाधार विकास विभागमा सिफारिश गरिएको छ। सयवडाको करुवाटारबाट माइती घाट मचेरी जोड्ने झोलुङ्गे पुल पनि बाढ़ीले पूर्ण रूपमा क्षति पुर्याएको बताइएको छ। यसैगरी देवघाट गाउँपालिका 2 र नवलपुरको बोलिङटार गाउँपालिका 1 जोड्ने खाल्टे बोलिङटार झोलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो। नेपाली कांग्रेसको संस्थापन इतर पछिको पोखरा महानगर सभापतिमा मिलन प्रसाद तिवारी चयन हुनु भएको छ। पोखरामा भएको भेलाले तिवारीलाई सभापति चयन गरेको हो। कांग्रेस नेता गंगाधर पराजुलीले तिवारीलाई सभापतिमा प्रस्ताव गर्नुभएको थियो। भेलाका सहभागीहरूले समर्थन गरेर तिवारीलाई सभापति निर्वाचित गराइएको हो। उहाँ यसअघि 14 महाधिवेशनमा पनि पोखरा महानगरको सभापति पदका प्रत्याशी हुनुहुन्थ्यो। पराजुली समेत सभापतिका प्रत्याशी हुनुहुन्थ्यो। तिवारीलाई देउवापक्षीय महानगर समितिको संयोजक तोकेको थियो। शुक्ला गण्डकी युवा क्लबले आयोजन गरेको दुलिगुडा बडा दशैं सांस्कृतिक मेला आज समापन गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले पत्रचार गरेको छ। असोज 21 गते शुक्ला गण्डकी नगरपालिकालाई लेखिएको पत्रमा असोज 23 गतेसम्म महोत्सव सञ्चालन गर्न आग्रह गरिएको छ। प्रशासनको निर्देशन विपरीत महोत्सवको अवधि थप गरिए आयोजक गतिविधि अभिलेखमा राखी भविष्यमा कार्यवाही गरिने पत्रमा चेतावनी समेत दिएको छ। बाढ़ी पहिरोका कारण रोकिएको प्रवेशाज्ञा परमिर खुला भएपछि उपल्लो मुस्ताङमा विदेशी पर्यटकको आवागमन बढ़न थालेको छ। पछिल्लो 1 सातामा 33 देशका 297 विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेपछि पर्यटन व्यवसाय पुनः लयमा फर्किन थालेको हो। दुई साता अघि आएको बाढ़ी पहिरो र नदी कटानले सड़क तथा पदमार्गमा क्षति पुर्याएपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले उपल्लो मुस्ताङ प्रवेशका लागि परमिट जारी गर्न रोकेको थियो। प्राकृतिक विपत्तिका कारण मुख्य पर्यटकीय याममै सुस्ताएको पर्यटन गतिविधि परमिट खुलेसँगै बढ़न थालेको एक याप लोमानथाङका प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो। बाढ़ी पहिरो र नदी कटानका कारण बेनी जोमसोम सड़क अवरूद्ध भएपछि चीनबाट काठमाडौँ लैजान ल्याइएको करिब 27 लाख रूपियाँ बराबरको ड्रागन फल मुस्ताङको जोमसोममा निशुल्क वितरण गरिएको छ। चीनको तिब्बत हुँदै कोरला नाकाबाट भन्सार जाँचपास गरी दुई साता अघि जोमसोम ल्याइएको करिब 7 टन ड्रागन फल बिक्री हुन नसकेपछि बिग्रिन थालेको थियो। फल बिग्रन थालेपछि कन्टेनरबाट निशुल्क वितरण गरिएको भन्सार एजेन्ट सुभाष सुनारले बताउनुभयो। उहाँका अनुसार कन्टेनरमा रहेका 924 कार्टुन ड्रागन फल बिक्री गर्ने प्रयास गरे पनि स्थानीय होटल रेस्टुरेन्ट तथा सर्वसाधारणले खरिद गर्न चासो नदेखाएपछि वितरण गर्नुपरेको हो। राख्दा दैनिक करिब 5,000 रुपियाँ खर्च हुने गरेको उहाँले बताउनुभयो। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुनेका चाहन्छु। हामीलाई सुन्दै गर्नुहोला, नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: पुन मोबाइल पुन मोबाइल पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आदैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848480000।
0: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल दुलेगाउँ, समय बिहान 11 बजे।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 9560628727 र 9864435031।
0: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
6: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने,
8: यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
3: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
8: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
3: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
8: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानाडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
3: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
8: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभिनलाई सम्झनुहोस्। मेभिन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिप्पे ढुङ्गा, पोखरा।
3: मोबाइल 9800 58 53 995, फोन 0161 586 559।
9: होइन हौ, कसरी पर्यो?

0: मार्फत सिधै 10 लाखसम्म स्योर सर्ट क्यास उपहार, फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा। शर्तहरू लागू हुनेछन्।
1: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो सोरूम शुक्ला गण्डकी 4-2 गौडा, सम्पर्क 0-65-590-299 र 98-560-61-999।
0: हिरो सिजी मोटर्स।
2: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
3: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
2: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडीमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
4: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4 दुले गौडा,
2: मोबाइल 98-560-55-77।
5: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25 साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाई ग दुलीगौडा सेवा केन्द्रको 25 साधारण सभा

0: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिमसेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
1: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
0: होम डेलिभरीको पनि व्यवस्था छ।
2: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9814111178, 9560007178।
3: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
4: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
3: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
4: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
2: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9840788022।

0: अब तो एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुट को व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562609999।
3: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
4: यही असोज 25 गतेदेखि कार्तिक 1 गते सम्म स्थान सिद्धेश्वर शिव पञ्चायत।

0: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाउ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
1: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाई जाजलले एउटैले साराले दिग्विजय गर्न सके त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनुभयो। जब
2: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर

0: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
1: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
3: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
4: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
5: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
6: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
5: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।

0: राम्रो नहुने त कुरै भएन नि फतौडी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप फ्लासबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
1: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
0: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
2: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702525, मोबाइल 9850333878, 9841656958।
4: टीवीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कूटर एन्जल राइडर्स प्राली दुलेगौडामा, टीवीएस कम्पनीका बाइक र स्कूटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टीवीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 9855309982 र 9705620209।
5: टीवीएस साथ छ हाम्रो।
6: ल छोरी, हामीलाई ज्वाइँसाथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
7: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
6: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
7: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
6: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 9840078022।
8: शुक्ला गण्डकी एफएम 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6
1: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ,
1: अहिले हतार छ पछि आउँदै गरौला है।
3: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: साथै कुरासँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीका लागि आधिकारिक विक्रेता
2: दीर्घायु फर्निचर सोरुम दुलीगौडाका नहुँ।
3: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0965709 मोबाइल नम्बर 98460261268
2: 98560260268।
5: ल माथिको व्रतबन्धको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
6: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
5: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको।
6: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460-67-643।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
11: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
10: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँघरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
11: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
10: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
11: हुन्छ नि, जाऊ जाऊ।
10: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4, दुलेगौडा,
11: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजाज सोरुमको आडैमा।
9: फोन नम्बर 97155065555, 97156506।
11: टिकटक दाउराको सेकुवा, अथेन्टिक टेस्टी एन्ड अनफर्गेटेबल।
12: कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै बेलुका 7 बजेसम्मका लागि समय थप। नेकपाको वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक।
13: राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विपद सम्बन्धी अध्यादेश जारी। विपद प्रभावितका लागि राहत र बस्ती स्थानान्तरणको तयारी तीव्र। नापी विभागको नेतृत्वमा 44 सुरक्षित ठाउँ पहिचान।
12: चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन। मुख्य चाडपर्वको बेला दैनिक उपभोग्य वस्तुको भाव अत्याधिक बढेको उपभोक्ताको गुनासो।
14: कति महँगो महँगो बढिरहेछ यहाँ, झन् महँगो चाहिँ दसैँको मुखमा।
15: चामल बोरामै 300-400 रुपियाँ बढेछ, यस्तै दालमा तेलमा तरकारीहरूमा पनि अब आकाशीयकै मूल्य छ।
13: यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी नबी पिल्लेलाई प्रदान गरिने। शान्ति र अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानका लागि सम्मान।
12: र एसियाडमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई सरकारले नगद पुरस्कार प्रदान गर्ने।
16: सुन त, मेरो कपडा
9: ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 को 9 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 26 गते सोमबार, समय बिहान 10 बजे, स्थान ढोरबराहा फेदी संयोग कटेजको सभा हल। अनुरोधक सचिव कमल भट्टराई, ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड।
17: दुलेगौड़ा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल डीजी क्याफे को भवन में आइपुगेका छौं। भेटेनरी डाक्टर को क्लिनिक को सुविधा सहित उच्च गुणस्तर का पशुपंक्षी का औषधि पाइन का साथ ही कुकुर तथा कुखुरा को भैक्सिन उपलब्ध छ। उच्च नस्ल का बोइलर लेयर्स गिरिराज का चल्ला तरकारी तथा अन्न बाली का बिउ बीजन तथा बिरुवा दाना मल विषादी पाइन्छ। त्यति मात्र होइन कृषि तथा पशुपंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौड़ा भेटेनरी सेन्टर दुलेगौड़ा भीमसेन टोल डीजी क्याफे को भवन प्रोपाइटर कुल बहादुर लम्साल मोबाइल नम्बर 98660 86925 98560 34881 र 98460 47580।
9: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15 वार्षिक साधारण सभा तथा 5 अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन शुक्ला गण्डकी 6 प्रगति टोल खैरेनीटार
13: तनहुँ। शुरू गर्ने जनाएको छ। मतगणना पार्टी केन्द्रीय कार्यालय सानिपा ललितपुरमा गर्ने तयारी छ। यसैबीच नेपाली कांग्रेसका सभापतिका उम्मेद्वार गगन थापाले महाधिवेशनको प्रक्रियामा सहभागी नभएका र सहभागी भएर पनि पराजित भएकाहरूलाई समेटेर अघि बढ़ने बताउनु भएको छ। महाधिवेशन मतदान स्थलमा आज दिउँसो पत्रकारसँग वहाँले कांग्रेसभित्र देखिएको राजनैतिक असन्तुष्टिलाई सम्बोधन गर्ने र पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने प्रतिबद्धता जनाउनु भएको हो।
12: नेपाली कम्युनिष्ट पार्टी नेकपाले वड़ा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिस टाडामा आज बसेको पार्टी केन्द्रीय संयोजन समितिको बैठकले वड़ा र पालिका स्तरको अधिवेशन पालिका चुनाव अगावै गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। उहाँका अनुसार आउँदो पुष 11 गते देशभरका सबै वड़ामा एकै दिन वड़ा स्तरीय अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ। यसै गरी माघ 15 पालिका अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता ज्वालाले जानकारी दिनुभयो। जिल्ला प्रदेश र केन्द्रीय महाधिवेशन भने पालिकाको चुनावपछि मात्रै गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो। तल्लो तहको अधिवेशनदेखि नै युवा सहभागिता बढ़ाउने निर्णय पनि भएको प्रवक्ता ज्वालाले बताउनु भएको छ।
13: राष्ट्रपति रामचन्द्र पौडेलले विपद सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर साईका अनुसार विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरिएको हो। सरकारले राष्ट्रपति समक्ष यो सहित 3 अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो। अरू 2 भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन्। यसअघि 12 वर्ष बेपत्ता भएका व्यक्तिलाई मृतक घोषणा गर्न सकिने व्यवस्था रहेकोमा यसलाई छोट्याएर विपदको सन्दर्भमा 45 दिनमै मृतक घोषणा गर्न सकिने विषय विपद सम्बन्धी अध्यादेशमा आएको छ। राष्ट्रपतिले जारी गरेपछि अध्यादेशले गरेका व्यवस्था लागू हुन्छन्। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसून जन्य विपदबाट प्रभावित नागरिकको पुनर्स्थापना र राहत कार्यलाई तीव्रता दिएको छ। प्राधिकरणका भूगर्भविद प्रकाश पोखरेलका अनुसार विपद प्रभावित क्षेत्रको अध्ययन गरी अहिले 44 सुरक्षित ठाउँको पहिचान गरिएको छ। प्रभावितलाई दीर्घकालीन रूपमा बस्ती स्थानान्तरण गर्ने प्रक्रिया अघि बढ़ेको उहाँले बताउनु भएको छ। प्राधिकरणले विपदका कारण विस्थापित र समस्यामा परेका नागरिकका लागि विशेष राहत प्याकेज ल्याउने तयारी गरिरहेको जनाएको छ। अहिले काठमाडौँमा रहेका र रसुवा फर्कन चाहने 76 प्रभावितको तथ्याङ्क संकलन भइसकेको र उनीहरूको बसोबासका लागि उपयुक्त ठाउँको खोजी भइरहेको छ। सड़क विभाग स्थानीय पूर्वाधार र नदी नियन्त्रण निकायलाई 5 मिलियनको अनुदान रकम उपलब्ध गराएको छ, जसबाट प्रभावित क्षेत्रमा 6 महिनाभित्र आकस्मिक सुधारका कामहरू सम्पन्न गरिनेछ। बस्ती स्थानान्तरणको सन्दर्भमा नापी विभागका महानिर्देशकको नेतृत्वमा गठित समितिले विभिन्न सामाजिक र भूगर्भीय मापदण्डको आधारमा 44 सुरक्षित ठाउँ छनौट गरेको हो। यी ठाउँ अहिले भइरहेका बस्तीहरूकै नजिक रहेकोले दीर्घकालीन बसोबासका लागि पनि उपयुक्त हुने प्राधिकरणको भनाई छ। प्रभावित क्षेत्रमा खानेपानी र खाद्यान्न आपूर्तिको पहुँच बाहिर रहेका 2 गाउँपालिकामा आवश्यक परेको खण्डमा कार्गो ड्रोनको प्रयोग गरी आपूर्ति व्यवस्था सहज बनाउने तयारी गरिएको छ। विपदको कारक बनेको रसुवाको माथिल्लो भेगको भैगौर्विक अध्ययनमा भने चुनौती देखिएको छ। भौगोलिक जटिलता र अन्तर्राष्ट्रिय सीमानाको जोखिमका कारण विज्ञ टोली घटनास्थलसम्म पुग्न नसके पनि चिनिया पक्षले उपलब्ध गराएको ड्रोन इमेजको सहायताले प्रतिवेदन तयार पारिएको छ। भविष्यमा यस्ता विपदबाट बच्न ऊर्जा मन्त्रालयको नेतृत्वमा वैज्ञानिक अध्ययन समिति गठन गरी विस्तृत अनुसन्धानको प्रक्रिया अघि बढ़ाइएको छ। यसबाहेक विपदमा परि सरकारी कागजात हराएका नागरिकका लागि गृह मन्त्रालयले आवश्यक सहजीकरण गरिरहेको छ। कागजात हराएको खण्डमा अपनाउनुपर्ने प्रक्रियाबारे मन्त्रालयले सार्वजनिक गरेका भिडियो र सूचनालाई पछ्याउन पनि प्रभावितलाई आग्रह गरिएको छ। अर्थ मन्त्रालयले पीड़ितहरूका लागि आवश्यक ऋण र आर्थिक सहयोगका सम्बन्धमा समेत अध्ययन गरिरहेको विपद प्राधिकरणले जनाएको छ।
12: काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका दुई माथिल्लो भंगालमा हिजो बरामद भएको झण्डै 22 किलो सुनको बजार मूल्य 54,60,07,320 रूपियाँ 4 पैसा बराबर रहेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार चीनको ग्वाङझाउमा बस्ने झेन जियालेले वीच्याट मार्फत नेपालमा रहेका आफ्ना समूहका चिनिया नागरिकलाई सुन प्रशोधन गर्ने तयार पार्ने र तोकिएको ठाउँमा पुर्याउन निर्देशन दिने गरेका थिए। कार्यालयले हिजो 21 किलो 750.68 ग्राम सुन बरामद भएको विषयमा आज पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा जानकारी गराएको छ। सुन सहित तीनजना चिनिया नागरिक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा 27 वर्षीय हान फेई, 37 वर्षीय वाङ जियान झोङ र 47 वर्षीय झौ लोङ क्विन रहेका छन्। नेपाल सुनसादी रत्न तथा आभूषण महासंघबाट परीक्षण तथा प्रमाणीकरण गरिए अनुसार सुनको मूल्य 54,60,07,000 रूपियाँ बराबर रहेको छ। कार्यालयले चिनिया नागरिकले भाडामा लिएको घरमा छापा मारेर सुन बरामद गरेको थियो। घर चिनिया नागरिक सुक्यानले मासिक 3,30,000 भाडा तिर्ने गरी लिएको अनुसन्धानबाट खुलेको छ। उनले 4 महिनाका लागि अग्रिम 13,20,000 रूपियाँ भुक्तानी समेत गरेका थिए।
13: आज बसेको मन्त्री परिषद बैठकले विश्व बैंकसँग नेपाल अर्थ क्वेक क्याप्टा स्टोरी ब्रण्ड सम्बन्धी म्याण्डेट एग्रीमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ। त्यस्तै सरकारले बिरौटी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश 2083 स्वीकृत गर्ने निर्णय गरेको छ। बैठकले नेपाल न्याय सेवा सरकारी समूहका सह न्यायाधिवक्ता अच्युत मणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढ़ुवा गरी बेपत्ता पारिएको व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल सिन्हाले बताउनु भएको छ। सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। दशैंको चहल पहल बढ़ेसँगै बजार भाव कस्तो छ भन्ने बारे केही उपभोक्ताको प्रतिक्रियासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
18: एनबीएल सर्वसुलभ आवास कर्जा
19: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
18: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
19: विशेषताहरू: ₹3 करोड सम्मको कर्जा सुविधा,
18: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
19: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
18: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
19: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
18: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
20: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
21: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
22: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
21: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
22: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
13: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै बेलुका 7 बजेसम्मका लागि समय थप, पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने गगन थापाको प्रतिबद्धता, नेकपाको वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक, राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विपद सम्बन्धी अध्यादेश जारी, विपद प्रभावितका लागि राहत र बस्ती स्थानान्तरणको तयारी तीव्र, नापी विभागको नेतृत्वमा 44 सुरक्षित ठाउँ पहिचान, काठमाण्डुको बुढा नीलकण्ठबाट हिजो बरामद भएको सुनको बजार मूल्य 54,60,00,000 रूपियाँ भन्दा धेरै लगायतका खबर प्रस्तुत गर्यौं।
12: नेपाल दर्पणमा अब बाँकी खबर। दशैं मनाउन घर फर्किने यात्रुका लागि आजदेखि सार्वजनिक गाड़ीको अग्रिम टिकट बुकिङ खुला भएको छ। बुकिङ शुरू भएसँगै बसपार्कमा बिहानैदेखि यात्रुको चहल पहल बढ़ेको छ। प्रहरीले आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन आग्रह गरेको छ, साथै टिकट दिने व्यक्तिको नाम र सम्पर्क नम्बर राख्न भनिएको छ। सरकारले तोकेको भन्दा बढ़ी भाड़ा नलिन पनि महासंघले व्यवसायीलाई आग्रह गरेको छ। ट्राफिक प्रहरीले काठमाण्डु उपत्यका विभिन्न 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ। यस्तै पर्सि आइतबार घटस्थापनादेखि पूर्णिमासम्मका लागि रूट पर्मिट खुला गरिएको छ। नारायणगढ़ मुगलिन सड़क खण्डमा घटस्थापनादेखि अत्यावश्यक वस्तु बाहेकका अन्य मालवाहक गाड़ी सञ्चालनमा रोक लगाइएको छ। यस वर्षको दशैंमा झण्डै 10,00,000 मानिसले काठमाण्डु उपत्यका छान्ने अनुमान गरिएको छ।
13: यसैबीच यातायात व्यवस्था विभागले मुख्य चाड़पर्व दशैं तिहारलाई लक्षित गरी लामो तथा मध्यम दूरीको अन्तर प्रदेश सार्वजनिक यातायातको भाड़ा दर समायोजन गरेको छ। विभागले गएको असार 18 गतेदेखि लागू भएको समायोजित भाड़ा दरलाई नै अहिले कायम गरेको हो। डिजलको मूल्य घटेपछि यात्रुवाहक तथा मालवाहक गाड़ीको भाड़ा 2% घटाइएको थियो, तर विद्युतीय गाड़ीको हकमा भने 2081 पुष 22 गतेको निर्णय अनुसारको भाड़ा दर लागू हुने विभागले जनाएको छ। विभागले तोकिएको भन्दा बढ़ी भाड़ा नलिन, विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई कानून अनुसार सहुलियत दिन यातायात व्यवसायलाई निर्देशन दिएको छ। बढ़ी भाड़ा लिएमा ट्राफिक प्रहरीको हटलाइन 103 उजुरी गर्न सकिने पनि यातायात व्यवस्था विभागले जनाएको छ।
12: ले तातोपानी झाङमु र लिजी कोरोला नाका सञ्चालन गर्न चीनसँग आवश्यक समन्वय भइरहेको जनाएको छ। सिंहदरबारमा आज भएको नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले नेपाल चीन बीचको व्यापार प्रभावित हुन नदिन वैकल्पिक नाकाहरू सञ्चालनमा ल्याउने विषयमा चीनसँग आवश्यक समन्वय भइरहेको जानकारी दिनुभयो। भदौ 10 भोटेको सीमा आएको बाढ़ीपछि र सुवागढ़ी नाका बन्द छ। यो नाका बन्द हुँदा नेपाल चीन बीचको आवागमन तथा व्यापारमा सहजता कायम राख्न सरकारले तातोपानी नाका खुला गर्न चीन सरकारसँग आग्रह गर्दै आएको छ। यसैबीच आजको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता छेत्रीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणबारे गृह कार्य भइरहेको तर मिति तय भइ नसकेको बताउनु भएको छ। नेपाल र भारत दुवै पक्षको अनुकूल समयमा प्रधानमन्त्री शाहको भ्रमण हुने प्रवक्ता छेत्रीको भनाइ छ।
13: सरकारले चाड़पर्वको बेला स्वास्थ्य, खानेपानी, विद्युत, दूरसंचार, विमानस्थल, यातायात र अस्पताल लगायत अत्यावश्यक सेवा नियमित संचालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रेस ब्रिफिङ मार्फत सम्बन्धित निकायलाई सेवा नियमित संचालन गर्न निर्देशन दिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले चाड़पर्वको बेला अत्यावश्यक सेवामा अवरोध हुन नदिन, आवश्यक जनशक्ति, औषधि र उपकरण तयारी अवस्थामा राख्न निर्देशन गरेको बताउनु भएको छ। यसैबीच मुख्य चाड़पर्व दशैं तिहार छठ नजिकैसँगै बजारमा पनि चहल पहल बढ़ेको छ। काठमाण्डु उपत्यका सहित देशका मुख्य शहर बजारमा दैनिक उपभोग्य र अत्यावश्यक वस्तु किनमेल गर्नेहरूको भीड़ बढ़दो छ। ललितपुरको लगनखेलमा दशैंका लागि आवश्यक सामग्री किनमेलका लागि पुगेका केही उपभोक्तालाई भेटेर साथी कृष्ण शर्माले बजार भाव कस्तो पाउनुभयो भनेर सोध्नु भएको छ।
0: मेरो नाम नर्मा लिम्बू, म यहाँ नखीपुरमा बस्छु।
1: धनै महँगो, एकदम महँगो, पहिलाको महिना महँगो,
0: हरेक यो रासन पानी हरेकमा महँगो छ। नियन्त्रण त सहजै गर्नु पर्यो नि, हामी यो सर्वसाधारणमा चाहिँ खानु नपाएर मरिरहेछ। यो कति महँगो महँगो परिरहेछ यहाँ। तर अहिले आएर अन्य टाइममा यस्तै थियो, तर झन् महँगो चाहिँ दसैँको मुखमा जुम्लामा।
4: मेरो सुषमा माझी समय अनुसारको त्यही हो, अब मूल्य त बढ्यो खाने, अब समय अनुसारको हुन्छ।

0: काशी एकै मूल्य छ,
1: राम्रो घुमेको छैन, बजार हेर्दै आएको खासै होइन, ठिकै हो। अब बढ्नु त अब बढेको हो, बढे पनि अब अहिलेको समय अनुसारको ठिकै हो भावहरू, जता जता महँगीको ऊ छ, नाका पनि त्यस्तै, बजार भाउ पनि सबै त्यस्तै चर्किने गएको छ, त्यही हो। कोही 2000, कोही 1800, कोही 1500, 3000 यस्तो भन्छ त्यो लुगा कपडाहरू। म त आज यस्तो त्यहाँ मेरो जान लाग्यो
2: ट्याक्कै, के
3: गर्नु यस्तो महँगो छ।
4: धनी मान्छेलाई त अब जति पैसा पनि खर्च गर्छ, अब गरिब मान्छेलाई त आफतै हुन्छ।
5: मेरो नाम सरस्वती लेकाङ मोरङ। अब भाउ त बढेकै छ नि त, जे कुरा पनि सबै पेट्रोलदेखि लिएर सबैमा भाउ बढी नै राखेको छ है।
6: नेपालमा आवास सम्बन्धी खर्च धान्न 70% नेपालीलाई कठिनाई हुने गरेको एक अध्ययनले देखाएको छ। हेबिटेट फर ह्युमानिटी इन्टरनेशनलले सार्वजनिक गरेको होम एट व्हाट कस्ट ग्लोबल हाउसिङ रिसर्च 2026 प्रतिवेदन अनुसार आवासको बढ़दो लागतसँगै सुरक्षित बसोबास, विपद जोखिम र आवासीय सुरक्षाको विषय नेपाली परिवारका लागि चुनौती बन्दै गएको हो। प्रतिवेदनका अनुसार नेपालमा 70% उत्तरदाताले आफूलाई आवास सम्बन्धी खर्च नियमित रूपमा धान्न कठिन हुने गरेको बताएका छन्। 22 देशमा गरिएको सर्वेक्षणमा यस्तो समस्या भोग्नेको विश्वव्यापी औसत भने 34% मात्रै रहेको छ। त्यस्तै 70% नेपालीले कुनै अप्रत्याशित समस्या आए आफू बसिरहेको आवास गुम्न सक्ने चिन्ता व्यक्त गरेका छन्। विश्वव्यापी रूपमा यस्तो चिन्ता व्यक्त गर्नेको अनुपात 48% रहेको छ। आवास सम्बन्धी आर्थिक दबावले नेपाली परिवारको स्वास्थ्य, पारिवारिक जीवन र भविष्यका योजना समेत प्रभावित गरिरहेको प्रतिवेदनमा उल्लेख छ। अध्ययनका लागि नेपालमा 1400 जनालाई सर्वेक्षणमा सहभागी गराइएको थियो। नेपाल सहित विश्वका 22 देशमा कुल 30,858 जना सर्वेक्षणमा सहभागी भएका थिए। प्रतिवेदनले नेपालमा आवासको समस्या घर निर्माणका विषयमा मात्र सीमित नभएको उल्लेख गरेको छ। आवासको लागत, सुरक्षित जग्गा तथा स्वामित्व, जलवायु र विपदको जोखिम, सुरक्षित तथा दिगो संरचना र किफायती आवासको उपलब्धतालाई एकीकृत रूपमा सम्बोधन गर्नुपर्ने अध्ययनको निष्कर्ष छ।
7: शिक्षकलाई गाड़ी खरिदमा ब्याज सहुलियत दिने व्यवस्था सहितको शिक्षा 11 संशोधन नियमावली 2083 सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ। प्रस्तावित व्यवस्था अनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले 50 लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले 40 लाख रूपियाँसम्मको गाड़ी खरिद गर्न सक्नेछन्। त्यसै गरी माध्यमिक तृतीय श्रेणी, निम्न माध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले 4 लाखसम्मको 2 पाङ्ग्रे गाड़ी खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार गाड़ी खरिदका लागि बैंक मार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको 80% किस्ताको ब्याज सरकारले सहुलियत स्वरूप ब्याज बिहोर्ने व्यवस्था नियमावलीमा गरिएको छ। शिक्षकले बाँकी 20% रकम आफै व्यवस्थापन गरी गाड़ी खरिद गर्न सक्नेछन्। शिक्षक सेवामा बहाल रहेको अवधिसम्म सम्बन्धित बैंकले निर्धारण गरेको किस्तागत ब्याज सरकारले बिहोर्ने व्यवस्था गरिएको हो।
8: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन कृषि मन्त्र नार्क सँग
1: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।
2: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको

0: नेपाल दर्पणमा तपाईलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। कास्कीको पोखरामा आज बिहान भएको स्कूल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ। दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन, कारण पहिचान गर्न र आउँदा दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन समिति गठन गरिएको हो। महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहेको मेयर धनराज आचार्यले जानकारी दिनुभयो। समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ। पोखरा महानगरपालिका 28 ओखलेको भीरमा बिहान कालिका इंग्लिस बोर्डिङ स्कूलको ग दुई ख 14-17 नम्बरको बस दुर्घटना हुँदा चारजना विद्यार्थी सहित पाँचजनाको ज्यान गएको छ। बसमा 19 जना रहेकोमा 14 जना घाइते भएका छन्। उनीहरूको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
0: काठमाडौँ उपत्यकामा दशैं अवधिभर जुनसुकै कम्पनीका ग्यास सिलिण्डर साट्न पाइने भएको छ। दशैंमा ग्यासको आपूर्ति सहज बनाउन जुनसुकै कम्पनीको सिलिण्डर साट्न पाइने व्यवस्था गरिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। संघका अनुसार घटस्थापना पर्सीदेखि फूलपातीसम्म बालाजुमा रहेको नेपाल ग्यासको उद्योग, पेप्सीकोलामा रहेको सगर ग्यासको गोदाम, सुकेधाराको बाबा ग्यासको डिपो, सिफलमा रहेको एभरेस्ट तथा सुगम ग्यासको केन्द्र, कलंकीको साईबाबा र श्रीकृष्ण ग्यासको गोदाम र ललितपुर हरिसिद्धिमा रहेको श्रीराम ग्यासको गोदामबाट बिहान 9:30 बजेदेखि दिउँसो 4 बजेसम्म निशुल्क सिलिण्डर साट्न सकिनेछ। बजारमा 58 कम्पनीका ग्यास सिलिण्डर रहेकोले उपभोक्तालाई सिलिण्डर साट्न सहज बनाउन यस्तो व्यवस्था गर्न लागि संघले जनाएको छ। एकजना उपभोक्ताले एक सिलिण्डर मात्र साट्न पाउनेछन्। सुविधाको दुरूपयोग रोक्न उपभोक्ताको पहिचान र मोबाइल नम्बर समेत अभिलेख गरिने संघले जनाएको छ।
1: शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्से 17.15 अंकले बढ़ेर 2591.80 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा बैंक समूह 1.28% उकालो लागेको छ। आज 180 कम्पनीको शेयर बढ़ेकोमा 89 घटेको छ। 10 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज कुथेली बुखारी हाइड्रो पावरको शेयर 4.91% बढ़ेको छ। समग्रमा बजार उकालो लागेको दिन रिज लाइन इनर्जीको शेयर 7.85% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.93 अर्ब करोड़को कारोबार भएकोमा आज 353 कम्पनीको 1.29 करोड़ कित्ता शेयर 4.83 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ।
0: काठमाडौँ उपत्यकामा भोलि र पर्सी विद्युत आपूर्ति प्रभावित हुन सक्ने भएको छ। माता तीर्थ सिउचाटार 132 केवी प्रसारण लाइनमा तार परिवर्तन गर्ने काम भइरहेको र भोलि शनिबार तथा पर्सी आइतबार विद्युत आपूर्ति प्रभावित हुन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। काठमाडौँ उपत्यकाको विद्युत आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र दिगो बनाउन माता तीर्थ सिउचाटार 132 केवी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा सुदृढ़ीकरणको काम भइरहेको छ। यस अन्तर्गत पुरानो तार हटाएर उच्च क्षमताको नयाँ तार जड़ान गर्न लागि हो। नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत संचालित 132 केवी प्रसारण लाइन स्तरोन्नति आयोजनाका अनुसार दुई दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म प्रसारण लाइन बन्द गर्नुपर्नेछ। प्रसारण लाइन बन्द रहने अवधिमा माता तीर्थ सिउचाटार लगायत सम्बन्धित सब स्टेशनबाट विद्युत आपूर्ति हुने क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुन सक्नेछ।
1: आज दिउँसो र बेलुका पख बागमती, गण्डकी र कर्णाली प्रदेशको केही ठाउँ तथा कोशी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। यी क्षेत्रमा थप पानी पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। भोलिदेखि भने ठूलो पानी नपर्ने मौसमविदले बताएका छन्। साथै पानी पर्ने क्रम रोकिएसँगै भोलिदेखि मौसममा सुधार हुँदै जाने अनुमान छ।
0: नेपाल दर्पणमा अब विदेशको खबर। यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी कानूनविद नवनितम नबी पिल्लेलाई प्रदान गरिने भएको छ। शान्ति र अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानका लागि उहाँलाई सम्मानित गर्न लागि नोबेल समितिले जनाएको छ। पिल्लेको जन्म भारतीय मूलको तमिल परिवारमा दक्षिण अफ्रिकामा भएको थियो। पिल्लेले दक्षिण अफ्रिकाको उच्च अदालत, रूवाण्डाका लागि अन्तर्राष्ट्रिय आपराधिक न्यायाधिकरण र अन्तर्राष्ट्रिय आपराधिक अदालत आईसीसीमा न्यायाधीश अध्यक्षका रूपमा काम गर्नुभएको छ। पिल्ले संयुक्त राष्ट्रसंघीय मानवाधिकार उच्च आयुक्त पनि हुनुभएको थियो। उहाँले त्यो पदमा रहँदा सन् 2009 नेपालको समेत भ्रमण गर्नुभएको थियो। यस वर्षको नोबेल पुरस्कार अन्तर्गत सोमबार चिकित्सा शास्त्र, मंगलबार भौतिक शास्त्र, बुधबार रसायन शास्त्र र हिजो साहित्यतर्फको विजेताको नाम घोषणा भएको थियो। अब सोमबार अर्थशास्त्रतर्फको विजेताको नाम घोषणा हुनेछ।
1: नेपाल दर्पणमा अब खेल खबर। सरकारले जापानको आइची नायोगामा भएको विश्व संस्करणको एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ। आज बसेको मन्त्री परिषद बैठकले खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमेल सिन्हाले जानकारी दिनुभयो। एसियाली खेलकुदमा नेपालका लागि महिला कबड्डी टोली र कराते खेलाड़ी तेन्जिङ शेर्पाले कास्य पदक जितेका थिए। नेपाली महिला टोलीले लगातार दोस्रो पटक कास्य जितेको हो।
0: र घरेलु टोली दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट क्रिकेटमा अस्ट्रेलियाका ओपनर ब्याटर निक म्यान्डिनसन 33 बल खेलेर 0 रनमै आउट भएका छन्। डार्विनमा टस जितेर पहिलो पारीको ब्याटिङ गरिरहेको अस्ट्रेलियाका लागि 34 वर्षीय म्यान्डिनसनले एक रन पनि जोड्न सकेनन्। यो सँगै उनी टेस्ट क्रिकेटमा सबैभन्दा धेरै बल खेलेर 0 आउट हुने अस्ट्रेलियाका ओपनर ब्याटर बनेका छन्। टेस्ट क्रिकेटमा सबैभन्दा धेरै बल खेलेर 0 आउट हुने ब्याटरको सूची भने म्यान्डिसन 16 स्थानमा छन्। यो सूचीमा न्यूजील्याण्डका जेफ एलोट पहिलो नम्बरमा छन्। सन् 1999 दक्षिण अफ्रिकासँगको खेलमा एलोट 77 बल खेलेर एक रन पनि जोड्न नसकी आउट भएका थिए। निक म्यान्डिसन 10 वर्षपछि टेस्ट क्रिकेटमा फर्किएका हुन्। उनले सन् 2016 पाकिस्तानसँगको बक्सिङ डे टेस्टपछि पहिलो पटक अस्ट्रेलियाको टेस्ट टोलीमा फर्किएर खेलेका हुन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै, बेलुका 7 बजेसम्मका लागि समय थप। नेकपाको वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक।
0: राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विपद सम्बन्धी अध्यादेश जारी। विपद प्रभावितको लागि राहत र बस्ती स्थानान्तरणको तयारी तीव्र। नापी विभागको नेतृत्वमा 44 सुरक्षित ठाउँ पहिचान।
1: चाडपर्वमा अत्यावश्यक सेवा नियमित सञ्चालन गर्न सरकारको निर्देशन। मुख्य चाड पर्वको बेला दैनिक उपभोग्य वस्तुको भाव अत्याधिक बढ़ेको उपभोक्ताको गुनासो।
0: यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी नवी पिल्लेलाई प्रदान गरिने। शान्ति र अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानका लागि सम्मान।
1: र एसियाडमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई सरकारले नगद पुरस्कार प्रदान गर्ने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: শুক্লাগন্ধ কি এফ এম 97.6
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउ जाउ अलमल्ल परे म त
2: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
1: सपिङका लागि भनेर दुलेगौंडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
2: ल तिमी ढुक्क हौ न दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
1: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौंडा प्रोपाइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461394378 98171996902
3: ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 को 9 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई पत्राचार गरिसकिएको छ यदि पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ साधारण सभा हुने मिति 2083 साल असोज 26 गते सोमबार समय बिहान 10 बजे स्थान ढोरबराहा फेदी संयोग कटेजको सभाहल अनुरोधक सचिव कमल भट्टराई ढोरफेर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड
4: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
5: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
4: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
5: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
1: दुलेगौंडा सपिङ सेन्टर शुक्लागण्डकी चार दुलेगौंडा
6: ऋषि कुमार श्रेष्ठको भवनमा
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
7: चिकन ससेज बब ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
3: प्रोपाइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0965705052 मोबाइल 98568285
8: शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएलमा रक्त परीक्षणमा 30% छुट
9: दशैं तिहार लगायतका महत्वपूर्ण पर्वहरूको अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग एवं शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ
8: अत्याधुनिक प्रविधि र दक्ष र अनुभवी प्राविधिकहरूद्वारा सेवा शुभारम्भ गरेको दुलेगौंडा स्थित शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएलमा चाड पर्वको अवसरमा सबै रक्त परीक्षणमा 30% छुट प्रदान गरी सहर्ष जानकारी गराउँदछौ
9: बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म बीएमएलटी को उपस्थितिमा रगत परीक्षण भइरहेको छ
8: चाड पर्वमा स्वास्थ्य परीक्षण गरी ढुक्क हौ
9: सम्पर्क शुक्लागण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल शुक्लागण्डकी चार दुलेगौंडा बजार क्राउन प्लाजा फोन नम्बर 0965904090
10: गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुरसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
11: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
9: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेस ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हो हामी पनि
11: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
9: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
11: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने
9: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
11: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
9: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहु थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261502067 प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा
12: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
9: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स
13: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: ए साँच्चै छोल्टी, तपाईँ युके कहिले फर्किने त? अब
1: म त अब नफर्किने छोल्टी नि।
0: किन छोल्टी? पहिला तपाईँलाई विदेशको मह खुबै थियो त, के भयो अहिले?
1: म त अब छोल्टी नि गाउँमै फर्किने, गाउँ फर्केर आमाको सेवा गर्छु र गाउँ विकास पनि गर्छु र बाँकी जिन्दगी सबै त्यहीँ अर्पिन्छ।
0: साँच्चै छोल्टी?
1: हो छोल्टी।
0: त्यसो भए मलाई पनि गाउँ लिएर जानु।

0: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्ने कहाँ जाने?
1: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
2: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधि बाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधि को शक्ति 8 दम को साथमा।
5: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
6: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
5: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
7: कौ र पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सके त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनु हो। जब
6: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर वडा कार्यालय।

0: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25औं साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलीगौंडा सेवा केन्द्रको 25औं साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार। स्थान नेवार समाज भवन शुक्ला गण्डकी 4 दोलेगौंडा। समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
1: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौंडामा। TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी FM को पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065220209।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
3: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: कता हिँडेको आइफोन हातमा लिएर?
5: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो यतै बनाउन खोज्यौ, महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
5: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 9843623811।
6: यमाहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजीका यमाहा बाइक स्कूटर खरिदमा घरमै बसी 1,00,000 नगद जित्ने मौका नगुमाउनु होला, र लिइसकेपछि 10,00,000 नगद जित्ने मौका। आफै बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कुटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग।
7: सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौडा बजार, तनहुँ। सम्पर्क 0654142121, मोबाइल 9856935921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
8: यस यमाहा।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9850-14-157। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला साँझको ठिक 7 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-60554।

0: नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार सुरु गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट धादिङको गलौदीमा सड़क भाँसियो, मुगलिन काठमाडौँ यातायात पूर्ण रूपमा ठप्प। पोखरा 28 स्कूल बस दुर्घटनामा 4 विद्यार्थीसहित 5 जनाको ज्यान गयो। दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन महानगरपालिकाद्वारा 5 सदस्यीय छानबिन समिति गठन। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्य समितिको निर्वाचनको समय अहिले 7 बजेसम्म नेकपाको ओडा र पालिका अधिवेशन कार्यपालिका सार्वजनिक। दशैं विदामा पनि तनहुँ जिल्ला अदालत खुल्ला रहने। दक्षिण अफ्रिकी मानव अधिकार कर्मी नादी पिल्लेलाई नोबेल शान्ति पुरस्कार र एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदी क्षेत्रमा सड़क भाँसिएपछि सवारी साधन सञ्चालन पूर्ण रूपमा रोकिएको छ। आज साँझ उक्त सड़क खण्डमा झण्डै 100 मिटर भाग चर्किएको र 20 मिटर सड़क खण्ड भाँसिएपछि सवारी आवागमन रोकिएको हो। सड़क कुनासम्मै चर्किएकाले थप पहिरो जाने र सड़क भाँसिने जोखिम बढ़ेको धादिङका ट्राफिक प्रहरी प्रमुख शिशिर थापाले बताउनुभयो। उहाँका अनुसार जोखिमपूर्ण बनेपछि सम्भावित दुर्घटना रोक्न प्रहरी उक्त सड़क खण्डमा सवारी साधनको आवाजावतमा रोक लगाएको हो। प्राविधिकहरूको टोलीले आएर स्थलगत निरीक्षण र मूल्यांकन गरेपछि मात्र सड़कको वास्तविक अवस्था र पुनः सञ्चालनको सम्भावनाबारे भन्न सकिन्छ, थापाले भन्नुभयो। पोखरा महानगरपालिका 28 कालिका स्थित ओक्लेको भीरमा आज भएको स्कूल बस दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन पोखरा महानगरपालिकाले 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। महास्थानबाट कालिका बोर्डिङ स्कूलका विद्यार्थी बोकेर आउँदै गरेको बस ओक्लेको भीरमा दुर्घटना परेको थियो। विद्यार्थी चालक र सहचालक समेत गरी 22 जना सवार उक्त बस दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको छ। दुर्घटना परे घाइते भएका अन्य यात्रुहरूको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटना परि पोखरा 28 महास्थान बस्ने 12-13 वर्षीय ममता तिवारी, 13-14 वर्षीय असीम कणेल, 14 वर्षीय रूमिका नेपाली र 14 वर्षीय सुभेच्छा तिवारीको मृत्यु भएको छ। त्यसैगरी बसमा उपचारको लागि भन्दै लिफ्ट मागेर सवार 65 वर्षीय बाबुराम तिवारीको पनि मृत्यु भएको छ। पोखरा महानगरपालिकाका नगर प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यले दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो। समितिको संयोजकमा वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदी हुनुहुन्छ। त्यसैगरी समितिका सदस्यहरूमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापा, ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहनु भएको छ। गठित समितिले दुर्घटना कारण र घटनासँग सम्बन्धित विषयहरूको विस्तृत अध्ययन तथा छानबिन गरी सत्य तथ्यसहित 5 दिनभित्र प्रतिवेदन पेश गर्नेछ। यसका साथै समितिले विद्यालयका सबै साधनको सुरक्षा, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अप्नाउनु पर्ने सावधानीका सम्बन्धमा आवश्यक सुझाव समेत पेश गर्ने जनाइएको छ। विपदमा परि बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा र मृत्यु दर्ता प्रक्रिया सहज बनाउन सरकारले नयाँ कानूनी व्यवस्था गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिशमा विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरेसँगै विपदमा बेपत्ता भएकाहरूलाई सरकारले सामूहिक रूपमा मृत्यु घोषणा गर्न सक्ने बाटो खोलेको छ। भोटेकोशी त्रिशुली बाढ़ीमा परि बेपत्ता भएकाहरूको मृत्यु दर्ता सहज बनाउने उद्देश्यसहित ल्याइएको अध्यादेशले मृत्यु घोषणा गर्नेदेखि मृत्यु दर्ता गर्ने प्रक्रियासम्मका व्यवस्था संशोधन गरेको छ। अब निश्चित प्रक्रिया पूरा गरेर सरकारले बेपत्ता व्यक्तिहरूको एकमुष्ट मृत्यु घोषणा गर्न सक्नेछ। त्यसका लागि प्रत्येक व्यक्तिको हकमा छुट्टा छुट्टै न्यायिक घोषणा गराउनु पर्ने छैन। सर्वोच्च अदालतले इनाम सापकोटाको पक्राउलाई कानूनसम्म ठहर गरेको छ। आफ्ना पतिलाई गैर कानूनी पक्राउ गरिएको भन्दै कविता पाण्डेले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारिज गरेको हो। न्यायाधीशहरू हरि फुयाल र सुनिल पोखरेलको इजलासले बन्दी प्रतीक्षकहरूको निवेदन खारिज गरेको हो। राज्यको महत्वपूर्ण र संवेदनशील सूचना चुहाएको आरोपमा प्रहरीले सागकोटालाई पक्राउ गरेको थियो। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत पछिल्लो समय थपिएको 2 घण्टाको समय सकिएको छ। केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै मतदानको समय अहिले 7 बजेसम्मको लागि कायम गरेको थियो। यसअघि बिहानदेखि शुरू भएको मतदान दिउँसो 5 बजेसम्मको लागि तोकिएको थियो। निर्वाचन प्रक्रिया सहज बनाउन सबै महाधिवेशन प्रतिनिधिलाई मतदानमा सहभागी हुने अवसर दिन समय थप गरिएको निर्वाचन समितिले जनाएको छ। यसअघि कांग्रेसको महाधिवेशनमा सभापतिका लागि खसेको मतगणना आज हुने भएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवाले सभापतिको मतगणना राष्ट्रिय सभागृहमा हुने बताउनुभयो। कांग्रेस सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे प्रतिस्पर्धामा हुनुहुन्छ। अन्य पदका लागि खसेको मतपत्र भने आधी पार्टी केन्द्र कार्यालयमा लगिनेछ। सभापतिको नतिजा सार्वजनिक पछि मात्रै अन्य पदको गणना हुनेछ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले ओडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी कार्यालय पेरिस टाँडामा आज बसेको केन्द्रीय संयोजन समितिको बैठकले ओडा र पालिका स्तरको अधिवेशन पालिका चुनाव अघि नै गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। उहाँका अनुसार आउँदो पुष 11 गते देशभरका सबै ओडामा एकै दिन ओडा स्तरीय अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ। त्यसै गरी माघ 15 पालिका अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता ज्वालाले जानकारी दिनुभयो। जिल्ला प्रदेश र केन्द्रीय महाधिवेशन भने पालिकाको चुनावपछि मात्रै गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो। तल्लो तहको अधिवेशनदेखि नै युवा सहभागिता बढ़ाउने निर्णय पनि भएको प्रवक्ता ज्वालाले बताउनुभयो। प्रहरीले बरामद गरेको 21 किलो 750.68 ग्राम अवैध सुन सार्वजनिक गरेको छ। प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले हिजो काठमाडौँको बुढा नीलकण्ठ 2 माथिल्लो भंगालको एक घरबाट सुन सहित 3 चिनिया नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ परेका 3 चिनिया नागरिक र बरामद सुनलाई कार्यालयले आज पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो। पक्राउ परेमा 27 वर्षीय हानफेन, 47 वर्षीय होङ लोङ नजिङ र 37 वर्षीय वाङ जेङजिङ रहेका छन्। उनीहरूले बंगालमा 1-3 तले घर नै भाडामा लिएर अवैध सुनको कारोबार गर्ने गरी खुलेको कार्यालयको प्रमुख वरिष्ठ प्रहरी परीक्षक एसएसपी सन्तोष खड्काले जानकारी दिनुभयो। प्रहरी उक्त घरबाट सुन पगाल्ने उपकरणका साथै विभिन्न प्रकारका केमिकलहरू समेत बरामद गरेको छ। प्रहरी अनुसन्धानका क्रममा चिनिया नागरिकहरूले 2 महिना अघि गत साउन 8 गते मासिक 3,30,000 रूपियाँ तिर्ने गरी पूरै घर भाडामा लिएका थिए। उक्त घर भाडाका लागि चिनिया नागरिक छु कङले सम्झौता गरेको जनाएको छ। तर घर भनीसँग सम्झौता गरे लगत्तो छु कङ भने चीन फर्किनु भएको थियो। उहाँ हालसम्म चिनिया रहेको खुलेको छ। छु कङ चीन फर्किएपछि हाल पक्राउ परेका 3 जना नेपाल आएर सोही घरमा बस्न थालेका थिए। उनीहरू असोज 11 गतेदेखि नै उक्त घरमा बस्न थालेको र त्यहीँबाट सुनको अवैध कारोबार शुरू गरेको प्रहरीको दावी छ। चिनिया समूहले घर भाडा बापतको 4 महिनाको रकम अग्रिम बुझाइसकेको समेत अनुसन्धानमा खुलेको छ। एसएसपी खड्काका अनुसार सम्झौता गर्ने छु कङ साउन 20 गते चीन फर्किएको जनाएको छ। उहाँ नेपाल आएर सुन व्यवसायको बजार बुझी फर्किएको र चीनबाटै नेपालमा सुन पठाउने काम गर्ने गरेको प्रहरीको अनुमान छ। यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दर 2% घटाएको छ। काठमाडौँ सहित विभिन्न गन्तव्यमा जाने यात्रुवाहक सवारीको भाडा घटाइएको विभागले जनाएको छ। विभागको सूची अनुसार काठमाडौँ पोखरा सामान्य बसको भाडा 783 रूपियाँ कायम गरिएको छ। डिलक्स बसको भाडा 940 र सुपर डिलक्समा 1,128 रूपियाँ भाडा लाग्नेछ। काठमाडौँ बुटोल सामान्य बसको भाडा 948, डिलक्समा 1,138 र सुपर डिलक्समा 1,365 रूपियाँ भाडा कायम गरिएको छ। आजबाट दशैंका लागि गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। गुङ्गबुको नयाँ बस पार्क लगायत स्थानमा बुकिङका लागि यात्रुको भीड़ लागेको छ। शनिबारबाट यात्रु बाहिरिन थाल्ने भएकाले काउन्टरमा यात्रुको भीड़ लागेको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्य प्रसाद सितौला सरोजले बताउनुभयो। उहाँका अनुसार यात्रु लिएर जाने बस व्यवसायीले तयारी गर्न थालेका छन्। दशैंका मध्यनजर गरेर सड़क सहज बनाउनु पर्ने उहाँले बताउनुभयो। यही असोज 9 देखि 11 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले तनहुँमा घर सड़क पुल खानेपानी विद्युत कृषि तथा पशुपक्षीमा क्षेत्रमा क्षति पुर्याएको छ। भाडीले जिल्लाका विभिन्न स्थानमा झोलुङ्गी पुल तथा पक्की पुल कलभर्ट सड़क लगायत संरचनामा क्षति पुगेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले क्षतिग्रस्त संरचनाको तत्काल पुननिर्माण तथा मरमतका लागि सम्बन्धित निकायमा सिफारिस गरेको जानकारी दिनुभयो। उहाँको अनुसार स्थानीय तहको विपद व्यवस्थापन समितिको निर्णय सम्बन्धित पालिका तथा वडाको सिफारिस जिल्ला प्रहरी कार्यालयको सिफारिश तथा जिल्ला सुरक्षा समितिको अनुगमनका आधारमा क्षतिग्रस्त संरचना पुननिर्माण तथा मरमतका लागि छोटो प्रक्रियाबाट तत्काल काम अघि बढ़ाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ। विपदका कारण तनहुँका पाँचवटा झोलुङ्गी पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। घिरिङ गाउँपालिका एक र पाल्पाको रामपुर नगरपालिका जोड्ने झोलुङ्गी पुल पूर्ण रूपमा क्षति भएको छ। उक्त पुल निर्माणका लागि स्थानीय पूर्वाधार विकास विभाग ललितपुरमा सिफारिश गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो। उहाँको अनुसार घिरिङ एकको अत्रौलीबाट काशीवन जोड्ने झोलुङ्गी पुल पनि बाढ़ीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यसको पुननिर्माणका लागि स्थानीय पूर्वाधार विकास विभागमा सिफारिश गरिएको छ। घिरिङ चार र नवलपुरको बौद्धिकाली गाउँपालिका दुई अन्तर्गत मण्डारबाट खरसाङ घाट जोड्ने झोलुङ्गी पुल पूर्ण रूपमा क्षति भएको छ। उक्त पुल पुननिर्माणका लागि स्थानीय पूर्वाधार विकास विभागमा सिफारिश गरिएको छ। सोहवडाको करुवाटारबाट माइती घाट मचडी जोड्ने झोलुङ्गी पुल पनि बाढ़ीले पूर्ण रूपमा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिनुभयो। यसैगरी देवघाट गाउँपालिका दुई र नवलपुरको बुलिङटार गाउँपालिका एक जोड्ने खाल्टे बुलिङटार झोलुङ्गी पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताउनुभयो। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
2: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
3: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
4: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
5: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
6: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
7: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
6: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124।
8: यही हो मौका, पर्यो पर्यो ठ्याक्कै पर्यो।
9: होइन हौ, कसरी पर्यो?

0: पर सीधे 10 लाख सम्म स्योर शॉट क्याश उपहार, फुल 100% क्याश ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबर्ड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सचेन्जको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो किन्दा स्योर शॉट कोर्यो कि पर्यो,
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम, शुक्ला गण्डकी 4 दुले गौडा, सम्पर्क 0-65-590-299 र 98-560-61-999।
0: हिरो सीजी मोटर्स।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
4: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो।
5: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ, ल कोठा पनि चम्किएको छ।
3: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
6: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
7: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
8: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
7: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0-65-414-194, मोबाइल 98-560-20-630।
6: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौँ।
2: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
8: टनेल प्लास्टिक, टनेल त्रिपाल।

0: 87।
1: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25औं साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलीगौड़ा सेवा केन्द्रको 25औं साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार। स्थान नेवार समाज भवन शुक्ला गण्डकी 4 दुलीगौड़ा। समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म। के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
2: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
1: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
2: हजारौंको सन्तुष्टि सँगै बिदा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
1: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
2: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानाडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
1: अब कहाँबाट शुरू गर्ने भनेर नअल्मलिनुहोस्।
2: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेबेनलाई सम्झनुहोस्। मेबेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेडमल, तेस्रो तल्ला, छिपेढुङ्गा, पोखरा।
1: मोबाइल 98028553995, फोन 061-586-559।
3: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
1: किन आमा, के भएर?
3: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
1: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
3: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
1: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
3: मोबाइल 98563942 र 98066656586।
4: ए दिदी, आज कहाँ जाने तयारी गर्नु भएको छ?
5: कहाँ जानु र बहिनी, आज त दाउराको सेकुवामा जाने हो नि।
4: ए हो र, त्यहाँको सेकुवाको स्वाद त गाउँ घरको पुरानै स्वाद जस्तै पो छ रे नि त।
5: हो नि बहिनी, स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार एकै ठाउँमा पाइन्छ नि।
4: त्यसो भए आज त घरको भान्साको सट्टा दाउराको सेकुवामै रमाइलो गरौ न त।
5: हुन्छ नि, जाऊ जाऊ।
3: हजुर, हामी कहाँ स्वादिलो परिकार, आफ्नोपनको स्वाद अनि मिठो सत्कार साथै फ्यामिली ग्यादरिङको लागि पार्टी हल आवश्यक परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोप्राइटर अर्जुन गुरुङ, दाउराको सेकुवा, शुक्ला गण्डकी 4 दुलेगौडा।
5: हट एन्ड स्पाइसी भन्दा 3 घर तल बजार सोरुमको आडैमा।
1: फोन नम्बर 97155065555, 97156056।
3: टिकटक दाउराको सेकुवा, अथेन्टिक, टेस्टी एन्ड अनफर्गेटेबल।
1: यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमहा बाइक स्कूटर खरीद में घरमै बसी 1,00,000 नगद जित्ने मौका नगुमाउनु होला र ली सकेपछि 10,00,000 नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्। साथै बाइक स्कुटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग।
6: सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौडा बजार, तनहुँ। सम्पर्क 065414221, मोबाइल 98565391।
7: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
8: यस यमाहा।
1: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
3: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
1: चाड पर्वको अवसरमा

0: सप्तपुत्र बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5000 सम्मको खरिद गर्दा दुईवटा कुपन।
1: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ। दुई दुई जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
0: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
1: लकी ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा माछापुच्छ्रे बैंकको भवन।
1: प्रोप्राइटर भरत श्रेष्ठ। मोबाइल 98560-65870।
2: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: बाँकी समाचार। नेपाली कांग्रेसको संस्थापन इतर पछिको पोखरा महानगर सभापतिमा मिलन प्रसाद तिवारी चयन हुनुभएको छ। पोखरामा भएको भेलाले तिवारीलाई सभापति चयन गरेको हो। कांग्रेस नेता गंगाधर पराजुलीले तिवारीलाई सभापतिमा प्रस्ताव गर्नुभएको थियो। भेलाका सहभागीहरूले समर्थन गरेर तिवारीलाई सभापति निर्वाचित गराइएको हो। उहाँ यसअघि 14 महाधिवेशनमा पनि पोखरा महानगरको सभापति पदका प्रत्याशी हुनुहुन्थ्यो। पराजुली समेत सभापतिका प्रत्याशी हुनुहुन्थ्यो। तिवारीलाई देउवापछि महानगर समितिको संयोजक तोकेको थियो। नेकपा एमाले भीमात नगर कमिटी तनहुँले पार्टी जागरण अभियान तथा कार्यकर्ता भेला आज भीमातमा सम्पन्न गरेको छ। नगर कमिटी अध्यक्ष इमान बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महतले सम्बोधन गर्नुभएको थियो। उहाँले पार्टीलाई नयाँ जागरण ल्याएर अघि बढ़न आग्रह गर्नुभयो। पार्टीको संगठन सुदृढीकरण तथा कार्यकर्ताबीच आपसी एकता र सक्रियता बढ़ाउने उद्देश्यसहित आयोजित भेलामा पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो। शुक्ला गण्डकी युवा क्लबले आयोजन गरेको दुलेगुडा बडादशैं सांस्कृतिक मेला आज समापन गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले पत्रचार गरेको छ। असोज 21 शुक्ला गण्डकी नगरपालिकालाई लेखिएको पत्रमा असोज 23 गते सम्म महोत्सव सञ्चालन गर्न आग्रह गरिएको छ। प्रशासनको निर्देशन विपरीत महोत्सवको अवधि थप गरिए आयोजकका गतिविधि अभिलेखमा राखी भविष्यमा कार्यवाही गरिने पत्रमा चेतावनी समेत दिएको छ। शुक्ला गण्डकी नगर उद्योगवाणी संघ र क्लबबीच महोत्सव थप गर्ने विषयमा केही दिनदेखि विवाद हुँदै आएको थियो। विजयदशमीको अवसरमा तनहुँ जिल्ला अदालत बन्द रहने भए पनि अत्यावश्यक न्यायिक सेवा भनी सञ्चालन हुने भएको छ। तनहुँ जिल्ला अदालतले सूचना जारी गर्दै असोज 25 गते घटस्थापनादेखि कार्तिक 8 गते कोजागत पूर्णिमासम्म अदालत बन्द रहने जनाएको हो। अदालतका अनुसार न्याय प्रशासन ऐन 2073 दफा 26 मुक्त अवधिमा पर्ने घटस्थापना शनिबार र विजय दशमीको दिन बाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रित निवेदनमा सुनवाई गर्न तथा पक्राउ पुँजी जारी गर्न र अनुमति प्रदान गर्न अदालत खुल्ला रहनेछ। उक्त प्रयोजनका लागि बिहान 11 बजेदेखि अपरान्ह 3 बजेसम्म अदालत खुल्ला रहने सूचनामा उल्लेख छ। भारी पहिरोका कारण रोकिएको प्रवेश आज्ञा परमिट खुल्ला भएपछि पहिलो उपल्लो मुस्ताङमा विदेशी पर्यटकको आगमन बढ़न थालेको छ। पछिल्लो एक सातामा 33 देशका 297 विदेशी पर्यटक उपल्लो मुस्ताङ पुगेपछि पर्यटन व्यवसाय पुनः लयमा फर्किन थालेको हो। दुई सात अघि आएको बाढ़ी पहिरो र नदी कटानले सड़क तथा पद मार्गमा क्षति पुर्याएपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप्री उपल्लो मुस्ताङ प्रवेशका लागि परमिट जारी गर्न रोकेको थियो। प्राकृतिक विपत्ति कारण मुख्य पर्यटक याममै सुस्ताएको पर्यटन गतिविधि परमिट खुल्लासँगै बढ़न थालेको एक्याप लोमानथाङका प्रमुख उमेश पौडेलले बताउनुभयो। उहाँका अनुसार फ्रान्स, अमेरिका, चीन लगायत देशबाट पर्यटक आउन थालेका छन्। भारी पहिरो नदी कटानका कारण बेनी जोङसोङ सड़क अवरूद्ध भएपछि चीनबाट काठमाडौँ लैजान ल्याइएको करिब 27 लाख रूपियाँ मूल्य बराबरको ड्रागन फल मुस्ताङको जोङसोङमा निशुल्क वितरण गरिएको छ। चीनको तिब्बत हुँदै कोरला नाकाबाट भन्सा जाँच पास गरी दुई सप्ताह अघि जोङसोङ ल्याइएको करिब 7 टन ड्रागन फल बिक्री हुन नसकेपछि बिग्रिन थालेको थियो। फल बिग्रिन थालेपछि कन्टेनरबाट निशुल्क वितरण गरिएको भन्सार एजेन्ट सुभाष सुनारले जानकारी दिनुभयो। उहाँका अनुसार कन्टेनरमा रहेका 924 कार्टुन ड्रागन फल बिक्री गर्ने प्रयास गरे पनि स्थानीय होटल, रेस्टुरेन्ट तथा सर्वसाधारणले खरिद गर्ने चासो नदेखाएपछि वितरण गर्नु परेको हो। कन्टेनर राख्दा दैनिक करिब 5000 रूपियाँ खर्च हुने गरेको उहाँले बताउनुभयो। अर्थमन्त्री डाक्टर सोनी मार्गले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत वस्तु तथा सेवा बिक्री गर्ने विक्रेतालाई पनि नगद उपहार दिने व्यवस्था गर्ने निर्देशन दिनुभएको छ। आज अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा बोल्दै उहाँले अन्तरी राजस्व विभागलाई यस्तो निर्देशन दिनुभएको हो। बिल लिने र दिने संस्कार विकास गरी औपचारिक अर्थतन्त्र निर्माण गर्न भन्दै सरकारले यसै आर्थिक वर्षदेखि उपभोक्तालाई बिल लिए बापत नगद मार्फत पुरस्कृत गर्दै आएको छ। शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक नेप्सी 70.15 अंकले बढ़ेर 2591.80 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा बैंक समूह 1.28% उकालो लागेको छ। आज 180 कम्पनीको शेयर बढ़ेकोमा 89 घटेको छ। 10 कम्पनीको शेयर भने घटबड़ भएको छैन। आज कुथुली भुखारी हाइड्रो पावरको शेयर 4.91% बढ़ेको छ। समग्रमा बजार उकालो लागेको दिन रिज लाइन एनर्जीको शेयर 7.85% घटेको छ। आज नेप्सीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.93 अर्ब कारोबार भएकोमा आज 353 कम्पनीको 1,28,00,000 कित्त शेयर 4,83,00,000 रूपियाँमा किनबेच भएको छ। अन्तर्राष्ट्रिय समाचार। सन् 2026 को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी मानवाधिकार कानून व्यवसायी नव नितिन नाबी पेल्लेलाई प्रदान गरिएको छ। नर्वेजियन नोबेल समितिले उहाँलाई रंगभेदकारी शासन विरूद्ध संघर्ष र शान्ति र अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानको लागि सन् 2026 को नोबेल शान्ति पुरस्कार प्रदान गरेको हो। उहाँले असाधारण साहस र निष्ठाको साथ अझ व्यापक विश्वव्यापी कानूनी व्यवस्थातर्फ बाटो देखाएकी नोबेल समितिले उल्लेख गरेको छ। युद्ध अपराध, मानवता विरोधी अपराध र नरसंहार विरूद्ध मुद्दा चलाइने कुरा सुनिश्चित गर्न उहाँले महत्वपूर्ण भूमिका खेलेको समितिले जनाएको छ। खेल समाचार। सरकारले जापानको आइची नायोगामा भएको विश्व संस्करणको एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ। आज बसेको मन्त्री परिषद बैठकले खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमसेनाले जानकारी दिनुभयो। एसियाडमा नेपालका लागि महिला कबड्डी टोली र कराते खेलाड़ी तेन्जिङ शेर्पाले काँस्य पदक जित्नु भएको थियो। नेपाली महिला टोलीले लगातार 2 पटक काँस्य जितेको हो। शेर्पाको भने यो पहिलो पदक हो। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। दार्जीलिङको गलौदीमा सड़क भाँसियो, मुगलिन काठमाडौँ यातायात पूर्ण रूपमा ठप्प। पोखरा 28 स्कूल बस दुर्घटनामा 4 विद्यार्थी सहित 5 मृत्यु। दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन महानगरपालिकाद्वारा 5 छानबिन समिति गठन। कांग्रेसको 15 महादेश अन्तर्गत केन्द्रीय कार्य समितिको निर्वाचनको अन्तर्गत मतदानको समय सकियो। सभापतिको मतगणना आजैबाट शुरू गरिने तयारी। नेकपाको वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक। दशमी विधामा पनि तनहुँ जिल्ला अदालत खुल्ला रहने। दक्षिण अफ्रिकी मानवाधिकार कर्मी नाबी पिल्लेलाई नोबेल शान्ति पुरस्कार र एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार। अवस्था हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन चाहन्छु। तपाई यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
4: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
5: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
6: ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 9 वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 असोज 26 सोमबार, समय बिहान 10 बजे, स्थान बराहा फेदी संयोग कटेजको सभाहल। अनुरोधक सचिव कमल भट्टराई। ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड।
7: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
8: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेवडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
7: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्रणाली।
8: मुख्य कार्यालय चिफले ढुङ्गा पोखरा,
7: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोले गौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
8: फोन गर्नुहोस् 0635905511। शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल मा रक्त परीक्षणमा 30% छुट।
9: दशैं तिहार लगायतका महत्वपूर्ण पर्वहरूको अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।
8: अत्याधुनिक प्रविधि र दक्ष र अनुभवी प्राविधिकहरूद्वारा सेवा शुभारम्भ गरेको दुलिगुडा स्थित शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल मा चाड पर्वको अवसरमा सबै रक्त परीक्षणमा 30% छुट प्रदान गरिएको सहर्ष जानकारी गराउँदछौ।
9: बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म बीएमएलटी को उपस्थितिमा रगत परीक्षण भइरहेको छ।
8: चार पर्वमा स्वास्थ्य परीक्षण गरी ढुक्क हौ।
9: सम्पर्क शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल, शुक्ला गण्डकी 4 दुलेगौडा बजार, क्राउन प्लाजा। फोन नम्बर 0665904090।
10: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
11: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
10: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण र सनातन धर्म संरक्षणका लागि आयोजित महायज्ञ सफल पारौ।
12: कौरव पाण्डवको बीचमा त्यत्रा सैभाइ जाजलले एउटैले साराले दिग्विजय गर्न सक्थे, त्यस्ता थिए, तर भगवान सारा थिए, अर्जुनको दाइना भएर भगवान रहनु हो।
11: आयोजक श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समिति कोत्रे, संरक्षक शुक्ला गण्डकी नगरपालिका 2 नम्बर

0: ओइ वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
1: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि। जाउँ हिँड्दै।
2: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
3: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0565707044।
4: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही एल्मुनियम अब यूपीवीसी को साथमा।
7: एल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही यूपीवीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564414111, मोबाइल 98562938 र 98028222938।
9: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
10: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
9: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
10: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
9: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
10: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6, खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562642452।
11: सिम्स केयर गिभर्स ट्रेनिङ, केयर विथ कम्प्यासन, सर्भ विथ हार्ट।
12: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटी द्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलीगौडामा। सिटी भिटीको पाठ्यक्रम आधारित 390 घण्टा तालिम।
11: हाम्रा विशेषताहरू:
12: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
11: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
12: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
11: सिपमूलक गुणस्तरीय र प्रमाणकारी तालिम,
12: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गते सम्म।
11: स्थान सिम्स केयर गिभर, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
12: सम्पर्क 98560344343, 98041443688, 98041443688, 98560177773।
11: डोन्ट मिस दिस अपर्चुनिटी।
13: ऋतु, सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउनु ल्याउनु पर्नेछ, भोलि पोखरा जाउँ न है।
14: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
13: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
15: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
11: मोबाइल 98560055770।

0: हजुर दान गरौ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
1: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी आस्थान हो।
3: दुलेगौडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन टोल टीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादि पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौडा भेटेनरी सेन्टर, दुलेगौडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोपाइटर कुलबहादुर लम्साल, मोबाइल नम्बर 9856086925, 9560348 र 9460745580।
4: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
5: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो?
4: ए मेरी तिते गरेले, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
5: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
6: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
7: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
8: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
9: दाजु, बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
10: ए भाइ पनि बरेली तेलो सुँदा हुँदै सिको चिन्ता के भने?
9: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
10: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू तेलो जस्तो हो र भने?
9: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
11: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट, प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट, प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
3: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9846080829। दमौली शाखाको लागि सम्पर्क 9807613425।
12: यस्तो नौ सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असोज 24 गते शनिबार
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मोटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगडेल, वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य।
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेरी स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु, फोन 065314377, मोबाइल 9856043443।

0: सीधे 10 लाख सम्म श्योर शॉट कैश उपहार फुल 100% कैश बैक हरेक हप्ता एक जनालाई इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एक जनालाई एयरबर्ड उपहार नागरिकता को भरमा इजी फाइनेंस र एक्सचेंज को सुविधा
1: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम शुक्ला गण्डकी 4 दुलेगौडा सम्पर्क 0658902969 र 98561690
2: हिरो सीजी मोटर्स
3: TVS कंपनी का विभिन्न मोडल का मोटरसाइकल र स्कूटर एंजल राइडर्स प्राली दुलेगौड़ा में TVS कंपनी का बाइक र स्कूटर को खरीद बिक्री सब ब्रांड का पार्ट्स र सर्विसिंग गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवा का लागि सम्झनुहोस् TVS शोरूम एंड सर्विस सेंटर एंजल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौड़ा प्राइम बैंक संगे शुक्ला गण्डकी FM को पारीपट्टी मोबाइल नंबर 98560309 र 97065020209
4: साथ हाम्रो।
5: नमस्कार तपाईहरु अहिले सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz मा आचार्य शीतल कृष्ण संस्थापक अध्यक्ष भक्तिपद फाउन्डेशन आज सम्पूर्ण विश्व मानव विश्व जगत सनातन संस्कृतिको अनुयायी बन्दैछ हाम्रो सनातन परम्परामा रहेको विज्ञानलाई सम्पूर्ण संसारले अंगाल्दैछ यस्तो समयमा हामी हाम्रा नानी बाबुलाई सनातन संस्कृतिमा भएको पूर्वीय दर्शनको ज्ञान दिउँ र उनीहरूको भविष्य सुन्दर बनाऊ केवल धन उपार्जन गर्ने शिक्षाले जीवन चल्दैन शिक्षा सहितको संस्कार र संस्कार सहितको शिक्षा जीवनमा अत्यन्त आवश्यक हुन्छ संस्कार र शिक्षा एउटा सिक्काका दुईवटा पाटा हुन् त्यसैले आफ्ना परम्परालाई नबिर्सौं संस्कृतिको जगेर्ना गरौं परिवारलाई सुसंस्कृत बनाऊ धन्यवाद

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175.
2: शुक्ला गण्डकी एफएम 97.6.
3: शुक्ला गण्डकी टाइम चेक.
4: यति बेला रातिको ठिक 8 बज्यो.
5: जी नोटेटाङ जी मिठो जिङ्गु मातृभाषा सट्टाङ शुक्रबार बोहनी च्याउ बजे. झिमी भाषा जगे नयाटा झिमी प्रयास आदिवासी जनजाति महासंघ शुक्ला गण्डकी नगर समन्वय परिषद र शुक्ला गण्डकी एफएमयू सहकार्य न्यानी साथ पेटा अनुरोध सुभया.
6: मातृभाषा आवाजको आदर्शता आजको आदिवासी जनजाति पहिचान सकस्ता जोजोलपा जी ज्ञान नारायण श्रेष्ठ ख
7: जी रीता बिन्दु श्रेष्ठ ख
6: जी नुवाटा अब जिमी चाहिँ ठाउँ भ्याए ढायो नपाए श्रृङ्खला छिपु सकस्ता एक एक लसकुछ ड
7: म पनि बोल्छु अब हाम्रै आफ्नो मातृभाषामा भन्ने श्रृङ्खलामा तपाईँहरू सबैलाई धेरै धेरै स्वागत छ.
6: छोजी आज आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकी नपाङ सहकार्यालय डकाउख ठो कार्यक्रम सहकर्मी शुक्रबार बोनी च्याउ बजे शुक्ला गण्डकी एफएम गुनेको 0.5 मेगा हर्ज प्रसारण ज्या चुन्ना.
7: यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकीसँग सहकार्य गरेर तयार गरिएको हो. यो कार्यक्रम प्रत्येक शुक्रबार बेलुकी 8 बजे शुक्ला गण्डकी एफएम 97.6 मेगा हर्जमा प्रसारण हुन्छ.
6: ठो भ्याए संरक्षण याटा सामग्री जुटाली जीवितुङ सकनी शुक्रबार बोनी रेडियो यही प्रसारण यहाँ सुनिया खसाना ठाउँ भ्याए माया याइपुङ घटेती चाहिँ उहाँ सुन्द अठेतिउलेन छिपुसुङ सकसिन ठोखाँटा नुए काले ठाउँ भ्याए संस्कृति जगर्ना यामा
7: आफ्नो भाषाको संरक्षण गर्न सामग्रीहरू जुटाएर हामीले सबै शुक्रबार बेलुकी रेडियोमा प्रसारण गरेको हुन्छ. त्यही पनि यो भाषा संस्कृतिको माया गर्नेहरूको संख्या घट्दै गइरहेको छ. त्यस्तो भएर यहाँहरू सबैले यो कुरालाई मनमा लिएर आफ्नो भाषा संस्कृतिको जगेर्ना गर्नुपर्छ.
6: रेडियो ध्वनि तरङ्ग नपाङ शुक्ला गण्डकी FM.com जिमी पात्र र नेपाली पात्र एप्स निवालिन जीवुन्डा विश्व डाङ्गालाङ निफेना रेडियो आधिकारिक फेसबुक पेज शुक्ला गण्डकी एफएम गुनेको थुप्ला खु मेगा हज र शुक्ला गण्डकी च्याटु युट्युब च्यानललाङ न छिपुसुङ मालु बेलाए ठो कार्यक्रम निफेना ठो ज्याजाए प्रायोजक असिम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी पेउ दुलेवणा ख थाना फेन्सी कापा सम्बन्धी सकटाङ ओस हो ढेवाए लुना छपा उहाँले सोया डिसन
7: रेडियो ध्वनि तरंगसँग शुक्ला गण्डकी FM.com हाम्रो पात्रो नेपाली पात्रो एप्समा गएर पनि हामीलाई विश्वभरिबाट सुन्न सकिन्छ. रेडियो आधिकारिक फेसबुक पेज शुक्ला गण्डकी एफएम 97.6 मेगा हर्ज र शुक्ला गण्डकी लेखिएको युट्युब च्यानलबाट पनि यहाँहरूले खोजेको बेलामा यो कार्यक्रम सुन्न सक्नुहुन्छ. यस कार्यक्रमको प्रायोजक असिम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी साथ दुलेगौड़ा हो. यहाँ विभिन्न फेन्सी कपड़ा सुपथ मूल्यमा पाइन्छ.
6: भ्यास संस्कृति संरक्षण र प्रबोधन यात्रा आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद शुक्ला गण्डकी नपाङ सहकार्य यहाँले ठोज आज डकाउ ख
7: भाषा संस्कृतिको जगेर्ना गर्न नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषदसँग सहकार्य गरेर यो कार्यक्रम बनाइएको हो.
6: ठोस्या छगु हप्ता नपाए ज्याझै छिपुसुङ लाखे ढाउ सुख लाखे गोविल नसिंह ढुके चलन जिल सुराजाए पाल नसिंह लाखे पिकाउ चलन जिउ ख लाखे उत्पत्ति छगु व्याख नेपाल भ्याएर नेपाली भ्याएन न्याली सास ब्यडिल ठङ लाखे उत्पत्ति मेगु निगु व्याख न्याली सास बेटा इनपयाजन.
7: यसभन्दा अघिल्लो हप्ताको कार्यक्रममा तपाईँहरूले नेपाल भाषामा र नेपाली भाषामा पनि लाखे भनेको के हो लाखे कहिलेदेखि नचाउन थालियो, कुन राजाको पालादेखि नचाउन थालिएको हो र लाखे उत्पत्तिको पहिलो कथा सम्बन्धी नेपाल भाषा र नेपाली भाषामा पनि सुनेर साथ दिनुभयो। आज लाखे उत्पत्तिको दोस्रो कथा नेपाल भाषा र नेपाली भाषामा प्रसारण हुँदैछ, सुनेर साथ दिनुहुन अनुरोध छ।
6: निगु निगु किम्बन्दन्ती व्याख्या अनुसार लाखे लोके चलन एक ठङ्गे ड।
7: अर्को दोस्रो कथा अनुसार लाखे उत्पत्तिको किम्बदन्ती अनुसार लाखे नचाउने चलन यस्तो पनि छ।
6: काठमाडौँ उपत्यका आपा मनु पिसिङ नपा नितिन टु खेतीपाती ज्या सान्यो चलन डौख आना मेबुङ ज्यापु ठिङ्गे क्षमा कृषक न बुहे ज्या सान्टा वान्ना ख ओ कृषकीय क्षमा कृषकीय बाल्लामा ल्यासेचा मेहान डौख ओ ल्यासेचा न ठौ माम बुवा नपाङ बुहे ज्या सान्टा वान्य याना ख।
7: काठमाडौँ उपत्यका सबै जसो मानिसहरू धेरै वर्ष अघिदेखि नै कृषि खेतीपाती गर्ने चलन थियो। उपत्यकामा अरू कृषकले जस्तै एकजना कृषकले पनि खेतमा काम गर्ने गर्थ्यो। उसको असाध्यै राम्री यौवनले भरिएकी छोरी थिइन्। ती युवती पनि आफ्नो आमा बुबासँग खेतमा काम गर्न जाने गर्थिन्।
6: सडाङ ज्यासान्टा उहाँ बेटी ओ ल्यासेचा ए सौन्दर्य खाने थमा लाखे असाध्य मोहित दिलाने ल्यासेटा स्वेटा लाखे सुला सुला ज्यापिए रूप क्याले सहरे न वेलानी ल्यासेटा मोहित डकेटा लाखेङ चाहने चाहने बाँझो बुँ नुहाबेऊ बुँ प्याबेऊ यालानी ल्यासेङ हिने मुस्या सारेखुनु वहाँ बेटे दोब्बर मुहाटु दिना ख।
7: सधैँ खेतमा काम गर्ने सिलसिलामा कहिले काहीँ युवती मात्र पनि खेतमा जान्थिन्। युवतीको सौन्दर्य देखेर एकजना लाखे ज्यादै मोहित भएछ। युवतीहरू हेर्न लाखेले रूप बदलेर ज्यापुको रूपमा लुकी लुकी सहरमा पनि आउने गर्न थालेछ। युवतीलाई मोहित पार्न लाखेले युवतीको बाँझो खेत पनि राति राति खन्ने गरेछ। युवतीले दिनमा खेत खनेर आयो, भोलिपल्ट जाँदा त्यो भन्दा दोब्बर खेत खनिएको हुन्थ्यो।
6: ठङ्गे ज्या सुनाङ साबिल भाइले चियो या बेटी छमा बाल्लामा ज्यापे रूप दमा लाखे ज्यासाउ ल्यासेचाङ खाँले आकर्षित जेटा जुगलाने ठुके ज्यापिए रूपै क्याचेमा लाखे ल्यासेचा नपाङ आकर्षित जिउ उखे ल्यासेचा न लाखे नपाङ मोहित जिउ ज्याली निमासी माया सुन्द जुगलाने।
7: यस्तो काम कसले गर्छ, हाम्रो खेत कसले खनिदिन्छ भनेर युवतीले चियो गर्दा एकजना राम्रो जिउडाल भएको सुन्दर ठिटो ज्यापुको रूपमा खेत खनेको देखिछन्। आफूलाई सहयोग गर्ने सुन्दर युवक देखेर युवती पनि त्यो ठिटो प्रति आकर्षित भएछन्। उता ज्यापुको रूप लिएको लाखे त झन युवती देखेर मोहित थियो। यसरी तिनीहरू दुई बीच माया प्रीति बस्न थालेछ।
6: लिपा लाखे त ल्यासेचा छिन सुला सुला मामबाट वा मोटाक्सिन जेन्टा वेउयालानी ल्यासेचाङ ठग बुवा माङटान ठोखा मोडाउख।
7: पछि पछि लाखे युवतीको घरमा पनि युवतीको बुबा आमालाई थाहा नहुने गरेर लुकी लुकी सुत्न पनि आउने गरेछ। यो कुरा युवतीले आफ्नो आमा बालाई सुनाउथिनन्।
6: उखे बाल्लामा ल्यासे चाटा ल्यामा बिसुङ स्वेटा फुन्टा वेउ याउह बुवा माङ ठो मेटा बिउ बेला मजिनी ढाडदाङ ल्यामा पुन्टा खा लाटा वै पुन्टा लिटा छेउ या नह।
7: उता सुन्दर रूप भएकी युवतीलाई युवकहरूले हेर्न र माग्न पनि सुन्दरीको घरमा आउने गरेछन्। युवतीको आमाबाले मेरो छोरीको बिहे गर्ने बेला भएको छैन भनेर माग्न आउने मान्छे र युवकलाई फिर्ता पठाउँथे।
6: ल्याम बुसुम ल्यासे चाहे छि चियो चर्चा या बेटी छमा ल्याम ल्यासे चाहे छि ताने ताने वाने वेउ याउ खानानी तर ठो ज्यापिए रूपमा क्याचीमा लाखेचा मनुष्य बिस्काङ डौ असुम महसुस यालानी।
7: युवकहरूले युवतीको घरमा युवतीलाई हेर्न आउने चियो चर्चा गर्ने गर्दा एकजना तन्नेरी युवतीको घरमा राति राति लुकी लुकी आउने गरेको कुरा थाहा पाएछन्। यो ज्यापुको रूप लिएको लाखे सामान्य मानिस भन्दा भिन्न खालको भएको उनीहरूले महसुस गरे।
6: ठुके ल्यासे चाहता मोहित यहाँले लाखेचा म ल्यासेटा अनकन्टार गुहे जेङ्गला अनि ठोखा बुवा वाटली खुउ हालेउ याला अनि
7: यता युवतीलाई मोहित पारेर लाखेले राति अनकन्टार जंगलको बीच पहराको गुफामा लगेछ। छोरी हराएको कुरा थाहा पाएपछि युवतीको आमा बुबा छोरीलाई कसले लग्यो भनी आत्तिदै रुने कराउने गरेछन्।
6: ठोखा राजा या दरबार टक्कन थिनानी राजाङ सैनिक तान्त्रिक र ल्यामपुन्टा ल्यासेटा माल्टा छोला अनि ल्यासेटा मालङ मालङ वाम्बेटी अनकन्टार गुफाई टाटकाटु नपलावान।
7: यो कुरा राजाको दरबारसम्म पनि पुगेछ। राजाले सैनिकहरू र युवकहरूलाई लगाएर युवतीलाई खोज्न लगाएछन्। युवतीलाई खोज्दै जाँदा अनकन्टार जंगलको बीच गुफामा लगेर राखेको भेटेछन्।
6: ल्यासेटा सटु बेटी जी वे मफा ठुलाखे चार ज्यौ बेटी जिटा काटा वे मान्न ढालानी लाखे द्याचु मौका पारेली ल्यामो पुसिङ सैनिक पुसुङ ल्यासेटा छिं हगलानी।
7: युवतीलाई घर जान आऊ भनेर बोलाउँदा म आउन सक्दिन, म लाखीको पन्जामा छु, यो लाखी निदाएको बेलामा मलाई लिन आऊ भनेछन्। लाखी निदाएको मौका पारेर सैनिकहरू र युवाहरू मिलेर युवतीलाई सहरको घरमा लगेछन्।
6: लाखे डान्सले ल्यासेटा मालङ मालङ सहर ओला अनि ठौ ल्यासेटा मनुपी सिंह हगाले स्कुलका बिउ ज्याली लाखे ट्रम्मकाले सहर सिठे छगु च्याचु छिए कुनाए सुहाले कृषक पनि चोल्चा खा डुक्चा यङ्गाले न्याउ थपुङ ज्यापुए रूपमा क्याउ सहरवासिता दुःख बेउयाला।
7: लाखे बिउजेपछि आफ्नै प्रेमिकालाई खोज्दै खोज्दै सहरमा आएछ। आफ्नो प्रेमिका हराएको मनुष्यले ल्याएर लुकाएको रिसमा सहरको एक छेउको भत्केको एक घरको कुनामा लुकेर बसेर कृषकहरूको खसी बोका राँगा पाडा लगेर खाने कुखुरा खाइदिने गरेर दुःख दिन थालेछन्।
6: ठाउँ छेचु खा डुक्चा थु ठुच्चा छ्या टान्टा तान्न छुङ यङ्गाले नल ढाली खोजी खन्त याउ माल्यौ या बेटी लाखेङ यङ्गाले न्यौ याउ थाहा दिलानी मन पनि ठो दुःख पीडा राजा टक्क नठिना अनि
7: आफ्नो घरको पाठा राँगा पाडा केले लान्छ कसले खान्छ भनेर खोजी खन्तर गर्दा लाखीले लगेर खाने गरेको रहस्य थाहा भएछ। मनुष्यहरूलाई आफूलाई परेको दुःख पीडा राजा कहाँ पनि पुर्याएछन्।
6: राजाङ सैनिक ल्याली र तान्त्रिक ल्याली लाखेटा माल्टा ल्याली ज्वाली पाता कस्याली हगसेले सँग छ्याठे यहाँ ढाली न्युबेटी जुगु मिसा मुनुपी सिंह हगाली सुल्का बिल अठे जिउलिङ जिङ ठडे याउँख र जुगु न्यौ आरा टुन्न जिउलिङ खा डुक्चा चोल्चा र ठुच्चा न्यौ याउँख ढालानी।
7: लाखेलाई सैनिक लगाएर तान्त्रिकहरूलाई पनि बोलाई तान्त्रिक शक्ति र सैनिक शक्ति लगाएर लाखेलाई समाइ ल्याई तिमीहरूले यस्तो किन गरेको भनी सोद्धा मेरो श्रीमतीलाई मनुष्यहरूले सहरमा ल्याएर लुकाएर राखेका छन्। मेरो उनीसँग अगाध प्रेम छ, म ऊ बिना रहन सक्दिन र मेरो खाना पनि हाँस कुखुरा राँगा पाडा खसी पाडाको पाठाको मासु हो, त्यसैले मैले यी पशु पंक्षीको मासु खाने गरेको हो भनेछ।
6: राजा नपाङ्न लाखिङ ठडे दासीले राजाङ आशा किने ठडे यान्डे छन्टा छु आवश्यक ढाली ढाबेटी जिटा जुगु मिसा मान्न जिङ बरु सहरे संरक्षण याटाङ सहर हने सोनेङा कृषक पनि खेतीपाती ल्याटा र सगाङा र सहरवासिता प्याखन भ्याली छपु डके टाङ ढालानी अठेजिउलङ ल्यासे हने छिडकाली ल्यासे छि हने छिडकाली चोन्टा बिलानी।
7: राजासँग पनि लाखेले यसो भनेपछि राजाले त्यस्तो भए त्यस्तो दुःख दिने काम नगर, तिमीलाई के आवश्यक छ भनेर सोद्धा मलाई मेरो श्रीमती चाहिन्छ, यही सहरको एक छेउमा बस्न दिनुपर्छ, बरु म कृषकहरूको खेतीपाती गर्न सघाउँछु, बेलुकी नाचेर सबैलाई मनोरञ्जन गराउँछु भनेछ। त्यसो भएर उसको युवतीको घर नजिक लाखेलाई घर बनाएर बस्न दिएछन्।
6: लाखे लेट्याले प्याखन ल्याउ यलानी बर्खा बेटी लाखेटा ज्यान साङ्यो र लाखे न धाव ठिङेट ला खे साउ सागु न्यौ ब्यौ याउ ख र ज्या साँली थकी ज्यू कृषक पुन्टा सहरवासी पुन्टा प्याखङ भ्याली छापु डकेन नेवा समुदाय लुक्यौ लाखे भाव लाखे डक्क ख लाखे रूपै ओमा ज्यापुटा मन्यौ ला खे छिङे सागु न्यौ ब्याली तार्क्यौ ज्युलिन ठोए नाम लाखे ज्यू किम्बन्दन्ती वा फगु व्याखण्ड
7: यसो गरेपछि लाखे खुसी भएर नाच्ने गरेछ। काम गरेर थकित कृषकहरूलाई मनोरञ्जन गराउने गरेछ। वर्षा समयमा काम गर्न पनि लगाउने लाखेले भने जस्तो अण्डा मासु खान दिने नेवार समुदायमा नचाहिने लाखे भाव लाखे हो। लाखेको रूपमा आएको ज्यापुलाई मनपर्ने खानेकुरा मासु र अण्डा दिने भएर पनि यसको नाम लाखे रहन गएको भन्ने किम्बदन्तीहरूमा पाइन्छ।
6: आजले छिपुसुन ठोखा न्याली साथ ब्याडी ल जीवनटा एक एक सुभाय।
7: अहिलेसम्म यहाँहरूले यो कथा सुनेर साथ दिनुभयो, यहाँहरूलाई धेरै धेरै धन्यवाद।
6: निको हप्ता ठङ्गेतु लाखे उत्पत्ति मेकु व्याख्या सम्बन्धी खाँ केली वेडाङ।
7: अर्को हप्ता यस्तै लाखे उत्पत्तिको तेस्रो कथा लिएर आउँछु।
6: नेभा नेवा भ्या ल्याटा जागा जेन्नु
7: नेपाल भाषा बोल्न जागा हौ।
6: जिमी भ्या मकेमा
7: हाम्रो भाषा जोगाउनु पर्छ। जोजोलोपा नमस्कार शुभया धन्यवाद।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
0: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
4: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
5: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
5: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
5: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
5: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
6: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
0: मोबाइल नम्बर 9821652067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
6: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
0: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
7: के तपाई पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
8: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
7: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेभेन कन्सल्टिङ ग्रुप छ नि।
8: हजारौंको सन्तुष्टि सँगै बिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
7: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिसा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
8: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा USA, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
7: अब कहाँबाट शुरू गर्ने भनेर न अल्मलिनुहोस्।
8: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
7: मोबाइल 9802853995, फोन 0165865950।
9: होइन, यसो आमा कहाँबाट चलेको
10: कुटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
9: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
10: गतिलो ठाउँ चाहिँ कहाँ छ?
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
9: चेस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाल्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
11: अब सीजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856303024।
12: आहा, कति स्वादिष्ट मासु।

0: ओ, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो?
1: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
2: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
3: होइन भाउजू, यस्तो फेस्तो नेपाल कपडा लगाएर कता हिँड्नुभयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
4: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
3: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
5: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज मै जाऊ।
6: यो चम्सेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
3: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक छ?
6: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
2: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
7: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
5: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी चार, बीपी चोक।
7: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0658 570 225, मोबाइल 98560 33 800, 98461 56 58।
8: मेरिया मैने, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
7: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
2: नयाँ तथा पुराना हरेक डिजाइन का सुन चाँदी का गर गहना,
7: शुद्ध सुन तथा चाँदी का गर गहना,
2: छापा वाला सुन चाँदी का गर गहना,
7: राशि अनुसार का पत्थर,
2: कम्प्युटर तौल प्रविधि,
7: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
2: बिना रसायन 24 क्यारेट का गर गहनाको लागि सम्झने पर्ने ठाउँ,
7: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका, दुलेगौडा, तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
2: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067 25 229।
7: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33 222, 98087 69 70 142।
9: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
10: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
9: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गर गहना,
9: पुराना गर गहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
9: चण्डिकालीका सुन चाँदी पसल, शुक्ला गण्डकी, दुलेगौडा, तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560 62099।
11: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
12: तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
12: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
13: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
14: दीर्घाय फर्निचर सोरुम,
13: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
15: एभरेस्ट स्टिल र नेपालको नम्बर वन कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
13: दीर्घायु फर्निचर सोरुम, दिल्लीगौडा त नहुँ।
14: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0965709704, मोबाइल नम्बर 9840661268,
13: 9850602068।
16: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
17: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
17: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
16: होम डेलिभरीको पनि व्यवस्था छ।
9: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9850600778।
18: अब तपाईको घर, अफिस वा बगैचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856333998 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक, आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
19: तनहु सेवा हस्पिटलमा अब थप नयाँ व्यवस्थित व्यवस्थापनको साथमा दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ। फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म। नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल विक दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म। बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर अमन कुमार झा दैनिक बिहान 8:30 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म। डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण, फिजियोथेरापी परामर्श तथा दैनिक उपचार सेवासँग सम्बन्धित सुसन कालु, स्नेहा मण्डल, दक्ष प्राविधिकद्वारा 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी। थप जानकारीको लागि सम्पर्क 0564143777 र 9856443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बीपी चोक।
20: टी टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौंडामा टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ गुणस्तरीय भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस शोरूम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली शुक्ला गण्डकी 4 दुलेगौंडा प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि मोबाइल नम्बर 98560309 र 97065220209
21: TVS साथ छ हाम्रो 97.6
22: शुक्ला गण्डकी एफएम 97.6

0: शुक्ला गण्डकी एफएम 97.6
1: र आफ्ना पूर्व प्रमुख नोबेल शान्ति पुरस्कारका लागि पुनः योग्य रहेको राष्ट्रसंघीय मानव अधिकार सम्बन्धी उच्च आयुक्तको भनाई। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: प्रदीप बस्यालबाट समाचार सुन्नुहोस्। नवनीतम नावी पिल्लेले यस वर्षको नोबेल शान्ति पुरस्कार पाएकी छन्। पूर्व राष्ट्रसंघीय मानवाधिकार प्रमुख तथा अन्तर्राष्ट्रिय फौजदारी अदालतकी न्यायाधीश उनलाई शान्ति र अन्तर्राष्ट्रिय कानून प्रवर्धन गर्ने प्रयासका लागि सम्मानित गर्न लागि बताइएको छ। नर्वेजियन नोबेल समितिका अध्यक्षले युद्ध अपराध, मानवता विरूद्धको अपराध र नरसंहारका घटनामा कानूनी कार्यवाही सुनिश्चित गर्न यी महिलाले महत्वपूर्ण भूमिका खेलेको बताएका छन्। पिल्लेले हालै संयुक्त राष्ट्रसंघको एउटा आयोगको नेतृत्व गरेकी थिइन् जसले इजरायलमाथि गाजामा नरसंहार गरेको आरोप लगाएको थियो। यद्यपि इजरायलले सधैँ यस आरोपलाई अस्वीकार गर्दै आएको छ। आफूलाई यस जानकारी दिइँदाको छड कैद गरिएको भिडियोमा पिल्लेले शुरूमा यसलाई ठट्टा ठानेको बताएको सुनिन्छ। यदि तपाईँले अलिकति पनि बढ़ी ताली बजाउनुभयो भने म यस पुरस्कार ट्रम्पसँग बाँड्न सक्छु। नवनीतम नाभी पिल्ले गत वर्षकी विजेता भेनेजुएलाकी विपक्षी नेत्री मारिया कोरिना मचाडोले आफ्नो पदक अमेरिकी राष्ट्रपतिलाई उपहार स्वरूप प्रदान गरेकी थिइन्। नोबेल शान्ति पुरस्कारको घोषणाप्रति इजरायलले आक्रोशपूर्ण प्रतिक्रिया जनाएको छ। त्यहाँको विदेश मन्त्रालयले सामाजिक सञ्जाल मार्फत यसलाई इजरायल विरोधी घृणा र पूर्वाग्रहलाई वैधता दिने गरी पुरस्कारको दुरूपयोग गरिएको कदम भनेको छ। मन्त्रालयले उसकै शब्दमा झूठ, घृणा र रक्त आरोपका लागि दिइने पुरस्कार भएमा नाभी पिल्ले त्यसका लागि सबैभन्दा उपयुक्त पात्र हुने टिप्पणी गरेको छ। साउदी अरबले राजधानी रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहिबार भएका इरान समर्थित हुती विद्रोहीका दुईवटा हमलामा परि पाइलट सहित तीनजनाको मृत्यु भएको जनाएको छ। त्यहाँको उड्डयन निकायले आफ्नो राष्ट्रिय ध्वजावाहक कम्पनी साउदियाको एउटा विमानमा प्रहार भएको पुष्टि गरेको हो। उक्त घटनापछि अन्य विमान सेवा कम्पनीहरूले समेत रियादका लागि हुने उडानहरू स्थगित गरेका छन्। भारतको युवा आन्दोलन ककरोच जनता पार्टीका नेता अभिजित दिप्केले सरकारी चेतावनीका बावजूद शनिबार दिल्लीमा तय गरिएका विशाल सड़क र्यालीहरू अघि बढ़ने अडान लिएका छन्। सो पार्टीका अनुसार राजधानी पुग्ने प्रयास गरिरहेका कम्तीमा 10,000 मानिसहरूलाई नियन्त्रणमा लिएको छ, तर त्यस संख्याको स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन। प्रहरीले प्रदर्शनको अनुमति दिएको छैन र शहरमा 20,000 भन्दा बढ़ी सुरक्षाकर्मीहरू परिचालन गरिएको छ। प्रदर्शनकारीहरू निर्वाचन आयोगका प्रमुखले राजीनामा दिनुपर्ने माग गरेका छन्। उनीहरूले आयोगमाथि अल्पसंख्यक समुदायहरूलाई मताधिकारबाट वञ्चित गर्न देशभरको मतदाता नावलीमा हेरफेर गरेको आरोप लगाएका छन्, तर आयोग र सत्तारूढ़ भाजपाले त्यसको खण्डन गरेका छन्। र इटलीमा चोरहरूले कुल 55,00,000 अमेरिकी डलर भन्दा बढ़ी मूल्य पर्ने 30,000 बोतल वाइन चोरी गरेका छन्। टस्कनीस्थित एउटा गोदामबाट पारिवारिक स्वामित्वमा रहेको मार्केसी एन्टिनोरी वाइनरीले आफ्ना सबैभन्दा बहुमूल्य बोतलहरू विदेशमा रहेका ग्राहकहरूलाई पठाउने तयारी गरिरहँदा ती चोरी भएका थिए। मुख छोपेका चोरहरूले चेतावनीयुक्त खण्टी बज्ने प्रणालीलाई निष्क्रिय पारेर दुईवटा ठूला ट्रकमा हजारौं बाकस रेड वाइन लिएर भागेका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साँझ पखमा तपाईलाई स्वागत छ। देशको राजधानी काठमाडौँ उपत्यका भित्रिने एउटा मुख्य राजमार्ग आज साँझबाट पूर्ण रूपमा अवरूद्ध भएको छ। अधिकारीहरूका अनुसार धादिङ जिल्लाको गजुरी नजिकै राजमार्ग भाँसिएपछि आवागमन रोकिएको हो। लाखौंको संख्यामा सर्वसाधारणहरू उक्त बाटो हुँदै काठमाडौँबाट दशैं मनाउन विभिन्न जिल्ला जाने गर्दछन्। कृष्णभीरमा भाँसिएको बाटो सञ्चालनमा ल्याउन करिब 2 साता लागेको थियो। आज गजुरी नजिक सड़क भाँसिएको विषयमा थप जानकारी दिँदैछन् नारायणगढ़ स्थित हाम्रा संवाददाता ईश्वर जोशी।
3: पछिल्लो समयको यो पृथ्वी राजमार्गको कुरा गर्नु पर्दाखेरि गजुरी गाउँपालिका 5 गलौजी भन्ने स्थानमा चाहिँ त्रिशुली नदीले सड़क कटान गर्दाखेरि चाहिँ अहिले दुईतर्फ नै सवारी साधनहरू चाहिँ अवरुद्ध भएको अवस्था छ। अहिले भर्खर मैले धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेसँग कुरा गरेको थिएँ। उहाँले चाहिँ अहिले अब यो आजलाई चाहिँ अब बाटो खोल्न सक्ने सम्भावना चाहिँ नभएको र भोलि पनि दिनभरि लाग्ने अवस्था भएको लाग्न सक्ने भनेर चाहिँ उहाँले जानकारी दिनुभएको छ। र अहिले चाडबाडको बेला भएको कारणले गर्दाखेरि अहिले उक्त सड़कमा चाहिँ यातायातको चाप चाहिँ अधिकतम चाप रहेको भनेर चाहिँ जानकारी दिनुभएको छ उहाँले।
1: अब बाटो पूर्ण रूपमा अवरुद्ध भइसकेपछि यातायात व्यवस्थित गर्नको निम्ति कहाँ कहाँबाट रोकिँदैछ यातायात अथवा त्यो बाटो आवाजावत गर्न कहाँ कहाँसम्म रोकिया छ?
3: अब अहिले त्यो गलौजी मा चाहिँ सड़क भाँसिएपछि भर्खरै यो प्रमुख जिल्ला अधिकारीले चाहिँ सार्वजनिक सूचना जारी गर्दै काठमाडौँबाट आउने सवारी साधनहरूलाई चाहिँ विभिन्न होल्डिङ सेन्टरहरूमा चाहिँ रोकेर राखिएको र चितवनबाट पनि काठमाडौँ जाने सवारी साधनहरूलाई मुगलिङ रामनगर लगायत विभिन्न सुरक्षित होल्डिङ सेन्टरमा चाहिँ रोक्नलाई चाहिँ हामीले सूचना गरिसकेका छौँ र सवारी साधनहरूलाई चाहिँ अहिले रोकेको अवस्था छ भनेर चाहिँ उहाँले जानकारी दिनुभएको छ।
1: अब यो प्रमुख जिल्ला अधिकारीले भनेअनुसार भोलि कम्तीमा पनि भोलिसम्ममा बाटो पुनः सञ्चालन गर्न सक्ने अवस्था छैन जुन भने, त्यो के एकतर्फी हुन्छ अथवा दुईतर्फी हुन सक्छ कि अझै धेरै दिन लाग्न सक्छ, कस्तो खालको जानकारी दिएका छन् उनले?
3: अब त्रिशुरी नदीले चाहिँ अब जस्तो कृष्णभीमा जस्तै आधी बाटो चाहिँ अब भाँसिएको अवस्था छ। यसले गर्दाखेरि चाहिँ अब प्रभु जिल्लासँग कुरा गर्दै उहाँले चाहिँ हामीले वैकल्पिक राजमार्गको पनि हामीले विकल्प हेर्दैछौँ, सम्भव भएसम्म हामीले वैकल्पिक राजमार्ग पनि प्रयोग गर्न सक्ने स्थिति भयो भने त्यसले पनि हामीले चाहिँ सोचिरहेको छौँ। र अहिले जुन पृथ्वी राजमार्गको गलौडी क्षेत्रमा चाहिँ आजले चाहिँ अब कुनै पनि सवारी साधनहरू चल्न सक्ने सम्भावना नभएको र भोलि पनि दिनभरि लाग्न सक्ने भनेर चाहिँ उहाँले जानकारी दिनुभएको थियो।
1: उनी थिए नारायणगढ स्थित हाम्रा संवाददाता ईश्वर जोशी। अब एउटा राजनीतिक प्रसंग। नेपाली कांग्रेसको महाधिवेशनमा अधिकांश जसो मतदाता मतदानमा सहभागी भएको उक्त पार्टीले जनाएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार प्राविधिक कारणले हिजो हुन नसकेको मतदान आज पनि निर्धारित समयभन्दा लम्बिएको थियो। सभापतिमा गगन थापालाई श्यामकृष्ण खड्गीले चुनौती दिएका छन्। उक्त पदको मतगणना आजै गर्ने तयारी रहेको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिए। मतदान र त्यसपछिका प्रक्रियाबारे हामीले उनीसँग कुराकानी गर्दै पछिल्लो जानकारी मागेका थियौं।
4: मैले चाहिँ यो अधिवेशनको चाहिँ हिजोको डेट राखेको, हिजो चाहिँ प्राविधिक रूपले हिजो हुन सकेन, आज चाहिँ मैले बिहान 7 बजेबाट शुरू हुन्छ भनेको, अलिकति अब चाहिँ यस्तै हो नेपालीहरूको चलन, अब चाहिँ 7:30 बजे मात्रै शुरू भयो, त्यसपछि हामीले 5 बजेको समय दिएका थियौँ, अलिकति नभ्याउने जस्तो भएर 7 बजे टुङ्ग्याएको। जम्मा 7,319 जना मतदाता थिए, अहिले लगभग त्यहाँनिर 7,200 चाङचुनै मत खस्यो। अब ठ्याक्कै हिसाब त निकालेको थिएन, 100.99% मत खस्यो।
1: अब मतगणनाको कार्यक्रम के छ?
4: मतगणनाको त यस्तो छ, अरू चाहिँ पदको त्यहाँनिर सम्पूर्ण त्यहाँनिर मतगणना त्यहाँनिर नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय पानेकामा हुन्छ। अब सभापतिको एउटाको मात्रै त्यहाँनिर मतगणना अब अहिले नै त्यहाँनिर यो सबै त्यहाँनिर काम सम्पन्न भइसकेपछि यी राष्ट्रिय सभागृहमा शुरू गर्छु म। यसमा त्यहाँनिर प्राविधिक रूपले हजुरले त्यहाँनिर सम्प्रेषण पनि गरिदिनुपर्छ सबैसँग। हाम्रो त्यहाँनिर विधानले त्यहाँदेखि के भन्छ, 51% मत लिएर आएन भने दोहोऱ्याएर मत फेरि चुनाव गर्नुपर्छ। त्यो चुनाव गर्नुपर्ने कारणले चाहिँ सभापतिको चाहिँ मतगणना पहिले गर्नुपर्ने अवस्था पिछडि आएको हो। 51% मत पुगेन भने भोलि फेरि सभापतिको लागि मात्रै चुनाव हुन्छ, 51% नआयो भने आजै डिक्लेयर हुन्छ।
1: आज अबेला राति भयो भने पनि सिध्याउने नै हो एकचोटि?
4: सिध्याउने अब मेरो विचार 11 बजेसम्म सभापतिको रिजल्ट भइसक्छ।
1: अनि अन्य पदहरूको मतगणना चाहिँ कहिले?
4: अन्य पदहरूको त्यहाँनिर उतातिर त्यहाँनिर स्थानीयतामा गर्नुपर्छ। आज त्यहाँनिर नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा राख्छु, अब त्यसपछि अब सुविधा हेरेर मतगणनी काम त्यहाँनिर भोलि नै पनि हुन सक्छ, यदि भोलि भएन भने पर्सि त म सुरु गर्छु। र त्यो त्यहाँनिर यहाँ हुन त 33 क्लस्टर छ, ज्यादै गाह्रो छ चुनाव गर्नलाई, चाहिँ 800 जना उम्मेद्वार छन्। तैपनि म चाहिँ धेरै काउन्टरमा म त्यहाँनिर माइन पावर खोज्न सक्छु, त्यसले गर्दा 2-3 दिन भित्रमा म रिजल्ट सबैको रिजल्ट गरिहाल्छु।
1: उनी थिए नेपाली काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेम बहादुर खड्का। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारी सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। एउटा संक्षिप्त प्रसंग। सरकारले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक एआईजी बंशीराज धाललाई सेवाबाट हटाएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बीबीसीसँग भने,
5: आचरण सम्बन्धी विषयहरू चाहिँ बराबर उल्लङ्घन गरेको एवं अनुशासन काम गरेको नेपाल सरकार र आफू अन्तर्गत संगठनको मान प्रतिष्ठा एवं छमिनमा आँच पुर्याउने कार्य गरेको कसुरमा चाहिँ आज 86/23 गतेबाट लागू हुने गरेर उहाँलाई चाहिँ सशस्त्र प्रहरी सेवाबाट चाहिँ हटाउने गरी विभागीय कार्यवाही भएको छ र यसमा हामीले सशस्त्र प्रहरी ऐन नियमावली अनुसारको विधि पद्धति र प्रक्रिया अनुसार चाहिँ यी सबै कार्यहरू सम्पादन गरेको अवस्था छ।
1: अब बाँकी प्रसंग, नेपाल प्रहरीले काठमाडौँमा झण्डै 22 किलो अवैध सुन सहित 3 जना चिनिया नागरिक गिरफ्तार भएको जानकारी दिँदै उनीहरूलाई आज सार्वजनिक गरेको छ। उनीहरूबाट बरामद सुनको मूल्य करिब 54 करोड़ रूपियाँ रहेको अधिकारीहरूले जनाएका छन्। प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढा नीलकण्ठ नगरपालिकाबाट विशेष कार्यवाही गरेर उनीहरूलाई गिरफ्तार गरिएको जनाएको छ। अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सन्तोष खड्काले विशेष निगरानीपछि उक्त सफलता हात परेको जानकारी दिँदै भने,
6: हिजो बिहान अन्दाजी 5:55 बजेको समयमा 3 जना चिनिया नागरिकहरूलाई चाहिँ अवैध सुन र नगद सहित र उक्त सुन चाहिँ ओसार पसार गर्नलाई प्रयोग भएको गाडी र प्राप्त सुनलाई प्रशोधन गर्ने प्रशोधन सामग्रीहरू सहित नियन्त्रणमा लिएका छौं। यो सुनको वजन प्लास्टिक सहितको 21 केजी 750.68 ग्राम रहेको पाइयो। हिजोको बजार मूल्य अनुसार यसको मूल्य चाहिँ 54,60,07,320.04 रुपियाँ हुन आउँछ।
1: दोभाषीको सहयोगमा सोधपूछ गरिए पनि अभियुक्तहरूले अनुसन्धानमा नसघाएको उनले बताए। त्यसैले कहाँबाट सुन ल्याइएको थियो भन्ने खुल्न बाँकी रहेको उनको भनाइ छ।
6: यद्यपि हामीले हाम्रो चाहिँ अन्य अनुसन्धानका विधिहरू प्राविधिक अनुसन्धानहरू र अहिले भइरहेका प्रविधिहरूलाई प्रयोग गरेर उहाँहरूको आवागमन उहाँहरूलाई भेट्न आउने मान्छेहरूको प्राविधिक विश्लेषणहरू भइरहेको छ। फलान ठाउँबाट नै आइहाल्यो भनेर भन्ने अवस्थामा चाँडै नै पुग्छौं भन्ने यहाँहरूलाई जानकारी गराउन चाहन्छु।
1: प्रहरीका अनुसार भाडामा लिइएको घरबाट निस्किन लागेका बेला उनीहरूलाई गिरफ्तार गरिएको थियो। त्यसैले उनीहरूले सुन कतै बेच्न लग्न लागेको अनुमान प्रहरीको छ, तर कहाँ लग्दै थिए भन्ने अझै पनि खुल्न नसकेको प्रहरीका एसएसपी सन्तोष खड्काले बताएका छन्। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, राष्ट्रसंघीय मानव अधिकार सम्बन्धी उच्च आयुक्त भोल्कर टर्कले मानव अधिकारमाथि प्रहार भइरहेको वर्तमान अवस्थामा आफ्ना पूर्व प्रमुख नोबेल शान्ति पुरस्कारका लागि पूर्ण रूपमा योग्य भएको बताएका छन्। बीबीसीका कूटनीतिक संवाददाता जेम्स ल्याण्डेलले तयार पारेको विश्लेषण प्रस्तुत गर्दैछन् साथी प्रदीप बस्याल।
2: नावी पिल्लेलाई सम्मान गरेर नोबेल समितिले दोस्रो विश्वयुद्धपछिको विश्व व्यवस्थाको स्पष्ट बचाउ गरेको छ। समितिका अनुसार अन्तर्राष्ट्रिय कानून अत्यधिक दबावमा छ भने यसका संस्थाहरू आक्रमणको चपेटामा छन्। यद्यपि उसकै शब्दमा बढ्दो रूपमा द्वन्द्वहरूको समाधान कूटनीति सन्धि र कानूनी संयन्त्र मार्फत भइरहेको र अन्तर्राष्ट्रिय कानून अझ शान्तिपूर्ण विश्वको आधार रहेको नोबेल समितिले जनाएको छ। तर युक्रेन, इरान, गाजा, सुडान, म्यानमार र अन्य ठाउँका त्यस्ता धेरै मानिसहरू यसमा सहमत नहुन सक्छन्। त्यहाँका मानिसहरूले अन्तर्राष्ट्रिय कानून र सन्धिहरूले उनीहरूलाई निराश बनाएको तर्क गर्न सक्छन् र उनीहरूलाई आफ्नो हित र सुरक्षाका लागि हतियारको बल र शक्तिशाली सहयोगीहरूको साथ अझ बढ़ी प्रभावकारी लाग्न सक्छ। ब्रिटिश गुप्तचर निकाय एमआईसिक्सका पूर्व प्रमुख सर एलेक्स योङ्गरले गत वर्ष बीबीसीसँग त्यस्तै कुरा गरेका थिए। उनले भनेका थिए, हामी एउटा त्यस्तो नयाँ युगमा छौं जहाँ अन्तर्राष्ट्रिय सम्बन्धहरू नियम र बहुपक्षीय संस्थाहरूद्वारा निर्देशित हुने छैनन्। तिनको निर्धारण शक्तिशाली नेताहरू र विभिन्न सम्झौताहरूद्वारा हुनेछ। सोही निराशाजनक निष्कर्ष विपरीत नोबेल समितिले पिल्लेलाई पुरस्कार प्रदान गरेर आफ्नो अडान प्रस्तुत गरिरहेको छ। उनी उक्त तर्कको विपरीत पक्षको जीवन्त उदाहरण हुन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। अब एकैछिनमा बीबीसी हातेमालो कार्यक्रम भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिनेछ। हामीलाई भने सोमबार बेलुकी 9:15 बजेसम्मको निम्ति विदा दिनुहोस्। नमस्कार।

0: स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9808-13424 र 9855-14175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला रातिको ठिक 9 बज्यो।

OSR Digital, entertaining the nation.

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
2: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
3: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
4: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0565707044।
5: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
6: ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्बन्धी सूचना। ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 8 को 9 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यहरूलाई पत्राचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति 2083 साल असोज 26 गते सोमबार, समय बिहान 10 बजे, स्थान ढोरबराहा फेदी संयोग कटेजको सभा हल। अनुरोधक सचिव कमल भट्टराई, ढोरफिर्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेड।
7: TVS कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। TVS कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् TVS सोरुम एन्ड सर्भिस सेन्टर एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि। मोबाइल नम्बर 98560309 र 97065220209।
8: TVS साथ छ हाम्रो।
9: 10 लाख जित्ने यही हो मौका, पर्यो पर्यो ठ्याक्कै पर्यो।
10: होइन हौ, कसरी पर्यो?

0: पर सीधे 10 लाखसम्म स्योर सर्ट क्यास उपहार, फुल 100% क्यास ब्याक हरेक हप्ता एकजनालाई, इन्क्वायरी रजिस्टर गर्दा पनि हरेक दिन एकजनालाई एयरबड उपहार, नागरिकताको भरमा इजी फाइनेन्स र एक्सटेन्सको सुविधा।
1: कोर्यो कि पर्यो, कोर्यो कि पर्यो, हिरो कि स्योर सर्ट, कोर्यो कि पर्यो,
0: शर्तहरू लागू हुनेछन्।
2: यस क्षेत्रको लागि आधिकारिक विक्रेता दीपशिखा अटो ट्रेड हिरो शोरूम, शुक्ला गण्डकी 4 दुलेगौडा, सम्पर्क 0635902969 र 98560169900।
0: हिरो सीजी मोटर्स।
3: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी,
4: पण्डितमा दर्शन फर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
5: ओमकार,
4: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
5: ओमकार,
4: अनि घरमा पूजा सामग्री पनि छैन भने
5: ओमकार,
4: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
5: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डार जानुहोस्, त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदैन। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रत बन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
4: बुवाई कल्पना बुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 98560508634 छ।
6: श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ एवं कथा प्रवचन
7: यही असोज 25 गतेदेखि कार्तिक 1 गतेसम्म, स्थान सिद्धेश्वर शिव पञ्चायत मन्दिर परिसर कोत्रे।
6: हिन्दू नेपालीहरूको महान पर्व विजय दशमी अन्तर्गत नवरात्रको अवसरमा श्री सिद्धेश्वर मन्दिर व्यवस्थापन समितिको आयोजना एवं प्रसिद्ध भागवत वाचक पण्डित श्री दीपक प्रसाद पौडेलको मुखारविन्दबाट भागवत महापुराण श्रवण गर्ने अवसर नछुटाऊ। धार्मिक जागरण

0: पर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
1: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
2: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
0: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0635706676, मोबाइल 9856062676।
3: पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 25औं साधारण सभा सम्बन्धी सूचना। पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड इकाइ ग दुलीगौडा सेवा केन्द्रको 25औं साधारण सभा निम्न मिति समय र स्थानमा हुने भएकाले सदस्यहरूलाई विभिन्न माध्यमबाट सूचना सम्प्रेषण भइरहेको छ। कुनै कारणवश पत्र वा जानकारी प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। साधारण सभा हुने मिति 2083 असोज 25 गते आइतबार, स्थान नेवार समाज भवन, शुक्ला गण्डकी 4, दोलीगौडा। समय बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म।
4: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊँ न।
5: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउ त म?
4: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजारमै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
6: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
7: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
8: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
7: सम्पर्क मोबाइल 9857065119 र 9864957056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
3: सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना। यस सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6 खैरेनीटार तनहुँको 15औं वार्षिक साधारण सभा तथा 5औं अधिवेशन तपसिलको मिति समय र स्थानमा हुने भएकोले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्रचार गरिसकिएको छ। यदि पत्र प्राप्त नभएको खण्डमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिन्छ। मिति 2083 साल असोज 25 गते आइतबार, समय बिहान 11 बजे, स्थान खैरेनीटार मगर समाज भवन, शुक्ला गण्डकी 6, प्रगति टोल, खैरेनीटार तनहुँ। अध्यक्ष बाबुलाल श्रेष्ठ, सचिव कमल मोहन घिमिरे। सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 6, खैरेनीटार।
9: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
10: ल, पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
11: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा, खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
9: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया। फोन 0065414142, मोबाइल 9856023128 र 9462614726।
7: सिम्स केयर गिभर्स ट्रेनिङ, केयर विथ कम्प्यासन।

0: सर्व विथ हार्ट।
1: सिप सिक्नुहोस्, भविष्य सुनिश्चित बनाउनुहोस्। सिटी भिटीद्वारा सम्बन्धन प्राप्त सिम्स केयर गिभर्स दुलीगौडामा सिटी भिटीको पाठ्यक्रममा आधारित 390 घण्टा तालिम।
2: हाम्रा विशेषताहरू:
1: अनुभवी एवं दक्ष प्रशिक्षकबाट प्रशिक्षण,
2: व्यावहारिक र प्रयोगत्मक सिकाइ,
1: रोजगारको लागि मार्गदर्शन तथा सहयोग,
2: सिपमूलक गुणस्तरीय र परमाणकारी तालिम,
1: स्वास्थ्य क्षेत्रमा करियर बनाउन उत्कृष्ट अवसर। भर्ना गर्ने अन्तिम मिति 2083 साल भदौ 31 गतिसम्म।
2: स्थान: सिम्स केयर गिभर, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
1: सम्पर्क: 9856044343, 9801443688, 9801443688, 9560717773।
3: डोन्ट मिस दिस अपर्च्युनिटी।
4: के तपाईँ पनि अब्रोड स्टडीको लागि प्लानिङ गर्दै हुनुहुन्छ?
5: कहाँ जाने, कुन विषय पढ्ने, कुन युनिभर्सिटी छनौट गर्ने, यिनै प्रश्नहरूले अलमलमा हुनुहुन्छ भने अब चिन्ता लिनु पर्दैन।
4: सही जानकारी र परामर्शको लागि तपाईँको भरोसा योग्य साथी मेबेन कन्सल्टिङ ग्रुप छ नि।
5: हजारौंको सन्तुष्टि सँगै भिजा सक्सेस भएको अनुभव छ, त्यसैले ढुक्क हुनुहोस्।
4: करियर काउन्सिलिङ, युनिभर्सिटी एप्लिकेशन, भिजा गाइडेन्स, उपयुक्त विषय र विश्वविद्यालय छनौटका लागि हामीलाई सम्झनुहोस्।
5: अस्ट्रेलिया, न्यूजील्याण्ड, युके, क्यानेडा वा युएसए, तपाईँको लक्ष्य हाम्रो मार्गदर्शन।
4: अब कहाँबाट सुरु गर्ने भनेर न अल्मलिनुहोस्।
5: अब्रोड स्टडीको प्लानमा हुनुहुन्छ भने मेभेनलाई सम्झनुहोस्। मेभेन कन्सल्टिङ ग्रुप, करियर एन्ड भिजा स्पेसियलिस्ट, पोखरा ट्रेड मल, तेस्रो तल्ला, छिपेढुङ्गा पोखरा।
4: मोबाइल 9800853995, फोन 0161586559।
6: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएलमा रक्त परीक्षणमा 30% छूट।
2: दशैं तिहार लगायतका महत्वपूर्ण पर्वहरूको अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं शुभेच्छुकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।
1: अत्याधुनिक प्रविधि र दक्ष र अनुभवी प्राविधिकहरूद्वारा सेवा शुभारम्भ गरेको दुलीगुडा स्थित शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएलमा चाड पर्वको अवसरमा सबै रक्त परीक्षणमा 30% छूट प्रदान गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म बीएमएलटी को उपस्थितिमा रगत परीक्षण भइरहेको छ।
1: चाड पर्वमा स्वास्थ्य परीक्षण गरी ढुक्क हौ।
2: सम्पर्क शुक्ला गण्डकी रेफरेन्स ल्याबोरेटरी ल्याब एसआरएल, शुक्ला गण्डकी 4 दुलेगौंडा बजार, क्राउन प्लाजा। फोन नम्बर 0965904090।
3: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
4: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
3: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
5: घर सजावट का संपूर्ण सामग्री का लागि न्यू होम डेकोर एन्ड डेकोरेशन।
6: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलंग, डाइनिंग टेबल का साथै संपूर्ण फर्निचर को सामानहरु पाइन्छ र होम डेलिभरी को पनि व्यवस्था रहेको छ।
1: विगत लामो समयदेखि दुलेगौंडा बजारमा संचालित न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
6: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0965414194, मोबाइल 98560206।
5: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
7: यस्तो नौ सेवा हस्पिटल दुलेगौंडा बिपी चोकमा यही असोज 24 गते शनिबार
8: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट, मोटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल, हाड जोनी तथा नसा रोग विशेषज्ञ डाक्टर भीम सिगदेल, वरिष्ठ नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर अम्बालिका साक्य।
7: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे डाक्टर सन्तोष बराल, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीका लागि सम्पर्क तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बिपी चोक तनहु। फोन 0965414377, मोबाइल 98560044343।
9: दुलेगौंडा भेटेनरी सेन्टर अब पहिलेकै ठाउँ नजिकै विस्तारित सेवा सहित भीमसेन डोल डीजी क्याफेको भवनमा आइपुगेका छौं। भेटेनरी डाक्टरको क्लिनिकको सुविधा सहित उच्च गुणस्तरका पशु पंक्षीका औषधि पाइनुका साथै कुकुर तथा कुखुराको भ्याक्सिन उपलब्ध छ। उच्च नस्लका बोइलर, लेयर्स, गिरिराजका चल्ला, तरकारी तथा अन्न बालीका बिउ बिजन तथा बिरुवा, दाना, मल, विषादी पाइन्छ। त्यति मात्र होइन, कृषि तथा पशु पंक्षी पालन सम्बन्धी प्राविधिक सल्लाहको लागि पनि सम्झनुहोस्। सम्पर्क दुलेगौंडा भेटेनरी सेन्टर, दुलेगौंडा, भीमसेन टोल, डीजी क्याफेको भवन, प्रोप्राइटर कुल बहादुर लम्साल, मोबाइल नम्बर 98660086925, 98560034881 र 98460047580।
10: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
11: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौंडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु। तैँले पनि कुनै चिन्तै नलि।
12: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
13: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
14: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
15: उन्नति कृषि सहकारी संस्था लिमिटेडको 17 वार्षिक साधारण सभा सम्बन्धी सूचना। उन्नति कृषि सहकारी संस्था लिमिटेड शुक्ला गण्डकी 4 दुलेगुडाको भदौ 9 गते बसेको बैठकले 17 वार्षिक साधारण सभा निम्न मिति समय र स्थानमा गर्ने निर्णय भएकोले शेयरधनी सदस्यहरूलाई पत्रचार भइसकेको छ। यदि कुनै कारणवश पत्र वा सूचना प्राप्त नभएमा यसै सूचनालाई आधार मानि अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ। साधारण सभा हुने मिति यही असोज 27 गते मंगलबार, स्थान नेवार समाज हल, दुलेगौ, समय बिहान 11 बजे।
16: होइन यसो आमा चाहिँ कहाँबाट चलेको
17: कुटी हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
16: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
18: चिसो हावा फाल्ने पङ्खा लिन त कतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
17: चेस्का बाजे चाँचा, पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी तान्ने पंप, कूलर, हाउसहोल्डिंग का सामान सब ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
19: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगे इलेक्ट्रोनिक्स का सामान टीवी, फ्रिज, एसी, कूलर, गीजर, वैक्यूम, वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौड़ा तनहु, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नंबर 98560303324।
20: यमहाले ल्यायो दशैं तिहार अफर, सहज सजिलो अफर, आकर्षक बलिया हाइब्रिड याफाई टेक्नोलोजी का यमहा बाइक स्कूटर खरीदमा घरमै बसी 1,00,000 सम्म नगद जित्ने मौका नगुमाउनु होला र लिइसकेपछि 10,00,000 सम्म नगद जित्ने मौका। आफैले बटन थिच्नुहोस्, नगद जित्नुहोस्, साथै बाइक स्कूटरमा 2 वर्षको वारेन्टी र फ्री हेलमेट भएको पनि सहर्ष जानकारी गराउँदछौ। आउनुहोस् यस पटकको चाड पर्व यमाहासँग।
21: सुन्दर अटो ओक्स, यमाहा सोरुम, दुलेगौडा बजार, तनहु। सम्पर्क 0564142121, मोबाइल 98565935921। प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
22: चाड पर्वको अवसरमा अब 32 इन्चको स्मार्ट टिभी जित्ने मौका तपाईँको।
23: नेपालीहरूको महान पर्व विजया दशमी, दीपावली, छठ पर्व 2083 र नेपाल सम्बत 1147 को पावन अवसरमा सम्पूर्ण ग्राहक वर्गहरूमा हार्दिक शुभकामना।
22: चाड पर्वको अवसरमा माछापुस्रे बैंक भवन दुलेगुडा स्थित प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरमा 3,000 रुपियाँ सम्मको सामान किन्नुहोस् अनि तपाईँले पाउनुहुनेछ एउटा कुपन, 5,000 सम्मको खरिद गर्दा 2 कुपन।
23: लक्की ड्र मार्फत एकजना भाग्यशाली ग्राहकले 32 इन्चको स्मार्ट टिभी पाउनुहुनेछ। द्वितीय पुरस्कार एयर फ्राई र तृतीय पुरस्कार अटो ग्यास स्टोभ, 2-2 जनालाई राइस कुकर, प्रेसर कुकर र इन्डक्सन बेस कराई उपहार।
22: उपहार योजना 2083 साल पुस 14 गते सम्म लागू हुनेछ। उपहार घोषणा हुने मिति र स्थान 2083 साल पुस 15 गते दिउँसो 1 बजे प्रार्थना गिफ्ट एन्ड किचन सेन्टरको प्राङ्गणमा।
23: लक्की ड्र सँगै चाड पर्वलाई लक्षित गर्दै विशेष अवसरको व्यवस्था गरिएको सहर्ष जानकारी गराउँदछौ।
22: थप जानकारीको लागि प्रार्थना गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, माछापुच्छ्रे बैंकको भवन,
23: प्रोपाइटर भरत श्रेष्ठ, मोबाइल 98565680।

तेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखी हो बुझिस्?

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 98028-13424 र 98560-14175.

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check.
3: यति बेला रातिको ठिक 10 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय
6: अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
7: शुक्ला गण्डकी समाचार.
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 98560605554.

तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्। यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 65 4 14 378, इमेल NEWS SSUKLAGANDAKI@gmail.com।

नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट महिमा तपाईँ हामीलाई 97.10 मेगाहर्ज इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजोरी नजिकै गुलउदी क्षेत्रमा सड़क भाँचिएपछि सवारी साधन सञ्चालन पूर्ण रूपमा रोकिएको छ। शुक्रबार साँझ उक्त सड़क खण्डमा झण्डै 100 मिटर भाग सर्किएको र 20 मिटर सड़क खण्ड भाँचिएपछि सवारी आगमन रोकिएको छ। सड़कका कुनै सम्म चर्किएकोले थप पहिरो जाने र सड़कहरू भाँच्ने जोखिम बढ़ेको धादिङका ट्राफिक प्रहरी प्रमुख शिशिर थापाले जानकारी दिनुभयो। खरा महानगरपालिका 28 कालिका स्थित ओखलेको वीरमा शुक्रबार भएको स्कूल बस दुर्घटनाको सतर्कता पत्ता लगाउन पोखरा प्रह महानगरपालिकाले 5 सदस्यीय छानबिन समिति गठन गरेका छन्। माझ थानाबाट कालिका बोर्डिङ स्कूलका विद्यार्थी बोकेर आउँदै गरेको बस ओखलीको वीरमा दुर्घटनामा परेको थियो। विद्यार्थी चालक र सहचालक समेत गरी 22 जना सवारी उक्त बस दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा दुर्घटनामा परि घाइते भएका अन्य यात्रुहरूको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा परि पोखरा 28 माझ थानामा बस्ने 13-14 वर्षीय ममता तिवारी, 13-14 वर्षीय असीम कडेल, 14 वर्षीय रोमिका नेपाली, 14 वर्षीय शुभेच्छा तिवारी मृत्यु भएको छ। त्यसै गरी बसमा उपचारका लागि भन्दै लिफ्ट मागेर सवार 65 वर्षीय बाबुराम तिवारीको पनि मृत्यु भएको छ। पोखरा महानगरपालिकाका नगर प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष नवराज दुहु अध्यक्ष धनराज आचार्यले दुर्घटनाको सतर्कता पत्ता लगाउन र आगामी दिनमा यस्ता घटनाहरू दोहोरिन नदिन छानबिन समिति गठन गरिएको जानकारी दिएको छ। समितिको संयोजक वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदी रहेका छन्। त्यसै गरी समितिका सदस्यहरूमा मेकानिकल इन्जिनियरिङ सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहेका छनृ।

0: नेकपा एमाले भीमाता नगर कमिटी तनहुँले पार्टी जागरण अभियान तथा कार्यकर्ता भेला शुक्रबार भीमाता सम्पन्न गरेको छ। नगर कमिटिका अध्यक्ष इमान भादो थापाको रूपमा सम्पन्न कार्यक्रम नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महतले सम्बोधन गर्नुभएको थियो। उहाँले पार्टीलाई नयाँ जागरण ल्याउन अघि बढ़न आग्रह गर्नुभयो। पार्टीको संगठन सुदृढीकरण तथा कार्यकर्ता बीच आवश्यकता र सक्रियता बढ़ाउने उद्देश्य सहित आयोजित भेलामा पार्टीका नेता तथा कार्यकर्ता तर्को सहभागिता रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो। लगी युवा क्लबले आयोजना गरेको दुलेगौड़ा बडा दशैं सांस्कृतिक मेला आज समापन गर्न जिल्ला प्रशासन कार्यतनले पत्रचार गरेको छ। असोज 21 शुक्ला गण्डकी नगरपालिकालाई लेखिएको पत्रमा असोज 23 गतेसम्म महोत्सव संचालन गर्न आग्रह गरिएको छ। प्रशासनको निर्देशन विपरीत महोत्सव अवधि थप गरिए आयोजकका गतिविधि अभिलेखमा राखियो। विषयमा कार्यवाही गरिने पत्रमा चेतावनी समेत दिएको छ। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ र क्लब बीच महोत्सव थप गर्ने विषयमा केही दिन अघि यही महोत्सवको समय पुनः थप्न लागि भन्दै नगर उद्योग वाणिज्य संघले सरकारवाला निकायलाई ध्यान आकर्षण गराउँदै आएको थियो। यसै क्रममा बुधबार शुक्ला गण्डकी नगरपालिकामा आयोजित छलफल कार्यक्रममा नगर उद्योग वाणिज्य संघ र क्लबका प्रतिनिधिहरू बीच भनाभनको अवस्था सृजना भएको थियो। अवस्थामा तनहुँ जिल्ला अदालत बन्द रहने भए पनि अत्यावश्यक न्याय सेवा भने सञ्चालन हुने भएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दा असोज 25 गते घटनास्थापनादेखि कार्तिक 8 गतेसम्मको जागरण पूर्णेसम्म अदालत बन्द रहने जनाएको छ। अदालतको अनुसार न्याय प्रशासन एन 2073 तथा 26 उक्त अवधिमा पर्ने घटस्थापना शनिबार र विजय दशमीका दिन बाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन सुनाई तथा पक्राउ पूर्जी जारी गर्न र अनुमति प्रदान गर्न अदालत खुल्ला रहनेछ। उक्त प्रयोजनका लागि बिहान 11 बजेदेखि अपरान्न 3 बजेसम्म अदालतमा खुल्ला रहने सूचनामा उल्लेख छ। भारी पहिरोका कारण रोकिएको प्रवेश आज्ञा परमिट खुल्ला भएपछि पल्लो मुस्ताङमा विदेशी पर्यटकको आगमन बढ़न थालेको छ। पछिल्लो एक सदनमा 33 देशका 297 विदेशी पर्यटकको पल्लो मुस्ताङ भएपछि पर्यटन व्यवसाय पुनः लयमा फर्किन थालेको हो। 2 सप्ताह अघि आएको बाढ़ी पहिरोका कारण र नदी कटारले सड़क तथा पदमार्ग क्षति पुर्याएपछि अन्नपूर्ण क्षेत्र आयोजना क्याम्पले पल्लो मुस्ताङमा प्रवेशका लागि यस परमिट जारी गर्न सकेको थिएन। प्राकृतिक विपदका कारण मृत्यु मुख्य प्राकृतिक पर्यटकीय याममै सुताएको घटना प्रमिट खुलेसँगै पढ्न थालेको एकाम्लो मनथाङका प्रमुख उमेश पौडेलले बताउनुभयो। नदी कटनका कारण बेनी जंक्सन सड़क अवरूद्ध भएपछि चीनबाट काठमाडौँ लैजान ल्याइएको करिब 27 लाख रूपियाँ बराबरको ड्रैगन फल मुस्ताङको जुम्सोमा निशुल्क वितरण गरिएको छ। चीनको तिब्बत हुँदै कोरोना नाकाबाट भन्सार जाँचपास गरी 2 सप्ताह अघि जंक्सन ल्याइएको करिब 7 टन ड्रैगन फल बिक्री हुन नसकेपछि बिग्रन थालेको थियो। फल बिग्रन थालेपछि कन्टेनरबाटै निशुल्क वितरण गरिएको भन्सार एजेन्ट सुभाष सुनारले जानकारी दिनुभयो। हवस् हामीलाई सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछु। त्यतिसम्मको लागि सपरिवार दिनुहोस्। राम्रोसँग झाड ढोकाको चुकुर लगाएर सुत्नु होला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नु होला। साथै सिरन मेघमा पानी लिएर राख्नु होला। तपाईँ सम्पूर्ण शुभरात्रि नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन् यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143778, इमेल NEWS SSUKLAGANDAKI@gmail.com।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दुकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईँको बाँकी समय शुभ रहोस्। शुभरात्री।

0: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 5 बज्यो।

0: 7.6
1: शुक्ला गण्डकी एफएम 97.6
2: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
3: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
2: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
3: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
2: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
3: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्लागण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
4: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840609543।
5: मङ्गलम पुनरिकाक्ष मङ्गलाय तनुहरी।
6: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
7: ओमकार।
6: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
7: ओमकार?
6: अनि घरमा पूजा सामग्री पनि छैन भने
7: ओमकार?
6: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
7: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्। त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
6: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई। विस्तृत जानकारीको लागि फोन नम्बर 9856508634।
8: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
8: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
8: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
3: दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा
2: दिदी कुमार श्रेष्ठको भवनमा
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
2: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0656705052। मोबाइल 9856028587।
3: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। शुक्ला गण्डकी 4 दुलेगौडा हेल्थ पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
0: चलिरहेको देखिनु पनि
10: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
11: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
0: गतिलो ठाउँ चाहिँ कहाँ छ?
11: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
12: चेस्का बाजे चाहिँ छ पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
13: अब सीजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303024।
14: टिभीएस कम्पनीका विभिन्न मोडेलका मोटरसाइकल र स्कुटर एन्जल राइडर्स प्राली दुलेगौडामा। टिभीएस कम्पनीका बाइक र स्कुटरको खरिद बिक्री, सबै ब्रान्डका पार्ट्स र सर्भिसिङ, गुणस्तरीय, भरपर्दो र विश्वासिलो सेवाका लागि सम्झनुहोस् टिभीएस सोरुम एन्ड सर्भिस सेन्टर, एन्जल राइडर्स प्राली, शुक्ला गण्डकी 4 दुलेगौडा, प्राइम ब्याङ्क सँगै शुक्ला गण्डकी एफएमको पारिपट्टि, मोबाइल नम्बर 98560309 र 97065020209।
15: TVS साथ छ हाम्रो।
1: शुक्ला गण्डकी एफएम 97.6।
16: घटना, दुर्घटना,
17: कला, संस्कृति,
16: स्थानीय, राष्ट्रिय,
18: अन्तर्राष्ट्रिय, खेलकुद,
17: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
19: शुक्ला गण्डकी समाचार।
20: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक, कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605544।

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रम सम्बत 2083 साल असोज महिनाको 24 गते शनिबार आश्विन कृष्ण पक्षको औषधी थियो। अंग्रेजी मिति अनुसार अक्टोबर 10 तारीक सन् 2026 नेपाल सम्बत 1146। आज विश्व मानसिक स्वास्थ्य दिवस, 16 श्राद्ध पूर्ति, औंसी श्राद्ध अनि शिवार्ण दिन, जमरे औंसी। सूर्यदेव बिहान 6:01 हुनेछ भने सूर्यास्त साँझ 5:42 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट

मा पनि तनहुँ जिल्ला अदालत खुल्ला रहने दक्षिण अफ्रिकी मानव अधिकार कर्मी नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार र एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार

अब समाचार विस्तारमा सुन्नुहोस्। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै गलौदी क्षेत्रमा सड़क भाँसिएपछि सवारी सडक सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ। शुक्रबार साँझ उक्त सड़क खण्डमा झण्डै 100 मिटर भन्दा बढ़ी भागहरू चकिएको र 20 मिटर सड़क खण्ड भाँसिएपछि सवारी आगमन रोकिएको हो। सड़क कुना सम्मै चकिएकाले थप पहिरो जाने र सड़क भाँसिने जोखिम बढ़ेको धादिङका ट्राफिक प्रहरी प्रमुख शिशिर थापाले बताउनुभयो। उहाँका अनुसार जोखिमपूर्ण बनेपछि सम्भावित दुर्घटना रोक्न प्रहरीले उक्त सड़क खण्डमा सवारी साधनको आवाजातमा रोक लगाएको हो। प्राविधिकहरूको टोलीले आएर स्थलगत निरीक्षण र मूल्याङ्कन गरेपछि मात्र सड़कको वास्तविक अवस्था र पूर्ण सञ्चालनको सम्भावना बारे भन्न सकिन्छ, थापाले भन्नुभयो। विपदमा परि बेपत्ता भएका व्यक्तिहरूको मृत्यु घोषणा र मृत्यु दर्ता प्रक्रिया सहज बनाउन सरकारले नयाँ कानून व्यवस्था गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिशमा विपद सम्बन्धी केही नेपालीनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गरेसँगै विपद बेपत्ता भएकाहरूलाई सरकारले सामूहिक रूपमा मृत घोषणा गर्न सक्ने बाटो खोलेको छ। भुटेको सिद्रीसुली बाढीमा परि बेपत्ता भएकाहरूको मृत्यु दर्ता सहज बनाउने उद्देश्यसहित ल्याइएको अध्यादेशको मृत घोषणा गर्नेदेखि मृत्यु दर्ता गर्ने प्रक्रियासम्मका व्यवस्था संशोधन गरेको छ। अब निश्चित प्रक्रिया पूरा गरेर सरकारले बेपत्ता व्यक्तिहरूको एकमुष्ट मृत्यु घोषणा गर्न सक्नेछ। त्यसका लागि प्रत्येक व्यक्तिको हकमा छुट्टा छुट्टै न्यायिक घोषणा गर्नुपर्ने छैन। पोखरा महानगरपालिका 28 कालिका स्थित ओखलीको भीरमा शुक्रबार भएको स्कूल बस दुर्घटनाको तथ्याङ्क पत्ता लगाउन पोखरा नगरपालिकाले 5 सदस्यीय छानबिन समिति गठन गरेको छ। मास थानाबाट कालिका बोर्डिङ स्कूलका विद्यार्थीहरू बोकेर आउँदै गरेको बस ओखलेको भीरमा दुर्घटनामा परेको थियो। विद्यार्थी चालक र सहचालक समेत गरी 22 सवार उक्त बसमा दुर्घटना हुँदा 5 मृत्यु भएको छ। दुर्घटनामा परि घाइते भएका अन्य यात्रुहरूको हाल विभिन्न अस्पतालमा उपचार भइरहेको दुर्घटनामा पक्री पोखरा 28 मास थाना बस्ने 12-13 वर्षीय ममता तिवारी, 13-14 वर्षीय असीम कडेल, 14 वर्षीय रूमिका नेपाली र 14 वर्षीय सुभेच्छा तिवारीको मृत्यु भएको छ। त्यसै गरी बसमा उपचारका लागि भन्दै लिफ्ट मागेर सवार 65 वर्षीय बाबुराम तिवारीको पनि मृत्यु भएको छ। पोखरा महानगरपालिका नगर प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यले दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन र आगामी दिनमा यस्ता घटनाहरू दोहोरिन नदिन छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो। समितिको संयोजकमा वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदी रहेका छन्। त्यस्तै गरी समितिमा सदस्यहरूमा मेकानिकल इन्जिनियरिङ सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरूषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराईलाई रहेका छन्। गठित समितिले दुर्घटनाको कारण र घटनासँगै सम्बन्धित विषयको विस्तृत अध्ययन तथा छानबिन गरिसके तथ्य सहित 5 दिनभित्र प्रतिवेदन पेश गर्नेछ। यसका साथै समितिले विद्यालयका सवारी साधनको सुरक्षा, विद्यार्थीहरूको सुरक्षा आगमन र आगामी दिनमा अपनाउनु पर्ने सावधानीको सम्बन्धमा आवश्यक सुझाव सबै पेश गर्ने जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन मा गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्। अन्य पदाधिकारीको मतगणना भने बाँकी रहेको छ। सभापति बाहेकका पदाधिकारीहरूको मतपेटिका भने पार्टी कार्यालय सानेपामा लगिएको छ। उक्त मतगणना आज दिउँसो मात्रै गर्ने तयारी छ। निर्वाचन समिति सदस्य सचिव राजु कटवालका अनुसार पदाधिकारीका सबै उम्मेद्वारसँग निर्वाचन समितिले बैठक गरी आज दिउँसोबाट मतगणना गर्ने शुरू गर्नेछ। कटवालका अनुसार उपसभापति र महामन्त्रीका उम्मेद्वारहरूलाई दिउँसो 1 बजे पार्टी कार्यालय केन्द्रीय सानेबामा छलफलका लागि बोलाइएको छ। त्यसपछि मात्रै पदाधिकारीहरूको मतगणना शुरू हुनेछ। 15 महाधिवेशन अन्तर्गत शुक्रबार मतदान भयो।

0: थियो। लगतै राति अबेरबाट काठमाडौँको राष्ट्रिय सभागृहमा भएको मतगणनामा सभापतिमा थापाले 6584 मत प्राप्त गरेर विजय हुनुभएको छ। उहाँका प्रतिस्पर्धी श्यामकृष्ण खड्कीले भने 375 मत प्राप्त गर्नुभएको छ, जसमा कुल 54 मत बदर भएको थियो। यसपल्ट कांग्रेसका 7317 जना महाधिवेशन प्रतिनिधि रहेकोमा 7039 जनाले मतदान गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाले ओडा र पालिका अधिवेशनको कार्य तालिका सार्वजनिक गरेको छ। पार्टी कार्यालय पेटिसाडामा आज हिजो बसेको केन्द्रीय संयोजन समितिको बैठकले ओडा र पालिका स्तरको अधिवेशन पालिका चुनाव अघि नै गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो। उहाँका अनुसार आउँदो पुस 11 गते देशका भरका सबै वडामा एकै दिन ओडा स्तरीय अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ। त्यसै गरी माघ 15 पालिका अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता ज्वालाले जानकारी दिनुभयो। जिल्ला प्रदेश र केन्द्रीय महाधिवेशन भने पालिकाको चुनावपछि मात्रै गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो। तल्लो तहको अधिवेशनदेखि नै युवा सहभागिता बढ़ाउने निर्णय पनि भएको प्रवक्ता ज्वालाले बताउनु भएको छ। प्रहरीले बरामद गरेको 21 किलो 750.68 ग्राम अवैध सुन सार्वजनिक गरेको छ। प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बिहिबार काठमाडौँको बुढा नीलकण्ठ 2 माथिल्लो भंगालको एक घरबाट सुनसहित 3 चिनिया नागरिकलाई पक्राउ गरेको थियो। पक्राउ परेका 3 चिनिया नागरिक र बरामद सुनलाई कार्यालयले शुक्रबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा 27 वर्षीय हान फेल, 47 वर्षीय हाङ लोन नजिङ र 37 वर्षीय वाङ जेङ जिङ छन्। उनीहरूले बंगालमा 1-3 तले घर नै भाडामा लिएर अवैध सुनको कारोबार गर्ने गरेको खुलेको कार्यालयका प्रमुख वरिष्ठ प्रहरी परीक्षक एसएसपी सन्तोष खड्काले जानकारी दिनुभयो। प्रहरीले उक्त घरबाट सुन पगाल्ने उपकरणका साथै विभिन्न प्रकारका केमिकलहरू समेत बरामद गरेको छ। प्रहरी अनुसन्धानका क्रममा चिनिया नागरिकहरूले 2 महिना अघि गत साउन 8 गते मासिक 3,30,000 रूपियाँ तिर्ने गरी पूरै भाडा घर भाडामा लिएका थिए। उक्त घर भाडाका लागि चिनिया नागरिक छुकङले सम्झौता गरेका थिए, तर घरधनीसँग सम्झौता गरे लगतै छुकङ भने चीन फर्किएका थिए। उनी हालसम्म चीनमै रहेको खुलेको छ। सुकङ चीन फर्किएपछि हाल पक्राउ परेका 3 नेपाल आएर सोही घरमा बस्न थालेका थिए। उनीहरू असोजे 11 गतेदेखि उक्त घरमा बस्न थालेको र त्यहाँबाट सुनको अवैध कारोबार शुरू गरेको प्रहरीको दावी छ। चिनिया समूहले घर भाडा बापतको 4 महिनाको रकम अग्रिम बुझाइसकेको समेत अनुसन्धानमा खुलेको छ। एसएसपी खड्काका अनुसार सम्झौता गर्ने छुकङ साउन 20 गते चीन फर्किएका थिए। उनी नेपाल आएर सुन व्यवसायको बजार बुझी फर्किएको र चीनबाट नेपालमा सुन पठाउने काम गर्ने गरेको प्रहरीको अनुमान छ। यातायात व्यवस्था विभागले उत्तर प्रदेश सार्वजनिक यातायातको भाडा दर 2% घटाएको छ। काठमाडौँ सहित विभिन्न गन्तव्यमा जाने यात्रु वाहकको सवारीको भाडा घटाइएको विभागले जनाएको छ। विभागको सूचना अनुसार काठमाडौँ पोखरा सामान्य बसको भाडा 783 रूपियाँ कायम गरिएको छ। डिलक्स बसको भाडा 940 र सुपर डिलक्समा 1128 रूपियाँ भाडा लाग्नेछ। काठमाडौँ बुटावल सामान्य बसको भाडा 948 डिलक्समा 1138 र सुपर डिलक्समा 1365 रूपियाँ भाडा कायम गरिएको छ। यही असोज 9-11 गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले तनहमा घर सड़क पुल खानेपानी विद्युत कृषि तथा पशु पंक्षी क्षेत्रमा क्षति पुर्याएको छ। बाढ़ीले जिल्लाका विभिन्न स्थानमा झुलुङ्गे तथा पक्की पुलहरू कन्भर्ट लगायतका संरचनामा क्षति पुगेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले क्षतिग्रस्त संरचनाको तत्काल पुनर्निर्माण तथा मर्मतका लागि सम्बन्धित निकायमा सिफारिश गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार स्थानीय तहको विपद व्यवस्थापन समितिको निर्णय सम्बन्धित पालिका तथा वडाको सिफारिश जिल्ला प्रहरी कार्यालयको सिफारिश तथा जिल्ला सुरक्षा समितिको अनुगमनका आधारमा क्षतिग्रस्त संरचना पुननिर्माण तथा मरमतका लागि छिटो प्रक्रियाबाट तत्काल काम गर्न अघि बढ़ाउन सम्बन्धित निकायलाई अनुरोध गरिएको छ। विपदका कारण तनहुँका 5 झुलुङ्गे पुलहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। गिरिङ गाउँपालिका 1 र पाल्पाको रामपुर नगरपालिका जोड्ने झुलुङ्गे पुल पूर्ण क्षति भएको छ। उक्त पुल पूर्ण निर्माणका लागि स्थानीय पूर्वाधार विकास विभाग ललितपुरमा सिफारिश गरिएको प्रजय तिवारीले बताउनुभयो। उहाँका अनुसार गिरिङ एकको अत्रौलीबाट काशीवन जोड्ने झुलुङ्गे पुल पनि बाढ़ीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यसको पुननिर्माणका लागि स्थानीय पूर्वाधार विकास विभागमा सिफारिश गरिएको छ। गिरिङ 4 र नवलपुरको बौद्धिकाली गाउँपालिका 2 अन्तर्गत भण्डाराबाट खर संघाट जोड्ने झुलुङ्गे पुल पूर्ण रूपमा क्षति भएको छ। उक्त पुल पुननिर्माणका लागि स्थानीय पूर्वाधार विकास विभागमा सिफारिश गरिएको छ। सोहीवडाको करुवाटारबाट माइती घाट मेचडी जोड्ने झुलुङ्गे पुल पनि बाढ़ीले पूर्ण रूपमा क्षति पुर्याएको प्रजय तिवारीले बताउनु भएको थियो। यसै गरी देवघाट गाउँपालिका 2 र नवलपुरको बुलिङटार गाउँपालिका 1 जोड्ने खाल्टे बुलिङटार झुलुङ्गे पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रमुख जिल्लाधिकारी तिवारीले बताउनुभयो। नेपाली कंग्रेसको संस्थापक नितर पक्षको पोखरा महानगर सभापतिमा मिलन प्रसाद तिवारी चयन भएका छन्। पोखरामा भएको भेलाले तिवारीलाई सभापति चयन गरेको हो। कंग्रेस नेता गगनधर पराजुलीले तिवारीलाई सभापतिमा प्रस्ताव गरेको थियो। भेलाका सहभागीहरूले समर्थन गरेर तिवारीलाई सभापति निर्वाचित गराएको हो। उनी यसअघि 14 महाधिवेशनमा पनि पोखरा महानगरपालिकाको सभापति पदका प्रत्याशी थिए। पराजुली समेत सभापतिका प्रत्याशी थिए। तिवारीलाई देउवा पक्षीय महानगर समितिको संयोजक तोकेको थियो। नेकपा एमाले भीमाद नगर कमिटी तनहुँले पार्टी जागरण अभियान तथा कार्यकर्ता भेला शुक्रबार भीमादमा सम्पन्न गरेको छ। नगर कमिटिका अध्यक्ष इमान बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तिलक महतले सम्बोधन गर्नुभएको थियो। उहाँले पार्टीलाई नयाँ जागरण ल्याएर अगाडि बढ़ाउन आग्रह गर्नुभयो। पार्टीको संगठन सुदृढीकरण तथा कार्यकर्ता विकास एकता र सक्रियता बढ़ाउने उद्देश्यसहित आयोजित भेलामा पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको अध्यक्ष थापाले जानकारी शुक्ला गण्डकी युवा क्लबले आयोजना गरेको दुलेगौड़ा बड़ा दशैं सांस्कृतिक मेला हिजो समापन गर्न जिल्ला प्रशासन कार्यालय तनहुँले पत्रचार गरेको छ। असोज 21 शुक्ला गण्डकी नगरपालिकालाई लेखिएको पत्रमा असोज 23 गतेसम्म महोत्सव सञ्चालन गर्न आग्रह गरिएको छ। प्रशासनको निर्देशन विपरीत महोत्सवको अवधि थप गरिए आयोजकका गतिविधिहरू अभिलेखमा राखी भविष्यमा कार्यवाही गरिने पत्रमा चेतावनी समेत दिएको छ। शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघ र क्लबबीच महोत्सव थप गर्ने विषयमा केही दिनदेखि विवाद हुँदै आएको थियो। महोत्सवको समय पुनः थप्न लागिएको भन्दै नगर उद्योग वाणिज्य संघले सरकारवाला निकायहरूलाई ध्यानाकर्षण गराउँदै आएको थियो। यसै क्रममा बुधबार शुक्ला गण्डकी नगरपालिकामा आयोजित छलफल कार्यक्रममा नगर उद्योग वाणिज्य संघ र क्लबका प्रतिनिधिहरूबीच भनाभनको स्थिति सृजना भएको थियो। विजय दशमीको अवसरमा तनहुँ जिल्ला अदालत बन्द रहने भए पनि अत्यावश्यक न्यायिक सेवा भने सञ्चालनमा हुने भएको छ। तनहुँ जिल्ला अदालतले सूचना जारी गर्दै असोज 25 गते घटस्थापनादेखि कार्तिक 8 गते कोजाग्रत पूर्णिमासम्म अदालत बन्द रहने जनाएको हो। अदालतका अनुसार न्याय प्रशासन एन 2073 दफा 26 सभामोजिम उक्त अवधिमा पर्ने घटस्थापना शनिबार र विजय दशमीका दिन बाहेक अन्य दिनमा बन्द प्रत्यक्षीकरणको रिट निवेदनमा सुनाई गर्न तथा पक्राउ पूर्जी जारी गर्न र अनुमति प्रदान गर्न अदालत खुल्ला रहनेछ। उक्त प्रयोजनका लागि बिहान 11 बजेदेखि अपरान्ह 3 बजेसम्म अदालत खुल्ला रहने सूचनामा उल्लेख छ। बिहानी शुक्ला गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफल का कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
9: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
10: वर्षा यदि सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
11: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
6: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0658 570 744।
3: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
5: कता हिँडेको आइफोन हातमा लिएर?
12: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0658 414 050, मोबाइल 98463 23811। चितवन प्लास्टिक पसल पहिलेको ठाउँबाट सरेर डोको रेस्टुरेन्ट र पौडेल खाजा घरको आडमा आइपुगेका छौ।
3: पहिले भीमसेन मन्दिर भएको ठाउँ नजिकैबाट थप व्यवस्थित सेवा सहित तपाईँको सेवामा समर्पित छौ।
5: टनेल प्लास्टिक, टनेल त्रिपाल, तरकारी लगाउने इन्डियन सिल पोलिङ, तपाईँले भनेकै साइजको अर्डर गरी मल्जिङ प्लास्टिक, पोलिपट, इन्डियन तथा नेपाली त्रिपाल, ग्रिनेड, जाली, कुखुरा पालन गर्दा आवश्यक पर्ने सम्पूर्ण सामानहरू
3: गुणस्तरीय पानीका पाइप, जापानिज प्रविधिबाट बनेका गुणस्तरीय डाइनिङ कुर्सी टेबल, फाइबर तथा जेब्रा झोला साथै प्लास्टिकका सम्पूर्ण सामानहरू होलसेल मूल्यमा आवश्यक परेमा सम्झनुहोस्।
13: सम्पर्क चितौन प्लास्टिक पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, ट्याक्सी स्ट्यान्ड र पोखरा जाने गाडी लाग्ने ठाउँको अगाडि।
3: प्रोप्राइटर राजु सापकोटा, रूपा सापकोटा, मोबाइल 9849501120 र 9816256187।
14: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
15: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
14: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
15: हजुर।